0: तयारी अन्तिम चरणमा पुगेको छ।
1: नेपाल राष्ट्र ब्याङ्कको एक अध्ययनले केन्द्रीय ब्याङ्क डिजिटल मुद्रा सेन्ट्रल ब्याङ्क डिजिटल करेन्सी सीबीडीसीको पायलट परीक्षण आगामी एकदेखि दुई वर्षभित्र गर्न सकिने जनाएको छ। सीबीडीसी सम्बन्धमा विस्तृत अध्ययन गर्न राष्ट्र ब्याङ्कले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनमा सीबीडीसीको पायलट परीक्षण गर्नुअघि कानूनी प्राविधिक पूर्वाधार नेटवर्क तथा साइबर सुरक्षा प्रणाली आवश्यक पर्ने औल्याइएको छ। एक दुई वर्षभित्र डिजिटल मुद्राको पायलट परीक्षण गर्न सकिने शीर्षकमा आर्थिक अभियान दैनिकमा यो खबर छापिएको हो।

0: limited access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। संयुक्त कार्यान्वयनका क्रममा प्रदेशहरूले भोगिरहेका साझा समस्या पहिचान गर्दै समाधानको उपाय खोज्न सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्ने भएका छन्। कोशी प्रदेश सरकारको आयोजनामा असोज 22 र 23 गते विराटनगरमा मुख्यमन्त्री सम्मेलन आयोजना हुँदैछ। सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री सहित प्रदेश योजना आयोगका उपाध्यक्ष, मुख्य न्यायाधिवक्ता तथा सम्बन्धित सरकारी अधिकारीहरूको सहभागिता रहनेछ।
3: बागमती प्रदेश सरकारले विपदबाट क्षतिग्रस्त सड़क पुल, झोलुङ्गे पुल, सरकारी भवन, खानेपानी, सिंचाई र विद्यालय लगायतका पूर्वाधार पुनर्निर्माणका लागि संघीय सरकारसँग 1 अर्ब रूपैयाँ अनुदान माग गर्ने भएको छ। मुख्यमन्त्री किरण थापा मगरको अध्यक्षतामा काठमाण्डुमा बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले विपदपछिको पुनर्निर्माण तथा विपद जोखिम न्यूनीकरणका लागि थप स्रोत व्यवस्थापन गर्ने निर्णय गरेको हो।
2: रसुवा बारीबाट क्षतिग्रस्त गल्छी स्याफुरबेसी सड़क खण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको सड़क विभागले बताएको छ। विभागका अनुसार हाल अधिकांश स्थानमा सड़क मरमतपछि यातायात सञ्चालन भइसकेको छ।
3: ब्याङ्किङ क्षेत्रमा लगानी योग्य रकम थुप्रिँदै गएको छ। वित्तीय प्रणालीमा अधिक तरलता हुँदा राष्ट्र ब्याङ्कमा 13.67 अर्ब भन्दा बढ़ी रकम थुप्रिएर बसेको छ। नयाँ सरकार गठन भएपछि लगानीको वातावरण बन्नुपर्नेमा लगानीकर्ताले ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा विस्तारमा सुधार हुने अपेक्षा धेरै ब्याङ्करले गरेका थिए, तर ब्याङ्कले ब्याजदर घटाउँदै सस्तो बनाउँदै लैजाँदा समेत कर्जा विस्तार हुन सकेको छैन।
2: अर्थमन्त्री डाक्टर सोरिङ वागले एसियाली पूर्वाधार विकास बैंकको संचालक समिति बोर्ड अफ गवर्नर्सको 11 वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान गर्नुभएको छ। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वागले शनिबार साँझ 7 बजे कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको हो। अर्थ मन्त्रालयका अनुसार प्रतिनिधि मण्डलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख तथा सहसचिव अमृत लम्साल पनि सहभागी छन्।
3: नयाँ उद्यम गर्न चाहने स्टार्ट अपमा सरकारले पछिल्लो 3 वर्षमा 2 अर्ब रूपैयाँ भन्दा बढ़ी लगानी गरेको छ। आर्थिक वर्ष 2080-81 82-83 सरकारले 1,687 उद्यमीलाई 2 अर्ब 14 करोड़ रूपैयाँ कर्जा लगानी गरेको हो। साथै प्रदेशका विभिन्न क्षेत्रका उद्यमीको उद्यमशीलता विकास गरी रोजगारी सिर्जना गर्न सो कर्जा वितरण गरिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ।
2: अब शेयर बजार। अर्थमन्त्री डाक्टर सोरिङ वागले ल्याएको शेयर बजार सम्बन्धी 21 बुझे सुदृढ़ीकरण कार्ययोजनाको प्रभावले अघिल्लो साता शेयर बजार केही बढ़ाए पनि गत सातामा आइपुग्दा त्यो टिक्न सकेन। कार्ययोजनाले शेयर बजारमा सकारात्मक प्रभाव दिएर अब नेप्सेको ओह्रालो यात्रा रोकिएला कि भन्ने विश्लेषण गलत साबित गरिदिएको छ। असोजको दोस्रो साताको सोमबार नेप्सेको डेटा सेन्टरमा प्राविधिक समस्या भएर शेयर कारोबार हुन सकेन। शुक्रबार पनि इन्द्रजात्रा पर्व परेकाले उपत्यका विदाले गर्दा शेयर कारोबारमा यस साता 3 दिन भएकोमा नेप्से 2 दिन बढ़ेर 1 दिन घट्यो। अघिल्लो साता भने 5 दिन कारोबार भएकोमा नेप्से 4 दिन बढ़ेर 1 दिन मात्रै घटेको थियो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब विदेशका खबर थाइल्याण्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको मुसलधारे वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै 50 जिल्लामा विपदको अवस्था घोषणा गरिएको छ विपद घोषणा भएपछि स्थानीय निकाय तथा सम्बन्धित संस्थाहरूले आवश्यक उद्धार र राहत कदम चाल्न सक्नेछन् बैंककका गवर्नरका अनुसार बिहिबार दिउँसोदेखि राजधानीमा 300 मिलिमिटर वर्षा भइसकेको अल जजिरा टेलिभिजनले जनाएको छ
7: अब खेल खबर नेपाल विश्व एसियाली खेलकुदको पुरूष क्रिकेटको क्वार्टर फाइनलमा प्रवेश गरेको छ शनिबार बिहान वर्षाका कारण जापान विरूद्धको खेल रद्द भएसँगै नेपालले सम्म विजेता बनेर क्वार्टर फाइनलमा स्थान बनाएको हो जापान र नेपाल बीचको खेल वर्षाका कारण नतिजा विहीन भएको वर्षाका कारण ढिलो भएको खेल करिब 1 घण्टापछि 15 ओभरमा जारिएको थियो तर नेपालले ब्याटिङ गरे पश्चात फेरि पानी परेपछि खेल रद्द भएको हो वर्षाकै कारण दोस्रो इनिङ शुरू हुन सकेन यो नतिजासँगै टोलीले 1-1 अङ्क हात पारे भने नेपाल समूहमा 2 खेलमा 3 अङ्क जोडेर विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो
6: अब विचार विश्लेषणको पालो सोह्र श्राद्ध महिमा शीर्षकमा अच्युत प्रसाद पौडेलको विचार गोर्खापत्रमा छापिएको छ परिवार समूह समाज राष्ट्र ब्रह्माण्डप्रति वैरभाव गर्न हुन्न गरेमा सबैतिर अशान्ति कलह संकट हुन्छ आज हामी जलवायु संकटमा रहेका छौं विश्व नै तडपिरहेको अवस्था छ श्राद्धमा तुलसी भृंगराज सयपत्री अगस्त्य पुष्प ग्राह्य छन् केतकी करवीर बकुल कुन्दक र रातो अन्य फूल निषेध छ श्राद्धमा प्रयोग हुने वस्तु अघि पछि प्रयोग नभएका चोखो वस्तु तयार गर्नुपर्छ दूध घिउ तिल आदि नभई नहुने आसनी चोखो चाहिने खड्ग पात्र नेपाली उनबाट बनेका कम्बल विशेष प्रिय हुने कुश चाँदी तामाका भाँडा अनिवार्य छ
7: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
1: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
0: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।

0: अहिले बिहानको 6 बजे
1: हजुरको रेडियो 102.1 मेगा।
2: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 11 गते आइतबार, सेप्टेम्बर 27 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण प्रतिपदा तिथि, 16 श्राद्ध प्रारम्भ, विश्व पर्यटन दिवस।
1: सोह्रौं वर्ष प्रवेशको अवसरमा धादिङको रेडियो राजमार्गलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बागमती र गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बासिन्दाले साँझसम्मै उच्च सावधानी अप्नाउनु पर्ने, नारायणी नदीको बाढ़ी खतराको तहभन्दा माथि।
1: कांग्रेस संस्थापन र इतर पक्षीय समानान्तर अधिवेशनको होडबाजीमा जग्गा अधिग्रहणको अधिकार प्रदेश र स्थानीय तहलाई दिन कानून ल्याइँदै शेयर कारोबारमा बैंकलाई खुकुलो नीति।
0: चाडबाड लक्षित अनुगमन तीव्र पार्न उपभोक्ता अधिकार कर्मीको माग, 23 वर्षपछि हेटौडामा मासु जाँच ऐन कार्यान्वयन हुँदै कर्णालीबाटै नियमित जहाज चढ्ने व्यवस्था मिलाउन नागरिकको माग।
1: रूस र युक्रेन बीच हवाई आक्रमण तीव्र, युक्रेनी गतिविधिले थप तनाव बढ़ाउने रूसी राष्ट्रपति पुटिनको भनाई। थाइल्याण्डको बैंककमा भारी वर्षापछि 50 जिल्लामा विपद घोषणा।
0: र विशौं एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग खेल्ने, पूर्व कप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएशनको सीओओमा छनौट, बुटवलमा 38 झरना रनिङ सील्ड फुटबल प्रतियोगिता हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा सुरुसँग खेल्ने, पूर्व कप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएशनको सीओओमा छनौट, बुटवलमा 38 झरना रनिङ सील्ड फुटबल प्रतियोगिता हुने।

0: घण्टामा गण्डकी र बागमती प्रदेशका केही स्थानमा खतराको तह पार हुने गरी अति नै ठूलो पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार छ घण्टामा सबैभन्दा धेरै पानी बागमतीको माडी कल्याणपुर क्षेत्रमा 141.4 मिलिमिटर वर्षा भएको छ भने मेघौली क्षेत्रमा 117 मिलिमिटर पानी परेको छ। कोट गाउँ र दुमकौली क्षेत्रमा क्रमश 107.2 र 110.6 मिलिमिटर पानी भएको परेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा बाहेक अधिकांश स्थानमा पानी परेको छ भने मकवानपुरको गढ़ी क्षेत्रमा पनि ठूलो पानी परेको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम क्षेत्रका अधिकांश क्षेत्रमा सामान्यदेखि ठूलो पानी परेको छ। आज साँझसम्मै पश्चिम क्षेत्रमा जोखिमयुक्त क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने सीआईएनसँग कुराकानी गर्दै मौसमविद संजीव अधिकारीले बताउनुभयो।
1: दिउँसो भइसक्दाखेरि यो जुन गण्डकी लुम्बिनी प्रदेशतिर पनि धेरै हदसम्म वर्षाको गतिविधि कम भइसक्छ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मात्रै वर्षाको गतिविधि चाहिँ अलिक बढी हुन सक्ने देखिन्छ र हावाहुरीको कुरा गर्नुपर्दाखेरि पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा थोरै ठाउँमा मात्रै हावाहुरीको सम्भावना छ, भारी अति भारी वर्षाको सम्भावना छैन। सुदूरपश्चिम प्रदेशमा मात्रै थोरै ठाउँमा अनि यो गण्डकी लुम्बिनी कर्णालीमा हिमाली पहाडी भूभागमा एक दुई ठाउँमा चाहिँ भारीसम्मको वर्षा हुन सक्छ।
0: लगातारको पानीसँगै बाढ़ी र पहिरो पनि जोखिम बढ़ेको छ। बाढ़ीको जोखिमका बारेमा सीआईएनसँग कुराकानी गर्दै बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुले
2: तिलाउ, पाणगंगा, मबई, पश्चिम राप्ती लगायत सबै नदीहरूमा पहाड चाहिँ सतर्कता नजिक छ। कर्णालीमा पनि भोलि र पर्सीलाई सतर्कता रहनुपर्ने आवश्यकता छ। कर्णालीमा बहाव बढ़िरहेको छ, सतर्कताको त नजिक पुग्ने सम्भावना छ भने महाकालीमा चाहिँ त्यति ठूलो बाढ़ी छैन, तर पनि छेउछाउ सतर्कताको खाँचो छ। पहाड़ी क्षेत्रमा कुरा गर्दाखेरि पहिरोको जोखिम छ। पहाड़ी कमजोर भिरालो जमिनमा जति पनि बस्तीहरू छन् आम सर्वसाधारण चाहिँ उच्च सतर्कताका साथ बस्नुपर्नेछ। कहीँ कतै पहिरोको जोखिम देखिएमा धाँदा फाटेमा रूखहरू कोल्टिएमा
3: नारायणी नदीको देवघाटमा बाढ़ी बढ़िरहेको र खतराको तह पार गरेकोले डुबान भइरहने ठाउँका बासिन्दाले पनि आज साँझसम्मै उच्च सतर्कता अप्नाउनु पर्ने विपद व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख ले जानकारी दिनुभएको छ। रामबहादुर केसीले भर्खरै सूचना सार्वजनिक गर्नुभएको छ। नारायणी र सप्तकोशीको बाढ़ीले 389 घर डुबानमा परेका छन्। नारायणी र सप्तकोशी नदीको बाढ़ीले पश्चिम नवलपरासी र सप्तरीमा गरेर 389 घर डुबानमा परेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। डुबानमा परेका मध्ये पश्चिम नवलपरासीको सुस्तामा शुक्रबार र शनिबार गरी 172, सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका 200 र तिलाठी कोइलाडी गाउँपालिकाका 17 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। नारायणीको बाढ़ी बस्ती पसेपछि पश्चिम नौलपरासीको सुस्ताका परिवारलाई सुरक्षित स्थानमा हिजो सारिएको हो। उनीहरूलाई गाउँकै अग्लो स्थानमा रहेका 3 होल्डिङ सेन्टरमा राखिएको छ। नदीको बहाव बढ़दै जाँदा सुस्ता गाउँपालिका 5 स्थित बस्तीका 271 घर तथा गोठ डुबानमा परेका छन्। कतिपय घरमा 3 फिटसम्म पनि पानी भरिएको छ। बस्तीको सुरक्षाका लागि रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा बलको ब्यारेक समेत डुबानमा परेको जानकारी दिइएको छ। सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोली 2 दिनदेखि उद्धारमा खटिएको छ। केही दिन यता परेको लगातारको पानीका कारण मुख्य राजमार्गका विभिन्न खण्डमा बाढ़ी पहिरोका कारण सवारी साधन आवागमन ठप्प बनेको छ। संघीय राजधानी जोड्ने पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरोको जोखिम कायमै छ भने सड़क विभागका अनुसार पृथ्वी राजमार्गको कृष्णभीर, चौकीभीर, जोवाङ खोला र फिस्लिङमा पहिरो खसिरहँदा 55 समस्या देखिएको छ। कृष्णभीरमा रोकिएर अलपत्र परेका सवारी साधनलाई हिजो पहिरो पन्छाएर गन्तव्यतर्फ पठाइएको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले बताउनुभयो। गत 14 भदौमा भोटेकोशीको बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पहिरो गएर कृष्ण भीरमा यातायात अवरूद्ध हुने स्थिति सिर्जना भएको हो। यसैबीच लगातारको पानीपछि पहिरोका कारण सल्यान प्रवेश गर्ने 3 मुख्य सड़कहरू अवरूद्ध भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। राप्ती राजमार्ग, लुहाम कालीमाटी सड़क र खलंगा बालुवा सुर्खेत सड़क पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। गुल्मीको चन्द्रकोटमा पहिरोका कारण बस्ती जोखिममा परेपछि करिब 40 घरका 250 जनालाई सुरक्षित स्थानमा सारिएको छ। प्रदेश प्रहरी कार्यालय लुम्बिनीका प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरीका अनुसार चन्द्रकोट नगरकोट तीन भूलके स्थित बारजिङ सल्यार सामुदायिक वनमाथिबाट पहिरोका कारण सल्लाहहरूको

0: रूखहरू बगेकाले 40-50 घर बस्ती जोखिममा परेपछि 250 जनालाई सुरक्षित स्थानमा सारिएको हो। दुई दिन परेको पानी र हावाहुरीले सिराहामा पनि उखु खेतीमा क्षति पुगेको सिराहाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: प्रधानमन्त्री बालेन्द्र शाह बुद्धले देखाएको बाटोमा विश्व अग्रसर बन्न सकोस् भन्ने सन्देश दिँदै अमेरिकाबाट हिजो स्वदेश फर्किनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा शरीक भएर उहाँ हिजो स्वदेश फर्किनु भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई अर्थमन्त्री डा सोनिम वागले, गृहमन्त्री सुदन गुरूङ र संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले स्वागत गर्नुभएको थियो। महासभाका लागि 14 सदस्यीय उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह असोज 6 गते अमेरिका प्रस्थान गर्नु भएको हो। उहाँले महासभाको उच्च स्तरीय सत्रमा शुक्रबार बेल नेपालका तर्फबाट सम्बोधन गर्नुभएको थियो। सम्बोधनमा उहाँले नेपालले चाहेको जलवायु न्यायको मुद्दा स्थापित गर्दै यो विश्व युद्धले देखाएको बाटोमा हिँड्न यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सफल होस् भन्ने सन्देश समेत दिनुभएको थियो। बहुपक्षीयतामा नेपालको अविच्छिन्न विश्वास रहेको र साना गरीब मुलुकहरूको आवाज सुन्ने न्यायपूर्ण परिणाम हासिल गर्ने व्यवस्था सहितको राष्ट्रसंघ आजको आवश्यकता रहेको समेत उहाँले बताउनु भएको थियो।
0: अब कांग्रेस भित्रको विवाद र महाधिवेशनको छुट्टा छुट्टै तयारीको प्रसंग। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन शुरू भएको छ। निर्वाचन समितिका अनुसार अधिकांश क्षेत्रमा शनिबार हिजो अधिवेशन शुरू भएको हो। शनिबार एकै दिन गर्ने भनिएको क्षेत्रीय अधिवेशन वर्षाका कारण मंगलबारको समय दिइएको छ। निर्वाचन समितिका अनुसार विशेष गरी पहाड़ी जिल्लाका अत्यधिक वर्षा भएका र बाटो अवरूद्ध बनेका निर्वाचन क्षेत्रमा शनिबार अधिवेशन हुन सकेको छ। थुकिएको समयमा क्षेत्रीय अधिवेशन सम्पन्न हुने निर्वाचन समितिका सदस्य सचिव राजु कठुवालले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, संघीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरू चुनिनेछन्। यसैबीच कांग्रेसले 15 महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समिति सहित विभिन्न 15 समिति गठन गरेको छ। निवर्तमान सभापति शेरबहादुर देउबा समूह छाडेर सानेपा गएका नेताहरूलाई पनि समितिमा समेटिएको छ। महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न केन्द्रीय निर्देशन समिति र विभिन्न समिति गठन गरिएको प्रवक्ता देवराज चालिसेले बताउनुभयो र तोकिएको भन्दा बढ़ी शुल्क नलिन पनि अनुरोध गरिएको उहाँले सीआईएनसँग बताउनुभयो।
2: केन्द्रीय निर्वाचन समितिले तोकिएको समय तालिका अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचनको कार्यतालिका थियो। बाढ़ी पहिरोको कारणबाट ठूलो पानी आउँछ, बाढ़ी आउँछ भनेर मौसमको कारणले गर्दा हामीले हिजो नै एउटा नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्णय गरेर सम्बन्धित जिल्लाका जिल्ला सभापति, प्रतिनिधि सभाका सभापति, क्षेत्र सभापति र नेतागणहरूसँग सल्लाह र समन्वय गरी प्रकोपको आधारमा निर्वाचन हुन सक्ने नसक्ने सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतले निर्णय गरी सिफारिस गरी केन्द्रमा पठाउने र केन्द्रबाट निर्णय गर्ने भन्ने किसिमको निर्वाचन समितिले निर्णय गरेको छ।
0: उहाँ हुनुहुन्थ्यो नेपाली कांग्रेसको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलाल। र यसैबीच कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउबा समूह पनि 15 महाधिवेशनको तयारीमा जुटेको छ। सर्वोच्च अदालतमा आधिकारिकता विवाद विचाराधीन अवस्थामा रहेकाले देउबा समूहले पनि कांग्रेसकै ब्यानरमा 15 महाधिवेशन गर्दैछ। देउबा समूहका नेता डाक्टर शशांक कोइरालाले आफूहरूले गर्न लागेको महाधिवेशनले भविष्यको बाटो देखाउने दावी गर्नुभएको छ। 15 महाधिवेशनको तयारीबारे जानकारी दिन सम्पर्क कार्यालय चुनदेवीमा हिजो आयोजित कार्यक्रममा कोइरालाले आफूहरू सबैलाई साथमा लिएर हिँड्न चाहेको बताउनुभयो र महाधिवेशनका लागि आगामी 15 असोजसम्म क्रियाशील सदस्यता लिन सकिने पनि नेता प्रकाश शरण महतले बताउनु भएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बजारमा उपभोग्य वस्तुको अभाव रैथाने बाली उत्पादनमा स्थानीय तहको प्रयास,
3: त्यो बडो जंजालयुक्त चीज भइरहेछ हाम्रा लागि, त्यो फाँटलाई बचाएर सकेसम्म धेरै कृषि योग्य बनाउन पाए हुन्थ्यो भन्नेमा हामी लागिरहेका छौं।
0: 23 वर्षपछि हेटौँडामा मासु जाँच ऐन कार्यान्वयन हुँदै जग्गा अधिग्रहणको अधिकार प्रदेश र स्थानीय तहलाई दिन कानून ल्याइँदै सेयर कारोबारमा बैंकलाई खुकुलो नीति लगायतका खबर बाँकी नै छन्।
4: बाढ़ी प्रभावित क्षेत्र में मरेका पशु को व्यवस्थापन र घाइते पशु को उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
0: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
4: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
0: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
4: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
5: सबैभन्दा महत्वपूर्ण कुरा, छ महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
4: छ महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
5: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
6: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
4: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खापत्रको पहिलो पृष्ठमा चर्किएको जमीन त्रासमा बस्ती शीर्षकमा गणेश खनालले अर्घखाँचीबाट खबर लेख्नु भएको छ। आकाशमा बादल मडालिन थाल्यो कि सन्धिखर्क नगरपालिका साथ भुजुङका स्थानीयवासीको मनमा त्रास उत्पन्न हुने गरेको छ। जोखिममा रहेको सन्धिखर्क नगरपालिका साथको भुजुङ बस्तीमा धेरै स्थानीयहरूले जमीन चर्किएका कारण त्रासमा रहनु परेको बताएका छन्। अधिकांश दलित समुदाय रहेको यो बस्ती भन्दा माथिको जमीन बर्खायाममा चर्किएर पहिरोको जोखिम बढ़ने गरेको स्थानीयले बताएका छन्। दलित समुदायका थर सूचीकरण शीर्षकमा लक्ष्मण दर्नाले लेख्नु भएको खबर पनि प्रकाशित छ भने भित्र पृष्ठमा स्टार्टअपमा सरकारको 2 अर्ब लगानी शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै वैदेशिक लगानी प्रतिबद्धताको 30% मात्रै भित्रियो शीर्षकमा अर्को खबर छ। नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता धेरै आए पनि वास्तविक रूपमा भने बढ़ीमा 30% मात्रै लगानी हुने गरेको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 58 अर्ब रूपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएकोमा 28 अर्ब 49 करोड़ रूपियाँ मात्रै भित्रिएको हो। त्यस्तै प्राकृतिक स्रोतको रोयल्टी विवाद शीर्षकको खबर पनि प्रकाशित छ। यथाशीघ्र एकीकृत कानून बनाउन सुझाव छ। तरकारी निर्यात बढ़्यो शीर्षकमा अर्को खबर छ। यो खबर सल्यानको खबर हो। त्यस्तै कारोबारको पहिलो पृष्ठमा प्रत्येक वर्ष बजेट बढ्छ तर समयमा किन मल पाउँदैनन् किसानले शीर्षकमा कौशिला कौँले लेख्नु भएको खबर पनि प्रकाशित छ। पछिल्लो एक दशकमा मलमा दिने अनुदान रकम 4 अर्बबाट बढ़ेर 42 अर्ब रूपियाँ पुगेको छ तर कुनै पनि वर्ष किसानले सजिलै मल खरिद गर्न पाइरहेका छैनन्। त्यस्तै नयाँ सरकार बने ता झण्डै 22,000 धेरै विदेशी शीर्षकको खबर पनि गोपाल संग्रौलाले पहिलो पृष्ठमा लेख्नु भएको छ।
0: अन्नपूर्ण पोस्ट दैनिकमा प्रदेश राजधानी सुर्खेतमा जहाज चढ्न नेपालगंज शीर्षकमा विष्णु प्रसाद न्यौपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा विमानस्थल छ, तर प्रदेशकै हिमाली जिल्ला हुम्ला, मुगु, जुम्ला र डोल्पा जाने नागरिकले जहाज चढ्नको लागि छिमेकी प्रदेश लुम्बिनीको नेपालगंज पुग्नुपर्ने बाध्यता छ। आफ्नै प्रदेश मुकामबाट नियमित हवाई सेवा नहुँदा कर्णालीवासी महँगो भाडा, समयको बर्बादी र शास्ति खेप्न बाध्य रहे उल्लेख गरिएको छ। सगरमाथा टू द सी बहस भटेकोशी बाढ़ी विश्वकै चेतावनी शीर्षकमा शिव प्रसाद ढुंगानाले लेख्नु भएको खबर छापिएको छ। जलवायु परिवर्तन विषयलाई विश्व सामु बलियो रूपमा उठाउन संयुक्त राष्ट्र संघको मुख्यालयमा नेपालद्वारा आयोजित सगरमाथा टू द सी अ कल टू एक्सन फर अ क्लाइमेट रेजिलियन्ट फ्यूचर अर्थात सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान उच्चस्तरीय विशेष कार्यक्रम गरिएको उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा दुई महिनासम्म कार्यान्वयनमा गएन टिकापुरको बजेट शीर्षकमा धनगढ़ीबाट तेजराज भट्टले लेख्नु भएको खबर छ। नगर प्रमुख र उपप्रमुख विहीन टिकापुरमा कार्यवाहक नगर प्रमुखबारे कार्यपालिकामा विवाद रहेको पनि उल्लेख गरिएको छ। हिमाललाई ज्वरो, सेतीले 2069मै दिएको थियो चेतावनी, भोटेकोशीले 2083मा सम्झायो पाठ शीर्षकमा एम बमले लेख्नु भएको खबर छापिएको छ। नेपालमा हरेक वर्ष हिमबाड़ी, सरकारी व्यवस्था शीर्षकमा पनि अर्को खबर छ। 165 शैयाको भक्तपुर क्यान्सर अस्पतालमा एक दिनमै आउँछन् औसत 500 बिरामी शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर छ। बिरामीको चाप बढ़ेको बढ़ेछ, दैनिक 50 बिरामी फिर्ता गर्नुपर्ने बाध्यता भएको कार्यकारी निर्देशक डाक्टर उज्जवल चालिस ले बताउनु भएको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ। नयाँ पत्रिका दैनिकमै गौरवका आयोजनाको लज्जास्पद प्रगति शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको हो। 24 मध्ये 10 आयोजनाको प्रगति 20% भन्दा कम छ, वर्षभरिमा 1% पनि काम हुन नसकेको उल्लेख गरिएको छ। प्रतिकूल मौसमले मुस्ताङमा पर्यटक प्रभावित भएको बारेमा शान्ता कमलीले लेख्नु भएको छ भने मेयरको तोक आदेशमै दमक नगरपालिकाको राजस्व चुहावट भइरहेको बारेमा चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको छ। गोटौल गोरुसिङ्गे सड़क 3 वर्षमै सक्न चुनौती, 60% पुग्नुपर्ने निर्माण प्रगति 28%मा सीमित शीर्षकमा विष्णु घिमिरेले गोटौलबाट लेख्नु भएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा भने 2.5 दशकदेखि त्रिभुवन विमानस्थलमा भारतीय सुरक्षा जाँच किन छ शीर्षकमा मातृका दाहालले लेख्नु भएको हो। नौ पुष 2056मा इण्डियन एयरलाइन्सको IC-814 विमान हाइज्याक भएपछि नेपालमा 5 महिना भारतीय उडान स्थगित भएको थियो। विक्रम सम्बत 2057 भने भारतले सुरक्षा जाँच शुरू गर्यो, तर नेपालका सरकारी निकायसँग यसबारे जवाफ नरहेको उल्लेख गरिएको छ। बाढ़ीबाट विस्थापितलाई झरीको कष्ट, त्रिपाल चुह्यो, ओछ्यान भिज्यो, चुलोमा हिलोको दलदल शीर्षकमा सजना बराल र आर्य चन्दले नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा कांग्रेस देउबा पक्ष पनि होमियो महाधिवेशन शीर्षकमा अर्को खबर छापिएको छ। त्यसै गरी जग्गा अधिग्रहणको अधिकार प्रदेश र स्थानीय तहलाई दिन कानून ल्याउन लागि बारेमा राजेश मिश्रले लेख्नु भएको खबर छ। जग्गा प्राप्ति ऐन 2034 र अचल सम्पत्ति अधिग्रहण ऐन 2013 एकीकरण गरेर विधेयकको मस्यौदा तयार पारिएको उल्लेख गरिएको छ। वर्षातले आपूर्ति प्रभावित हुँदा तरकारीको भाउ बढ़ेको बारेमा कृष्ण प्रसाईले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। रूस र युक्रेन बीच हवाई आक्रमण तीव्र बन्दै जाँदा हिजो दुवै देशमा भएका आक्रमणमा कम्तीमा 7 जनाको मृत्यु भएको छ। युक्रेनमा रूसी आक्रमणबाट 4 जनाको मृत्यु भएको छ भने रूसमा युक्रेनी ड्रोन आक्रमणबाट 3 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले तनाव बढ़ाउने गतिविधिले युक्रेनले खोजेको परिणाम हासिल गर्न नसक्ने दावी गर्नुभएको छ। उहाँले युक्रेनले कुनै पनि उत्तेजन गतिविधि वा तनाव बढ़ाउने कदमबाट आफूले चाहेको परिमाण प्राप्त गर्न नसक्ने समेत दावी गर्नुभएको हो। र थाइल्याण्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि राजधानीका सबै 50 जिल्लामा विपदको घोषणा गरिएको छ। विपद घोषणा भएपछि स्थानीय निकाय तथा सम्बन्धित संस्थाहरूले आवश्यक उद्धार र राहतका कदमहरू अगाडि बढ़ाएका छन्। बैंककका गवर्नरका अनुसार बिहिबार दिउँसोदेखि राजधानीमा करिब 300 मिलिमिटर वर्षा भएको छ। मध्य बैंककको उत्तरतर्फ नहर नजिकै नहर नजिकैका स्थानीयहरू थप जोखिममा रहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। लगातारको डुबानका कारण दुई दिनदेखि आफ्ना व्यवसायहरू समेत बन्द गर्नु परेको स्थानीय व्यवसायहरूले बताएको अन्तर्राष्ट्रिय संचार माध्यममा उल्लेख छ।
0: साझा खबरमा अब खेल खबर। बीसौं एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग पर्सी खेल्ने भएको छ। समूह एकको विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको नेपालले श्रीलंकासँग मंगलबार खेल्ने भएको हो। शुक्रबार जापानसँगको समूह चरणको अन्तिम खेल वर्षाका कारण नतिजाविहीन भएपछि दुवै टोलीले एक एक अंक बाँडेका हुन्। र नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएशनको चीफ अफ अपरेटिङ अफिसर सीओओ बन्नु भएको छ। मलेसिया क्रिकेट संघले एक महिना अघि खोलेको सीओओको आवेदनमा विनोद छनौट हुनुभएको हो। द्विपक्षीय हस्ताक्षर गर्न बाँकी रहेको छ। विनोद यसअघि नेपाल क्रिकेट संज्ञानको क्रिकेट अपरेशन म्यानेजरको रूपमा पनि कार्यरत हुनुहुन्थ्यो। अनि बुटवलको तिलोत्तमामा 38 झरना रनिङ सिल्ज नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। असोज 14 गतेदेखि खेल शुरू हुनेछ। तिलोत्तमा 6 कुञ्जलापुर स्थित उमा आधारभूत विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा 12 टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।
1: बजार अनुगमन प्रभावकारी बनाउन सरकारवालाको माग। रिपोर्ट लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब चाडपर्वमा बजार अनुगमनको प्रसंग। दशैं जस्ता चाडपर्व नजिकै गर्दा मासु र अन्य खाद्य पदार्थको माग बढ़ी हुन्छ। बजार अनुगमन त्यति प्रभावकारी नभएकाले त्यस्तो बेला अस्वस्थकर मिसावट भएका खाद्य वस्तु र मासुको असुरक्षित भण्डारणबाट जोगिनेको लागि उपभोक्ता आफै सचेत हुनुपर्ने देखिन्छ।
9: एकै दिनमा एकै रातमा तपाईँको 1.5 अर्ब रुपियाँसम्म कमाउँछन् एउटा सिलिन्डर 150 रुपियाँमा बिक्री गर्दाखेरि।
10: राष्ट्रिय उपभोक्ता मञ्च बागमती प्रदेशका उपाध्यक्ष मनोज थापा बजारमा उपभोक्ताले सचेत भएन भने ठाउँ ठाउँमा ठगिनुपर्ने र अस्वस्थ कुराहरू खानुपर्ने अवस्था रहेको बताउँदै।
9: 5 ड्रम तोरीको तेल 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो। 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ।
10: घिउ नौनीमा मिसावट, दहीमा मिसावट, अन्नमा मिसावट, जताततै स्वास्थ्यका लागि घातक हुन सक्ने वस्तुको मिसावट, खाद्य वस्तुको मूल्य र गुणस्तर दुवैमा ठगी हुने गरे जस्तै माछा मासुको अवस्था पनि त्यस्तै छ। नेपाल पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हेमराज अवस्थी चाडपर्वको बेलामा पशु रोज्दा र मासु किन्दादेखि नै सावधानी अप्नाउनु पर्ने र वध गरिसकेपछिको सरसफाईमा विशेष सचेत हुनुपर्ने बताउनुहुन्छ।
11: त्यही झिङ्गा कहाँ कहाँ पुगेर त्यही मासुमा आउँदो होला, हामी त्यही चरणमा छौँ। म अहिले पनि भनिरहेको छु कि हामी खुल्ला दिशा पिसा वास भनिरहेको छौँ नि, मासु जहाँ चयन कार्यान्वयन वासकै एउटा निरन्तरता हो। यदि अस्वस्थ मासु या रोगी पशुको चाहिने मासु सेवन गरियो भने जुनोटिक रोगहरू जस्तो हामी टिबी भन्छौँ, बोभाइन ट्युबरकुलोसिस सर्छ, ब्रुसेलोसिस भन्ने होइन, अर्को अब प्यारासाइटको कुरा गर्नुहुन्छ भने ट्राइसिनाला स्पाइरालिस होइन त्यो छ, टेपवर्म्सहरू टेनिया स्पेसिसका जति पनि टेनिया मल्टिसेप्स भन्छौ, टेनिया सोलियम, टेनिया सेजिनेटा होइन, यस्ता प्रकारका सिस्ट बनाएका चाहिने प्यारासाइटहरू सर्ने धेरै सम्भावना।
10: विषाक्तता तथा विभिन्न रोगको जोखिमबाट बस्दै स्वच्छ र सुरक्षित मासु उपभोगमा उपभोक्ता सचेत हुनुपर्ने अवस्था छ। त्यसमा सरकारवालाले पनि जोड़ दिनुपर्दछ, अनुगमनलाई चुस्त दुरुस्त बनाउनु पर्दछ।
11: खसी काट्ने मान्छेको लागि छुट्टै भाग एउटा कसमली मोलेर दिने चलन छ, त्यो त जसले त्यो खान्छ अझ रगत पनि खाने चलन कहीँ कहीँ त, त्यो एकदमै ब्याड हो होइन।
10: गुन्द्रुक, ढिँडो, सिस्नु, कोदो र फापर जस्ता स्थानीय तथा परम्परागत पोषणयुक्त खानेकुराको प्रयोग घट्दै गएको र पिज्जा, बर्गर तथा इनर्जी ड्रिंक जस्ता बजारिया वस्तु प्रयोग हुने र ती वस्तुहरूमा विभिन्न हानिकारक तत्वहरू मिसाएको अवस्था छ। यस्ता वस्तुहरूलाई रोक्ने र स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने काम स्थानीय पालिकाले गर्नुपर्दछ। प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा
12: र हामी खाद्य सुरक्षाका हिसाबले त्यो जो हाम्रो फाँड छ अब कसरी त्यसलाई कृषि योग्य बनाउने, कसरी आवासीय घटाउने भन्नेमा लागिरहेका छौँ। देशभरि जग्गा वर्गीकरणको अभियान चलिरहँदा धेरैले गरिसक्दा हामी अहिले पनि हाम्रा नागरिकबाट गाली खाएर पनि अहिले पनि हामी सकिरहेका छैनौँ कि, अब बीचमा लगेर घर बनाइदिनु भएको छ, उहाँको जग्गा हो, अब त्यसलाई आवाज दिन पर्यो, त्यसलाई आवाज दिँदा त्यसको छेउको खित्ता कसरी छुट्याइदिने? त्यो बडो जन्जालयुक्त चिज भइरहेछ हाम्रा लागि। त्यो फाँटलाई बचाएर सकेसम्म धेरै कृषि योग्य बनाउन पाए हुन्थ्यो भन्नेमा हामी लागिरहेका छौँ।
10: बजार अनुगमन, नियमन र कारवाहीको अधिकार स्थानीय तहमा भएकाले त्यस अनुसारको अभ्यास गर्ने दायित्व पालिकाले निर्वाह गर्नु नै पर्दछ।
12: स्थानीय सरकार सञ्चालन ऐनले के भन्छ भने तिमीहरू बोलियो भन, 10 करोड भन्दा तल हुने गाउँपालिकाले, हजुरहरूले नगरपालिकाले पनि हजुरहरूले भनेका सोचेका जस्तो अपेक्षा कसरी पूरा गर्न सक्छ? हाम्रो खास समस्या यहाँ हो। खानेपानीको यहाँ ट्याङ्की बनाउँदै गर्दा यसको सुरक्षा कोषको पनि राख है, यो मर्मसम्हार कोषको पनि व्यवस्था गर है, प्युठानको एउटा गाउँपालिकाले गरेको राम्रोलाई अर्को गाउँपालिका वा नगरपालिकाले रिप्लिकेट गरौन भन्दाखेरि त्यसलाई फेरि यो त अर्का कपी गर्यो, यसको इनोभेटिभनेस त रहेन भन्ने खालको यो प्रकारको चिजलाई घटाउँ।
10: चाडपर्वका बेलामा खाद्य सामग्री खरिद गर्दा त्यसको गुणस्तर, म्याद, भण्डारण र स्वच्छतामा जति ध्यान दिनुपर्दछ त्यति नै त्यसको उपभोग गर्ने र केसँग मिसाउने, केसँग नमिसाउने, कुन समयमा खाने भन्ने बारेमा पनि विशेष ध्यान दिनुपर्दछ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
0: हामीलाई भर्खरै प्राप्त सूचना अनुसार पूर्व प्रधान न्यायाधीश चुलेन्द्र शमशेर जबरा पक्राउ पर्नु भएको छ। गैराती काठमाडौँको महाराजगंज स्थित आफ्नै घरबाट उहाँ पक्राउ पर्नु भएको हो र थप अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ।
1: यो खबरसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: बागमती र गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बासिन्दाले साँझैसम्म उच्च सावधानी अप्नाउनु पर्ने, नारायणी नदीको बाढ़ी खतराको तहभन्दा माथि।
1: कांग्रेस संस्थापन र इतर पक्षी समानान्तर अधिवेशनको होडबाजीमा जग्गा अधिग्रहणको अधिकार प्रदेश स्थानीय तहलाई दिन कानून ल्याइँदै शेयर कारोबारमा बैंकलाई खुकुलो नीति।
0: चाडबाड लक्षित अनुगमन तीव्र पार्न उपभोक्ता अधिकार कर्मीको माग, 23 वर्षपछि हेटौँडामा मासुजन्य ऐन कार्यान्वयन हुँदै कर्णालीबाटै नियमित जहाज चढ्ने व्यवस्था मिलाउने माग।
1: रूस र युक्रेन बीच हवाई आक्रमण, तीव्र युक्रेनी गतिविधिले थप तनाव बढ़ाउने रूसी राष्ट्रपतिको भनाई। थाइल्याण्डको बैंककमा भारी वर्षापछि 50 जिल्लामा विपद घोषणा।
0: र विशौं एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग पर्से खेल्ने। साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्दरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेकपा एमाले भित्रको शुरूआती विवाद र पछि अध्यक्ष आफैले हस्तक्षेप गरेर प्रतिवेदन र आफ्नो आत्मआलोचनाको कुरा पनि विभिन्न नेताहरूले उठाएका थिए, नेतृत्व परिवर्तनको कुरा उठाएका थिए। अन्तिममा अध्यक्षकै प्रस्तावमा समाहित हुँदै अरू नेताहरूले पनि साथ दिएको भनेर विभिन्न चर्चा परिचर्चा भइराखेको छ। एउटा बन्द कोठा जस्तो देखाइएको छ, ठूलो कुर्सी शोभा जस्तो देखिन्छ, जहाँ अध्यक्ष ओली जस्ता देखिने व्यक्ति बसिराखेको जस्तो देखाइएको छ। नजिकैबाट दुईजना नेता निन्याउरो मुख लगाएर त्यहाँ पार गर्दैछन्, अगाडि बढ़न खोज्दैछन्। अध्यक्ष ओली जस्ता देखिने व्यक्ति केही भन्दैछन्, माथि यस्तो लेखिएको छ, आत्मा आलोचना त मैले होइन कमरेड, अब तपाईहरूले गर्नुपर्ने भयो, तयार हुनुहोस्।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अलिला लीलप्रकाश र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागी यो हो सामुदायिक सूचना नेटवर्क CIM
1: हजुर को रेडियो 102.1 मेगा
2: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध. नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ. जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउनु हुन समेत अनुरोध गर्दछौ. प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय रामेछाप सम्पर्क नम्बर 9854 057 7 98 54 056 6 प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय रामेछाप सम्पर्क नम्बर 9845555555 9845141123 प्रहरी कन्ट्रोल नम्बर 100 जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप सम्पर्क नम्बर 9765037888 र 1234 जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप.
3: रंग बहार
4: वर्ज संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
3: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्.
4: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि. घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
3: वर्ज पेंट.
5: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ.
6: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ.
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए. उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुन र लट्टेमा थियो.
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं. कोदो र कागुन औषधि हुन्. फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ. यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्.
5: माटोको वरदान. हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्. थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्.
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्.
5: परनिर्भरताको अन्त्य. बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने. आफ्नै बारीमा चिनो र कागुनो फलाऊ. आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ.
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो. आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं. ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्. रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्.
5: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ.

मेरो देश कविता र सौन्दर्यको देश, हिमालबाट बग्ने अविचल नदी, पर्वतबाट झर्ने झरनाको झन्का, गुराँसले रङ्गिएका पाखा पखेरा, प्रेममय भन्ज्याङ चौतारी र देउराली, छाती जस्तो तराईका उर्वर मैदान, यो हो स्वर्गको प्रतिबिम्ब, कला ओज र देवत्वको संगम, हाम्रो प्राणभन्दा प्यारो यो हो मेरो देश।

बाँचेको छ हाम्रो इतिहास युग युगभरि सगरमाथाकै शिर अरू उच्च पारी यो हो चार डाक्टर 36 वर्णको

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदै भरिलाई।
1: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौं। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउनु हुन समेत अनुरोध गर्दछौं। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय रामेछाप सम्पर्क नम्बर 9854077 9854056666 प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय रामेछाप सम्पर्क नम्बर 9545555555 9545141123 प्रहरी कन्ट्रोल नम्बर 100 जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप सम्पर्क नम्बर 9765037888 र 1234 जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
2: पानीको मुहाना संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाई खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841482910।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथि का ज्येष्ठ नागरिक उपचार खर्च में 25% र औषधि में 5% छूट।
1: उड़ान नंबर 7 बाहेक नेपाल भर का ज्येष्ठ नागरिक का लागि उपचार खर्च में 20% र औषधि में 5% छूट उपलब्ध कराइने। ज्येष्ठ नागरिक बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 9896962998।
10: अहिले बिहानको 7 बजे

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेन्सले घर रंगाउनु होस् त लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
2: घर रंगाउ खुशी बनाऊ
1: उपहार जित्ने अवसर पाऊ
0: वर्ज पेन्स
3: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अप्नाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय रामेछाप सम्पर्क नम्बर 9854 057 7 98 54 056 प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय रामेछाप सम्पर्क नम्बर 9845555553 9845141123 प्रहरी कन्ट्रोल नम्बर 100 जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप सम्पर्क नम्बर 9765037888 र 1234 जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ
4: उपाय नम्बर 1 बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्
3: उपाय नम्बर 2 साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
4: उपाय नम्बर 3 बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
3: उपाय नम्बर 4 2 लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
4: उपाय नम्बर 5 मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली
5: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन
6: लेखेर बोलेर इसारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो
5: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ
6: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ
5: दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430098 0485430098
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर धरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर कुलानी मगर, मनिका कुलानी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
3: 9840-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रममा हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
2: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz तयार पारेको हो। यो कार्यक्रम तपाईँले हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार, रेडियो एनर्जी र तामाकोशी FM हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानव अधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
2: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी रामेछाप नगरपालिकाको कानून, न्याय तथा मानवाधिकार प्रवर्धन शाखा, जिन्सी व्यवस्थापन शाखा र प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत एक वर्ष अवधिमा भएका कामहरूका बारेमा सम्बन्धित शाखाका प्रमुखहरूले प्रस्तुत गर्नुभएको प्रगति विवरणलाई स्थान दिँदैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
3: यो संस्थागत शासन समिति अन्तर्गत कानून, न्याय तथा मानव अधिकार प्रवर्धन शाखाको कार्यक्रम प्रस्तुतिका लागि म कानुनी सहकर्ता बिन्दा मगर जिल्ला अनुरोध गर्दछु।
4: म आर्थिक वर्ष 2082-83 सालको कानून, न्याय तथा मानव अधिकार प्रवर्धन शाखाबाट सम्पादित कामको वार्षिक कार्य सम्पादन प्रस्तुत गर्न अनुमति माग्दै म आफ्नो प्रस्तुति अगाडि बढाउन चाहन्छु। यो चाहिँ रामेछाप नगरपालिकाको कार्यालयमा न्यायिक समिति पदाधिकारीहरूको विवरण यहाँ मैले प्रस्तुत गर्न चाहेँ। संयोजकमा हुनुहुन्छ बालकुमारी कार्की थापा, त्यसै गरी सदस्य दिलबहादुर सुनवार र सदस्य रञ्जिता कार्कीजी हुनुहुन्छ। न्यायिक समितिको क्षेत्राधिकार स्थानीय सरकार सञ्चालन 2074 तथा 47 उपतथा 1 बमोजिम न्यायिक समितिलाई देखाएका विवाद निरूपण गर्ने अधिकार रहेको छ। न्यायिक समितिलाई चाहिँ स्थानीय सरकार सञ्चालन 2074 तथा 47 अनुसार चाहिँ 13 प्रकृतिका विवाद निरूपण गर्ने अधिकार रहेको छ, जुन चाहिँ यहाँहरूले देख्न सक्नुहुन्छ। यसै गरी न्यायिक समितिलाई चाहिँ मेलमिलापको माध्यमबाट मात्रै विवाद निरूपण गर्ने अधिकार रहेको छ, जुन 11 प्रकृतिका विवादहरू चाहिँ मेलमिलापको माध्यमबाट मात्रै विवाद निरूपण गर्ने अधिकार रहेको छ। अब 82-83 न्यायिक समितिमा दर्ता भएका उजुरी र खर्च सम्बन्धी विवरण यहाँहरू समक्ष प्रस्तुत गर्न चाहन्छु। रामेछाप नगरपालिकाको न्यायिक समितिमा उजुरी संख्या चाहिँ 32 स्थान रहेको छ, जुन गत वर्षको लगत्तरी आएको मिसान विवाद रहेको थियो। यस वर्ष नयाँ दर्ता 30 स्थान गरी जम्मा 32 स्थान विवाद दर्ता भएकोमा पर्सेट चाहिँ जिम्मेवारी सरी आएको 2 स्थान नै पर्सेट भएको छ। आबमा दर्ता 30 स्थान गरी जम्मा 32 स्थान उजुरी पर्सेट भएको छ, जुन चाहिँ मेलमिलापको माध्यमबाट 30 स्थान र निर्णयद्वारा 2 स्थान उजुरी पर्सेट भएका छन्। उजुरी दर्ता र पर्सेट सम्बन्धी विस्तृत विवरण चाहिँ यहाँहरू समक्ष म प्रस्तुत गर्न चाहन्छु। यो चाहिँ दफा 47 एक र उपतको 2 अनुसार चाहिँ मैले छुट्टा छुट्टै राखेको छु। अब आर्थिक वर्ष 82-83 विनियोजित बजेट तथा कार्यक्रमहरूलाई म यहाँ प्रस्तुत गर्न चाहन्छु। विनियोजित बजेट चाहिँ 11,30,000 रहेको थियो। मेलमिलाप खर्चहरूलाई बैठक खर्चमा 1,70,000 विनियोजन भएकोमा 1,69,500 खर्च भई वित्तीय प्रगति 29.71% भएको छ। यस्तै गरी मेलमिलाप खर्चलाई मुद्दा मिलाप पत्र खर्चमा 1,10,000 विनियोजन भएकोमा 89,000 खर्चलाई 80.90% वित्तीय प्रगति भएको छ। यसै गरी न्यायिक सहजकर्ता बेमिला कर्ताहरूलाई संसार खर्चमा 60,000 विनियोजन भएकोमा 10% खर्च भएको छ, यसको वित्तीय प्रगति 100% रहेको छ। यसै गरी मेलमिला कर्ताहरूको पहिचान कार्यक्रम 75,000 विनियोजन भएकोमा 74,020 रुपियाँ खर्च भई वित्तीय प्रगति 98.99% भएको छ। यसै गरी न्यायिक समितिको डिजिटल सफ्टवेयर जडानको लागि 1,70,000 विनियोजन भएकोमा 1,69,500 खर्च भएको छ, वित्तीय प्रगति 29.71% मेन विभाग कर्ताहरूका लागि मनोसामाजिक परामर्श तारिखको लागि 150,000 विनियोजन भएकोमा 150,000 नै खर्च भई 10% वित्तीय प्रगति भएको छ। यसै गरी मेन विभाग कर्ताहरूको लागि 2 दिने अभिमुखीकरण कार्यक्रममा 122,000 विनियोजन भएकोमा 121,270 खर्च भई वित्तीय प्रगति 99.40% भएको छ। यसै गरी मेन विभाग केन्द्र अनुगमन तथा व्यवस्थापनमा 78,000 विनियोजन भएकोमा आप 82-83 सञ्चालित कार्यक्रमहरूको मिति 2082 साल मध्य 7-8 गतेसम्म 2 दिनसम्म मेल मिलापकर्ताहरूको लागि अभिमुखीकरण कार्यक्रम रानीखाप नगरपालिकाको सभाहालमा सञ्चालन भएको थियो, जसमा महिला 14 जना, पुरुष 27 जना, गरी जम्मा 41 जना यो 7 गतेको उपस्थिति रहेको छ। यसै गरी मिति 2082 साल 9-8 गतेको उपस्थितिमा चाहिँ महिला 17 जना, पुरुष 28 जना, गरी जम्मा 45 जना उपस्थित रहेको छ। मेल मिलापकर्ताहरूका लागि 2 दिने अभिमुखीकरण कार्यक्रमको यो तस्विरहरू यहाँहरू समक्ष प्रस्तुत गर्न चाहे। रामेश्वर नगरपालिकाको आयोजना तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान एलडिटीएसँग समन्वय र सहकार्यमा मिति 2082 साल 23-25 गतेसम्म मेल मिलापकर्ताहरूका लागि 3 दिवसीय मनोसामाजिक परामर्श तालिम रामेश्वर नगरपालिकाको सभाहालमा सञ्चालन भएको थियो। उपस्थित चाहिँ महिला 51 जना, पुरुष 57 जना, गरीमा 108 जना उपस्थित रहेको थियो। यो चाहिँ यहाँहरूले तस्विर देख्न सक्नुहुन्छ। न्यायिक समितिद्वारा रामेश्वर नगरपालिकाको मेल मिलाप केन्द्र अनुगमन तथा मेल मिलाप कर्ताहरूलाई अनुशिक्षण कार्यक्रममा 9 वटा टेवडामा गई स्थलगत अनुगमन अनुशिक्षणको यो तस्विर देख्न सक्नुहुन्छ। मलाई काम गर्दै जाँदा आफूलाई सन्तुष्ट भएको कुरा चाहिँ राम्रो पक्षमा मैले राखेको छु। न्यायिक समितिको बैठक नियमित रूपमा बस्नु, न्यायिक समितिको बैठक बस्दाखेरि सर्वसम्मत निर्णय हुनु, विवाद निरूपण गर्दा मेल मिलापकर्ताहरूलाई उच्च प्राथमिकतामा राख्नु, मेल मिलाप केन्द्रबाट नै धेरै जसो विवाद मिलापत्र भइजाने हुँदा न्यायिक समितिमा विवादको चाप कम हुनु, विवाद दर्ता र पर्सेट अभिलेखीकरण गर्दा डिजिटल सफ्टवेयर जडान हुनु, चालू आगोमा दर्ता भएका सबै विवादहरू मेल मिलाप प्रक्रियाबाट पर्सेट हुनु, यसलाई त मैले राम्रो पक्षको रूपमा लिएको छु। राम्रो पक्ष हुँदाहुँदै पनि केही समस्या र चुनौतीहरू पनि छन्। न्यायिक सफ्टवेयरको पूर्ण रूपमा प्रयोग गरी विवाद दर्ता र पर्सेट गर्ने कार्यमा प्रक्रियामा समस्या भएको छ, जुन समस्या समाधानका लागि एउटा सचिव र मेल मिलापकर्ताहरूसँग समन्वय गरी काम अगाडि बढाइएको छ र अभिलेखीकरण कार्य व्यवस्थित गरिएको छ। यो चाहिँ आफूले मात्रै गरेको काम भन्दा नि त्यत्रो आँखाले हेर्दाखेरि चाहिँ त्यहाँ गल्ती र राम्रो पक्ष र नराम्रो पक्ष चाहिँ तुलना गर्न सकिने हुँदा मैले चाहिँ रामेछाप जिल्ला अदालतबाट माननीय जिल्ला न्यायाधीश श्री राजेन्द्र नेपालज्यूबाट मिति 2082 साल 2 महिना 19 गते भएको रामेछाप नगरपालिकाको न्यायिक समितिबाट भएका काम कारवाही उपरको निरीक्षण प्रतिवेदन पनि यहाँहरू समक्ष प्रस्तुत गर्न चाहे। हस्, धन्यवाद सुनिदिनु भएकोमा।
3: धन्यवाद। अब हाम्रो यो सुशासन अन्तर्गत एजेन्सी व्यवस्थापन हाम्रो कार्यालयको समग्रमा चाहिँ हाम्रो सम्पत्तिको अवस्था के छ, हाम्रो एजेन्सी व्यवस्थापन अहिले हामी कसरी गरिरहेछौँ, यसको समस्याहरू के देखा परेका छन्, यसको ठोक्क प्रस्तुतिका लागि म एजेन्सी व्यवस्थापन शाखाका प्रमुख धनमाया श्रेष्ठजीलाई अनुरोध गर्दछु।
5: जिन्सी शाखा तर्फबाट जिन्सी शाखाले गर्दै सेवा प्रभावको बारेमा यहाँहरूले 67 स्लाइडमा हेर्न सक्नुहुनेछ, मैले यसलाई पढ्न चाहिन्न किनकि जिन्सी शाखाबाट विशेष गरी खरिद सार्वजनिक सम्पत्ति खरिद भइसके पछाडि त्यसको व्यवस्थापन, त्यसको संरक्षण गर्ने कुराहरू र त्यसको वितरण गर्ने कार्यको कुराहरू मुख्य गरी रहेको हुन्छ, त्यस कारणले गर्दाखेर यहाँहरूले स्लाइडमा 67 हेर्न सक्नुहुनेछ। त्यसै गरी जिन्सी शाखाबाट संयुक्त रूपमा यहाँलाई आर्थिक वर्ष 82-83 भए गरेका प्रगति प्रतिवेदन यहाँमा भौतिक र वित्तीय प्रगति यस प्रकार मैले तयार गरेको छु, यो 67 यहाँमा म प्रस्तुत गर्न अनुमति चाहन्छु। पहिलो नम्बरमा रहेको छ मौलिकता सूची दर्ता फर्म तथा सप्लायर्स, हामीले 200 अपेक्षा गरेका थियौँ, जसमा हाम्रो 243 सप्लायर्सहरूले फर्म सूची दर्ता गर्नुभएको थियो, जसबाट हाम्रो वित्तीय प्रगति 2,43,000 उठ्नको लागि सफल भएको छ। यसको मुख्य गरी सूचक राजस्वमा वृद्धि भएको छ। दोस्रो सहरी साधन राजस्व तथा बिमा नवीकरण 45 रहेको छ, यसको बजेट 15 लाख रुपियाँ विनियोजन भएको थियो, जम्मा 40 सहरी साधन नवीकरण तथा राजस्व नवीकरण भएको छ, जसमध्ये हाम्रो 9 लाख रुपियाँ खर्च भएको छ, जसले गर्दा राजस्व र नवीकरण सम्पन्न भएको छ। 5 भिटु प्रणाली 2 दिनको तालिम सञ्चालन भएको थियो, जसमा हामीले सहायक कम्प्युटर अपरेटर वडा सचिवज्यूलाई प्रदान गरेका थियौँ, यसको विनियोजित हामीले 2 पटक गरेका थियौँ, हामीले विनियोजित बजेट 2 दिनमा 3 लाखको अपेक्षा गरेको थियौँ, तर हामीले 98,800 रुपियाँ मात्रै खर्च गरेर यो 2 दिनको तालिम सम्पन्न गर्नको लागि सफल भएको छौँ। जसले गर्दा एउटा सचिवको क्षमता अभिवृद्धि भई प्रगति प्रणालीको प्रयोगको लागि राम्रो उपलब्धि भएको छ। चौथो नगरपालिकाको लागि चौथो रामेछाप नगरपालिकाको लागि मसिनो तथा स्टेसनरी माल सामान ठेक्का प्रक्रियाद्वारा खरिद गरिएको थियो। यो हामीले एकपटक गरेका थियौं र लागत अनुमान हाम्रो 20,57,035 रुपियाँ थियो, जसले गर्दा हामीले टेन्डर प्रक्रियाबाट मसिनो तथा स्टेसनरी सामान चाहिँ हामीले खरिद गरेको कारणले गर्दा 12,63,792 रुपियाँमा खरिद गर्न सफल भएको कुरा यहाँलाई जानकारी गराउन चाहन्छु। त्यसै गरी पाँचौं नम्बरमा रहेको छ ओडाको पुरानो मुद्दा माल सामान पाम्स भिटु प्रणालीमा प्रविष्टि गरी 9 वटा ओडामा कार्य सम्पन्न भएको छ। हामीले 9 पटक गर्यौं, 9 वटा ओडामा पुगेर गर्यौं, जसले गर्दा गाविस हुँदादेखिको माल सामानहरू यतातता जतैतिर छरेर रहेको जुन माल सामान रहेको थियो त्यसलाई चाहिँ प्रणालीमा हामीले प्रविष्टि गरी सार्वजनिक सम्पत्तिलाई व्यवस्थापन गर्ने काम गरेका छौं। अर्को कर्मचारीको युजर आइडी हामीले 170 जनाको बनाएका छौं, जसले गर्दा प्रणाली प्रयोगको लागि सुरुवात भएको छ। अर्को रहेको छ पाम्स भिटु प्रणालीबाट सूची दर्ता माफारम खरिद आदेश दाखिला हस्तान्तरण लगायत विभिन्न इन्धनका कुपन जारी लगायत सहरी साधन मर्मत सम्मान लगायत विभिन्न प्रकृतिका जम्मा हाम्रो 22 वटा मलेपो फारमहरू प्रयोगमा ल्याएको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु। त्यसै गरी अर्को रहेको छ कार्यालयको लागि दैनिक कार्य अघि बढाउनको लागि पहिरो विपद सम्बन्धी कार्यहरू कुनै आइपरेको खण्डमा कार्यालयको विभिन्न बैठक गोष्ठीहरूमा छलफल अभिमुखी चरण चल्दै गर्दा कुनै पनि सामान आवश्यक भएको बखतमा जिन्सी शाखाबाट व्यवस्थापन गर्ने कार्य रहेको छ। यो 8 वटा विषयवस्तु चाहिँ जिन्सी शाखाबाट भए गरेका कुराहरू रहेको छ। त्यसै गरी जिन्सी शाखाको तर्फबाट यहाँहरूलाई सहरी साधनको विषयमा विस्तृत रूपमा भर्नको लागि जम्मा हामीसँग 32 वटा मोटरसाइकल रहेको छ। 32 वटा मोटरसाइकल मध्ये हाम्रो 2 वटा स्कुटर रहेको छ, जसमध्ये हाम्रो 4 वटा मोटरसाइकल चाहिँ मर्मत गर्नुपर्ने र 2 वटा चाहिँ मर्मत गर्दा पनि चालु अवस्थामा ल्याउन नसक्ने, जसलाई चाहिँ निलाम गर्नुपर्ने, जसले गर्दाखेरि चाहिँ त्यो सहरी साधनको आयु चाहिँ 20 वर्ष कट्नुपर्ने अनि मात्रै हामी निलाम गर्न सक्ने कुरा यहाँहरूमा म प्रस्तुत गर्न चाहन्छु। त्यसै गरी ठूलो सवारी साधनको कुरा गर्ने हो भने ठूला सवारी साधन पनि हामीसँग चाहिँ जम्मा 13 वटा रहेको छ, जसमध्ये यो चाहिँ थोरै भएको कारणले गर्दाखेरि पनि म सशक्ति पुर्याउन पर्न अनुमति चाहन्छु। जस्तै ब्याकलोडर मिसिन हामीसँग रहेको छ, त्यसै गरी हाम्रो भाडा टिफर बिग्रिएर बसेको छ, जसलाई हामी निलाम पनि गर्न सक्दैनौँ, मर्मत गर्दा पनि यसको धेरै लागत लाग्ने भएको कारणले गर्दाखेरि पनि प्रयोगमा ल्याउन सकिरहेको छैन। त्यसै गरी हामीसँग टाटा सुमो गोल्ड प्रयोगमा छ, पिकअप जिप एउटा चाहिँ प्रयोगमा रहेको छ, त्यसै गरी हामीसँग 3 वटा एम्बुलेन्स रहेको छ, त्यसै गरी हामीसँग ट्र्याक्टर रहेको छ, त्यसै गरी ब्रेकर रहेको छ, स्कर्पियो गाडी एउटा रहेको छ, त्यसै गरी पिकअप जिप हाम्रो 1772/66/06 जम्मा 2 वटा रहेको छ, जम्मा ठूलो प्रकृतिको सवारी साधन हाम्रो 13 वटा छ, 13 वटा मध्ये चाहिँ हाम्रो टिप्पर चाहिँ अहिलेसम्म प्रयोगमा आइरहेको अवस्था छैन। त्यसै गरी जिन्सी शाखाको तर्फबाट हाम्रो अब 62/63 को लागि चाहिँ जिन्सी निरीक्षण प्रतिवेदन सबैवटामा गएर स्थलगत रूपमा अनुगमन गरेर जिन्सी निरीक्षण टोलीले चाहिँ त्यो प्रतिवेदन दिइसक्नु भएको छ र जिन्सी निरीक्षण कार्य सम्पन्न भएको कुरा यहाँलाई जानकारी गराउन चाहन्छु। यसै गरी चुनौतीको कुरा गर्दाखेरि हिजो काम गर्ने तौर तरिकालाई निरन्तरता दिँदै गर्दाखेरि पाम्स भिटु प्रणाली भनेको चाहिँ सार्वजनिक सम्पत्ति व्यवस्थापन सूत्रमा गर्ने कुराहरू अलिकति कठिन विषय रहेको छ, जसले गर्दाखेरि यो कुराहरू 2 वर्ष अगाडिदेखि चाहिँ उजागर गर्दै आएको छौं र पाम्स भिटु प्रणाली चाहिँ साउनको 20 गतेबाट लागू भए पनि हामीले धेरै जसो चाहिँ हामीले प्रणालीको व्यवस्थापन गरेर यो 82/83 चाहिँ धेरै कामहरू गरेका छौँ र 83/84 यसलाई अझ सुधार गर्नको लागि चाहिँ सबै वडा सचिवज्यू त्यसै गरी वडा सचिवज्यू लगायत सम्पूर्ण सरकारलाई निकायहरूले चाहिँ यसको व्यवस्थापनको लागि चाहिँ पाउस भिटु प्रणालीबाट खरिद कार्य गर्ने, पाउस भिटु प्रणालीबाट चाहिँ त्यसको वितरण गर्ने, जति पनि हाम्रो सार्वजनिक सम्पत्ति छ त्यसलाई संरक्षण र सम्बन्धन गर्नको लागि चाहिँ यहाँले पाउस भिटु प्रणालीमा आबद्ध भएर गरिदिनु भयो भने त्यसको अपेक्षा पनि जिन्सी उपसहरले गरेको छ र त्यो भयो भने चाहिँ हामीले साँच्चीकै सोचे जस्तो जिन्सीमा चाहिँ हामीले व्यवस्थापन गर्छौँ र सार्वजनिक सम्पत्तिलाई व्यवस्थापन गर्न सक्छौँ भन्ने कुरा राख्दै यहाँहरू सबैजनालाई यति दिनसम्म सुनिदिनु भएकोमा हार्दिक धन्यवाद सहित यहाँहरूको अमूल्य सुझाव सल्लाहको अपेक्षा सहित मेरो प्रस्तुतिकरण यही अन्त्य गर्न चाहन्छु। हस् धन्यवाद, नमस्कार।
3: हाम्रो पूर्वाधार शाखा पूर्वाधार समिति अन्तर्गत यो हाम्रो प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फको रोजगार सेवा केन्द्रको गत वर्षको कार्यक्रम छोटो कार्यक्रम छ। म प्रस्तुतिका लागि रोजगार संयोजक विजय बराजुलाई अनुरोध गर्दछु। यस यो प्रस्तुतिपछि अब हाम्रो विषयगत समितिका कार्यक्रम शाखाका सबै सकिएका छन् र समग्र नगर तथा ओडाको समग्र कार्य प्रगति चाहिँ प्रस्तुत हुनेछ, त्यो अत्यन्त जिष्टमा रहनेछ। म त्योभन्दा अगाडि हाम्रो रोजगार संयोजकहरूलाई अनुरोध गर्दछु।
6: प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत 82-83 भएका कार्यहरू हाम्रो वडागतमा चाहिँ 668 सूचीकृत बेरोजगारी व्यक्ति हुनुहुन्छ, जसमध्ये 401 चाहिँ पुरुष हुनुहुन्छ भने 276 महिला हुनुहुन्छ। मैले वडावाइज चाहिँ सङ्ख्या पढिनँ। यसपालि चाहिँ कुल सूचीकृत बेरोजगारी व्यक्तिहरू मध्येबाट जम्मा हाम्रो आयोजना सङ्ख्या चाहिँ एउटा छ र रोजगारको लक्ष्य व्यक्ति भनेको हामीले 30 राखेको थियौँ भने यो चाहिँ रोजगारमा संलग्न व्यक्तिहरू 10 हुनुहुन्छ भने जम्मा रोजगार सिर्जना भएको दिन चाहिँ 581 छ भने हाम्रो औसत रोजगारको दिन चाहिँ 65.3 रहेको छ र जम्मा कुलमा चाहिँ आयोजना रोजगारमा संलग्न 10 हुनुभयो, रोजगारका दिन 581 र औसत दिन भनेको 65.3। हाम्रो स्रोतगत विवरण तथा बजेटहरू प्राप्ति अनुसार चाहिँ राष्ट्रिय रोजगार प्रबन्धन कार्यक्रम अन्तर्गत नेपाल सरकारबाट प्राप्त भएको बजेट 530,000 हाम्रो खर्च प्रतिशत मैले प्रतिशत मात्रै भने 98.86% खर्च भएको छ भने स्थानीय तहमा स्रोतगत साझेदारी विवरणमा चाहिँ जम्मा रामेछाप नगरपालिकाबाट प्राप्त बजेट अनुसार यसमा चाहिँ निर्माण सामग्री ग्याबिन बक्स र जियो टेक्सटाइल र ग्याबिन वायर त्यसपछि ज्याला रकम गरेर हामीलाई प्राप्त 531,501 चाहिँ 99.23% खर्च भएको छ। त्यसरी यो स्रोतगत विवरणमा चाहिँ जम्मा हाम्रो 1,61,501 कुल बजेटमा 1,51,366.97 खर्च भएर 99% हाम्रो खर्च भएको छ। त्यस्तै गर्दा 82-83 चाहिँ हाम्रो रोजगार सेवा केन्द्रबाट सञ्चालन भएका कार्यक्रमहरू चाहिँ यस प्रकार रहेको छ। नगरपालिका कार्यालय भवन पहिरो नियन्त्रण कार्यक्रम अन्तर्गत 530,000 विनियोजित रकम यो नेपाल सरकारबाट प्राप्त थियो, त्यसमा चाहिँ 98.86% खर्च भएको छ। आन्तरिक रोजगार प्रबन्धन कार्यक्रमको लागि यो वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूलाई उद्यमशीलता प्रबन्धन कार्यक्रम जस अन्तर्गत हामीले रामेछाप नगरपालिका र वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरू व्यवसाय गर्न जो बस्नु भएको छ उहाँसँग 50% साझेदार अनुदान प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको थियो, त्यसमा चाहिँ हाम्रो 94.93% खर्च भएको छ। त्यस्तै यो श्रमको सम्मान राष्ट्रको अभियानमा हाम्रो जम्मा 25,000 विनियोजित भएको थियो भने यसमा खर्च 24,600 भएको छ, यसको 98.4% खर्च भएको छ। र रोजगार सेवा केन्द्र अन्तर्गत मस्तन्त खर्च भनेर हामीलाई 1,00,000 विनियोजित भएको थियो भने हाम्रो 79.25% खर्च भएको छ। र रोजगार सेवा केन्द्रबाट यो वर्ष सञ्चालन भएको चाहिँ जम्मा 4 योजना र जम्मा कुल बजेट चाहिँ हाम्रो 7,55,000 थियो भने भुक्तानी रकम चाहिँ 7,42,712.70% के अरे खर्च भएको छ भने 98.37% चाहिँ हाम्रो खर्च भएको छ। त्यस्तै गरी यो आवामा हाम्रो रोजगार सेवा केन्द्रबाट थप सञ्चालन कार्यक्रमहरू चाहिँ सुरक्षित आप्रवासन कार्यक्रम जुन सामी यो अरू पालिकाहरूमा सञ्चालन थियो र यो वर्ष चाहिँ हाम्रो रामेछाप नगरपालिकामा पनि रामेछाप नगरपालिका र सुरक्षित आप्रवासन सामी कार्यक्रमको साझेदारी रूपमा सञ्चालन भएका कार्यक्रमहरू यस प्रकार रहेका छन्। जम्मा यसमा 5 कार्यक्रम सञ्चालन भएका थिए भने स्थानीय तहको रोजगार सेवा केन्द्रद्वारा समुदाय स्तरमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम जुन चाहिँ 17 युनिट सञ्चालन गर्नुपर्ने थियो त्यसमा हाम्रो 79.8% खर्च भएको छ। त्यस्तै स्थानीय तहमा न्यायिक समिति निर्वाचित वडा अध्यक्ष जनप्रतिनिधिज्यूहरू मेलमिलापकर्तासँग चाहिँ सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम जुन रामेछाप नगरपालिकाको हलमा हामीले आयोजना गरेका थियौँ त्यसको चाहिँ जम्मा हाम्रो 94.4% खर्च भएको छ। यसको कुल विनियोजित बजेट भनेको 54,000 थियो। त्यस्तै स्थानीय तहमा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूसँग वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम जुन हामीलाई विनियोजित बजेट भनेको चाहिँ 42,000 थियो, हाम्रो खर्च प्रतिशत चाहिँ 99.9% खर्च भएको छ। त्यस्तै यही सामी सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत स्थानीय तहको विषयगत यो कार्यक्रम कार्यान्वयन समिति बैठक सञ्चालन भनेर यो कार्यक्रममा चाहिँ हामीले कुन कुन कार्यक्रमहरू सञ्चालन गर्ने कसरी हामी यो रामेछाप नगरपालिकामा हाम्रो कार्यक्रमहरू अगाडि बढाउने भन्ने विषयमा चाहिँ हामीलाई 20,000 रुपियाँ खर्च विनियोजित थियो भने यसमा हाम्रो 20,000 खर्च भएको छ, 100% खर्च भएको छ। त्यस्तै स्थानीय तहको विषयगत समिति शाखा अनि श्रम रोजगार स्वास्थ्य सहकारी जेसी सम्पर्क व्यक्ति लगायत गरेर 20,000 विनियोजित थियो भने 19,910 रुपियाँ हाम्रो खर्च भएको छ भने सामी कार्यक्रम चौथो चरणकोमा चाहिँ 50,000 विनियोजित भएको थियो भने यसमा 50,000 खर्च भएको छ, 100% खर्च भएको छ। त्यस अन्तर्गत हाम्रो यो सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत टोटल बजेट चाहिँ हामीलाई 2,58,000 विनियोजित रकममा हाम्रो 2,54,790 खर्च भएको छ भने 98% चाहिँ हाम्रो खर्च भएको छ। यसरी यो गत आवा मध्ये रामेछाप नगरपालिका अन्तर्गत रोजगार सेवा केन्द्रबाट सञ्चालन हामीले गरेको यो पूर्ण श्रम स्वीकृति अन्तर्गत चाहिँ हाम्रो 6 जनाले चाहिँ पूर्ण श्रम स्वीकृति लिनुभएको थियो, जस अन्तर्गत साउदी अरबियाको लागि 3 जनाले, मलेसियाको लागि 2 जनाले र कतारको लागि 1 जनाले गरेर हामीले 6 जनालाई चाहिँ पूर्ण श्रम स्वीकृति रामेछाप नगरपालिका अन्तर्गत रोजगार सेवा केन्द्रबाट सेवा प्रदान गरेका छौँ। त्यसरी वैदेशिक रोजगार विभाग बोर्ड अन्तर्गत क्षतिपूर्ति तथा आर्थिक सहायताका लागि सिफारिस गरेका व्यक्तिहरू जुन वैदेशिक रोजगारको क्रममा चाहिँ अङ्गभङ्ग भएर नेपाल फर्किनु भएका छन्, जुन नेपाल हाम्रो रामेछापमा सामी कार्यक्रम लागू भइसकेपछि रिटेनी स्वयंसेवकहरू परिचालन भइसकेपछि उहाँले थाहा पाइसकेपछि हाम्रो रामेछाप नगरपालिकाको रोजगार सेवा केन्द्रबाट सञ्चालन अनुसार चाहिँ हाम्रो जम्मा 6 जनाको चाहिँ हामीले सिफारिस गरेका छौँ रामेछाप नगरपालिकाबाट यो अङ्गभङ्ग भएर बिरामी भएर फर्किनु भएको व्यक्तिहरू उहाँको मैले नाम भनेर जस अन्तर्गत चाहिँ 5 नम्बरको सन्तोष श्रेष्ठ, यो स्टेट नम्बर 5 को सन्तोष श्रेष्ठ उहाँको चाहिँ पैसा आइसकेको छ भने अरू 4 जनाको चाहिँ यो आउने क्रममा रहेको छ, उहाँको चाहिँ कागज नपुगेर फिर्ता भएको चाहिँ हामीले फेरि अस्ति सब्मिट गरिसकेका छौँ भने यो 6 नम्बरको सन्तोष तमाङको 8 नम्बरको हुनुहुन्छ, उहाँ चाहिँ मृत्यु भएको थियो कामको सिलसिलामा, उहाँको सर निकाल्ने सर झिकाउने क्रममा चाहिँ हामीले रामेछाप नगरपालिकाका पालिकाबाट सहजीकरण गरेका छौँ सर निकाल्न झिकाउनका लागि। त्यस्तै सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत समुदाय अभिमुखीकरण कार्यक्रम अन्तर्गत सुरक्षित वैदेशिक रोजगार सम्बन्धी समुदाय अभिमुखीकरण कार्यक्रम हाम्रो जम्मा 17 युनिट चलेको थियो, जसमा हामीले महिला र पुरुष गरेर 470 जनालाई वैदेशिक रोजगार सम्बन्धी वैदेशिक रोजगारमा जानुभन्दा अगाडि र गइसकेपछि के गर्ने र घर परिवार कस्तो खालको सूचना सम्प्रेषण गर्ने भनेर हामीले त्यो कार्यक्रम सञ्चालन गरेका थियौँ समुदायमै गएर जम्मा त्यसमा सेवाले चाहिँ 470 जना हुन्छ। त्यस्तै रिटेनी स्वयंसेवकहरूले वैदेशिक रोजगार जान लागेका व्यक्ति र गइसकेका व्यक्तिहरूको घरमा गएर उहाँलाई भेटेर जम्मा हाम्रो 539 जनाले सेवा लिनुभएको छ। हामी 9 एउटा गएर रिटेनी 2 जना हाम्रो रामेछाप नगरपालिकाबाट कार्यरत हुनुहुन्छ, उहाँले चाहिँ हरेकको घर घरमा गएर जो पासपोर्ट बनाउनु भएको छ आगामी वैदेशिक रोजगारमा जानको लागि र गइसकेका व्यक्तिको परिवारहरूलाई भेटेर वैदेशिक रोजगार सम्बन्धी सुरक्षित कसरी रहने र कस्ता कागजपत्रहरू घरमा छोड्ने सम्पर्क कल गर्ने यी सबै जानकारी दिएका व्यक्तिहरूको चाहिँ त्यो सूचना रह्यो। त्यसपछि यो वैदेशिक रोजगार जाने क्रममा ठगी तथा समस्यामा परेको केसलाई सूचना परामर्श केन्द्र हामीले तल सिफारिस एमआरसीमा हाम्रो सिफारिस गरेका छौँ, जिल्ला प्रशासन कार्यालयमा रहेको छ, रामेछाप नगरपालिकाको 9 वडामा हाम्रो जम्मा उपलब्धि चाहिँ 20 वटा ठगीका केसहरू रहेछन् हामीसँग सम्पर्कमा आउनु भएको, जसमा सामूहिक 15 जनालाई 1-1 व्यक्तिले ठग्नु भएको छ भने बाँकी चाहिँ महिला पुरुष 19 जना र महिला गरेर 1 जना हुनुहुन्छ भने टोटलमा जम्मा 20 जना चाहिँ ठगीको केसमा हुनुहुन्छ, उहाँलाई हामीले सुरक्षित तल सम्पर्क गर्नलाई सिफारिस गरिसकेका छौँ भने यो वैदेशिक रोजगार फर्किएर स्वदेशमा उद्यमी गरी बसेको उद्यमीलाई राष्ट्रिय सम्मान कार्यक्रम रहेछ, यसमा चाहिँ यो श्रम रोजगार मन्त्रालयले सूचना प्रकाशन गरेको थियो। त्यस अन्तर्गत हाम्रो रामेछाप नगरपालिकामा 7 जना व्यवसायीहरूले आवेदन दर्ता गर्नुभएको थियो, त्यो आवेदन दर्तामा चाहिँ 1 जना सिलेक्सन हुनुभएको छ, त्यो चाहिँ श्रम मन्त्रालयबाट उहाँहरूबाट आफै आएर त्यो हामीलाई पनि जानकारी नगराइकन उहाँले सिलेक्सन गरेकोमा चाहिँ रामेछाप मिनिमम एट पोल स्टोर सप्लाई यो राम मजुर कसाई हाम्रो माथि रामेछाप मास्टर बजारमा उहाँले यो कुखुरा फार्म र के अरे यो मिर्सा पनि छ उहाँको, उहाँ सिलेक्सन हुन सफल हुनुभएको छ, यो बागमती प्रदेश सरकारको निकालेको सूचना अनुसार गर्दै 1 जना हाम्रो सिलेक्सन हुन सफल हुनुभएको छ। त्यस्तै मनोसामाजिक परामर्श सेवा कार्यक्रम जुन मनोसामाजिक परामर्शकर्ता हुनुहुन्छ हाम्रो, उहाँले व्यक्तिगत परामर्श गरेको हाम्रो उपलब्धि चाहिँ लक्ष्य चाहिँ 15 थियो, त्यसपछि यसमा सेवा दिने 15 हुन्छ, यसमा पर्सनल रूपमा उहाँले घर घर गएर चाहिँ यो सेवा प्राप्त दिनुभएको छ भने यसको समाधान त्यति नै गर्नुभएको छ र सामूहिक परामर्श कार्यक्रम अन्तर्गत चाहिँ जम्मा 225 जनालाई चाहिँ मनोसामाजिक केसको चाहिँ उहाँले समस्या समाधान गर्नुभएको छ। अब यो रोजगार सेवा केन्द्र अन्य कार्यक्रम अन्तर्गत रोजगारको क्षेत्र पहिचान नक्साङ्कन हामीले गरेका छौँ, त्यस्तै स्थानीय रोजगार रणनीति निर्माण गरेका छौँ र श्रमको सम्मान अभियान सञ्चालन गरेको छ र रोजगार सम्मान मञ्च सञ्चालन गरिएको छ रामेछाप नगरपालिकाबाट। यो चाहिँ वैदेशिक रोजगार सम्बन्धी जो वैदेशिक रोजगारको क्रममा मृत्यु भएको हुनुहुन्छ उहाँलाई नेपाल सरकारले प्राप्त गरेको वैदेशिक रोजगार यो छात्रवृत्ति कार्यक्रम अन्तर्गत उहाँको सन्ततिको छात्र उहाँले प्राप्त गरेको उहाँको सन्ततिको विवरण हो. उहाँ लिनेको संख्या चाहिँ जम्मा 7 वटा रहेको छ राजा नगरपालिका. त्यो चाहिँ वैदेशिक रोजगारबाट फर्केर व्यवसाय सञ्चालन गरेको व्यवसायहरूलाई चाहिँ 50% साझेदारीमा चाहिँ प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत यो चाहिँ स्थानीय तहमा वैदेशिक रोजगारमा फर्किएका व्यक्तिहरूसँग वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम. यो चाहिँ वडा नम्बर 8 स्थित यो नगरपालिका कार्यालय भवन पहिरो नियन्त्रण लामा गाउँ यहाँ मुनि हाम्रो नगरपालिका मुनि छ. यो पहिलाको काम सकेको सम्पन्न भएपछि यो कामको सिलसिला र हाम्रो प्राविधिक इन्जिनियर सबै सबको अनुगमनको क्रममा र श्रमको सम्मान राष्ट्रको अभियान र रोजगारमा खटिनुपूर्व अभिमुखीकरण कार्यक्रमको केही तस्विरहरू र यो समुदाय स्तरमा सुरक्षित रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम वडा नम्बर 9 अध्यक्षज्यूको मन्तव्य राख्नुहुँदै यो कार्यक्रम अन्तमा र यो केही तस्विरहरू हाम्रो मनोसामाजिक परामर्श गर्दा म्यामले चाहिँ इन्डिभिजुअल रूपमा उहाँसँग दिएको तस्विरहरू. हस् धन्यवाद.
3: धन्यवाद रोजगार संयोजक विजय प्रधान.
0: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ. यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो. तपाईँले यो कार्यक्रम रामेछापका 6 वटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ.
1: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ. तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला. जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रानीछाप, फोन नम्बर 0848 40 00 26, इमेल ठेगाना hajurkoradio@gmail.com वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ.
0: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ. त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ.
1: नमस्कार.
3: हजुरको रेडियो
7: 102.1 मेगाहर्ज.
8: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ.
9: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ.
8: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्. यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ. त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ.
9: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं.
8: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो. आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ.
9: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाउ, सुरक्षित भविष्य निर्माण गरौं.
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश.
10: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
11: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ. रोग त काँडै निकाले जस्तो भयो, चटक्कै.
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कोट जाउँ.
10: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल.
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा
7: निकालिनेछ।
9: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
14: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
12: सम्पर्क नम्बर 0475946 98692965998।
15: अहिले बिहानको 8 बजे
16: हजुरको रेडियो।

0: प्रक्रियामा कति प्रभावकारी हुन्छ भन्ने प्रश्न पनि यससँग जोड़िएका छन्। आजको कार्यक्रममा हामी राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन र जलवायु न्यायको विषयमा कुरा गर्छौ। हामीसँग हुनुहुन्छ जलवायु विज्ञ डाक्टर विमल रेग्मी। विमल रेग्मीज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ।
1: हस्, धेरै धेरै धन्यवाद।
0: सबैभन्दा पहिला चाहिँ राष्ट्रसंघको 81औं महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्नुभयो र नेपालको जलवायु न्यायको विषयमा कुरा उठाउनु भएको छ। तपाईँले सरसर्ती सम्बोधन सुन्दा कस्तो पाउनुभयो?
1: हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्रसंघको महासभाको 81औं बैठकमा जुन राष्ट्रको प्रतिनिधित्व गर्दै सम्बोधन गर्नुभयो, समग्र रूपमा यो चाहिँ सकारात्मक छ र स्वागत योग्य छ र हामी जलवायु परिवर्तन र को संकट भइरहेको अल्पविकसित राष्ट्र र यो संकटबाट हामी हरेक वर्ष जुन हामी प्रभावित भइरहेछौं, हाम्रो समुदायप्रति उहाँले न्याय गरेको जस्तो मलाई लाग्छ। अब यो समग्र रूपमा हेर्दा राजनीतिक नेतृत्वले यसरी जलवायु न्यायको विषय यति प्रष्ट रूपमा अन्तर्राष्ट्रिय सामु राख्नु हाम्रो लागि गर्वको विषय हो।
0: अब उहाँले सम्बोधनका क्रममा भन्नुभएका केही मुद्दाहरूलाई अझै बुझिने गरी व्याख्या गरौं। जस्तो उहाँले नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऊ भनेर प्रस्ताव गर्नुभएको छ, यसलाई चाहिँ कसरी बुझ्ने?
1: उहाँको यो प्रस्ताव निकै सकारात्मक हो, किनभने हामी यो जुन पर्वतीय राष्ट्र हिन्दू रूपमा हेर्दा राजनीतिक नेतृत्वले यसरी जलवायु न्यायको विषय यति प्रष्ट रूपमा अन्तर्राष्ट्रिय सामु राख्नु हाम्रो लागि गर्वको विषय हो।

0: हाम्रा छिमेकी मुलुकहरू र अझै हिन्दुकुश भन्दा त आठवटा देशहरू पर्छन्। अब यो हाम्रो क्षेत्रीय समस्या हो र क्षेत्रीय रूपमा हामीले समाधान गर्न पनि सक्छौं। क्षेत्रीय समस्या भनेको विश्वव्यापी समस्या हो, तर क्षेत्रीय रूपमा भारत, चीन, नेपाल, भूटान जति हामीलाई यो पर्वतीय समस्याले संकटले यहाँ बस्ने जनसंख्यालाई असर गरेको हुन्छ, त्यो अन्यत्र त्यसले त्यति असर गरेको पाइँदैन। हाम्रो भूगोल, हाम्रो सामाजिक आर्थिक परिवेश र हाम्रो सहकार्य अनि सूचना प्रविधिको चाहिँ पहुँच लगायत यिनीहरू सबैको प्रभावकारिताको लागि हामीले छिमेकी राष्ट्रहरूसँगको सुदृढ सम्बन्ध समन्वय र विशेष गरी अनुसन्धान र यो संकट समाधान गर्नको लागि भारत, चीन र नेपालको त्रिदेशीय जलवायु परिवर्तन सम्बन्धी यो पर्वतीय राष्ट्र सम्बन्धी उत्थानशील संयन्त्र भन्नुभएको छ उहाँले। संयन्त्रले मात्रै काम गर्छ जस्तो मलाई लाग्दैन, किनभने त्यो संयन्त्र भनेको यो संस्थागत एउटा चाहिँ सुरुवात हो जसले सहकार्यको चाहिँ ढोका, समन्वयको ढोका चाहिँ खोल्छ। तर हामीले एउटा केन्द्र जस्तै बनाएर त्यसमा चाहिँ वित्तीय स्रोतहरूको पनि जो गरेर हामीले त्यसलाई चाहिँ एउटा सेन्टर जस्तो बनाएर नियमित रूपमा त्यसलाई चाहिँ अनुसन्धान गर्ने, अध्ययन गर्ने, त्यसको चाहिँ अनुगमन गर्ने, त्यसका सूचना प्रणालीहरू विकास गर्ने र आम जनमानसलाई पूर्व सूचना प्रणाली मार्फत सुसूचित गर्ने र यो संकट समाधान गर्नको लागि तत्काल रूपमा संकट आउनु अगाडि यसलाई चाहिँ रोक्नको लागि र संकट पछाडि यसको चाहिँ उत्थानशील विकासको लागि यो संयन्त्र मार्फत हामीले ठोस रूपमा रणनीतिक कार्यदिशा र कार्ययोजनासहित अगाडि बढ्न सक्यौं भने उहाँले राखेको यो प्रस्ताव निकै सकारात्मक छ र हामीलाई चाहिएको पनि के हो भने छिमेकी राष्ट्रहरूको आर्थिक विकास र उहाँहरूको जुन सूचना प्रणालीमा उहाँहरूको जति फड्को मार्नु भएको छ त्यसबाट हामीलाई धेरै सहयोग र साथ हुन सक्यो भने यो क्षेत्रीय समस्यालाई हामीले त्रिदेशीय समन्वय र सहकार्य मार्फत चाहिँ सम्बोधन गर्न सक्छौ, जुन चाहिँ सकारात्मक मान्नुपर्छ।
1: एकदम प्रश्नसँग भन्नुभयो डाक्टर रेग्मीज्यू, अब उहाँले जलवायु न्यायलाई आर्थिक सहयोग वा क्षतिपूर्तिमा मात्र सीमित गर्न हुँदैन, जलवायु न्याय भनेको चाहिँ केवल पैसाको विषय होइन भन्नुभएको छ, यसलाई हामीले कसरी बुझ्ने?
0: उहाँले यो एकदम सान्दर्भिक र यो गहकिलो र यो जुन हामीले पीड़ितहरूले भोगेको चाहिँ जुन पीड़ा हो र हाम्रो सार्वभौम अधिकार, जनताको अधिकार जुन हनन भएको छ जलवायु संकटको कारणले गर्दा, यो हाम्रो नेपाली जनताको बाँच्न पाउने अधिकार, सुरक्षित बाँच्न पाउने अधिकारलाई चाहिँ जलवायु संकटहरूले जुन व्यवधान खड़ा गरिरहेका छन्, यसमा उहाँले दुईटा चीज भन्नुभएको छ, एउटा डिस्ट्रिब्युसनल जस्टिस, अर्को प्रोसिड्युरल जस्टिस। एउटा प्रक्रियागत रूपमा चाहिँ हाम्रो अर्थपूर्ण सहभागी र निर्णय प्रक्रियामा समुदाय, जो प्रभावित समुदाय हो, अल्पविकसित राष्ट्रहरूको चाहिँ अर्थपूर्ण सहभागिताको कुरा गर्नुभएको छ। अर्को चाहिँ यो प्रदूषकहरूले चाहिँ यो सबै जुन क्षतिको मूल्य बियर गर्नुपर्छ, पोल्युटर्स पे भन्ने कुरामा डिस्ट्रिब्युटिभ भन्या, जसले जति यो समस्या समाधान गर्नको लागि चाहिँ योगदान दिए अथवा यसको चाहिँ मुख्य कारक हुन् तिनले नै बढी जिम्मेवार रूपमा जवाफदेही हुनुपर्छ र यो जवाफदेहीता भनेको चाहिँ यो न्यायको विषय हेर्दाखेरि चाहिँ हामीलाई जति प्रभाव परिरहेको छ महासन्धिका विषयहरू कूटनीतिक विषय हुन् तर यो न्यायको विषय अधिकारको विषय हो र यो भएको हुनाले उहाँले प्रष्ट रूपमा जलवायु न्याय भनेको खालि वित्त मात्रै प्रवाह होइन है, यो हाम्रो अधिकारको विषय पनि हो, किनभने जलवायु वित्तले त केही राहत देला तर अकालमै ज्यान गुमाउनु पर्ने घाइते परिवारबिन विस्थापित हुनुपर्ने समुदायलाई न्याय दिनको लागि त यो जुन हरित गृह ग्यास उत्सर्जन जुन बढ़िरहेको छ यसलाई कटौती गर्दै विश्वको तापक्रम 1.5 डिग्री सेल्सियस भन्दा तल राख्नुपर्ने जुन दायित्व छ धनी विकसित राष्ट्रहरूको, यो दायित्व उहाँले पूरा नगरेको हिसाबले यो अन्याय भयो, हामीले यसको चाहिँ मार भोग्नु पर्यो, हाम्रो अधिकार हनन भयो भन्ने विषयसँग जोड्नु भएको छ। यो अर्थ राजनीति मात्रै नभइकन विकसित राष्ट्रहरूले चाहिँ जुन जिम्मेवारी वहन गर्नुपर्ने हो त्यो जिम्मेवारी र

0: जवाफदेहिताको पनि उहाँले प्रश्न उठाउनु भएको छ, त्यो सकारात्मक
1: एकदम। अब प्रधानमन्त्रीले जलवायु संकटको लागत कसले बेहोर्ने भन्ने प्रश्न नै जलवायु न्यायको मुख्य प्रश्न भएको भन्दै कसको आवाज सुनिन्छ भन्ने प्रश्नलाई जलवायु न्यायसँग जोडिएको छ। विशेष गरी हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टी तथा अति कम विकसित देश र भावी पुस्ताको आवाज महत्वपूर्ण रहेकोमा चाहिँ उहाँले जोड दिनु भएको छ।
0: यो सही हो, किनभने हाम्रो भावी पुस्ताको लागि हामीले चाहिँ उहाँहरूको भविष्यलाई जुन संकटतर्फ धकेलिरहेका छौं, यो निकै सोचनीय विषय हो, गम्भीर विषय हो, जटिल विषय हो, यो संकट हो। किनभने हामीले भावी पुस्ताको लागि त्यो खालको चाहिँ विश्व वातावरण, त्यो खालको चाहिँ व्यवस्था गर्न सकेका छैनौँ। प्राकृतिक दोहनको कारणले, जलवायु परिवर्तनको कारणले, यस्ता संकटहरूको कारणले विश्वमा जुन सामाजिक आर्थिक संकटतर्फ विश्व धकलिरहेको छ, यसले गर्दा त हाम्रो भावी पुस्ताहरूको चाहिँ जुन अधिकार हो त्यसलाई हनन गरेको छ। त्यो अधिकार स्थापित गर्नको लागि तत्काल रूपमा हामीले यो समस्या समाधान गर्न सकेनौँ भने अझै यो विकराल रूप लिनेछ। यसमा अब उहाँले प्रष्ट रूपमा के भन्नुभयो भने जलवायु परिवर्तन सम्बन्धी महासन्धिको जुन सिद्धान्त छ, यो चाहिँ फरक फरक दायित्व भन्ने, जसले बढी उत्सर्जन गरौँ त्यसले बढी दायित्व लिनुपर्छ, कम उत्सर्जन गर्ने तर बढी प्रभावित गर्ने जुन राष्ट्र हुन् त्यसलाई असमान रूपमा असर गरेको हुनाले यो असमानता, जुन असमानताको खाडल छ यसलाई पूर्णको लागि वित्तीय, प्राविधिक र क्षमता विकासमा लगानी गर्नुपर्छ भनेर महासन्धिको सिद्धान्त पनि हो, महासन्धिले प्रस्तावित गरेका परिच्छेदहरूमा पनि छ र महासन्धिका हस्ताक्षर राष्ट्रहरूले त्यो प्रतिबद्धता पनि जनाएका छन् भने पेरि सम्झौतामा आइसकेपछि जलवायु वित्तलाई अझै विविधीकरण गर्ने, यसलाई अझै स्केल अप गर्ने र यसलाई चाहिँ सरल रूपमा अल्पविकसित राष्ट्रहरूको पहुँच बढाउने भन्ने विषय राखे तापनि जुन हामीलाई चाहिएको वखतमा तत्काल रूपमा जलवायु वित्त उपलब्ध नभएको र हामीले यस्तो संकटबाट यसलाई समाधान गर्नको लागि राज्यको आफ्नो सीमित स्रोत साधन खर्च गर्नुपर्ने जुन बाध्यता छ यो अन्याय हो। किनभने यसमा चाहिँ धनी राष्ट्रहरूले आफ्नो जिम्मेवारी वहन नगरेको हुनाले त्यसको चाहिँ आर्थिक भार चाहिँ हाम्रो जस्तो गरीब मुलुक र सरकारलाई पर्ने भएको हुनाले सरकारको त्यो दायित्व नै बढेको छ र यसले गर्दा चाहिँ हाम्रो विकासमा गर्ने लगानी, गरिबी निवारणमा गर्ने लगानी, हाम्रो 16 योजनाको चाहिँ हाम्रो लक्ष्य प्राप्ति लगायत अब यो दिगो विकासका लक्ष्यहरू हासिल गर्नको लागि हामीलाई निकै कठिनाई भइरहेको छ र यो अब संकट कसले सिर्जना गर्यो, यसको कारक को र यो संकट सिर्जना गर्नेले नै यसको समाधान हुनुपर्छ भन्ने त एकदम न्यायको मूलभूत सिद्धान्तको एउटा कडी हो। त्यसैलाई समातेर सम्माननीय प्रधानमन्त्रीज्यूले जुन जलवायु न्यायलाई अझै परिभाषित गर्दै यसमा वित्तीय स्रोतको व्यवस्थापनको बारेमा उहाँले प्रष्ट रूपमा राख्नु भएको छ। उहाँले प्रष्ट भन्नुभएको छ कि अहिलेको विद्यमान अन्तर्राष्ट्रिय जलवायु परिवर्तन सम्बन्धी वित्तीय संरचनाहरूले काम गर्न छोडेको छन्, त्यो भुत्ते भइसकेको छ। त्यसले गर्दा हामी जस्ता मुलुकहरूलाई सरल रूपमा, यथेष्ट रूपमा, तत्काल रूपमा हामीले चाहिँ पाउनुपर्ने वित्तीय सहायता पाउन सकिरहेको छैन, प्रक्रियागत कठिनाईहरू छ। हामीले परियोजना मार्फत चार वर्ष, पाँच वर्ष, छ वर्ष लगाएर एउटा परियोजना, त्यो पनि 10 मिलियन 20 मिलियन को लागि यति धेरै मेहनत गर्नुपर्छ, मागे जस्तो छ। यो माग्ने होइन, हाम्रो अधिकारको कुरा हो। त्यो भएको हुनाले अहिलेको चाहिँ जुन जलवायु परिवर्तन सम्बन्धी वित्तीय संस्थाको संरचना छ यसलाई टोटल रिफर्म गर्नुपर्छ। उहाँले त्यही कुरा उठाउनु भएको छ जुन हामीले उठाउनु पर्ने विषयहरू हामीले भन्दै आइरहेका छौं। हामीले विगतमा दिनहरूमा पनि के भनेका छौं भने यस्तो खालको वित्तीय संरचना यति असमान छ, यसले हामीलाई तत्काल रूपमा जलवायु जोखिमको र हामीलाई आवश्यक परेको चाहिँ वित्तीय सहायता उपलब्ध गराउन सक्दैन भने यस्तो वित्तीय संयन्त्रको के काम। अब त्यही भएर यसलाई चाहिँ हामीले अहिले नै यो विषयलाई उठाउन सकेनौं भने, यसको बारेमा हामीले कूटनीतिक पहल गर्न सकेनौं भने, यसको बारेमा हामीले प्रष्ट रूपमा आफ्ना धारणा राख्न सकेनौं भने हामी सार्वभौम राष्ट्र हौं र सार्वभौम राष्ट्रको हैसियतले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो विषय र राष्ट्रिय स्वार्थको लागि चाहिँ जसरी कूटनीतिक पहल गर्नुपर्छ, यो कूटनीतिक पहल गर्ने क्रममा यो सम्बोधन एउटा शुरूआत हो, सम्बोधनले सबै कुरा समाधान हुँदैन।
1: एकछिनपछि म आउँला डाक्टर, यसमा एकछिनपछि आउँला डाक्टर विमल रिमिज्यू, तपाईँ जलवायु विज्ञ हुनुहुन्छ। आज हामी प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको जलवायु न्यायको विषयमा उठाउनु भएका विषयमा तपाईँसँग कुरा गरिरहेका छौँ बुदागत रूपमा, र प्रधानमन्त्रीले सम्बोधनको शुरूआतमा चाहिँ नेपालको भोटे कोशी नदी विश्वलाई चेतावनी पनि हो तपाईँले सुन्नुभयो भनेर एउटा ध्यानाकर्षण गराउनु भयो, त्यो ध्यानाकर्षणले चाहिँ कतिको प्रभाव पार्यो भनेर हामीले बुझ्न सक्छौँ।
0: यो ध्यानाकर्षणलाई हेर्नुहुन्छ भने अब यहाँहरूले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले पनि आफ्नो यो सम्बोधनमा, महासभाको शुरूआती सम्बोधनमा पनि त्यही भन्नुभएको छ, म 3 वर्ष अगाडि नेपाल गएर हिमालयको काखमा बसेर मैले प्रत्यक्ष रूपमा जलवायु परिवर्तनले हिमालय क्षेत्रमा जुन खालको चाहिँ तीव्र रूपमा प्रभाव परिरहेको छ र जसरी हिम नदीहरू पग्लिरहेका छन्, हिमतालहरू निर्माण भइरहेका छन्, त्यसले समग्र पारिस्थितिक प्रणाली, मानवीय सभ्यता, संस्कृतिलाई नै त्यसले ठूलो प्रभाव पारिरहेको छ। यो विश्वको लागि ठूलो चेतावनी हो। यदि हामीले यसलाई समय नै सम्बोधन गर्न सकेनौं भने यो जलवायु संकटले ठूलो महाप्रलय ल्याउनेछ भनेर 3 वर्ष अगाडि संयुक्त राष्ट्र संघका महासचिवले बोल्नु भएको विषय उहाँले फेरि उठान गर्नुभयो। मैले त्यतिखेर विश्व सामु यो यथार्थ चित्रण गरिरहँदा मेरा भनाईहरूलाई विषयान्तर गरियो, यसलाई गहिराईमा बुझिएन र यो भाषण मात्रै हो भन्ने खालको हिसाबले सशंकित रूपमा जुन विश्वले लियो त्यसको परिणाम स्वरूप नेपालले जुन जलवायु संकटबाट जुन रसुवा र भोटेकोशीको जुन महाप्रलय भयो यो हाम्रो लागि निकै दुःखद पीड़ादायी कुरा भयो भनेर उहाँले शुरू गर्नुभयो होइन। त्यसमा हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले त्यही विषयलाई समातेर हामीले यो पूर्व जानकारी हुँदा हुँदै पनि हामीले यसलाई संवेदनशील रूपमा विश्वले ग्रहण नगर्दा फेरि त्यसको परिणाम नेपाली जनताले भोगे, यो ठूलो अन्याय हो। किनभने यो चेतावनी त संयुक्त राष्ट्र संघका महासचिव लगायतका विश्वका वैज्ञानिकहरू सबैले बताइसकेको कुरा हो कि यो तीव्र रूपमा पग्लिरहेको हिमाली क्षेत्र र जुन संकट पर्वतीय क्षेत्रहरूमा परेको छ यसले कुनै न कुनै दिन महाप्रलय निम्त्याउनेछ भन्ने पूर्व अनुमान भइसकेको थियो। तर यसलाई सम्बोधन गर्नको लागि न प्राविधिक, न वित्तीय, न अन्य सहायताहरू भए, त्यसको परिणाम स्वरूप हाम्रो चाहिँ 1400 भन्दा बढ़ी सर्वसाधारणले अकालमा ज्यान गुमाउनु पर्यो, 6000 भन्दा बढ़ी चाहिँ अहिले बेपत्ता छन् होइन। अब यो चाहिँ जस्तो दुःखदायी घड़ी हामीले हेर्दा हेर्दै धनी राष्ट्रहरू, विकसित राष्ट्रहरू, त्योसँग सम्बन्धित संयन्त्रहरू जिम्मेवार नहुँदाखेरि, जवाबदेही नहुँदाखेरि जुन हामीलाई अन्याय पर्यो, जुन पीड़ा पर्यो, यसलाई त प्रष्ट रूपमा राख्नै पर्छ। जुन राख्नु भएको छ त्यो सकारात्मक छ, तर अब त्यसका अरू पाटाहरू छन्, अरू विषय
1: त्यसको। अब समग्रमा भन्दाखेरि प्रधानमन्त्रीले नेपालको उत्सर्जन नगर्ने भए पनि जलवायु संकटको ठूलो मूल्य नेपालले चुकाइरहेको छ, त्यसैले जलवायु न्याय भनेको पैसा मात्र होइन, जिम्मेवारीको न्यायपूर्ण बाँडफाँड, प्रभावितको आवाजको सम्मान र भावी पुस्ताको अधिकार सुनिश्चित गर्नु हो भनेर सारांशमा उहाँले त्यो कुरालाई जोड़ दिनुभएको छ। अब यसमा नेपालले यसपटक जलवायु न्यायलाई मुख्य मुद्दा बनाउनुको आधार चाहिँ के हो?
0: जलवायु न्यायलाई मुख्य आधार बनाउने हाम्रो श्रृंखलाबद्ध जुन जलवायु जन्य महाप्रलयहरू भयो, हेर्नुहुन्छ नि विगतमा 10 वर्षमा हेर्नुहोस् होइन, जुन श्रृंखलाबद्ध रूपमा जलवायुकै कारण, अब त्यसमा वैज्ञानिक आधारहरू प्रष्ट छन्, जस्तै हिमताल थामेमा हिमताल विस्फोट भयो, मेलम्चीमा पनि एउटा कारक जलवायु परिवर्तन नै हो। हाम्रो पश्चिममा, सुदूरपश्चिममा कञ्चनपुरतिर जुन महा ठूलो बाढ़ी आयो त्यो पनि वर्षाले रेकर्डै तोड्या हो होइन, अनि 2 वर्ष अगाडि काठमाडौँ वरपर जुन खालको चाहिँ वर्षा भयो त्यसले वर्षौंको रेकर्ड तोडेको छ, त्यो पनि एकदम अतिशय भारी वर्षा भएको कारणले गर्दा जुन जनधन क्षति भयो। गत वर्ष तपाईँले फेरि हेर्नुभयो भने रोसुवामा पनि त्यो खालको तिब्बतमा आएको चाहिँ हिमताल विस्फोट पछि आएको बाढीले असर गरेको थियो भने त्यही वर्ष इलाममा हेर्नुभयो भने धेरैको ज्यान गएको छ। इलाममा पनि भारी वर्षा भएको छ, अतिवृष्टि भएको कारण हो, जुन चाहिँ जलवायुजन्य अतिशय घटनासँग हामीले जोड्न सक्छौं। र यी श्रृंखलाबद्ध जुन जलवायुजन्य प्रमाणित छन्, किनभने हाम्रो चाहिँ यो जलवायु परिवर्तनको दुईटा कारणले हुन्छ, एउटा तापक्रम अत्याधिक रूपमा वृद्धि हुनु होइन त्यो चाहिँ एउटा कारण हो भने, अर्को चाहिँ वर्षामा ठूलो फेरबदल हुनु, छोटो समयमा बढ़ी पानी पर्नु र नियमित पानी पर्नु भन्दा एकदम त्यसलाई त्यो चाहिँ दोब्बर तिब्बर पानी पर्नु, जुन एउटा चाहिँ थ्रेसवल्ड भन्छ त्यसको नियमित पर्ने पानी भन्दा धेरै पर्दा फेरि चाहिँ त्यसले ल्याउने चाहिँ महाविपत्ति हामीले भोगिसकेका छौं। यो श्रृंखलाबद्ध विपत्तिको उदाहरणहरूलाई समग्र रूपमा समेटेर अझै हाम्रो चाहिँ पर्वतीय क्षेत्रहरूमा, हिमाली क्षेत्रमा, हिमाली जिल्लाहरूमा अन्य ठाउँको तुलनामा अन्य ठाउँमा अहिले 1.5 डिग्री बढेको छ भने त्यहाँ 1.8 डिग्री तापक्रम बढ़िसकेका छ। यो जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय जुन वैज्ञानिक संयन्त्र छ जसलाई हामीले आईपीसीसी भन्छौं, इन्टर गभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज, त्यसले प्रष्ट रूपमा हिमाली क्षेत्रहरूमा तापक्रमको वृद्धि तीव्र रूपमा भएको छ भनेको छ। हाम्रो अहिले नेपालका चाहिँ यससँग काम गर्ने संस्थाहरूले पनि त्यो प्रमाणित गरेका छन् कि तापक्रम वृद्धि छ। त्योहरू मैले भन्न खोजेको के हो भने, हामीसँग श्रृंखलाबद्ध रूपमा जलवायुजन्य घटना र विपदहरूका थुप्रै उदाहरण छन्। अब यो रसुवा र भोटेकोसीलाई मात्रै नलेकिन यो श्रृंखलाबद्ध रूपमा जुन संकट हामीले भोगेका छौं यसबाट सयौंको संख्यामा जनधनको मानिसहरूले अकालमा ज्यान गुमाउनु परेको छ भने यसबाट हाम्रो आर्थिक जुन क्षति भयो, अहिले सम्माननीय प्रधानमन्त्रीज्यू अथवा भाषणहरूमा सुन्न सक्नुहुन्छ, अहिले 15% जति जीडीपी हाम्रो चाहिँ यो भोटेकोसीकै कारणले गयो भने, योभन्दा अगाडिका घटनाहरू हेर्ने हो भने जलवायुजन्य कारणबाट 2-5% जति हाम्रो चाहिँ कुल ग्रास्त उत्पादनको हानि नोक्सानी त्यसले पुर्याएको छ होइन। यो चाहिँ ठूलो संकट हो र अब आउने शताब्दीको अन्तिमसम्ममा यो त अझै भयावह भएर हाम्रो चाहिँ यसले आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरण संकट निम्त्याउनेछ। यो प्रमाणहरू यथेष्ट छ, त्यही भएर यो प्रमाणहरूलाई एकीकृत गर्दै यो श्रृंखलाबद्ध रूपमा जे जति जलवायुजन्य घटनाहरू भए यसलाई चाहिँ हामीले चाहिँ वैज्ञानिक आधार सहित यो तथ्य तथ्याङ्कको आधारमा अब यो जलवायु न्यायको भाष्यलाई राष्ट्रिय सोच हाम्रो तयारी अनुसार चाहिँ यसलाई अन्तर्राष्ट्रिय रूपमा पैरवी र कूटनीतिक पहल गर्न जरूरी छ।
1: कार्यक्रम बदलिन्दो नेपालमा आज हामी राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन र जलवायु न्यायको विषयमा कुरा गरिरहेका छौं। जलवायु विज्ञान डाक्टर विमल रेग्मीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: कृषि मन्त्र नार्कसँग।
6: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौ। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ।
7: युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन र जलवायु न्यायको विषयमा जलवायु विज्ञान डाक्टर विमल रेग्मीसँग कुरा गरिरहेका छौं। डाक्टर विमल रेग्मीज्यू, नेपालमा पछिल्ला वर्षहरूमा जलवायु जन्य विपत्तिहरू जे जस्तो भइरहेका छन् ती हाम्रो कारणले गर्दा भन्दा पनि अरू विश्वका अरू विकसित देशहरूको कारणले गर्दाखेरि जलवायु परिवर्तनमा त्यसले असर गर्यो र त्यस्ता घटना भएका छन् र नेपालले जलवायु न्याय पाउनुपर्छ भन्ने जुन विषय तपाईँले नि उठाउनु भयो, प्रधानमन्त्रीले महासभामा उठाउनु भयो, अरू विज्ञहरूले उठाउँदै आउनु भएको छ, सबैले बुझ्ने भाषामा अरूको कारणले हाम्रो देशमा जलवायु परिवर्तनको त्यो असर कसरी हुन्छ र जलवायु न्याय भनेको चाहिँ के हो, एकदम सरल भाषामा भन्दाखेरि।
2: अब यो जलवायु परिवर्तनको विषय हेर्दाखेरि यसको कारक के हो भन्ने विषयमा जानुपर्ने हुन्छ, होइन? यसको कारण के हो भने वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जन भएर वायुमण्डलमा थुप्रिने हो। हरितगृह ग्यास उत्सर्जन भनेको कार्बन जस्तै हो, जुन केबाट हुन्छ भने हाम्रो चाहिँ
1: उद्योग
2: कल कारखाना, अब यातायात, होइन, यातायातबाट र विविध हिसाबले हामी जति कार्बनको इन्धन भनौँ, पेट्रोल डिजेल ग्यास लगायतका इन्धनहरू जति प्रयोग गर्छौँ त्यसबाट उत्सर्जित हुने जुन प्रदूषण हो त्यो ग्यास हो, त्यो गएर वायुमण्डलमा गएर थिग्रिन्छ। त्यसले सूर्यको चाहिँ प्रकाश पृथ्वीमा आएर फर्किने क्रममा त्यो तापलाई चाहिँ त्यसले रोक्छ र त्यसको कारणले गर्दा पृथ्वीको तापक्रम चाहिँ बढ्दै जाने हो। जति धेरै उत्सर्जन गएर वायुमण्डलमा यो सिरक जस्तो हिसाबले थुप्रियो उति नै सूर्यबाट आएको चाहिँ प्रकाश पृथ्वीमा ठोकेर फर्किँदै जाने प्रकाशलाई त्यसले रोक्छ। र यो हरितगृह ग्यास उत्सर्जन कसले गर्यो भनेर हेर्नुपर्छ। यो चाहिँ विशेष गरी यो औद्योगिक क्रान्तिको समयमा 1970 दशकतिर धनी विकसित राष्ट्रले जसरी खनिज पदार्थलाई बढी चाहिँ दुरुपयोग गरे, त्यसको चाहिँ उत्खनन गरे, त्यसको चाहिँ धेरै प्रयोग गरे र त्यसबाट सिर्जित जुन हरितगृह ग्यासको उत्सर्जन जुन तीव्र रूपमा भयो त्यसले ठूलो वातावरणीय समस्या पछि गएर जलवायु जन्य समस्या भयो। यो प्राकृतिक होइन, प्राकृतिक रूपमा जति हाम्रो चाहिँ जलवायुमा हुने परिवर्तन होइन, यो मानव सिर्जित के भयो भने यो विकसित धनी राष्ट्रहरूको औद्योगिक क्रान्तिको नाममा उहाँहरूले गरेको प्रकृतिमा गरेको दोहन र उहाँहरूले जुन प्रदूषण गर्नुभयो त्यसको कारणले बढ्दै गएको समस्या हो। अब यो विश्वव्यापी हुन्छ किनभने युरोपमा गरेको चाहिँ समस्या नेपालमा नहुने होइन, किनभने हामी एउटै वायुमण्डल हामी सेयर गर्छौं, होइन? त्यो कारणले गर्दा त्यो तापक्रम वृद्धिको असर नेपालमा पनि पर्छ, त्यही भएर अझै हिमाली क्षेत्रहरूमा बढी पर्छ। त्यसका विविध कारणहरू छन्, वैज्ञानिक कारणहरू, त्यो अन्य देशहरू अन्य ठाउँहरूको तुलनामा हाम्रो हिमाली क्षेत्रमा बढी पर्छ र जलवायु परिवर्तनको दुईटा प्रत्यक्ष रूपमा हामीले किटानै गरेर प्रभाव हेर्न सक्छौँ। एउटा चाहिँ तापक्रम वृद्धिको कारणले गर्दा हिमाली क्षेत्रमा यो हिम श्रृङ्खला ग्लेसियरहरू पग्लिने, होइन, यो पग्लियो भने नदीनालाबाट तल जान्छ समुद्र अनि समुद्रको सतह बढ्छ, यो चाहिँ माथि ग्लेसियर मेल्ट हुने, होइन, हिम श्रृङ्खला पग्लिने अनि त्यसको पानी चाहिँ को कारणले गर्दा समुद्रको सतह त्यो बढ्ने, होइन, सी लेभल राइज र ग्लेसियर मेल्टिङ, यो प्रत्यक्ष जलवायु परिवर्तनको कारण हो। अब प्राकृतिक रूपमा जुन नियमित रूपमा हामीले चाहिँ भोग्दै आइरहेको बाढी पहिरोहरू यो चाहिँ वर्षासँग सम्बन्धित छ। अब वर्षाको चाहिँ तौर तरिका कसरी परिवर्तन भएको छ भन्ने विषय हेर्दा अब हामीले जुन मनसुन भन्छौँ जुन महत्वपूर्ण हो हाम्रो कृषि अर्थतन्त्रको लागि, हाम्रो सामाजिक आर्थिक विकासको लागि, होइन, मनसुनमा निर्भर छ नि हाम्रो कृषि अर्थतन्त्र। समयमै पानी पर्दा जुन किसानहरूलाई त्यसले चाहिँ सहयोग गर्छ खेतीपातीमा, तर त्यो चाहिँ अतिवृष्टि भयो अनावृष्टि भयो भने त्यसले ठूलो विपद निम्त्याउँछ। अहिले मनसुन समयमा हुँदैन र ढिलोसम्म जान्छ र पानी पर्ने तौर तरिकाहरू फरक छ, छोटो समयमा बढी पानी पर्ने अनि यो आली घोप्टे वर्षा हो एकै ठाउँमा
1: एकैचोटि
2: पानी पर्ने, यसो हेर्दा त तपाईँले चाहिँ महिनामा वर्षमा लगभग उस्तै पानी परेको चाहिँ तथ्याङ्क देख्नुहुन्छ, तर छोटो समयमा तपाईँको 5 घण्टामा 12 घण्टामा 24 घण्टामा पानी जति बढी पर्छ त्यो दर बढिरहेको छ भनेको छोटो समयमा बढी पानी पर्दा के हुन्छ हाम्रो जस्तो एकदम अस्थिर भौगोलिक बनावट भएको चाहिँ एकदम स्लोपी भिरालो जमिनमा र यो त भर्खरै बनेको चाहिँ पर्वतीय क्षेत्र हो नि पहाड़हरू हो त्यसले गर्दा यो कमजोर भू पारिस्थितिकी प्रणालीको कारणले गर्दा पनि छोटो समयमा बढी पानी पर्ने तीव्र रूपमा चाहिँ जुन तापक्रम वृद्धि छ यसले गर्दाखेरि चाहिँ हाम्रो जमिन थिलो थिलो पार्ने र अब यो पहिरो निम्त्याउने पहिरोले चाहिँ खोला थुन्ने अनि फेरि त्यो ठूल त्यसले विकराल रूप लिने यसलाई चाहिँ यो के छ भने यो धेरै विपदहरूको चाहिँ अन्तर सम्बन्ध छ कि अब जस्तै माथि चाहिँ एउटा हिमताल विस्फोट भयो भने अनि त्यसले चाहिँ सिर्जना गर्दा खालि हिमतालबाट आउने पानी मात्रै होइन कि त्यो पानी थुनिन्छ अनि त्यसले फेरि पहिरो निम्त्याउँछ पहिरोले फेरि खोला थुन्छ अनि पानीको सतह बढ्छ अनि एकैचोटि विस्फोट हुन्छ अनि हाम्रो कमजोर भू धरातलको कारणले गर्दा तल प्रभाव त्यो सँगसँगै हाम्रो विकासका कुराहरू पनि जोडिन्छन्
1: यसलाई तपाईँले प्रश्न पार्नुभयो जलवायु परिवर्तनको असरले हाम्रो देशमा कस्तो खालको समस्या भइरहेको छ भन्ने कुरो प्रश्न पार्नुभयो अब यो जलवायु न्यायको विषय जोडौं न जलवायु न्याय भन्नाले वास्तवमा के बुझिन्छ क्षतिपूर्ति अनुदान ऋण र प्रविधि हस्तान्तरण मध्ये यसको दायरा कहाँसम्म पुग्छ
2: जलवायु न्याय भनेको के हो भने जलवायु परिवर्तनबाट संकटबाट अन्यायसै कुनै आफ्नो कारण बिना कोही एकदम पीड़ित हुन्छ कोही प्रभावित हुन्छ त्यसको कुनै देन हुँदैन र त्यसबाट ऊ चाहिँ संकट बेहोर्नुपर्छ त असमान संकट बेहोर्नुपर्छ उसको चाहिँ जीविकोपार्जन उसको चाहिँ जीवनयापन उसले प्रयोग गर्ने स्रोतहरूमै त्यसले ठूलो संकट निम्त्याउँछ भने यो चाहिँ ठ्याक्कै नखाएको विष भनौँ न अब नेपालीहरूले उखान नखाएको विष लाग्ने भने जस्तै हो आफूले चाहिँ नगरेको चाहिँ जुन कारणले गर्दा आफूले बढी समस्या बेहोर्ने अब यो त अन्याय भयो नि त अन्याय कसरी भयो भने तपाईँको मानव अधिकार हनन भयो नि हजुरको अधिकार के हो भने तपाईँले सुरक्षित रूपमा स्वतन्त्र रूपमा पूर्ण रूपमा आफ्ना स्रोतहरूलाई दिगो रूपमा परिचालन गरेर बाँच्न पाउने अधिकारै हनन भयो अर्काको कारणले गर्दा किनभने नियमित प्राकृतिक रूपमा जसरी हाम्रो चाहिँ मानव सभ्यता र हाम्रो पारिस्थितिक प्रणाली हिमाली क्षेत्रको जुन सम्बन्ध छ नि त्यो सम्बन्ध नै यसले खलबलाइदियो किनभने अब नियमित रूपमा हुने तपाईँको वर्षा मनसुन अथवा तापक्रम वृद्धिले त हाम्रो सन्तुलन लिएर आएको थियो नि यो चाहिँ हाम्रो चाहिँ पर्यावरण सन्तुलन लिएर आएको थियो भने त्यो पर्यावरण सन्तुलनमा जुन खलबल लिएर आयो यो त अरूको कारणले गर्दा खलबल भयो भने हाम्रो जुन अधिकार हो बाँच्न पाउने अधिकार स्वच्छ रूपमा स्वच्छ वातावरणमा हाम्रा चाहिँ स्रोतहरूलाई दिगो रूपमा प्रयोग गरेर बाँच्न पाउने अधिकारै हनन भएको हुनाले यो कसले गर्यो त्यो अधिकार हनन भन्ने कुरालाई लिएर हेर्दाखेरि हामीले पल्युटर्स पे भन्छौ नि जसले प्रदूषण गर्यो तिमीले तिर होइन भनेपछि तिम्रो कारणबाट सिर्जित समस्याको भागीदार हामी हुन परेको छ अहिले यत्रो मान्छेहरूले अकालमै ज्यान जोगाउनु पर्ने यत्रा हराइरहेका मान्छे हजारौंको संख्यामा मान्छेहरूले आफ्नो चाहिँ थाक थलो छोडेर विस्थापित हुनुपर्ने यो अन्याय होइन किनभने उहाँहरूले गरे होइन नि उहाँले गरेका कारणले यो सिर्जित भएको होइन त्यही भएर यो चाहिँ अधिकारसँग जोडिएको हुनाले हामीले न्यायको कुरा गर्छौँ अन्याय भयो हाम्रो अधिकार हनन भयो भन्ने विषय हो र अब क्षतिपूर्तिको कुरा जुन हामी चिया चर्चा गर्छौं नि यसको बारेमा थोरै प्रस्ताव हाम्रो संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तन सम्बन्धी महासन्धिमा अब यो धेरै राष्ट्रहरू छन् 193 भन्दा बढी छन् यसका पक्षधर राष्ट्र यो सबैजना मिलेर यो महासन्धिमा हस्ताक्षर गरे पेरिस सम्झौतामा यिनीहरू चाहिँ सहमति भए अब के हुँदो रहेछ भने यो अर्थ राजनीति सबैजना एकै ठाउँमा आएर सबैको सहमतिमा कुनै एउटा चाहिँ सन्धिमा सबैलाई मनाउनु विषय पनि गाह्रो हुन्छ त्यही भएर यो पैरवी गर्दा गर्दै यो चाहिँ एउटा विषयमा धनी राष्ट्रहरूले विकसित राष्ट्रहरूले यदि हामीले यसलाई क्षतिपूर्ति भनियो भने त तत्काल रूपमा हाम्रो जिम्मेवारी बढ्छ आर्थिक जिम्मेवारी बढ्छ र यो हामीले तिर्नुपर्छ कानूनी रूपमा हामी चाहिँ बाध्यताकारी हुन्छौं भनेर क्षतिपूर्तिको विषय कूटनीतिक हिसाबले बठाईपूर्वक चतुर्याईपूर्वक उहाँले स्वीकार नगरे हो तर रिप्यारेसन भनेर अहिले हाम्रो सम्माननीय प्रधानमन्त्रीजीले जुन उठाउनु भयो त्यो लगभग क्षतिपूर्तिकै कुरा उहाँले उठाउनु भएको। अब महासन्धिको उसमा क्षतिपूर्ति नभएर अनुदान भने पनि जलवायु न्यायसँग प्रत्यक्ष रूपमा जोडिने भएको हुनाले हामीले क्षतिपूर्तिका विषयहरूलाई जलवायु न्यायसँग जोडेर हेर्नुपर्छ। अब यहाँ के भाष्य निर्माण गरिएको छ भने नेपालले क्षतिपूर्ति भन्ने कुरा कूटनीतिक रूपमा उठाउनु हुँदैन, जलवायु न्यायको मुद्दा खासै कसैले सुन्दैनन्, यो विषय उठाएर केही हुँदैन भन्ने कुरा गर्नुभएको छ। अब आफ्नो अधिकार हनन हुँदा पनि चुप लाएर सहेर बस्ने भन्ने भाष्य हो क्या यो। यदि त्यो हो भने हामी सहेरै बसौं, यो अन्याय यसको बारेमा अब जसले जे गर्छ त्यही हुन्छ, हामी पीड़ा भोग्दै जाउँ हो। तर यदि अब राष्ट्रले त त्यो गर्न सक्छ सक्दैन, राष्ट्रको नेतृत्वले त्यो गर्न मिल्दैन, उसले त जनताप्रति न्याय गर्नुपर्छ नि। र राजनीतिक दलले हाम्रो नेतृत्वले क्षतिपूर्तिको न्यायको विषय उठाउनु समय सान्दर्भ पनि हो र जनतालाई न्याय पनि हो। त्यही भएर यो भाष्य जुन छ यो उठाउनु हुँदैन, हाम्रो कूटनीतिक रूपमा हामीलाई अप्ठ्यारो पर्छ। जे जति हामीले भनेका छौं नि यो विषयले त्यति मान्य राख्छ जस्तो लाग्दैन। जनताले सधैँ ज्यान गुमाइरहेका छन्, जनताको त्यो पीड़ा हामी यदि बुझ्न सक्दैनौ र हाम्रो नेतृत्वले त्यो कुरालाई अगाडि बढ़ाउन सक्दैन र जनतालाई न्याय दिने कुरामा त्यो आवाज पनि उठाउन सक्दैन भने अनि हामी सार्वभौम राष्ट्र कसरी भयौं भन्ने प्रश्न मलाई चाहिँ मनमनै आउँछ कि। त्यही भएको हुनाले यो विषयलाई हामीले विषान्तर गर्नुभन्दा पनि यो विषय यथार्थ हो, यो विषय हामीले भोगेको विषय हो। यस्ता संकट यदि हामीले उठाएनौ, सतर्क गरेनौ, सचेत बनाएनौ भने यो बारम्बार यो संकटबाट हामी प्रभावित हुन्छौ। समय यही हो, यही बेला हामीले सशक्त रूपमा यो विषयलाई स्थापित गर्नको लागि हामी मात्र होइन हामी जस्तै अल्प विकसित राष्ट्रहरू र त्यसबाट लाखौं प्रभावित जनसमुदायहरू गरीबहरू विपन्नहरू जसले जसको प्रभाव प्रत्यक्ष रूपमा भोगेका छौं, हामी काठमाडौँ बस्ने सुविधा सम्पन्न व्यक्तिहरूलाई त्यो पीड़ा हामीले महसुस नगरौंला, तर दूर दराजमा रहेका यसबाट सम्पन्न प्रभावित भएका समुदायप्रति हामीले थोरै पनि न्याय गर्ने हो भने यो क्षतिपूर्तिको विषय जलवायु न्यायको विषय चाहिँ यो सान्दर्भिक छ, हामीले उठाउनुपर्छ, यो हाम्रो अधिकारको विषय हो।
1: डाक्टर विमल रेग्मीज्यू तपाईँ जलवायु विज्ञ हुनुहुन्छ, आज हामी जलवायु न्याय र राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले यो विषयमा उठाउनु भएको विषयलाई केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले भनिहाल्नुभयो यो जलवायु न्यायको विषय चाहिँ नेपालले बारम्बार उठाउनुपर्छ, त्यो कारणले गर्दा पनि प्रधानमन्त्रीले यसपालि उठाउनुभयो। अब योभन्दा अगाडि पनि प्रधानमन्त्रीहरू त्यस्तै खालको महासभामा जाँदा अन्तर्राष्ट्रिय त्यस्तो खालको बैठकमा जाँदा पटक पटक उठाउँदै आउनु भएको। अब यो नेपालको मुख्य मुद्दा रहेको, मुख्य चासो रहेको, सरोकार रहेको मुद्दामा चाहिँ अरू देशहरूले अहिलेसम्म कस्तिको चाहिँ उनीहरूले यसलाई सम्बोधन गरेको, बुझेको, ध्यान आकर्षण भएको पाइन्छ?
2: यो महत्वपूर्ण विषय उठाउनु भएको छ। यसमा मैले के सम्झन चाहन्छु भने आजभन्दा धेरै वर्ष अगाडि यो पर्वतीय राष्ट्रको जलवायु न्यायको मुद्दा सन् 2009 यो विषय उठान भएका यहाँभन्दा विगतका राष्ट्राध्यक्षहरू र सम्माननीय प्रधानमन्त्रीज्यूहरूले पनि यो विषयलाई सधैँ महासभाका सम्मेलनहरूमा उच्चारण गरेको विषय हो, तर अहिले अहिले यसलाई चाहिँ स्पष्ट रूपमा यसैलाई मुख्य विषय बनाएर उठाएको पहिलो सन्दर्भ हो। तर पहिला पनि हाम्रा पूर्व प्रधानमन्त्रीज्यूहरूले पनि यस विषयमा चाहिँ उठाएको कुरालाई हामीले सकारात्मक रूपमै लिनुपर्छ। अब यो कस्तो छ भने यो अर्थ राजनीति भू राजनीति नै हो। यो धनी राष्ट्रहरू र गरीब राष्ट्रहरू, पीड़क र पीड़ित जुन हुन्छ नि, जसले अब यो धनी र गरीब राष्ट्रहरू बीचमा चाहिँ खाडल जुन छ, यो अब धेरै ठाउँमा हामीले यो कूटनीतिमा देख्न सक्छौं। अब धेरै जसो अल्प विकसित राष्ट्रहरू र यसबाट प्रभावित भएका राष्ट्रहरूको एउटै स्वर छ। जस्तै दुई हप्ता अगाडि अल्प विकसित राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकले यो जलवायु परिवर्तनको संकटको बारेमा र यसलाई समाधान गर्नको लागि धनी राष्ट्रहरू जति उदासीन छन् त्यसलाई सचेत गराउँदै नेपालको घटनालाई लिएर तत्काल रूपमा यसमा धनी विकसित राष्ट्रहरूको आफ्नो जिम्मेवारी दायित्व वहन गर्नको लागि उहाँहरूले एक स्वर भएर लगभग 43 जस्तो लाग्छ अल्प विकसित राष्ट्रहरूको चाहिँ मन्त्रीस्तरीय बैठकले एउटा निष्कर्ष निकालेको छ। भनेको जहिले पनि जलवायु कूटनीतिको कुरा गर्दाखेरि अल्पविकसित राष्ट्रहरू, अफ्रिकन राष्ट्रहरू र यसबाट प्रभावित राष्ट्रहरू एकै ठाउँमा उभिन्छन्, उहाँहरूको समान चासो विचार हुन्छ। तर अब यो कूटनीति भएको हुनाले अब डिभाइड एन्ड रूल पनि छ, धनी राष्ट्रहरूले हाम्रो एकबद्धतालाई त्यसलाई आघात पुर्याउने हिसाबले उहाँहरूले आफ्नो कूटनीतिक प्रयासहरू गर्नुहुन्छ, कसरी हुन्छ हाम्रा आवाजहरूलाई कमजोर गराउने हिसाबले। अब यो त प्रष्ट छ, सिधै रूपमा सजिलो रूपमा उहाँहरूले आफ्नो दायित्व महसुस गरेर त्यो अनुसार जिम्मेवार रूपमा प्रस्तुत नभएको त यथार्थ हो, नभए त हामीले 1990 जुन जलवायु परिवर्तन महासन्धि सम्बन्धी संयन्त्रको बारेमा छलफल भयो त्यतिखेर भन्दा लगभग कार्बन डाइअक्साइडको हाम्रो वायुमण्डलमा डबल जस्तो भइसकेको छ। महासन्धिमा गएर हस्ताक्षर गरेर यसलाई चाहिँ समाधान गर्नुपर्छ भन्दा भन्दै अनि पृथ्वीको तापक्रम त्यही अनुसारको चाहिँ अहिले पनि तीव्र रूपमा बढ़िरहेको सन्दर्भमा यो विशेष गरी विकसित राष्ट्रहरू, औद्योगिक राष्ट्रहरू र 1990 अगाडि जो राष्ट्रहरू यसको जिम्मेवार राष्ट्रहरू छन् उनीहरूले आफ्नो दायित्व, आफ्नो कर्तव्य, जिम्मेवारी पूरा नगरेको कारणले विश्व अहिले ठूलो संकटमा गइरहेको छ। त्यो उहाँहरूले जिम्मेवारी अझै पनि लिनुभएको छैन, त्यो जिम्मेवारी लिइदिएको भए उहाँहरूले यो हरित ग्यास, गृह ग्यास कटौती गरिदिएको भए यो समस्या हामीले भोग्नै पर्थेन, यो यथार्थै हो, यो सबैले भन्नै पर्छ प्रष्ट विषय। दोस्रो कुरा के छ भने उहाँले आफ्नो हरित गृह ग्यास उत्सर्जन त कटौती गर्नु भएन, तर जति वित्तीय, जति प्राविधिक, जति सहयोग गर्ने भनेर वाचा बन्धन गर्नुभयो, प्रतिबद्धता जनाउनुभयो यो पेरिस सम्झौतामा, त्योभन्दा अगाडिका महासन्धिका बैठकमा, त्यो पनि पूर्ण रूपमा उहाँले पालन गर्नु भएन। जस्तै उदाहरण स्वरूप हामीले अल्पविकसित राष्ट्रहरूले बाकु, अजरबैजानको बाकुमा हामीले जलवायु वित्तको नयाँ सन्दर्भमा लगभग हामीले जुन खोजेको 5 ट्रिलियन अमेरिकन डलर जति चाहिन्छ भन्ने हामीले भन्यौं, तर त्यो अनुसार चाहिँ धनी राष्ट्रहरूले त्यो एग्री नै गर्नु भएन, अनि एग्री के अरे उहाँहरूले त्यसलाई चाहिँ पछि धकल्ने, त्यो चाहिँ एकदम कम रूपमा उहाँहरूले चाहिँ प्रतिबद्धता जनाउनु भयो। अब यो विश्वको चाहिँ जुन सन्दर्भ छ जहाँ हामी हाम्रो अधिकारको लागि एकबद्ध भएर अल्पविकसित राष्ट्रहरू जस्तै अन्य हाम्रा चाहिँ शुभचिन्तक राष्ट्रहरू पनि छन्, सहयोगी राष्ट्रहरू, जस्तै युरोपियन राष्ट्रहरू यो मामिलामा अलिकति सहयोगी छन्। त्यही भएर यो कूटनीति पनि हो कि, अब यसै हामीले गएर भन्दैमा त यो विषय हुने होइन, यसको प्रक्रिया छ। हेर्नुहोस् महासन्धिको प्रक्रिया,
1: मैले यसमै जोड्न खोजेँ डाक्टर विमल रेग्मीज्यू, अब हामीले योभन्दा अगाडि पनि बारम्बार जलवायु न्यायको विषय चाहिँ अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउँदै आएका छौं, संयुक्त राष्ट्रसंघको महासभा लगायतका अरू फोरमहरूमा उठाउँदै आएका छौं, तर हामीले उठाएको कुरालाई जसरी सम्बोधन गर्नुपर्ने हो सम्बन्धित देशहरूले त्यो अनुसार सम्बोधन नभएको र हाम्रो कुरा नसुनिएको अवस्था छ चारौं सम्बन्ध होइन। अब यसपालि प्रधानमन्त्रीले अझ जोडसँग यो विषयलाई उठाउनु भएको छ, अब भोटेकोशी बाढीको यो विपद यो संघारमै भएको कारणले गर्दाखेरि पनि यो विषय चाहिँ विश्वले सुनेको छ भनेर बुझौं, किनकि राष्ट्रसंघका महासचिवले पनि यसलाई नेपाली नागरिकै तर्फबाट चाहिँ उहाँले पनि उठाउनु भएको छ। अब प्रधानमन्त्रीले महासभामा सम्बोधन गरिसकेपछि चाहिँ नेपालले आफ्नो मागलाई निरन्तरता दिन चाहिँ अब कस्तो खालको कूटनीतिक पहलको खाँचो छ?
2: अब यसलाई अलिकति पछाडि हेर्दा 2009 हामी काला पत्थरमा जुन मन्त्री स्तरीय बैठक बस्यो त्यतिखेरको पूर्व सम्मानित प्रधानमन्त्रीज्यू माधव कुमार नेपालको अध्यक्षतामा, त्यो यता यो विषय धेरै उठान भएको होइन, नेपालले यो हिमाली पर्वतीय क्षेत्रको विषयलाई सशक्त रूपमा उठाउनुपर्छ भनेर त्यो खालको केही गृह कार्य गरेको पनि थियो, र बारम्बार अब गएका पूर्व प्रधानमन्त्रीज्यूहरू जस्तै पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउबा, बाबुराम भट्टराई, कृष्णप्रसाद ओली, केपी शर्मा ओली लगायतका पूर्व प्रधानमन्त्रीज्यूहरूले पनि उठाउनु भयो, तर के भयो भने त भाषणमा मात्रै सीमित भयो, हाम्रो गृह कार्य, हाम्रो कूटनीतिक तयारी र त्यो अनुसार चाहिँ राष्ट्रले न्यूनतम रूपमा यसको तयारीहरू नगर्दाखेरि यो अन्तर्राष्ट्रिय माझ स्थापित हुन सकेन। जस्तै म यहाँलाई के भन्न चाहन्छु भने जलवायु परिवर्तन सम्बन्धी महासन्धि अथवा यो पक्षधर राष्ट्रहरूको सम्मेलन कपमा यो जुन विषय हुन्छ एजेण्डा हुन्छ जुन हामीले चाहिँ विषय प्रवेश गराउनु पर्ने हुन्छ त्यसको एउटा प्रक्रिया हुन्छ। यदि कुनै नयाँ विषयहरू प्रवेश गराउने हो भने सम्बद्ध राष्ट्रले समयमै त्यसको चाहिँ सम्मिसन गराउनु पर्ने हुन्छ। त्यो सम्मिसन गराइसकेपछि अनि अध्यक्ष मण्डल अनि यो सचिवालयसँग हामी छलफल गरेर र अन्य राष्ट्रहरूको सहमतिमा त्यो चाहिँ आधिकारिक र औपचारिक एजेण्डा बन्छ कि बन्दैन भन्ने चाहिँ छलफल हुन्छ। त्यसमा नेपालले पूर्व तयारी अनुसार त्यो पहिला सम्मिसनै गर्नुपर्छ होइन। हामी यदि पर्वतीय राष्ट्रलाई जलवायु न्यायको कुरा पनि हामी उठाउन सक्छौँ, एउटा एजेण्डा बनाउन सक्छौँ, औपचारिक एजेण्डा बनाउन सक्छौँ, तर त्यसलाई त हामीले गृह कार्य गरेर समयमै प्रक्रियालाई अनुसारै हामीले चाहिँ बुझाउनु पर्यो नि त। त्यो बुझाउन नसक्दा खालि यो पक्षधर राष्ट्रहरूको सम्मेलन कपमा जाने, जाँदाखेरि त कुनै औपचारिक एजेण्डा पनि बनाउनु हुँदैन होइन पर्वतीय राष्ट्रहरूको। अनि बाहिर एउटा चाहिँ सानो इभेन्ट गरेर हामी भाषणमा मात्रै सीमित गरेर फर्किन्छौँ र प्रक्रियागत रूपमा यो विषयलाई प्रवेश गराउने हिसाबले त्यो तयारी एउटा चाहिँ जरुरी देखिन्छ। दोस्रो के छ भने यो विषय निरन्तर रूपमा सशक्त रूपमा कूटनीतिक माध्यमद्वारा विज्ञानद्वारा चाहिँ विज्ञानमा आधारित भएर हामीले प्रस्तुत गर्नुपर्छ। जस्तै अब यो विषयलाई अगाडि बढाउनको लागि हाम्रो कूटनीतिक पहलमा के हाम्रो संस्थागत संरचना त्यो अनुसारको चाहिँ विज्ञ अथवा दक्ष टोली कूटनीतिक टोली गठन छ त छैन, अहिलेसम्म त्यो पनि छैन। को गएर के कुरा गर्ने भन्ने कुराहरूमा हामी प्रष्ट हुन जरुरी छ। त्यही भएर नेतृत्व लिने भन्ने के हो भने तयारीका साथ हामी अगाडि प्रस्तुत गर्नुपर्छ। त्यो तयारी देखेरै हाम्रा छिमेकी मुलुकहरू अथवा अन्य राष्ट्रहरूले हामीलाई विश्वास गर्ने हो। गएर एकछिन गफ गर्दैमा हुँदैन। नेपालले निरन्तर रूपमा संस्थागत रूपमा यसलाई चाहिँ एकबद्ध भएर त्यो चाहिँ तयारीका साथ त्यसको नेतृत्व लिने वातावरण सिर्जना नगरेसम्म यो हामीले कूटनीतिक रूपमा यसलाई स्थापना गर्नै सक्दैनौँ। त्यही भएर हामीले अरू राष्ट्रहरूलाई यसमा गोलबन्द नगरेसम्म अगाडि बढ्न सकिँदैन। तर यसको लागि अहिले ठूलो अवसर पनि हो, किनभने पर्वतीय राष्ट्रहरू विशेष गरी हाम्रो क्षेत्रीय समस्या हो। त्यही भएर भारत चीनलाई हामी भूटान लगायतका राष्ट्रहरूलाई एकबद्ध गरेर एउटा चाहिँ क्षेत्रीय हाम्रो धारणा निर्माण गरौँ, त्यही अनुसारको पैरवीको एउटा चाहिँ मार्गचित्र खडा गरेर सबैलाई लिएर अगाडि बढौँ। अर्को कूटनीतिक पहल हो, कूटनीतिक पहल त हामीले निरन्तर गर्नुपर्छ होला नि त। कप त सधैँ हरेक वर्ष हुन्छ, यो मुद्दा त के एकचोटि मात्रै आउने हो र भोटेपछि हुँदा यो पर्वतीय संकट त हामीले चाहिँ अब झन् बिहोर्ने हुन्छौँ। त्यही भएर चाहिँ सरकारले एउटा थाई किसिमको यो कूटनीतिक पहलको लागि वार्ताको लागि एउटा टोली गठन गर्नु पर्यो। त्यो पनि फेरि राजनीतिक पूर्वाग्रहको आधारमा नभइकन समावेशी हुनु पर्यो र यो विषयलाई कूटनीतिक रूपमा वैज्ञानिक रूपमा सशक्त रूपमा राख्नको लागि एउटा त्यो खालको चाहिँ टोली जसले निरन्तर अर्को किन राज्यको पनि लगानी हुनु पर्यो नि। हाम्रो स्रोत अनुसार चाहिँ हामीले क्षेत्रीय रूपमा अन्तर्राष्ट्रिय रूपमा यसलाई कूटनीतिक रूपमा लैजाने हो भने त्यो खालको चाहिँ महादूत होइन पहिला यो खालको अन्य देशहरूमा चलन छ, त्यो खालको चाहिँ संस्थागत रूपमा हेर्ने एउटा कुनै देशमै एउटा चाहिँ विभाग अथवा केन्द्र त्यो पनि हामीले सोच्न सक्छौँ जसले यही बारेमा मात्रै कुरा गरोस्।
3: एकदम त्यो चाहिँ निरन्तरको पहलको
2: अनि हाम्रो कूटनीतिक नियोगहरू छन् उहाँहरूले कति यो विषयमा जानकार छ त, हामीले कति यो विषयमा उहाँहरूलाई चाहिँ सुसूचित गरेका छौँ, कति विषय हाम्रो चाहिँ कूटनीतिक पहल मार्फत चाहिँ यो विषय अन्य राष्ट्रहरूसँग हामी कुरा गरेका छौँ। जस्तै यस्तो विपत्ति भयो पर्वतीय राष्ट्रहरूको समस्या छ भने हामीले कूटनीतिक नियोगहरूलाई परिचालन गर्नु पर्यो, त्यो अनुसार चाहिँ हाम्रो चाहिँ कूटनीतिलाई प्रभावकारी बनाउनु पर्यो भने यो त हेर्नुहोस् यसमा राज्यले लगानी नगरेसम्म यो मुद्दालाई स्थापित गर्न गाह्रो छ।
3: भनेको यसरी बुझौ न, महासभा आयो अथवा कुनै अन्तर्राष्ट्रिय मञ्च भयो, नेपालले बोल्ने अवसर पायो, त्यहाँ गएर बोलेर मात्रै भाषण गरेर मात्रै भएन, त्यसलाई चाहिँ निरन्तर रूपमा एउटा छुट्टै संयन्त्र बनाएर र अन्तर्राष्ट्रिय निकायहरू जुन नेपालको नियोगहरू छन् उनीहरू मार्फत पनि निरन्तर यो आवाज चाहिँ उठाइरहनु पर्छ।
2: एकदम यसको प्रत्यक्ष एउटा उदाहरण छ, जहाँ यो टापु राष्ट्रहरू समुद्र तटीय टापु राष्ट्रहरू जुन यो समुद्रको सतह बढेको कारणले ठूलो संकटमा छन्। त्यसैको हिसाबले उहाँहरूले यो हानि तथा नोक्सानीको विषयलाई सन् 2008 उठाउन खोज्नुभएको, तर त्यो लामो समय पछाडि बल्ल त्यो संस्थागत भयो। कति दुःख झेल्नुभयो उहाँले, तर निरन्तर रूपमा कूटनीतिक रूपमा के अरे हतोत्साही नभइकन त्यसलाई चाहिँ पहलहरू गर्नुभयो होइन। त्यो कारणले गर्दा अहिले हानि तथा नोक्सानी सम्बन्धी कोष पनि छ होइन। भलै त्यो कोषको बारेमा हामी धेरै त्यसका अन्य पाटका बारेमा हामी छलफल गर्न सक्छौँ, त्यसलाई चाहिँ अब शंकाको सुविधा दिँदाखेरि त्यो सकारात्मक हो। त्यस्तै पर्वतीय राष्ट्रहरूको मुद्दामा हामीले यहाँ त बोल्छौं, हामीले उठाउनुपर्छ भन्छौं, हामीले सगरमाथा संवाद गर्छौं, ती बैठकहरू सकारात्मक छन्। हामीले अब त्यसलाई फेरि बैठक गर्दैमा नराम्रो भन्न मिल्दैन, त्यो चाहिँ साझा मञ्च हो जहाँ हामी आएर विचारहरू विज्ञानहरू हाम्रा अनुभवहरूको बारेमा आदान प्रदान गर्छौं, क्षेत्रीय रूपमा साझा धारणा निर्माण गर्ने प्रयास गर्छौं। तर त्यो त्यस्तो बैठकमा संवादमा मात्रै केन्द्रित हुन्छ कि, त्यो पछाडि के त यसले हामी यस्ता खालका बैठक सम्मेलन पछि यो मुद्दालाई हामी कसरी स्थापित गर्छौं, हाम्रो चाहिँ गन्तव्य के हो भन्ने बारेमा हामी प्रश्न हुन जरुरी छ।
3: अब अन्त्यमा डाक्टर विमल रेग्मीज्यू, हामीले धेरै कुरा गर्यौं यो जलवायु न्यायको विषयमा, अब प्रधानमन्त्रीको महासभा सम्बोधनपछि नेपालको सफलता चाहिँ अब कसरी मापन गर्ने, कति रकम आयो भनेर कि नेपालको जलवायु एजेण्डा अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा कति स्थापित भयो भनेर।
2: अब यसको प्रत्यक्ष मापन त सम्माननीय प्रधानमन्त्रीज्यूले यो पूरै भाषणमा जलवायु परिवर्तनको विषय जुन उठान गर्नुभयो र न्यायको विषय प्रष्ट रूपमा राख्नुभयो र वित्तीय संयन्त्रको पूरै रिफर्मको कुरा उहाँले उठाउनुभयो, यो अन्यायको क्षतिपूर्तिका कुरा उठाउनुभयो, क्षेत्रीय सहयोगको अन्तर्राष्ट्रिय सहायताको अनि अन्तर्राष्ट्रिय साझेदारीको विषयलाई जुन सशक्त रूपमा उठाउनुभयो, त्यसलाई मापन गर्दा त उहाँले जे होस् उहाँ उत्कृष्टै भएर फर्किनुभयो। तर अब त्यो होइन, यो पूरै एजेण्डा पर्वतीय राष्ट्रको एजेण्डा र न्यायको एजेण्डामा यो जम्मा सुरुवाती मात्रै हो, यसलाई जम्मा 5% दिउँ सयमा, अब 95% अब उहाँले आएर आन्तरिक गृह कार्य गरेर अब आउने दिनहरूमा राज्यले सरकारले र नेतृत्व गर्ने राजनीतिक दलले यसलाई कसरी सशक्त रूपमा अन्तर्राष्ट्रिय रूपमा उठाउँछ भन्ने एउटा विषय हो। दोस्रो विषय घरेलु पनि छ कि आन्तरिक, हामी यो विषय उठाउँछौ तर हाम्रा विकासका चाहिँ निर्माणमा जलवायु परिवर्तनलाई आन्तरिकरण गर्ने, हाम्रो जलवायु वित्तलाई स्थानीय समुदायसँग पुर्याउने र सबभन्दा बढी संकटमा रहेका संकटासन्न समूह व्यक्ति घरधुरीलाई हामीले न्याय नै गर्न सकेका छैनौ आन्तरिक रूपमा घरेलु रूपमा। हामीले हाम्रा विकासका संरचना हेर्नुहोस् त, कुनै पनि वातावरण जलवायु मैत्री छैनन्, त्यसले पनि ठूलो जोखिम र संकट निम्त्याएको छ भने अझै जलवायु वित्तको जुन असमानताको कारणले गर्दा अझै दूर दराजमा रहेका हाम्रो चाहिँ गरीब विपन्न र यो सीमान्तकृत समुदाय अझै जलवायु संकटमा परेका छन्, हाम्रो कारणले पनि परेका छन्। हाम्रो नीति कार्यान्वयन नहुनु, हाम्रो संस्थागत संरचना कमजोर हुनु, हाम्रो वित्तीय प्रणाली केन्द्रीकृत हुनु र हामीले प्रभावकारी रूपमा चाहिँ परियोजना कार्यक्रमहरू चाहिँ लक्षित समुदायसँग पुर्याउन नसक्नु, यसको पनि आत्मसमीक्षा हुनु पर्यो। किनभने जलवायु संकट त अरूले मात्रै समाधान गरेर हुने होइन, हामीले आन्तरिक रूपमा जसरी सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालले आधाभन्दा बढी भूभाग चाहिँ अब वन क्षेत्रले ढाकेको छ, त्यसबाट उत्सर्जन कम गर्ने, हाम्रो चाहिँ रिन्युएबल इनर्जीमा हाम्रो हाइड्रो पावरमा जति लगानी गरेका छौँ हामी स्वच्छ ऊर्जा मार्फत विश्वलाई पनि त्यो खालको हाम्रो योगदान छ भनिरहँदा हामीले हाम्रा जनतालाई आन्तरिक रूपमा हाम्रा नीति कार्यान्वयन मार्फत हाम्रा क्रियाकलाप मार्फत वित्तीय प्रभाव मार्फत कति न्याय गर्न सकेका छौँ भन्ने विषय पनि महत्वपूर्ण हुन्छ। त्यही भएर व्यावहारिक रूपमा हामीले आन्तरिक रूपमा गर्नुपर्ने जुन कार्यान्वयन जुन फितलो छ त्यसलाई पनि सुदृढ गर्दै अब अन्तर्राष्ट्रिय कूटनीतिलाई बलियो बनाउनको लागि सरकार अगाडि बढ़ोस्, हाम्रो शुभेच्छा छ सरकारलाई, हामी यो चाहिँ सहयोग पनि गर्नुपर्ने हुन्छ र अहिले जुन सकारात्मक पहल भएको छ यसलाई अब यो ऊर्जा छ नि सबैमा यो खालको चाहिँ चासो छ, यो ऊर्जालाई अब हामीले सही दिशातर्फ रूपान्तरण गर्न सक्यौं भने वास्तविक रूपमा जलवायु न्यायको विषयले स्थान पाउनेछ र हामीले यसबाट प्रभावित भएका समुदायप्रति साँचो न्याय गर्नेछौ। धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो जलवायु विज्ञ डाक्टर बिमल रेग्मी। आजको कार्यक्रममा हामीले राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन र जलवायु न्यायको विषयमा कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे र पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।

0: हजुरको रेडियो दुई थुप्लो एक मेगा
1: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोन्म्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोन्म्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोन्म्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406 26 69 97 40 26 69 79।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
2: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
2: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
3: अहिले बिहानको 9 बज्यो।
4: हजुरको रेडियो।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुतराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको एप र तामाकोसी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। मकवानपुरमा लाल बकैया खोलामा जलसतह बढ़यो, उच्च सतर्कता अपनाउन आग्रह। पर्वतको जल जलामा बाढ़ीले 20 भन्दा बढ़ी घर बगायो। सप्तकोशीको बाढ़ीले 70 का झण्डै 500 घर डुबानमा। पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै चितवनमा 222.4 मिलिमिटर वर्षा। लगातारको वर्षाले अवरूद्ध सड़क खुलाउन अझै समय लाग्ने। पूर्वमा झरी रोकियो, काठमाण्डुमा दिउँसोपछि सुधार हुने। पश्चिममा दिनभर पानी पर्ने। लगातारको वर्षापछि थाइल्याण्डको बैंककका 50 वटा जिल्लालाई विपद क्षेत्र घोषणा। र एसियाली खेलकुद अन्तर्गत पुरूष ब्याडमिण्टनमा नेपाल इरानसँग पराजित।
1: भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त टाढै निकाले जस्तो भयो, चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि
3: र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3%

0: कोट सिन्धुली।
1: सम्पर्क नम्बर 0475946 98692 65 99 8।
2: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग्ग राखिदिए है कि।
3: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
4: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता। जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
4: हजुरको रेडियो 102.1 MHz।
6: अब समाचार विस्तारमा। कुलेखानी जलाशयमा पानीको सतह आज बिहान 5 बजेसम्म 1525.11 मिटर मापन गरिएको छ। यस जलाशयमा 1530 मिटरसम्म जल भण्डारण गर्न सक्ने क्षमता रहेको छ र अहिले पूर्ण क्षमतामा बिजुली उत्पादन भइरहेको छ। अहिले निरन्तर वर्षा भइरहेकोले जलाशय हिजो अस्तिको भन्दा केही द्रुत गतिमा सतह बढ़िरहेको छ। पानीको सतह थपिँदै गएर 1527 मिटर पुगेमा पहिलो साइरन बज्ने छ। क्रमशः 3 पटक साइरन बजेपछि पानीको सतह 1530 मिटर पुगेको हुनेछ र विस्तारै बाँधको मुख्य ढोका खोलिनेछ। मकवानपुर स्थित लाल बकैया खोलामा बाढ़ीको सतह बढ़दै गएको छ। जुरेली बजार क्षेत्रमा बाढ़ी खतरा तह नजिक पुगेकाले डुबान भइरहने क्षेत्रका बासिन्दालाई आज साँझसम्म उच्च सतर्कता अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार असोज 11 गते बिहान 6:20 बजेसम्म लाल बकैया खोलामा बाढ़ी बढ़िरहेको र जोखिमपूर्ण अवस्था रहेकाले नदी आसपासका बासिन्दालाई सावधानी अप्नाउन भनिएको हो। यसैबीच पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै वर्षा चितवनको माढ़ी कल्याणपुर मौसम मापन केन्द्रमा 222.4 मिलिमिटर मापन भएको छ। मध्य प्रदेश गण्डकी लुम्बिनी बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। अविराल परेको वर्षापछि कालीगण्डकी नदीको बाढ़ीले पर्वतको जल जलामा 20 भन्दा बढ़ी घर बगाएको छ। वडा नम्बर 8 फर्से क्षेत्रमा अहिलेसम्म 20 भन्दा बढ़ी घर बगाइसकेको र यसको रफ्तार बढ़दो क्रममा रहेको वडा अध्यक्ष हरिविकास जीशीले जानकारी दिनुभएको छ। उहाँका अनुसार कालीगण्डकीको बाढ़ी अझै बस्तीतिर पस्न थालेको छ। मान्छेहरूलाई सुरक्षित गर्ने बाहेक अरू कुनै विकल्प नरहेको उहाँले जानकारी दिनुभएको छ। बाढ़ीले तीव्र रूप लिँदा घरहरूसँगै स्थानीय विद्यालय विभिन्न कृषि फर्म तथा गोठहरू समेत बगाएको छ। बाढ़ीले बस्ती पूर्ने मात्र नभई संरचनाहरू नै बगाएर लगेको जीशीले बताउनु भएको छ। ठूलो मात्रामा भौतिक संरचना र धनमालको क्षति भए तापनि हालसम्म कुनै मानवीय क्षति भने भएको छैन। स्थानीय बासिन्दाहरू सुरक्षित स्थानमा सर्न सफल भएको उहाँले जानकारी दिनुभएको छ। लगातारको अविरल वर्षाका कारण मस्याङ्गी नदीमा आएको बाढ़ीले मनाङको तालगाउँ फेरि डुबानमा परेको छ। 2078 सालमा बाढ़ीले बगेको उक्त ताल केही समय अघि मात्रै पुनर्निर्माण सकिएको थियो। अहिले फेरि डुबानमा परेको स्थानीय अगुवा राजन गुरूङले जानकारी दिनुभएको छ। नासो गाउँपालिका एक स्थित उक्त गाउँ नदीको बहाव डाँडामा थुनिएर जलमग्न भएको अहिले स्थानीय व्यक्तिहरूसँग सम्पर्क टुटेको छ। बाढ़ी र पहिरोका कारण गाउँबाट बाहिरिने उत्तर र दक्षिण दुवैतर्फका सड़क मार्गहरू पूर्ण रूपमा अवरूद्ध भएका गुरूङले बताउनु भएको छ। गाउँ चारैतिरबाट घेरिँदा स्थानीयवासी गाउँमै थुनिएका छन्। ताल गाउँवासी सामूहिक रूपमा स्थानीय स्वास्थ्य चौकीको भवनमा बसिरहेका छन्। विद्युत र इन्टरनेट सेवा अवरूद्ध हुनुका साथै जिल्ला पूर्ण रूपमा टेलिफोन सम्पर्क विहीन बनेको छ। कसैको पनि सम्पर्क नभएकोले ताल क्षेत्रभन्द माथिको वास्तविक अवस्थाबारे जानकारी लिन थप कठिनाई भइरहेको बताइएको छ। यसैबीच मसाङले नदीको बहाव अझै बढ़ने क्रममा रहेकाले र नदीको प्राकृतिक बहावमा अवरोध देखिएकाले नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई सतर्कता अप्नाउन आग्रह गरिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 5 मा रहेको पाउदार गिवाङमा पहिरोले घर पुरिएको छ। लगातारको वर्षापछि आएको पहिरोले घर पुरिएको हो। घरमा 2 जना रहेको र उनीहरू सम्पर्कमा नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। मानवीय क्षति यकिन नभएको प्रशासनको भनाइ छ। म्याग्दीमा अहिले पनि निरन्तर पानी परिरहेको छ जसका कारण क्षतिको विवरण संकलन गर्न पनि समस्या परेको स्थानीय पत्रकारहरूले बताएका छन्। उनीहरूका अनुसार बिजुली इन्टरनेट लगायत सबै सम्बन्ध

0: कमजोर भएको छ। यस्तै अन्नपूर्ण गाउँपालिकाकै पाँच नम्बर वडामा रहेको गोलपानीमा पनि दुई घर पहिरोले क्षति भएको छ, त्यहाँ मानवीय क्षतिमा भएको बताइएको छ। नारायणी नदी तथा यसका सहायक नदीमा बाढ़ी कुच जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान पाउने आठ बजे विशेष बाढ़ी पूर्वानुमान बुलेटिन मार्फत नारायणीमा जलस्तरले खतरा तह अर्थात 9 मिटर पार गरी झण्डै 11 मिटर पुगेको जनाएको छ। नारायणीमा जलस्तर अझै बढ़दो छ। नारायणीको प्रमुख सहायक नदी मध्य काली गण्डकीमा पानीको बहाव खतरा तहभन्दा माथि पुगेको छ। त्यसै गरी सेती, मादी, मस्याङदी, दरौदी र चेपे नदीमा पनि बहाव बढ़दो छ। बुढ़ी गण्डकी र त्रिशुली नदीमा बहाव सतर्कता तह नजिक पुगेको र बढ़दो क्रममा रहेको छ। नारायणी काली गण्डकी सहित विभिन्न नदीको तटीय क्षेत्रमा आज बेलुकासम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। निरन्तरको वर्षाले पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा ताल बनेको छ। रामघाटमा साँगुरो निकासका कारण पानी सहजै बग्न नपाउँदा ताल बन्न पुगेको हो। रामघाटमा ताल बनेपछि उच्च सावधानीसहित निगरानी बढ़ाएको कास्की प्रशासनले जनाएको छ। साथै प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह पनि गरेको छ। रामघाटमा पानीको सतह बढ़दै जाँदा नदी किनारमा रहेका पोखरा महानगरको वडा नम्बर 9 र 11 का सुकुम्बासी बस्ती, रामघाट, शान्तिघाट तथा बौद्ध गुम्बाका शब्दाह गृहहरू समेत जलमग्न भई जोखिममा परेका छन्। सुकुम्बासी बस्तीमा सुरक्षाकर्मी परिचालन गरी सतर्कता अपनाइएको र प्रहरीले निरन्तर निगरानी गरिरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभएको छ। हिजो बेलुका प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरूङको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीले रामघाट वरपरको क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। लगातारको वर्षाका कारण सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा बाढ़ीले झण्डै 500 घर डुबानमा परेका छन्। डुबानबाट 2000 भन्दा धेरै परिवार प्रभावित भएका छन्। हनुमान नगर कंकालिनी नगरपालिका 5, 7, 12, 13 को बस्तीमा बाढ़ी पस्दा 483 र तिलाठी कोइलाडी गाउँपालिका 4 र 5 बाढ़ी पस्दा 17 घर डुबानमा परेपछि उनीहरू प्रभावित भएका हुन्। सुकुम्बासी सप्तकोशी नदीमा पानीको सतह बढ़ेपछि बस्तीमा बाढ़ी पसेको हनुमान नगर कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझीले जानकारी दिनुभएको छ। बाढ़ीबाट प्रभावितलाई सुरक्षित ठाउँमा सार्ने र तत्काल खानाको व्यवस्था गर्ने काम भइरहेको तथा पानी कम भएपछि पीड़ित पहिचान गरी थप राहत सामग्री उपलब्ध गराउने उहाँले बताउनु भएको छ। तपाई यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाग्रा छन्, कति रूखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथानी बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रामेछाप नगरपालिकाको अनुरोध।
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। लगातारको वर्षाले अवरूद्ध सड़क खुलाउन अझै समय लाग्ने भएको छ। निरन्तरको जरिन रोकिएकाले आज पनि सड़क खुल्ने सम्भावना नरहेको प्रहरीलेजन आएको छ। संघीय राजधानी काठमाडौँलाई बाहिरी जिल्लासँग जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोक पथ राजमार्ग चार दिन अघिदेखि नै बन्द छन्। धादिङको कृष्णवीरमा एकतर्फी सड़क खुले पनि धादिङ प्रशासनले अर्को सूचना नभएसम्मका लागि गाड़ी चलाउन रोक लगाएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डमा पनि निरन्तर पहिरो खस्ने क्रम नरोकिएपछि गाड़ी चल्न सकेका छैनन्। चितवनतर्फका विभिन्न ठाउँमा पहिरोको जोखिम रहेकाले यात्रा तथा गाड़ी चालकलाई अवस्था बुझेर मात्र यात्रा गर्ने स्थानीय प्रशासनले आग्रह गरेको छ। त्यस्तै तनहु खण्डको पृथ्वी राजमार्गमा मौरीवास, माधीपुल, घाँसीकुवा, मुसे खोला, छिर्कने, विमल नगर, डुम्रे र एना पोहरा लगायतका क्षेत्रमा पहिरो खसेको छ। बीपी राजमार्ग अन्तर्गत काभ्रेको मान्ती, पिप्ले, 400 बेसी कटुन्जे र चौकी डाँडा लगायतका क्षेत्रमा पहिरोका कारण बीपी राजमार्ग अवरूद्ध छ। सिन्धुलीको सुनकोशी क्षेत्रमा बाढ़ीले सड़क कटान गरेको छ। तमोर करिडोर अन्तर्गत छरुवा खोला, नावा खोला र रानीगाउँ क्षेत्रमा पनि सड़क अवरूद्ध छ। राप्ती राजमार्गको कपुरकोट खारखोला खण्ड, बालुवाङ चकचके लिबाङ सड़क तथा कर्णाली राजमार्गका गगने खोला, नाङमा जुम्लाको राका क्षेत्र आसपासका सड़क पनि पहिरोबाट प्रभावित छन्। गुल्मी, पाल्पा, रोल्पा र प्युठानका सड़कमा पहिरो तथा कटानका कारण यातायात प्रभावित भएको छ। सड़क खुलाउने प्रयास भइरहे पनि लगातारको वर्षाका कारण समस्या भएको छ। प्रहरीले बाढ़ी पहिरोको जोखिमलाई ध्यानमा राख्दै सिद्धिचरण लोकमार्ग, टोखा छहरे सड़क, कान्ति राजमार्ग, भैंसे भीमफेदी, देउराली कुलेखानी सड़क, बीपी राजमार्ग, पृथ्वी राजमार्ग, नारायणगढ़ मुगलिन सड़क, राप्ती राजमार्ग र मदन भण्डारी राजमार्गका जोखिमयुक्त ठाउँमा अत्यावश्यक बाहेक रात्रिकालीन आवागमनमा यसअघि नै रोक लगाएको छ। देशका मध्य र पश्चिम क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा चितवनको माडी, कल्याणपुर केन्द्रमा 222.4 मिलिमिटर वर्षा मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवनको मेघहौली, नवलपरासीको बर्दघाट र तनहुमा पनि 200 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। परासीको बर्दघाट मापन केन्द्रमा 207 मिलिमिटर वर्षा भएको छ। 24 घण्टामा 200 मिलिमिटर भन्दा धेरै वर्षा मापन हुनुलाई धेरै ठूलो आडी घोप्टे वर्षा मानिन्छ। यस्तै 100-200 मिलिमिटर वर्षा हुनुलाई धेरै भारी मुसलधारे वर्षा र 50-100 मिलिमिटर वर्षा हुनुलाई ठूलो वर्षा भनिन्छ। आज दिउँसोपछि काठमाडौँ उपत्यका सहित पूर्वमा मौसम केही सुधार हुनेछ। काठमाडौँ उपत्यका सहित पश्चिमका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ। काठमाडौँमा दिउँसोपछि झरी रोकिए पनि पश्चिमी भेगमा भने दिनभर झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र मधेस प्रदेशमा भने हिजोदेखि नै झरी रोकिएको छ। पश्चिमी भेगमा पनि गैरातीको भन्दा आज बिहानदेखि पानी केही कम हुँदै गएको मौसमविद संजीव अधिकारीले बताउनु भएको छ। तर पश्चिममा आज दिनभर नै पानी पर्नेछ। देशका सबैजसो क्षेत्रमा भोलिदेखि मात्रै मौसम क्रमशः सुधार हुनेछ। गैराती, बागमतीको चितवन, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका धेरैजसो ठाउँमा ठूलो पानी परेको महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद अधिकारीका अनुसार विशेष गरी चितवन, तनहु, नवलपरासी, रूपन्देही, कपिलवस्तु, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, पर्वत, कास्के लगायतका जिल्लामा मुसलधारे र आरी घोप्टे वर्षा भएको छ। ठूलो वर्षाती क्षेत्रमा आज बिहानदेखि केही घटेको छ। गैराती भन्दा अहिले कम मात्रामा पानी परिरहेको छ। तर यसअघि परेको पानीले नारायणी, तिनाउ सहित विभिन्न नदी तथा खोलामा जलसत्ता बढ़ेकाले आज दिनभर नै सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ।
2: काठमाडौँमा बिहानभर पानी परे पनि दिउँसोपछि मौसम सुधार हुने मौसमविद अधिकारीले बताउनु भएको छ। बंगालको खाड़ीमा विकसित भएको प्रणालीको कारण गएको बुधबारदेखि देशका धेरै ठाउँमा पानी परेको हो। हिजो पूर्वका धेरैजसो ठाउँ र काठमाडौँ उपत्यकामा बिहानदेखि बेलुकासम्म झरी रोकिएकोमा काठमाडौँमा फेरि पानी परेको हो। निरन्तर जस्तो पानी परेपछि जनजीवन प्रभावित भएको छ। मुख्य सड़क अवरूद्ध नै छन्। मौसमविदका अनुसार न्यूनचापीय प्रणाली क्रमशः कमजोर बन्दै गएको छ। कोशीबाट बाहिरिसकेको अनि बागमती र मधेसमा हल्का प्रभाव रहेको यो प्रणालीबाट अब कोशी मधेस र बागमतीमा भने कुनै जोखिम छैन। त्यस्तै पश्चिमका गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिममा आज पनि पानी पर्नेछ। आजदेखि कोशी र मधेसमा मौसम खुल्ने, काठमाडौँ उपत्यका लगायत बागमतीमा पनि दिउँसोसम्म मौसम खुल्ने र घाम लाग्नेछ। चितवनको नारायण नदीदेखि पश्चिम अर्थात गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा भोलिदेखि मौसम खुल्ने र पर्सिसम्म पूर्ण रूपमा खुल्ने अनुमान छ। मौसम खुलिसकेका कोशी र मधेसमा आज बाटो सहज भएमा लामो दूरीको समेत यात्रा गर्न सकिने मौसमका जानकार उज्जवल उपाध्यायले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। त्यसपछि यो हप्ताभर धेरै ठूलो वर्षा छैन। यद्यपि मनसुनी प्रणाली देशैभरि अझै कायम रहेको हुँदा सामान्य वर्षा भने हुन सक्छ। अबको 8-10 घण्टा पश्चिम नेपालमा सावधानी अपनाउन, जोखिम क्षेत्रमा सकेसम्म यात्रा नगर्न र नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। असोज कृष्ण प्रतिपदा अर्थात आजदेखि सोह्र श्राद्ध अर्थात पितृपक्ष विधिवत रूपमा शुरू भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेका पात्र अनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्नेछ। धर्मशास्त्रविदका अनुसार सोह्र श्राद्ध दिउँसोको समयमा पितृको तिथि अनुसार तर्पण सिद्धदान र पिण्डदान गर्नुपर्ने शास्त्रीय विधान छ। असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवंगत पितृलाई सम्झेर श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको। कारणवश तोकिएको तिथिमा श्राद्ध गर्न नसके असोज कृष्ण औंशदेखि असोज शुक्ल पञ्चमीसम्म तथा त्यसपछि अष्टमी द्वादशी र औंशी लगायतका विशेष तिथिमा गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविदहरूले बताएका छन्। पितृपक्ष सकिएसँगै दुर्गा पक्ष अर्थात बडा दशैं शुरू हुने भएकाले दशैंअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहेको छ। यस वर्ष अधिक मासका कारण सोह्र श्राद्ध र बडा दशैं केही ढिला परेको छ। पूर्व प्रधान न्यायाधीश चोलन्द्र शमशेर जबरा पक्राउ पर्नु भएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले महाराजगंजमा रहेको निवासबाट उहाँलाई गैराती पक्राउ गरेको। उहाँलाई पक्राउ गर्नुको आधिकारिक कारण खुलेको छैन, तर जबराको सम्भावित सुरक्षा जोखिमका कारण ल्याएको कार्यालयले जनाएको छ। यसबारे थप विवरण आउन बाँकी छ। 2075 साल पुस 17 प्रधान न्यायाधीश बनेका उहाँ विरूद्ध 2078 फागुन 1 गते महाअभियोग दर्ता भएको थियो। त्यसपछि निलम्बनमा पर्नु भएको थियो। महाभियोग लामो समयसम्म संसदमा अलपत्र भएको थियो। संसदको अधिवेशन नै समाप्त भएपछि तत्कालीन महासचिवले महाभियोग निष्क्रिय भएको पत्र लेख्नु भएको थियो। संसद सचिवालयका तत्कालीन महासचिवको सफाई पत्र विरूद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। पछि सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधान न्यायाधीश जबरा विरूद्धको महाभियोग औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गर्ने फैसला सुनाएको थियो। ओखलढुङ्गामा 46 जनाको मूर्ति बिन्दुको सफल शल्यक्रिया गरिएको छ। जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन गरिएका निशुल्क छनौट शिविरबाट पहिचान भएका तथा उपचारका लागि जिल्ला सामुदायिक आँखा केन्द्रमा आएका बिरामीको शल्यक्रिया गरिएको तिलगंगा आँखा प्रतिष्ठान जिल्ला सामुदायिक आँखा केन्द्र र नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा ओखलढुङ्गाको संयुक्त आयोजनामा शुक्रबार र शनिबार दुई दिन शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्रकी प्रमुख टीका राईले जानकारी दिनुभएको छ। उहाँको अनुसार 34 जनाको ठ्याको प्रविधि र 9 जनाको एसआईसीएस प्रविधिबाट मोतीबिन्दुको शल्यक्रिया गरिएको छ। यसले आँखामा मासु पलाएका 3 जनाको समेत सफल शल्यक्रिया गरिएको केन्द्रले जनाएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्डको राजधानी ब्याङ्ककमा लगातारको ठूलो वर्षापछि जनजीवन प्रभावित भएको छ। सड़क तथा बस्तीमा पानी जमेर यातायात सेवा प्रभावित हुनुका साथै केही क्षेत्रका बासिन्दालाई ठाउँमा सारिएको छ। ब्याङ्ककमा गएको बिहिबारदेखि हिजो दिउँसोसम्म 300 मिलिमिटरसम्म वर्षा भएको एपी न्यूजले जनाएको छ। वर्षापछि ब्याङ्ककका सबै 50 जिल्लालाई बाढ़ी प्रभावित विपद क्षेत्र घोषणा गरिएको छ। लगातारको वर्षाका कारण सड़कहरू जलमग्न भएका छन्। थाइल्याण्डको मौसम विभागका अनुसार ब्याङ्कक सहित मध्य थाइल्याण्डमा सक्रिय
0: सिस्टेमीय चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण आजसम्म अत्याधिक ठूलो वर्षा हुन सक्ने सम्भावना छ। त्यहाँको मौसम विभागले नदी तथा नहर आसपास र वसा भूभागमा बाढ़ी तथा डुबानको जोखिम रहेको भन्दै सतर्कता अपनाउन भनेको छ। भोलिदेखि वर्षा केही कम हुने अनुमान छ, तर उत्तरी र मध्य थाइल्याण्डका केही क्षेत्रमा अझै ठूलो वर्षा हुन सक्ने त्यहाँको मौसम विभागको अनुमान छ। र समाचारको अन्त्यमा खेल समाचार। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत ब्याडमिन्टनको पुरूष एकलतर्फ नेपाली खेलाड़ी क्षितिज खनाल अन्तिम 32 बाहिरिएका छन्। चिनोमिया सिटी म्युनिसिपल जिम्नेसियममा हिजो भएको खेलमा क्षितिज इरानका निमा रोस्तामपुर लागालानीसँग 2-0 सोझो सेटमा पराजित भएका हुन्। क्षितिजले 14-21 र 9-21 नतिजा बिहोरे। क्षितिजले पहिलो चरणमा मकाओका चिचोन पुईलाई 2-0 पराजित गरेका थिए। एसियाली खेलकुदको ब्याडमिन्टनमा नेपाली खेलाड़ीको एकमात्र जित हो। महिला एकलतर्फ रसिला महर्जन र रिहाना महर्जन पनि पहिलो चरणबाट बाहिरिएका थिए। रसिला चिन्की वाङ झीसँग तथा रिहाना श्रीलंकाकी रणितमा थिनुडी बेहेनागेसँग पराजित भएकी थिइन्। मिक्स्ड डबल्सतर्फ क्षितिज रिहाना तथा प्रफुल्ल महर्जन रसिलाको जोड़ी पहिलो चरणमै रोकिएको थियो। पुरूष डबल्समा क्षितिज प्रफुल तथा महिला डबल्समा रसिला रिहानाको जोड़ीले पनि पहिलो चरण पार गर्न सकेनन्। पुरूष एकलतर्फ प्रफुल्ल महर्जन श्रीलंकाका डुमिन्डु अबे विक्रमसँग पराजित हुँदै पहिलो चरणबाट बाहिरिएका थिए। यिनै समाचारसँगै हामी बिहान 9 हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। मकवानपुरमा लाल बकैया खोलामा जलसतह बढ्यो, उच्च सतर्कता अप्नाउन आग्रह। पर्वतको जलजलामा बाढ़ीले 20 बढ़ी घर बगायो। सप्तकोशीको बाढ़ीले 70 झण्डै 500 घर डुबानमा। पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै चितवनमा 222.4 मिलिमिटर वर्षा। लगातारको वर्षाले अवरूद्ध सड़क खुलाउन अझै समय लाग्ने। पूर्वमा झरी रोकियो, काठमाण्डुमा दिउँसोपछि सुधार हुने, पश्चिममा दिनभर पानी पर्ने। लगातारको वर्षापछि थाइल्याण्डको बैंककका 50 जिल्लालाई विपद क्षेत्र घोषणा। र एसियाली खेलकुद अन्तर्गत पुरूष ब्याडमिण्टनमा नेपाल इरानसँग पराजित। हवस् त बिहान 9 हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म स्टुटास महत्वपूर्ण समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: bărbunul nu culagi rot, ciment, josta pata, taine, cabate la uniula, periu mantali ma testura în radiul cu poșel ce caul la bătit.
1: Caca, timla etinit hațaina, aba hamrei mantali ma Divjoti Hardware and Suppliers khulya ni kaka
2: Hajur yaha cement rod pipe ply jasta tatha nirman sambandhi sampurna saman wholesale mulya ma paincha sathai dhuani ko byawastha pani gariyeko cha Udaipur Gaira Chhap cement ra Pashupati rang ko adhikrut bikreta Kati Kila rang rogan ka saman haru ekai thau ma paincha
3: Proprietor Binod Shrestha sampark number 9545406682 Govinda Shrestha, sampark number 9545408092 ra 0485403585 Sri Divjoti Hardware and Suppliers Manthali Nagarpalika Khadbari Ramechhap
4: Wow, aina hijo gharma jada testai chamak aaja office ma aayo testai chamak cha yati dherai ghar office ko lagi chahine decoration ko saman chai kahile lyayo ni ani kahanbata lyayo
5: कहाँबाट हुनुनि हाम्रो मन्थले कटरबुट नजिकै रहेको बिरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टीलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भरिन धेरै नभनौ भनि साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 Birgans Furnishing and Suppliers Manthari Nagarpalika ek Cutter Board Ramesha
6: के तपाईं कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
7: के तपाईंलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
6: यदि तपाईं यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छारसूत्र विधिद्वारा उपचार गर्दै आएको छ
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
7: सम्पर्क नम्बर 0485401043 9863023422
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
10: तपाईले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
10: हुर्केकै गिरिराज चल्ला 150 मा
11: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
12: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
11: विराज किसानको साथी
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
11: प्रोप्राइटर जय मानन्दर फोन 0485402039 0485402533 र 9854042039 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
6: पानीको मुहान संरक्षण गरौं भविष्य सुरक्षित बनाऊ
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
6: पानीको मुहान वरिपरि रूख रोपौं भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
7: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्
6: आउनुहोस् मुहान जोगाऊ पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
13: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

टेकेको सान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् अनि मन परे ढुक्कले शेयर गर्नुहोस्।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
0: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
5: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
0: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
1: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईहरु अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईसँग रहन्छौं। आज आइतबारको बसाई हामीले तपाईको लागि चाहिँ गीतको ट्र्याकहरू लिएर आउने गर्थ्यौं। आजको बसाईमा चाहिँ तपाईले को फोन लाग्छ भने तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ। 0840 40 0026 फोन गरेर कार्यक्रममा आउन सक्नुहुन्छ र तपाईँले आज चाहिँ आफ्नो साथी संगीलाई सम्झन पाउनुहुन्छ। आजको विषयमा हामीले गीतको ट्र्याकहरू ल्याएका छैनौँ, त्यो हुँदा तपाईँको यदि फोन लाग्छ भने सहभागिता जनाउनुहोस्। यदि भएन भने हामी फेसबुक लाइभमा जोडिएका छौँ, तपाईँका कमेन्टहरू वाचन गर्छौं। रमाइला दशैंका गीत संगीत राख्दै हामी कार्यक्रममा अगाडि बढ्नेछौ भने तपाईँले यो समय हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको याप्तामा खुसी एफएम 95 MHz पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ। कार्यक्रम कस्तो लाग्छ, के लाग्छ, सल्लाह सुझाव पनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। तपाईसँगै रहेर यो घण्टाको समय सहयात्रा गर्नेछौ। तपाईलाई कार्यक्रम लोकशैलीमा हरेक दिन के गर्नुपर्छ भनेर पनि तपाईँलाई थाहा हुनेछ। यदि तपाईँ नयाँ साथी हुनुहुन्छ भने पनि मैले तपाईँलाई जानकारी गराइसकेको छु। आजको बसाई के गर्ने भन्ने कुरा, पानी परिरहेको छ, धेरै ठाउँमा पानी पर्ने क्रममा चिसो पनि बढ्दैछ, स्वास्थ्यको ख्याल गर्नुहोला। बाढ़ी पहिरोको जोखिमहरू पनि हुन सक्छ, त्यो हुँदा तपाईँको गाउँ बस्ती के छ, कस्तो छ, आफ्ना साना बाल बालिका वृद्ध वृद्धहरूको लागि चाहिँ सुरक्षित स्थानमा व्यवस्था तपाईँ आफैले पहिला नै गर्नुहोला पनि भन्न चाहे। अब सम्भवत पानी आजदेखि चाहिँ अलि रोकिन्छ कि भन्ने पनि छ। अब बिहानसम्म भर्खरैसम्म पानी परि पनि रहेको थियो, अब यति बेला चाहिँ यता चाहिँ पानी परेको छैन। तपाईँको गाउँ बस्तीतिर के हुँदैछ, के छ, तपाईँले त्यो हामीलाई जानकारी दिन सक्नुहुन्छ। आजको बसाईमा यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। यति बेला हामी कार्यक्रमको शुरूआतमा चाहिँ बाटो हेरे हुन्छ है घरमा भन्ने बोलको गीत रहेको छ। रेशम सापकोटा र विष्णु बाजुको आवाजमा रहेको यो एकदमै मिठो रमाइलो दशैंको गीत राखेर कार्यक्रमको शुरूआत गर्छौं। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम को शुरूआत में राख हमें एकदम मीठो नि रईल गीत रहेको थियो बाटो हेरी हुन्छै घरमा भन्ने बोलको गीत रेशम साप गोटाने विष्णु माझीको आवाजमा रहेको गीत राखेर कार्यक्रम लोकशैलीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, फटाफट फोन गर्न सक्नुहुन्छ 048 40 00 26 यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु। हेलो नमस्ते। नमस्कार हजुर, यो आवाज कुन ठाउँदेखि हो?
1: हजुर सिन्धुली सिन्कन्याबाट अनिता तामाङ।
0: अनिताजी
1: हजुर
0: के छ, सन्चै आरामै हुनुहुन्छ?
1: हजुर एकदम सन्चै छु, आरामै छु भन्नुपर्छ। अनि दिदी हजुरलाई कस्तो हुनुहुन्छ?
0: मलाई पनि एकदम ठिकठाक छ, राम्रो छ, रमाइलो छ भन्ने कि घमाइलो छ भन्ने, रातिदेखि पानी परेर भर्खरै अहिले चाहिँ अलि रहेको हो कि जस्तो छ, त्यता कस्तो छ भन्नुहोस् न।
1: हजुर यता पनि त्यस्तै नै भइरहेको छ भन्नुपर्छ है दिदी हजुर, अहिलेसम्म पानी परि नै रहेको थियो, अहिले चाहिँ अलिक
0: मेरो खाना भइसकेको छ, हाम्रो अनिता आजको पनि भयो होला कि कसो?
1: हजुर मेरो चाहिँ बाँकी नै छ, अब बाँकी चाहिँ सक्यो, हजुरको प्रोग्राम आउँदै थियो त्यसपछि अनि यसो खेलेर अब फोन गरेको, फोन पनि अब लगाउने सफल भयो, एकदम खुसी छु भन्नुपर्छ है।
0: ल फोन लागेको छ, यो चिसो चिसो झरीको मौसम पनि छ है, जस्तो कि तपाईँहरूसँग कुरा गर्दा हामीलाई पनि न्यानो आभास हुन्छ कि हामी पानी परेको छ, हामी पनि अब रेडियो नजाने नबोल्ने भनेर हामी पनि घरमै बसेको भए चाहिँ सायद हामीलाई पनि चिसो महसुस हुन्थ्यो होला, जस्तो कि यहाँ हामीसँग बोल्न पाउँदाखेरि चाहिँ हामीलाई चाहिँ अलिक न्यानो न्यानो आभास भइरहेको छ है त।
1: हजुर हजुर।
0: अनि अब साथसाथै दसैँ पनि नजिकिसकेको छ, दसैँ लागेको छ, बर्खायाम जस्तो भइरहेको छ, फेरि दसैँको गीत संगीत सँगसँगै रमाउँदै अगाडि बढौं अथवा साथीहरूलाई मनोरञ्जन दिउँ भन्ने पनि लाग्यो कि त्यही भएर।
1: हजुर हजुर, अब

0: बर्खा जस्तै अब हुँदाखेरि पनि अब हजुरहरूले अब दसैँको गीतहरू बजाउनु हुँदाखेरि चाहिँ अब दसैँ आएको जस्तै अब महसुस हुन्छ, एकदम राम्रो रमाइलो लाग्छ भन्नुपर्छ है दिदी हजुर।
1: ल, राम्रो रमाइलो लाग्छ। अब यस्तो पानी रहन्छ, चिन्ता नगर्नुहोस्। दसैँमा अब सामान्यतया अलिअलि पानी पर्ला, यो जस्तो हिजो आज अस्ति लगातार परिरहेको जस्तो पानी चाहिँ नपर्ला होइन। अब चाडपर्व नजिकै गर्दा फेरि हाम्रो नियम पनि हुन्छ होइन, समय पनि हुन्छ, चाडपर्व अनुसारको गीत संगीतलाई पनि राख्नै पर्ने हुन्छ। यो हुँदाखेरि त बजाउनै पर्यो होइन अनिता जी?
0: एकदमै
1: ल, अब आजदेखि दसैँका गीत मजाले बज्दैछ। दसैँपछि फेरि तिहारको देउसी भैलो गन्किन्छ, देउसी भैलोमा नाच्नुपर्छ है त अनिताजी अहिले चाहिँ।
0: हुन्छ, अब हजुरहरू आउनुहोस्, त्यसपछि अब गीतहरू बजाउँला अनि त्यसपछि अनि नाचौँला नि त।
1: ल हुन्छ, दसैँमा नै टिका लगाउँदै अब अनिताजीको घरमा अथवा मेरो घरमा आउनुहोला नाच्नलाई। अब देउसी भैलो खेल्दै हामी पनि त्यता आउँला, हाम्रो घरतिर अनिताजी पनि आउनुहुन्छ होइन।
0: हजुर हजुर, पहिला अब यतैतिर आउनुहोस्, त्यसपछि अनि हजुरको घरतिर जाउँला नि त है।
1: त्यति भए चाहिँ त्यसो भए के गर्ने, हामीले पहिले आउनुपर्छ भनेपछि त मैले चाहिँ अनिताजीलाई बोलाउँदै थिएँ, ठिकै छ आउँदा समय मिलेछ भने।
0: यस्तो नि त अब दिदी हजुर यतातिर आउनुभयो भने एकदम अब रमाइलो हुन्छ, अनि त्यसपछि यता रमाइलो गरौँला, त्यसपछि अनि दिदी बहिनी यतातिर अब हजुरको घरतिर जाउँला र अनि त्यसपछि रमाइलो गरौँला नि त।
1: ल ठिक छ, त्यो पनि ठिक छ। रमाइलो भनेको रमाइलो, जो जहाँ गएर पहिला जो जसको ठाउँमा पुग्छ उहाँदेखि नै रमाइलो गर्न सुरु गर्नुपर्छ है। ल, अरू त सबै ठिकै छ। आज हामीले गीतको ट्र्याक ल्याउने गर्थ्यौँ, आज चाहिँ अब पानी परिरहेको छ, साथीहरूको फोन लाग्छ कि लाग्दैन, लागे पनि आवाज सुन्न कठिनाई चाहिँ हुने हो कि भन्ने त्यो खालको चाहिँ मेरो मनस्थितिमा त्यो सोच आयो कि अनि दाजु, त्यही भएर आज मैले गीतको अन्तरा ल्याएन। साथी सङ्गीलाई सम्झनुहोस्, अब मजाले आवाजहरू सुन्यौं, अर्को हप्ता हामी चिनाउँछौ है त।
0: हुन्छ, अब साथीहरूलाई सम्झिनु पर्दाखेरि चाहिँ फर्स्ट अफ अल त यति मिटरमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदीहरूकै लागि भन्न चाहन्छु, अनि त्यसै गरी कार्तिक दाईको लागि भन्न चाहन्छु, अनि त्यसै गरी सम्झना दिदीको लागि भन्न चाहन्छु, अनि त्यसै गरी हजुरको रोटी होल परिवारको लागि र मेरो घर परिवारमा रहनु हुनुहुन्छ मम्मीको लागि भन्न चाहन्छु, दाई हजुरको लागि भन्न चाहन्छु, अनि त्यसै गरी आज उता कतातिरबाट चाहिँ दिदी भाइ चाहिँ नेपालसम्म त यात्रा हुनुहुन्छ, उहाँसँग यात्रा भइरहन आउनुहोला भन्न चाहन्छु, अनि त्यसै गरी साथीहरू भन्नु पर्दाखेरि चाहिँ निशा श्रेष्ठ, दुर्गा तामाङ, अनि त्यसै गरी सुन्दै हुनुहुन्छ भाइ देवमा एकदम सम्झिरहेको छु भाइ भन्न चाहन्छु, अनि त्यसै गरी अनिल थापालाई पनि एकदम सम्झिरहेको छु साथी भन्न चाहन्छु, अनि त्यसै गरी कृष्ण सुनारको लागि भन्न चाहन्छु, अनि सङ्गीता ठकुरीलाई भन्न चाहन्छु, सपना सुनारलाई पनि एकदम सम्झिरहेको छु साथी भन्न चाहन्छु, अनि साथीहरू त धेरै त हुनुहुन्न, थोरै थोरै हुनुहुन्छ, नाम छुटेको साथी एकदमै सम्झिरहेको छु, कोही कसैले पनि बित्तेको छैन भन्ने छुट्टि छुटिदिनु।
1: हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अनिता तामाङजी, सिन्धुलीको बिपिजोरबाट हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले आफ्नो साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। तपाईँ यो समय सुनिराख्नु भएको छ रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो, हजुरको रेडियो बेक्सी 2 थुप्रेक मेगाहर्जबाट। तपाईँले हामीलाई हरेक दिन सुन्दै आइराख्नु भएको कार्यक्रम लोको शैलीको बसाइमा छौं। आजको बसाइमा तपाईँले 0848 40 0026 फोन गर्नुपर्ने हुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्नुहोस्, साथसाथै तपाईँले कमेन्टहरू पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। हामी तपाईँका कमेन्टहरूलाई पनि कार्यक्रममा वाचन गर्छौं भन्दै यति बेला अर्को साथी सम्पर्कमा फेरि पनि आइसक्नु भएको छ। को हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते। नमस्कार हजुर, यो आवाज कुन ठाउँदेखि हो? जीवन जे जीवन चलिरहेको छ, पानी परेको छ कि छैन त जीवनजी? मेरो आवाज सुन्दै हुनुहुन्छ? खाना भयो कि बाँकी छ?
2: मेरो भयो दिदी।
1: मेरो पनि भइसकेको छ। अब मजाले हामीलाई सुन्नु भएको चाहिँ छ कि छैन भने मैले ल सुन्दै हुनुहुन्छ अनि पानी परिरहेको छ घरमा बसेर सुन्दै हुनुहुन्छ। अब बाहिर निस्किनलाई पनि गाह्रो छ होइन ल घरतिर बस्नुहोस् सुरक्षित रहनुहोस्। कस्तो छ गाउँ बस्तीतिर बाढी पहिरोको जोखिमहरू के छ के छ भन्नुभयो के छ भन्दै हुनुहुन्छ हाम्रो जीवनजीले यता भर्खरैसम्म पढ्दै थियो अहिले चाहिँ रहेको छ। अब दिउँसो चाहिँ घाम लाग्छ कि भन्ने छ लाग्छ कि लाग्दैन एउटा अनुमान हो थाहा नै छैन हेर्नुहोस् न
2: जीवनजी
1: ल एउटा मिठो गीत बस्छ कार्यक्रममा साथीहरूलाई सम्झनुहोस् न नमस्ते भर्खरै सम्पर्कमा आउनुहुन्थ्यो जीवन नेपालीजी उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। उहाँले छोटो मिठोमा आफ्नो साथी संगीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो त भएको तपाईँ पनि फोन गर्न सक्नुहुन्छ आजको बसाइमा मात्रै साथीहरू सम्झन पाउनुहुन्छ। उकाली उकाली लेख्दैछ भन्स्याङ चौतारी गर्दै हुनुहुन्छ साथसाथै देश विदेशमा हुनुहुन्छ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्दै हुनुहुन्छ। त्यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा स्वागत गर्छु। हेलो
3: हेलो दिदी नमस्ते नमस्कार
1: नमस्ते नमस्कार देवजी
3: हजुर हजुर एकदम पक्कै पनि भन्नुपर्छ है त
1: देवजीको त आवाज संसारमा जहाँ गए पनि सुनिन्छ
3: हजुर हजुर सुन्नु पर्यो नि त
1: हाम्रो देवजी फेमस हुनुभएको छ है
3: हजुर हजुर
1: चिन्नै पर्यो सबैले चिन्नुहुन्छ सबैले माया गर्नुहुन्छ होइन
3: हजुर एकदम सबैले माया गर्नुहुन्छ अहिलेसम्म माया गर्नु भएको छ भन्नुहुन्छ है त
1: ल माया नभइकन यो संसार पनि चल्दैन त्यही भएर सबैले सबैप्रति एकअर्कामा माया त देखाउनै पर्छ देखाउँछ माया भन्दा नि भावनात्मक नाता आफ्नै हृदयदेखि नै हुनुपर्छ
3: हजुर पक्कै पनि
1: ल हामीले पनि आफैदेखि हृदयदेखि नै हाम्रो देवजीलाई माया गरेका छौँ है फेरि
3: हजुर हो नि त अनि त्यही त फोन पनि लाग्छ अनि यसरी बोल्नु पाइएको छ भन्नुपर्छ है त
1: ल यो माया साथ सधैँभरि रहन्छ हामी यहाँ नभए पनि देवजीको चाहिँ यो रेडियो प्रतिको माया सधैँ स्थिर हुनुपर्छ भन्ने चाहिँ मेरो विचार छ है त
3: हजुर हजुर
1: अनि के छ पानी रह्यो कि पर्दैछ कि
3: पानी पर्दैछ भन्नुभयो हजुर अहिले चाहिँ अलिअलि रुचिएको हो कि जस्तो जस्तो भइरहेको छ अनि उग्रेला जस्तो जस्तो पनि छ आज दिउँसोबाट चाहिँ उग्रेला जस्तो भइरहेको छ यतातिर भन्नुपर्छ अनि दिदी लगायत उतातिर चाहिँ रामेछापतिरको के छ रामेछाप डाँडातिर पनि सुनाउनु
1: यता पनि त्यस्तै छ अघिसम्म पानी परेको थियो कहिले ठुलो पानी पर्छ कहिले हावाहुरी पनि चल्छ पानी ठुलै आउँछ कि क्या हो भन्ने पनि लाग्दै थियो अब अहिले चाहिँ रोएको छ सम्भव त अब घाम पनि लाग्छ होला हिजो दिउँसो भरि चाहिँ घाम लागेको जस्तो पनि नलागे जस्तो पनि भएको थियो अब चाहिँ पानी पर्दैन कि भनेको फेरि बिहान रातैदेखि पानी परेछ
3: हजुर बेलुकादेखि त पानी एकदम ठुलो पर्यो नन स्टप अहिलेसम्म एकनासले परिरहेको थियो अहिले चाहिँ अलि पानी रहेको जस्तो रहेको छ भन्नुपर्छ है त
1: ल रहन्छ अब नातिनुहोस् चिन्ता पनि नगर्नुहोस् खानपिन खाइसक्नु भएको छ
3: हजुर खाना पाक्दैछ तरकारी पाक्नु बाँकी छ पाक्दैछ अब खानु पर्ला एकछिनपछि भन्नुपर्छ दिदीहरूले त खाइसकेर अनि हामीसँग बोल्दै हुनुहुन्छ है कार्यक्रममा
1: ल मैले चाहिँ खाइसकेको छु हाम्रो केही साथीहरूको बाँकी नै छ म त नखाने कुरै हुँदैन हेर्नुहोस् न देवजी नखाइकन फेरि बोल्न यो आवाज पनि बाहिर आउँदैन खाए पनि नखाए पनि त्यही भएर खानु चाहिँ पर्छ अरे
3: हजुर पक्कै पनि खानुपर्छ नि त आरबी शिक्षकहरूले त खानु पर्यो नि आरबी शिक्षकहरूले खा यसरी खानु भने अगाडि बोल्न सक्नुहुन्न अब कार्यक्रम चलाउनै सक्नुहुन्न अनि कसरी चलाउने हो र नि होइन
1: हजुर पक्कै पनि त्यही भएर पहिले खाना त्यसपछि काम भनेर त सधैँ छ नि होइन
3: हजुर पक्कै पनि हो नि त
1: ल ठिक छ कार्यक्रम आउनुभयो देव्जी रमाइलो मिठो कुराकानी हुन्छ खुसी पनि लाग्छ सधैँभरि फोन लाग्छ आइदिनुहुन्छ यो सहभागिता नै हाम्रो लागि महत्वपूर्ण हुन्छ यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु आज कार्यक्रम सुनिराख्नु भएको छ अनि मैले कार्यक्रममा नि के भनेको थिएँ भन्ने कुरा अब साथीहरूलाई सम्झनुहोस् न त
3: हुन्छ सुनिराख्छु नि दिदी हजुर म त सुरुदेखि नै कहिले कहिले मात्रै हो म कतै बाहिर गएको बेलामा मात्रै ढिलो सुन्न आइपुग्छु र अहिले त सुरुदेखि नै सुनिरहेको छु सबै कुरा थाहा छ भन्नुपर्छ है त दिदी हजुर हुन्छ सम्झिनु पर्दाखेरि विशेष गरी दिदीहरूकै लागि भन्न म चाहन्छु यति मिठो भोइसमा कार्यक्रम सञ्चालन हुन्छ सधैँभरि निरन्तर कार्यक्रम ल्याउनुहुन्छ सधैँभरि यसरी नै चलिरहेको होस् भन्न चाहन्छु अनि त्यस गरी साथीहरू सम्झिनु पर्दाखेरि दिदीहरूलाई त दाई श्रीराज महतको लागि पनि भन्न चाहन्छु दिदी सम्झना खड्गीको लागि पनि भन्न चाहन्छु हजुरको रेडियो होली युनिटको लागि अनि साथीहरू सम्झिनु पर्दा अघि भर्खरै कल गर्ने बहिनी अनिता तामाङको लागि भन्न चाहन्छु अनि त्यसै गरी साथी ध्रुव पाण्डेको लागि भन्न चाहन्छु बहिनी सम्झना प्रधानको लागि सम्झन चाहन्छु र अनि बहिनी रस्ती हायुको लागि पनि मिठो सम्झना सुन्दै होला उसको लागि पनि सुन्दैछु है नमस्ते सुनाइदिनु मेरो चाहिँ दिदीलाई भनेको छ है उसले चाहिँ
1: हाम्रो
3: स्वस्ति आयो
1: ल उहाँलाई मेरो तर्फबाट पनि धेरै माया धेरै सम्झना छ मैले एकदम धेरै सम्झेको छु अरे भनिदिनु होला
3: सुनिसक्नु भएको छ अनि त्यसै गरी सुनिदिनु पर्दाखेरि साथी ध्रुव पाण्डेको लागि मिठो सम्झना भन्न चाहन्छु अनि त्यसै गरी बहिनीहरू उर्मिला मगर रोशनी थापा मगरको लागि निर्मला मगरको लागि भन्न चाहन्छु अनि त्यसै गरी लगायत मलाई जे माग्यो भने चिनी नचिनी यतिखेर रेडियो सुनेर बसिरहनु नि कमेन्ट लेख्ने कमेन्ट पठाउने अनि फेसबुक लाइभ सुन्दै बस्दै गर्नुहुने सबै सबै साथीहरूको लागि चाहन्छु अब भयो अनि गीत भन्दै छुट्टिन्छु ल दिदी नमस्ते अनि त्यसै गरी यता रानेसा प्रीतितिर पनि साथीहरू हुनुहुन्छ सुन्दै होला यतिखेर साथीहरू अनिता राई र अनि त्यसै गरी सम्झना राई
1: नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी सुन्दरी जाँगले जाँगाजोलीदेखि उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु साथी सिंहलाई सम्झेर गइसक्नु भएको छ यति बेला चाहिँ कार्यक्रममा हामी अर्को मिठो गीततर्फ लाग्छौ दसैँ तिहार आइसक्यो भन्ने बोलको गीत छ विष्णु माझीको आवाजमा रहेको गीत त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौं विश्राम पछि आउँछौ रेडियो सुन्दै गर्नुहोला

0: हजुरको रेडियो 102.1 MHz।
1: रंग बहार रंग बहार
2: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ष पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ष पेन्स।
3: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

को चाहन लोक संगीत को नया पहचान नेपाली लोक संगीत प्रेमीहरुका लागि एउटा नया तरंग एउटा नौलो धमाका सिन्धुली को माटोबाट सिंगै नेपाली संगीत को बजार तताउन आइसकेको छ बिल्कुलै नया लोकदोहरी को शैली सिन्धुली को राजा

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मनछुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मनछुने गीत सिन्धुलीको राजा।
1: हिरोनी नै पठाइदिन्छु एक चुटकीको भरमा, कसको हिम्मत छ र।
2: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् अनि मन परे ढुक्कले शेयर गर्नुहोस्।
3: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अप्नाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854-057-7, 9854-056-66। प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 9845-55-555, 9845-41-123। प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 9765-037-888 र 1234। जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप, सम्पर्क नम्बर 9765-20-33-84 वा 9844-44-10-40, इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
4: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
5: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
6: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
6: ए हो र भन्या, अनि फाइदा होला र है?
4: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
6: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
4: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9540-40-239।
6: कति रे 9540 अनि
4: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
6: 048-540-239
7: हेलो पिराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौं
6: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुस् न है अनि रगनीबाट राम भाइले 10 बक्सा अण्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुस् न है
7: हस हुन्छ दाइ म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
4: पोषक दाना कुखुराले पनि मज्जाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
6: विराज किसानको साथी
0: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
2: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
0: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ
2: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
3: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कूल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
8: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
3: हो र कहाँ अनि सम्पर्क नम्बर
8: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36 98-17-48-75-46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
9: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो उफ हैरान भए म त
10: के गर्नु त बुढी उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
11: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
9: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 98-69-22-45-44
11: 98-40-37-78-93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली

0: कार्यक्रम लोकोशैलीमा राखिपुगेको दिन मिठो रमाइलो गीत गीतपछि हामी स्वर्ण व्यवस्थाको विश्रामतर्फ गयौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको वर्षमा तपाईँले मात्रै साथी सँगै सम्झन पाउनुहुन्छ। फटाफट फोन गर्न सक्नुहुन्छ 0840 40 00 26 को नम्बरमा। यति बेला भने अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो, उहाँसँग हामीले कुरा गर्न सकेनौ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब पालो तपाईँको रहेको छ, तपाईँको पनि फोन लाग्छ, तपाईँले पनि सहभागिता जनाउनुहोला। धेरै साथीको फेसबुक लाइभबाट कमेन्टहरू पनि प्राप्त छन्, म तपाईँका कमेन्टहरूलाई पनि कार्यक्रम वाचन गर्छु। तर यति बेला चाहिँ साथी हुनुहुन्छ सम्पर्कमा, स्वागत गर्छु। हरियो,
1: हेलो, नमस्ते, गुड मर्निङ।
0: नमस्ते, गुड मर्निङ हजुर निर्मलाजी।
1: हजुर हजुर,
0: के छ खबर ल भन्नुहोस् न।
1: मेरो आमा यहाँ त पानी पकाएर पाएर बगाउला बगाउला जस्तो भइसक्यो त।
0: पानी रहेको छैन,
1: पानी आइरहेछ भन्नुपर्छ।
0: अझै पनि पानी परिरहेको छ,
1: परेछ हाम्रो यता थियो।
0: ल, पानी परेको परेकै परेको परेकै, कति दुःख दिएको त है।
1: हजुर हजुर, हिजो दिउँसो चाहिँ परेन, आज त रातिदेखि नै परेछ भन्नुभएको छ।
0: ल, यता पनि त्यस्तै त्यस्तै भइरहेको थियो। अहिले पनि अब अहिले चाहिँ अलि रोएको छ कि भन्ने छ, म भित्र छु अहिले त देखेको छैन। ठिकै छ, सुरक्षित रहनु होला है त निर्मलाजी।
1: भित्र रुमबाट बाहिर निस्केकै छैन, सुरक्षित नै भनौँ न।
0: रुमबाट बाहिर निस्कनु ननिस्कनु अलग कुरा छ होइन,
1: त्यस्तै भनौँ न।

0: अनि निर्मलाजी सुन्नुहोस् न,
1: हजुर हजुर भन्नु न,
0: मैले निर्मलाजीलाई के भन्दै
1: थिएँ? मैले त बुझिन,
0: बुझ्नु भएन?
1: के भन्नु भन्नु भन्नु त,
0: रुमबाट भित्र निस्केको छैन भन्दै हुनुहुन्छ। तपाईँ रुमबाट भित्र त बाहिर त निस्कनु भएन, तर गाउँ बस्तीतिर खोला नाला बाढीको भाव कतिको छ के छ भनेर सोध्न खोज्दै थिएँ क्या मैले।
1: खोलो त अब ठुलै छ भनौँ न, पहिलाको भन्दाखेरि अहिले ठुलै खोलो छ, अब झन् कोसी भन्दा त के कोसी त कुरै नगरौँ।
0: हाम्रो निर्मलाजीको घर चाहिँ कोसी छेउछाउ नै पर्छ र
1: कोसीको नजिक नजिकै भन्दाखेरि अलिक धेरै नजिक त होइन, ठिकै अलि माथि नै छ।
0: त्यसो भए त अलि सुरक्षित रहनुहोस् है, अझै पानीको भाव बढ्यो भने त भात्तै आउँछ त फेरि। अनि
1: त्यति धेरै त भात्तै आउँदैन, जसरी आयो भने त अब आउन पनि भेट लाउँदैन, अब हेर्नुपर्छ त पनि विचार गरौँ अब केसम्म हुन्छ पानी कहाँसम्म आउँछ।
0: त्यही त भनेको त, पानी कतिखेर आउँछ के आउँछ, तपाईँ कोठाबाट बाहिर निस्केको छैन भन्नुहुन्छ, अब कोठाभित्रै बसेर रमाउनुहुन्छ होला नाच्नुहुन्छ होला भित्रमा, यो झरीको बेलामा साथीहरूसँग गफ गर्नुहुन्छ होला होइन, अनि मोबाइल हेरेर बस्नुहुन्छ होला, त्यो हुँदाखेरि त पानी कहाँ आयो कति आयो भन्ने कुरा फेरि थाहा हुँदैन नि त नि।
1: हजुर त्यो पनि हुन्छ, अब होइन पानी यहाँ घर जाऊ घरमा त ठुला आउँछ नि त, त्यति बेला बाहिर निस्केर हेर्नुपर्छ अनि त्यहाँबाट दौडिनुपर्छ।
0: ल ठिक छ, दौडिनुपर्छ भन्नुभएको छ, र दौडिँदा दौडिँदै चाहिँ अलि अगाडि नै हेर्नु होला है त, त्यसो भए
1: चाहिँ
0: खुला बाढी भनेको चाहिँ हामीले ख्याल ख्याल जस्तो सोध्छौँ अनि एकासी आउँछ थाहा नै हुँदैन, हामी दौडेर नि काम छैन कुदेर कि जे गरे नि सुख छैन। ल अरू ठिकै छ, सुरक्षित रहनुहोस् सतर्क रहनुहोस्, अन्य गाउँ बस्तीतिर पनि आफ्नो बस्तीतिर के छ के हुँदैछ यसो सूचना जानकारीहरू दिनुहोला होइन। अब चाहिँ म कार्यक्रमतर्फै लाग्छु, एउटा मिठो गीत बज्छ, दसैँको गीत बज्दैछ आजदेखि, अरू पनि दसैँको गीत बज्छ साथीहरूलाई सम्झनुहोस् न।
1: हुन्छ, विशेष गरेर दिदी हजुरलाई भन्न चाहन्छु, टेन्सन हुने दिदी हुनुहुन्छ दाई हुनुहुन्छ दुवैजनाको लागि भन्न चाहन्छु, हजुर र अल फ्यामिलीको लागि, मेरो घर परेर सम्पूर्णको लागि, मेरो प्यारी छोरी पर्चिसा पौडेल सुनिरहेको छ उसको लागि भन्न चाहन्छु, अनि मेरो श्रीमान पनि सुनिराख्नु भएको छ, अनि मेरो रामसा पुरानी गाउँ माइती परिवार दिदी भिनाजीको लागि, अनि काठमाडौँ हुने दाई भाउजूको लागि, भाइ बहिनीको लागि, बहिनी असिता गिरी सविता गिरी, अनि दाई ढेका पाण्डेको लागि भन्न चाहन्छु, अनि साथी देव माजिकलाई, रिता सिन्हालाई, अक्षिना बस्नलाई, नवीनाको लागि, उर्मिला मगललाई, अनि सीता श्रेष्ठको लागि, अनि शिला अधिकारीलाई, अनि बहिनी रमिला तामाङको लागि।
0: नमस्ते, नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो निर्मला पौडेलजी, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, भालो तपाईँको रहेको छ। 10:43 गइसकेको छ, हामी अब कार्यक्रमको केही समयमा मात्र छौँ, धेरै समय सकिसकेको छ, थोरै समय बाँकी छ, तपाईँको पनि सहभागिता रहन्छ, फोन गर्नुहोस्। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु, हेलो।
2: हेलो दिदी, नमस्ते, नमस्कार।
0: नमस्ते, नमस्कार, हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म त खडादेवीबाट रमिता श्रेष्ठ बोल्दैछु।
0: अमृता भन्नु
2: रमिता,
0: रमिता
2: हजुर,
0: रमिता के भन्नु
2: श्रेष्ठ,
0: श्रेष्ठ के छ त्यतातिर खाडादेवीतिर पानी पर्दैछ?
2: अघिसँग चाहिँ पर्दै थियो, अहिले चाहिँ बल्ल रोकिएको छ भनौँ न।
0: ल, पानी चाहिँ परेको छैन, रोकिसकेको छ।
2: हजुर हजुर,
0: दसैँ कस्तो लाग्दै लाग्दै छ कि छैन छैन जस्तो लाग्दैछ हाम्रो रमिलाजीलाई?
2: दसैँ अब यस्तै लागेकै छैन, अब जब काठमाडौँबाट दाईहरू आउनुहुन्छ अनि तब के लाग्छ होला दसैँ
0: भनेपछि त दाईहरू फुलपाती अष्टमीतिर आउनुहुन्छ, त्यसपछि मात्रै लाग्ने भयो, त्योभन्दा अगाडि नलाग्ने
2: भयो भनौँ न।
0: ल, त्योभन्दा अगाडि अब घरहरू रङ्गाउने, झगी झकाउ बनाउने, अब देश विदेश सहर बस्ने चाहिँ आफ्नो पाहुना अथवा घर परिवारको सदस्य आउँदाखेरि त स्वागत गर्न भव्य तयारी हुँदैछ होला नि त फेरि।
2: अब हुनेछ, अब पानी परिरहेको छ, अब बिस्तारै हुन्छ,
0: पानी रहेपछि चाहिँ तयारी हुन्छ।
2: हजुर हजुर,
0: ल ठिक छ, हाम्रो लागि चाहिँ तयारी कतिको छ त, हामी पनि आउँछौँ नि फेरि रमिला चाहिँ।
2: रमिला होइन रमिता हो नि,
0: मैले रमिता चाहिँ लेखेँ तर रमिला भनेको छ कि, हाम्रो खाडादेवीको साथी रमिला तामाङ हुनुहुन्छ, उहाँकै नाम याद आउँछ कि रमिता चाहिँ।
2: त्यो त आउनु स्वाभाविकै हो, अब उहाँले फोन गरिरहनुहुन्छ नि त, त्यही भएर होला सायद।
0: म चाहिँ औँसी पूर्णिमा मात्रै भन्नु खोज्नु भयो क्या? हाम्रो नमिता चाहिँ हाँस्नु भयो, मनमा त त्यस्तै सोच्नु भयो कि क्या, मैले मनको कुरा बुझेँ कि बुझिन?
2: होइन त्यस्तो होइन
0: होइन योभन्दा अगाडि मसँग कति पटक बोल्नु भयो ल भन्नु?
2: तपाईँसँग म एक दुई चाहिँ होला सायद।
0: एक र दुई भनेपछि जम्मा तिन, आज गर्दा जम्मा चार पटक।
2: हजुर हजुर त्यस्तै भनौँ न।
0: अनि रमिलाजीले हप्तामा कहिले हप्तैभरि फोन गर्नुहुन्छ, अनि हाम्रो रमिताजीले चाहिँ महिनाको चाहिँ चार पटक होला सायद एक महिनाभित्र, अनि कसरी याद हुन्छ त नि?
2: हजुर हजुर अब यस्तै छ, स्कुल जानु पर्छ त्यही भएर नि हो।
0: आज चाहिँ बिदा छ?
2: हजुर अब चार दिन बिदा दिएको थियो अस्ति पालिकाले, अनि अब भोलिबाट खोल्छ होला सायद।
0: भोलिबाट चाहिँ जानुहुन्छ? जस्तो कि चार दिन बिदा भयो स्कुल, बिदाको समय चाहिँ कसरी बिदाउनु भयो? अब बाहिर साथी सँगैसँग जाउँ पनि पानी परेको छ, घुम्न जाउँ पनि पानी परेको छ, घरभित्रै मात्रै बसिरहने अथवा घर आएपछि कामहरू गरेर चाहिँ दिन बिताउन चाहिँ कतिको सहज भयो त हाम्रो रमिताजीलाई?
2: यस्तै हो, अब बिदाको बेलामा अब बाहिर पनि जान नपाउने, अनि घरमा पनि त्यस साह्रो काम हुँदैन पानी परेको बेलामा, अनि घरमै बसेर मम्मीसँग टोपरी गाँसेर बस्छ त।
0: टोपरी गाँसेर बस्नु भयो?
2: हजुर हजुर सिक्दै, मम्मीसँग सिक्दै टोपरी गाँस्दै बसेको।
0: ल सिक्नको लागि मात्र हो कि अब दसैँको लागि हो त?
2: हजुर दसैँको लागि भन्दा।
0: ल दसैँको लागि पनि सिक्न पनि भनेपछि अहिले रमिला रमिताजीलाई टोपरी गाँस्न मजाले आउँछ?
2: हल्का।
0: मलाई पनि सिकाउनुहोस् न, तपाईँले मम्मीसँग सिकेर तपाईँले जानिसकेपछि मलाई पनि आएर एक दुई दिन चाहिँ यहाँ टोपरी गाँस्न सिकाउनुहोस् न।
2: ए भइहाल्छ नि दिदी।
0: आउनु चाहिँ कहिले हुन्छ तर मलाई दसैँ अगाडि नै सिकाउनु पर्यो, मैले पनि त दसैँको लागि टपरी त गाँस्नै पर्छ फेरि।
2: हजुर हजुर म आउँला नि त कुनै दिन, अब दसैँ भन्दा अगाडि नै। पानी परिरहेको छ, बाटो त्यस्तै छ, अब हेरौँ।
0: अब पानी रहन्छ, आजदेखि दिउँसोदेखि घाम लाग्छ भन्नुभएको छ धेरै ठाउँमा, अब सम्भव त कता घाम लाग्छ थाहा छैन त्यो चाहिँ होइन। दुई चार दिन पछि आएर मलाई पनि यसो सिकाउनु होला, म पनि सिक्छु, किनकि त्यो सिप भनेको चाहिँ तपाईँ हाम्रो सिप, हामी जस्तो कि महिलाले सिक्नै पर्ने सिप हो होइन, त्यही भएर चाहिँ यसलाई चाहिँ हामीले महत्वपूर्ण रूपमा पनि हेरिन्छ। टपरी गाँच्नु हामीले चाहिँ भनिन्छ नि त्यो चकटीहरू बुन्नु होइन, अनि गुन्द्रीहरू चाहिँ बुन्नु लगायतका यावत कुराहरू चाहिँ महिलाहरूले जान्नै पर्छ भन्ने छ नि त, त्यो हुँदा चाहिँ रमिताजीले मलाई सिकाउन आउनुहोस् है त। कार्यक्रममा आउनुभयो, रमाइलो मिठो कुराकानी भयो, म पनि कार्यक्रमको अन्त्यन्ततिर छु। खाना त खाइसक्नु भएको छ है?
2: हजुर खाना खाइसक्यो। तपाईँले खानुभयो?
0: मैले त खाइसकेँ, अब बोल्दा बोल्दै एक घन्टासम्म फेरि भोक लाग्ने बेला भइसक्यो।
2: हजुर हजुर भोक लाग्यो भने त फेरि आउनु न खाना दिदिन, के छ र?
0: अनि रमिताजीलाई पानी परेको हो नि, मलाई चाहिँ नहुने हो र काँडा देवी आउनु।
2: होइन अब के भन्नु, म अब भनिसक्दै आएन
0: आएन, सबै शब्द मैले नै खाइदिएँ क्या।
2: हजुर हजुर त्यस्तै भनौँ न।
0: ल ठिकै छ, जस्तो यो पानीमा हिँड्दा चाहिँ जसलाई पनि गाह्रो नै हुन्छ कि रमिताजी, त्यही भएर चाहिँ मलाई पनि गाह्रो लाग्छ, गाह्रो लागिने आवश्यक परेको ठाउँमा त जसरी नै हिँड्नै पर्छ जानै पर्छ होइन। अब यो खाना खानकै लागि चाहिँ अहिले यो अति आवश्यक चाहिँ हो जस्तो लागेन, त्यही भएर मैले भने हाम्रो रमिताजीलाई त्यता आउँदा भोक लागेको समयमा चाहिँ रमिताजी मलाई आवश्यक पर्छ भन्ने लाग्छ है त, मलाई मेरो आवश्यकको मान्छे पर्नुहुन्छ।
2: हजुर हजुर हुन्छ, तपाईँ यतातिर आउनु भयो भने मलाई भन्नु न के छ र।
0: ल ठिक छ हुन्छ म भन्छु, अब चाहिँ साथीहरूलाई सम्झना छोटो मिठोमा एउटा दसैँ कि मिठो गीत बज्छ।
2: हस् हुन्छ, फर्स्ट अफ अल त हजुरकै लागि भन्न चाहन्छु, अनि त्यसै गरी दिक मित्रलाई भन्न चाहन्छु, अनि मेरो घर छेउ सबैको लागि भन्न चाहन्छु, अनि त्यसै गरी प्रोग्राम सुन्दै हुनुहुन्छ होला विनोद बरवालको लागि भन्न चाहन्छु, त्यसै गरी पासी डोलमा तामाङको लागि भन्न चाहन्छु, मेनुका परिवार सपनको लागि, करिना खड्काको लागि पनि धेरै सम्झिरहेको छु भन्न चाहन्छु, र जो जतिले प्रोग्राम सुन्दै हुनुहुन्छ सबैको लागि मिस यु भन्दै छुटिन्छु। नमस्कार।
0: श्रेष्ठजी खाडादेवीबाट आउनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद दिएको गर्न चाहन्छु। अब चाहिँ म फोन लिँदिनँ, लगभग कार्यक्रमको समय सकिसकेको छ, म तपाईँका फेसबुक कमेन्टहरू वाचन गर्दै अब चाहिँ कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। धेरै साथीहरूको फेसबुक कमेन्टहरू पनि यो समय प्राप्त भएका छन्। यति बेला हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ सरिना तमोजीको। उहाँ लेख्नुहुन्छ, नमस्कार हजुर, म कार्यक्रम सुन्दैछु अब बज्नेको त सबैको लागि भन्दै हुनुहुन्छ। प्रणिल भुक्तानजीले पनि सुन्दैछु, सबैलाई सम्झेको छु ल भन्नुभएको छ। त्यसै गरी सपना तामाङजीले पनि नमस्ते सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ हो, राम्रो लाग्छ है कार्यक्रम अब बस्ने गीत मार्फत सम्झनु पर्दा। दिदी हजुरको लागि, रेडियो परिवारको लागि, साथीहरू सबैको लागि भन्नुभएको छ। राजा बाबु कुलुङजीले पनि दर्शन म जाभाबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। सुनिम राईले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। डम्बर ढुङ्गेलजीले पनि नमस्ते दिदी म पनि कार्यक्रम सुन्दैछु। मन्थलीको कथा ज्वरोबाट भन्नुभएको छ। सन्देश तोलागीजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। विष्णु परियाजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। सुरेन्द्र बारियाजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु नेपालगंज बाँके, हाल चाहिँ भरतपुर चितवनबाट भन्दै हुनुहुन्छ। सुरेन्द्रजी चितवनतिरको मौसम के छ कस्तो छ है त्यो पनि जानकारी दिनुहोला। त्यसै गरी पासाङ शेर्पाजीले पनि नमस्ते नमस्कार म पनि कार्यक्रम सुन्दैछु है उखल ढुङ्गा हाल चाहिँ मुस्ताङबाट भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। तपाईँका कमेन्टहरू त धेरै छन् तर मैले तपाईँको सबै कमेन्टहरूलाई चाहिँ अलिकति समस्या भएको कारण चाहिँ मैले तपाईँको सबै कमेन्टहरू चाहिँ वाचन गर्न सकिनँ कि जस्तो पनि लाग्छ। धेरैभन्दा धेरै साथीहरूको कमेन्ट प्राप्त छन् तर केही साथीको कमेन्टलाई मात्रै मैले वाचन गरेको छु। ठिकै छ, आजको व्यवसायमा तपाईँको कमेन्ट वाचन भएन भने पनि नरिसाउनुहोस्, भोलिको व्यवसायमा हामी तपाईँका कमेन्टहरूलाई वाचन गर्ने नै छौं भन्दै कार्यक्रमबाट बजे विदा माग्ने बेला पनि भइसकेको छ। तपाईँले हामीलाई तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रेस गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै कार्यक्रम लोकोशेरी अवधिबर बजेका मिठा गीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा फेरि पनि अर्को एकदमै मिठो रमाइलो गीत छोड्दै आजको लागि भने कार्यक्रम लोकोशेलीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: अहिले बिहानको 11 बजे
1: हजुरको रेडियो।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। लगातारको वर्षापछि आएको बाढ़ीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका साथ मिरमी र गुल्मीको कालीगण्डकी गाउँपालिका एक हर्मीचौर जोड्ने मोटरेबल पुल कालीगण्डकी नदीको बाढ़ीले बगाएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बाढ़ीले पक्की पुल बगाएको हो। वर्षाका कारण स्याङ्जाको मिरमीको कालीगण्डकी जलविद्युत आयोजनाका सबै ढोका खोलिएको छ भने आयोजनाले विद्युत उत्पादन समेत बन्द गरेको छ। स्याङ्जा पर्वत र गुल्मीको संगम स्थलमा रहेको स्थितिबेनी बजार समेत डुबानमा परेको प्रहरीले जनाएको छ। यस्तै लमजुङमा पहिरोका कारण बेसी शहर चामे सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। आज बिहान बेसी शहर नगरपालिका छ खरखरे भीरमा पहिरो खसेपछि सड़क अवरूद्ध भएको। निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन तथा भाँसिएको सड़क मरमत गर्न कठिनाई भइरहेको प्रहरीले जनाएको छ। बागलुङको निस्की खोलामा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको छ। निस्की खोला गाउँपालिका वडा नम्बर 3 हर्दारामा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको। माथिबाट अकस्मात खसेको पहिरोले घर पुरिएको हो। घरमा रहेका 5 जना मध्ये 4 जनाको मृत्यु भएको पालिकाका उपाध्यक्ष प्रेम बहादुर कर्ती मगरले जानकारी दिनुभएको छ। मृत्यु हुनेमा 39 वर्षकी श्याम कुमारी बिक, उनका छोराहरू 12 वर्षका मनोज बिक, 9 वर्षका मुकेश बिक र 5 वर्षका निशान बिकको मृत्यु भएको। उनका अनुसार 5 जना रहेकोमा 1 जना बिहानै घरबाट बाहिर निस्किएका ज्यान जोगिएको बताइएको छ। घरभित्र रहेका अन्य 4 जनाको पुरिएर मृत्यु भएको बताइएको छ। पहिरोको खबर पाए लगत्तै वडाध्यक्ष तथा प्रहरी टोली घटनास्थलमा पुगेको छ। घटनाको विस्तृत विवरण आउँदैछ। पाल्पाको माथागढ़ी गाउँपालिका 3 भैंसकट्टामा पहिरोले घर पुरिँदा 3 जनाको अवस्था थाहा हुन सकेको छैन। आज बिहान 4:30 बजेतिर घरमाथिबाट पहिरो खसेको। पहिरोले घर पुरेपछि 70 वर्षीय लील बहादुर घरती, उनकी छोरी 17 वर्षीय दिना घरती र छिमेकी मोतीलाल घरतीकी 15 वर्षीय छोरी झरना घरती सम्पर्कविहीन भएको वडाध्यक्ष तेज बहादुर घरती मगरले जानकारी दिनुभएको छ। घरमाथिबाट आएको ठूलो ढिस्को सहितको पहिरोले घर नै देख्न नसक्ने गरी पुरेको छ। ठूलो ढिस्को र पहिरो आएकाले उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष एमसिदीले बताउनु भएको छ। घटना लगत्तै सुरक्षाकर्मीको टोली खोजी तथा उद्धारमा खटिएको अध्यक्ष चिदीले जानकारी दिनुभएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा हालसम्म 4 जनाको पहिरोका कारण जान गएको छ। गाउँपालिका अध्यक्ष भारत कुमार पुनका अनुसार वडा नम्बर 3 दानामा घर पुरिएर 2 जना र वडा नम्बर 5 पनि 2 जनाको ज्यान गएको। पहिरोका कारण सड़क सञ्जाल अवरूद्ध भएकाले प्रभावित क्षेत्रमा तत्काल पुग्न समस्या भएको उहाँले बताउनु भएको छ। गाउँपालिकाभरि मोबाइल तथा इन्टरनेट नेटवर्क अवरूद्ध हुँदा क्षतिको एकेन विवरण संकलन गर्न र उद्धार कार्यमा कठिनाई भइरहेको अध्यक्ष पुनले जानकारी दिनुभएको छ। यसैगरी पोखरी बगर स्थित पुल जोखिममा परेको छ। पुल बगाइन सके पनि दुवैतर्फ ज कटान गरिरहेकाले बगाउने उच्च जोखिम रहेको उहाँले बताउनु भएको छ। अध्यक्ष पुनका अनुसार कालीगण्डकी नदी भन्दा पनि बस्तीमाथिबाट खसेको पहिरोले बढ़ी विनाश निम्ताएको छ। लगातारको अविरल वर्षाका कारण सेती नदीमा पानीको बहाव निकै बढेपछि पोखरा स्थित रामघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान सुरक्षाकर्मीले आग्रह गरेका छन्। सेती नदीमा पानीको सतह बढ़ेर बस्ती डुबानमा पर्ने जोखिम बढ़ेको भन्दै माइकिङ गरेर बस्ती खाली गर्न भनिएको हो। सुरक्षाकर्मीहरूले माइकिङ गर्दै रामघाट क्षेत्रका बासिन्दालाई आफ्ना अत्यावश्यक सामान र कागजात सहित सुरक्षित स्थानमा स्थानान्तरण हुन अनुरोध गरेका छन्। अविरल वर्षाका कारण सेती नदी स्थित रामघाट क्षेत्रमा पानीको बहाव बढ़ी डुबान हुँदै गएकाले आफू र आफ्ना अत्यावश्यक सामानहरू सुरक्षित स्थानमा लैजानु हुन विनम्र अनुरोध गर्दैका कारण सेती नदीमा पानीको बहाव निकै बढ़ेपछि पोखरा स्थित रामघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान सुरक्षाकर्मीले आग्रह गरेका छन्। सेती नदीमा पानीको सतह बढ़ेर बस्ती डुबानमा पर्ने जोखिम बढ़ेको भन्दै माइकिङ गरेर

लक्ष्मीनारायण मन्दिर भनी सुरक्षित रहेकोले त्यसतर्फ जान सकिने प्रहरीले जनाएको छ। विगत केही दिन यताको निरन्तर वर्षाका कारण देशभरका नदी तथा खोलाहरूमा जलसतह खतराको बिन्दुभन्दा माथि पुगेको छ। सेतु नदीको तीव्र बहावका कारण नदी तटीय क्षेत्रका बासिन्दा त्रसित बनेका छन्। प्रशासनले नदी किनारका सम्पूर्ण बस्तीहरूलाई उच्च सतर्कता अप्नाउन, अनावश्यक रूपमा नदी किनारमा नजान र कुनै आपतकालीन अवस्था आइपरेमा तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। मुगलिन नारायणगढ़ सड़क खण्ड अन्तर्गत सिमलतालमा सड़क भाँसिएको छ। त्रिशुली नदीको कटानका कारण सिमलतालमा सड़क करिब आधा भाग भाँसिएको, सड़क भाँसिएपछि उक्त स्थानमा एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालन भइरहेको सड़क डिभिजन कार्यालय भरतपुरले जनाएको छ। मध्य पहाड़ी लोकमार्ग अन्तर्गत पोखरा बागलुङ सड़क अवृद्ध भएको छ। पर्वत जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रवीण भट्टराईका अनुसार पर्वतको तमादी खोलामा खसेको पहिरोले उक्त सड़क अवृद्ध भएको, पहिरो पन्छाउने क्रम जारी छ। यसै गरी सहस्रधारामा कालीगण्डकीले सड़क कटान गरेको छ। पोखरालाई म्यागदी र मुस्ताङसँग जोड्ने सड़क पनि अवृद्ध भएका कार्यालयका प्रमुख भट्टराईले जानकारी दिनुभएको छ। खराब मौसम र अपर्याप्त भिजिबिलिटीका कारण आज आन्तरिक हवाई उडानहरू प्रभावित भएका छन्। मौसममा आएको खराबीका कारण पहाड़ी र तराईका केही गन्तव्यहरूको उडान तालिका प्रभावित भएको हो। बुधयारले दिएको जानकारी अनुसार भिजिबिलिटी कम भएका कारण भरतपुर र तुमलिङटार विमानस्थल अहिलेसम्म खुल्न सकेका छैन। यी गन्तव्यहरूमा मौसम सफा भएर भिजिबिलिटी नबढ़ेसम्म उडान सुचारू हुन नसक्ने कम्पनीले जनाएको छ। पोखरा विमानस्थलको भिजिबिलिटी भने क्रमिक रूपमा बढ़दो अवस्थामा रहेको छ। भिजिबिलिटीमा थप सुधार आएपछि पोखराका लागि उडानहरू नियमित हुने अपेक्षा गरिएको छ। त्यसै गरी मौसमकै प्रतिकूलताका कारण आजका लागि तय गरिएका सम्पूर्ण माउन्टेन उडानहरू रद्द भएका छन्। भिजिबिलिटी कम हुँदा हिमाल नदेखिने र उडान समेत जोखिमपूर्ण हुने भएकाले आजको माउन्टेन उडान गर्न नसकिएको बुद्धले स्पष्ट पारे। बिहिबारदेखि देशभर शुरू भएको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा मोबाइल तथा इन्टरनेट सेवा अवृद्ध भएको छ। नेपाल टेलिकमले सूचना जारी गर्दै ठाउँ ठाउँमा इन्टरनेट र टेलिफोन सेवा समेत अवृद्ध हुन पुगेको र यसलाई निरन्तरता दिने प्रयास भइरहेको भन्दै धैर्यता अप्नाउन आग्रह गरेको छ। टेलिकमले यसो भनिरहँदा देशका कुन कुन स्थानमा कस्तो असर गरेको छ, कम्पनीका प्रवक्ता डाक्टर कमल लामिछानेले यसले कुनै खास क्षेत्रमा मात्रै नभएर ठाउँ ठाउँमा असर गरेको बताउनु भएको छ। कुनै ठाउँमा सेवा उपलब्ध भएर पनि गुणस्तरमा कमी आएको उहाँको भनाइ छ। उहाँका अनुसार सबैभन्दा ठूलो समस्या विद्युत आपूर्ति भएको छ। निरन्तरको वर्षा र हावाहरूले धेरै ठाउँमा विद्युत आपूर्ति बन्द हुँदा मोबाइल टावरहरू सञ्चालनमा समस्या आएको छ। यसबाहेक पहाड़ी र हिमाली क्षेत्रमा सोलारबाट सञ्चालन हुँदै आएका टावर समेत बन्द भएका छन्। लगातारको वर्षा, बाक्लो बादल र हिमपातका कारण ब्याट्री चार्ज हुन नसकेर आउटेज भएका हुन्। कतिपय स्थानमा भने बाढ़ी पहिरोका कारण अप्टिकल फाइबरमा क्षति पुगेकोले पनि इन्टरनेट सेवा प्रभावमा समस्या रहेको प्रवक्ता लामिछानेले बताउनु भएको छ। कतिपय ठाउँमा भने अरू प्राविधिक समस्या देखिएको र ठाउँको पहिरोका कारण बाटो अवृद्ध भई प्राविधिकहरू जान नसकेकोले पनि सेवा अवृद्ध भइरहेको उहाँको भनाइ छ। प्रवक्ता डाक्टर लामिछानेका अनुसार विद्युत आपूर्ति नभएका र पावर ब्याकअपको भरमा चलिरहेका साइटहरूमा प्राविधिकहरूले डेटा सेवालाई कम गरी भोइस सेवालाई मात्र चलाइराखेका छन्। र विरल वर्षासँगै विभिन्न जिल्लामा बाढ़ी कति उच्च जोखिम रहेको छ। पुमुस्ताङ, मनाङ, कास्की, लमजुङ, बागलुङ, चितवन, म्याग्दी, पाल्पा, तनहुँ, नवलपुर, नवलपरासी सहितका जिल्ला भई बहने साना ठूला नदीहरूमा बाढ़ीको अति उच्च जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही ससानो नदीहरूमा बहाव आकस्मिक बढ़न सक्ने महाशाखाको भनाइ छ। महाशाखाले आइतबार नारायणी जलाधारका देवघाट, बेत्रावती, आरूघाट, भाकुण्डेवेसी, मसाङजी, विमलनगर सहितका क्षेत्रमा बाढ़ी उल्लेख्य बढ़न सक्ने भन्दै उच्च सतर्कता अप्नाउन अपील गरेको छ। हवस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबर मौन नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406 26 69 97 40 26 69 79।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो, चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
8: सम्पर्क नम्बर 047-590-4-66 98-692-65-998।
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
11: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
0: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप। सम्पर्क नम्बर 9854057777, 9854056666। प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप। सम्पर्क नम्बर 9854055555, 9854141123। प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप। सम्पर्क नम्बर 9765037888 र 1234, जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टप अफ द पपमा म कार्यक्रम प्रस्तुत श्री राज महत उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पला अझ विशेष बनाउनको लागि चिसो चिसो मौसम छ लगातार झरी परिरहेको छ यो बेला तपाईँलाई साथ दिनको लागि आइसकेको छु तपाईँसँगै रहनको लागि होइन यो चिसो पललाई अझ तात बनाउनको लागि आएका छौं आवाजमा म श्रीराज महज छु प्राविधिक पाटोमा ललिताजी हुनुहुन्छ उहाँको साथ रहेको छ अनि साथमा तपाईँ हुनुहुन्छ सुन्दै हुनुहुन्छ भन्ने आशा छ लगातार जसो पानी परिरहेको छ यति बेला विभिन्न ठाउँमा घटनाहरू घटिरहेका छन् विभिन्न होइन कहीँ सडक भाँसिएको छ कहीँ बाटो बन्द छ कतै बाढी आएको छ कतै पुल होइन बगाएको छ यस्तो स्थिति छ सावधानीका साथ रहनुहोला मैले सधैँ भन्ने गरेको छु मैले जहिले पनि भन्ने गरेको छु भौगोलिक अवस्था कस्तो छ तपाईँ बस्ने ठाउँको त्यसमा ध्यान दिनुहोला है उच्च जोखिम अवस्थामा होइन जोखिम रहेको ठाउँमा तपाईँको बसाइ रहेको छ भने सावधानीका साथ सतर्क भएर रहनुहोला अथवा बेलैमा सुरक्षित ठाउँमा जानुहोला भन्न चाहे अनि अब आउनुहोस् रमाइलो गरौँ रमाइलो गर्नुपर्छ अब चिसो मौसम छ तातो बनाउनुपर्छ हुन त्यति बेला यो चिसो मौसममा मकै बटमास चट्ट महीसँग होइन अथवा अचारसँग होइन टक्क लगाएर खाँदै बस्दा मजा आउँछ त्यो पनि हो अब एकातिर पीडा हुन्छ हेर्नुहोस् एकातिर यस्तो कुरा आउँछ कतै पीडा छ हेर्नुहोस् न बाढीले होइन बेलबाडीले बस्ती डुबानमा पारेको छ अब त्यो न्युज सम्झिँदा त्यो अवस्था एकटा मन दुखेको छ अब अर्कोतिर अब यो चिसो मौसममा यस्ता कुराहरू पनि याद आउँछन् जुन मकै बटमास गुन्द्रुक होइन यी कुराहरू पनि हुन्छन् ठिक छ जो सुरक्षित रहनुहोला सतर्क साथ रहनुहोला आज भन्न चाहे भन्दै यति बेला अब ठिक छ कार्यक्रमको सुरुवात गरिहाल्छौँ तपाईँको माझमा मलाई एकदमै मनपर्ने गीत छ नवीन के भट्टराईको आवाज मलाई गीत छ ए झरी नझरी देऊ यसरी गीत तपाईँको माझमा

0: سری نظر دیوی سری اینا یکی تپای کو مازما راکھر کارکٹرم کو شروعات گری سکے کاشم یہا کلپیہ کو چھا اینا مایالو سنگا بنونا مایالو لائی مایالو ترسن چھا اینا برسی دیو اتبا پانی پری دیو جب سنگا یوندا پری دیو اکلے ہوندا نا پری دیو یستے یستے بنی ایکو چھا اینا के गर्न मौसम मान्दैन म र पानी परिराखेको छ निरन्तर पानी परिराखेको छ लगातार पानी परिराखेको छ रोकेको छैन के गर्ने कसो गर्ने हैन खत्तम छ बर्बाद छ यति बेला गाउँको अवस्था खत्तमै छ गाउँ सहर सबैतिर बर्बाद छ हैन त्यो छ कुराकानी गर्छ आउन सक्नुहुन्छ नम्बर 044-40-40-40 यति बेला कोही हुनुहुन्छ कामले को हुनुहुन्छ हजुर नमस्कार नमस्ते नमस्कार हजुर हजुरको आवाज सानो सुन्ने हजुर ओके कहाँबाट को बोल्दै हुनुहुन्छ नाम भन्नुहोस् त हजुर जीवनजी के छ खबर ठिक छ राम्रो छ रमाइलो छ पानी परेर के गर्नु जाडो छ जाडो जाडो भइराखेको छ यस्तै छ हजुर त्यतातिर के छ त्यही त यो बेला जाडो जाडो भएर के गरौँ खै न पानी हाल्न मन लाग्छ मुखातिर न केही गर्न मन लाग्छ गाह्रो छ तातो त कसरी तातो हुनु रुचाउन मन लाग्यो पो तातो हुनु पहिला सुरु मनै लाग्दैन ठिक छ खाना खानुभयो छैन बाँकी छ एकैछिनमा हुन्छ अनि ठिक छ मौसम भनेपछि पानी परिराखेको छ तपाईँ बस्ने ठाउँतिर भौगोलिक अवस्था कस्तो छ खोलाको अभाव खोलाको बहाव कस्तो छ हजुरको आवाज हराउँदै गयो ठिक छ सतर्क रहनु होला सुरक्षित रहनु होला पनि भन्न चाहे हामीलाई सुन्नुहुनुहुन्छ होइन ओके ल ठिक छ खुसी लाग्यो कार्यक्रममा सहभागी भइदिनु भयो एउटा मिठो गीत राख्छौ साथीभाइ आफन्तलाई छोटो मिठो सम्झिदिनुहोस् न हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पालि तपाईँको 048-40-0026 माध्यम भएर आउन सक्नुहुन्छ 048-40-0026 रहेको छ साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन गर्नेछौ यति बेला निरन्तर झरी परिरहेको छ पानी परिरहेको छ हिजो त ठुलो हावाहुरी गडाङगुडुङ सहितै पानी परिरहेको थियो होइन गएर रातिदेखि सो जमिन यति बेला गलेको छ खोला खाल्सीतर्फ जानु भएन होइन ध्यान दिनुहोला भिरपाखातर्फ जानु भएन त्यसमा पनि ध्यान दिनुहोला यो बेला रुखा चढ्नु पनि भएन होइन गाउँघरतिर हुनुहुन्छ भने त्यसमा पनि विशेष ध्यान दिनुहोला अब घाँस दाउरा गर्नुपर्छ गाउँघरमा भइसकेपछि त होइन अब सहरतिर हुनेहरूले विशेष गरी खोलाको बहाव कस्तो छ होइन तपाईँ बस्ने ठाउँको अवस्था कस्तो छ त्यसमा ध्यान दिनु पर्यो होइन गाडी चलाउँदाखेरि ध्यान दिएर गाडी चलाउनुहोला पनि भन्न चाहन्छु यो अवस्थामा सवारी साधन चलाउँदाखेरि होइन ध्यान दिनुहोला पनि मलाई चाहे सकभर त बाहिर ननिस्केकै राम्रो यति बेला होइन र यति बेला कोही हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार
1: नमस्कार दाई
0: नमस्कार हजुर
1: रमिला
0: तामाङ हो मैले बुझेँ रमिला के छ खबर के छ खबर
1: मेरो
0: ठिक छ राम्रो छ रमाइलो छ पानी परिरहेछ पानी परेर खै के हो के
1: पानी परेछ पानी पर्ने बेला उसलाई सम्झिने पानी परेछ भन्न लाग्नु है
0: अब सम्झनालाई पनि कोही त हुनु पर्यो नि पहिला सुरु मेरो अवस्था यस्तो छ कि सम्झनालाई पनि कोही छैन हो पहिला सुरुमा अब कोही हुनु पर्यो होइन अब यस्तो बेलामा सम्झिनलाई कुराकानी गर्नलाई पनि त कोही हुनु पर्यो नि होइन भाइ साथीसँग गरिँदैन हो कुराकानी भयो छोड्दैन साथीसँग कुराकानी गरिराखे कि त भने सम्झिराखे त अनि
1: मात्र हो क्या साथीहरूसँग भेट बोल्ने केटाहरू हालखबर सोध्ने कामको लागि मात्र गर्ने हो
0: क्या ल केटाहरू झन् मस्केपछि हो कुराकानी भइसकेपछि कस्तो गर्छु नि मराहरू के अब के भन्नु
1: केटा केटाहरू हुन्छ भन्नु त तपाईँ लु केटी केटी मात्र हो क्या कस्तोहरू
0: त्यही त गफारी भन्छन् त
1: गहारी
0: रे सुसुकै के भन्छन् होइन ठेस भाषामा ठेट ठेट भाषामा हजुर
1: के भन्नुहुन्छ रे तपाईँले
0: ठेट भाषामा त्यो कुराउटीहरू अथवा सुसुकीहरू के भन्छन् नि हो त्यस्तो के यस्तो एक आपसमा कुरा गर्नेहरू नि कुरा लगाउनेहरू नि पोल खोल्ने एक अर्काका हुन्छ जे पनि हुनसक्छ हुन चाहिँ तर पनि केटाहरू त यसो उसो भने सकियो केटीहरू भइसकेपछि यसो गफ हान्नु पर्यो के गफ हुँदा हुँदै धेरै गफ हुन्छ अनि
1: आफ्नो बारेमा अनि केटी तिन चारवटाको यो आधी आधी घन्टा गिराफामको कुरा गर्दा नि कति दुई घन्टा भयो नि
0: चारजना त्यही त मैले भने त अब गहाडी भनेर ठिकै छ त्यो पनि मिल्न सक्छ त्यो मैले भनेको कुरा पनि मिल्छ कि कसै कसैमा लागु हुन्छ हुनसक्छ कोही कोहीमा लागु नहोला तर अनि मौसम कस्तो छ तपाईँ भएको ठाउँतिर यता पानी परिराखेको छ हिजो बेलुका त गडाङ गुडाङ हावा सराङ सुरुङ गर्दाखेरि त कस्तो भएको थियो यता पनि त्यस्तै छ के गर्नु पानी परिराखेको छ गडाङ गुडुङ भइराखेको छ अहिले चाहिँ छैन अघि थियो अहिले चाहिँ अब पानी परेर आज चिसो भइराखेको छ रमिला चाहिँ
1: यसपालि छिट्टै चिसो होला जस्तो छ क्या पानी तपाईँ के अरे लुगा धुन हात मुख धुन जानु त कति चिसो भइसक्यो पानी
0: भाइ छोडिदिनुहोस्
1: लुगा धुइरहेर खानुहुन्छ हो तपाईँले
0: होइन त्यसो त गर्नु भएन त्यो पनि आफ्नै मुख त हो नि अनुहार त हो नि
1: त्यो त हो कि अब तपाईँहरू आरजे जस्तो मान्छेहरूलाई फेरि मान्छेले हेर्न आउँदा नि मुख नधुइकन बसेर त कस्तो आरजे भनौँलाई फेरि
0: भाइ म त्यस्तो लाग्दैन हजुर म त्यो ताइ फुइ लगाउने एकदम ह्यान्डसम भएर बस्नुपर्छ भन्ने होइन होइन म ठिक छु जे छु जस्तो छु ठिक छु जस्तो लाग्छ त्यो म यतिकै बसिरहे पनि हुन्छु थालिङ्गा गरेर यस्तै होस् भनेर पनि बसिरहेको हुन्छु म सबै होइन भनौँ न त्यो अलिक भिन्दै छु हो म सबैजना
1: आफ्नै
0: भिन्न किसिमको मान्छे हो म 1990 मान्छे हो म अझै पुरानो पर्नु भयो 1990 भनेको त अहिले यङै भइहाल्यो नि त्योभन्दा अगाडि हजुरबुवा हजुरआमाको भन्न खोजेको थिएँ मैले हजुरबुवा हजुरआमा मैले भर्खरको ल ठिक छ खाना भयो
1: मेरो भइसक्यो दाइको त भएको छैन होला
0: छैन नि खै के भएको यो यस्तै छ ठिक छ अलि हेल्थलाई बिगार्दो रहेछ जस्तो लागिरहेको छ ठिक छ एउटा गीत राख्छ साथीभाइ आफन्तलाई सम्झिनुहोस् न
1: पहिला प्रथम दाई तपाईँलाई अनि प्राविधिक दिदी एलुनी निर्मला पौडेल सपना तामाङ सजिना तामाङ अनि सम्पूर्णको लागि भन्ने सुनिन्छ
0: नमस्ते हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पहिला तपाईँको 0848 40 00 26 को माध्यमबाट आउन सक्नुहुन्छ होइन नम्बर 0848 40 00 26 रहेको छ ओके आउनुहोला कुराकानी गर्छौँ अवस्था के भनौँ र खै देशको अवस्था देशको अवस्था के भनौँ विदेशको अवस्था पनि बिजोकै छ देशको अवस्था पनि बिजोकै छ पानी परेको छ जतासुकै कहिले पानी पर्छ कहिले पानी परिसकेपछि कहिले काहीँ फेरि युद्ध हुन्छ होइन विदेशमा कहिले विदेशमै पानीले भितण्ड मचाउँछ कहिले स्वदेशमा हाम्रै देशमा हेर्नुहोस् न कहिले विभिन्न खालका घटना घट्छन् फेरि त्यो रोकिन्छ त्यो रोकेपछि फेरि भारी आउँछ पहिरो आउँछ कहिले पानी परेर ठुलो भेलबाडी आउँछ के भएको अब सडकको अवस्था मैले के भनिराखौँ र हेर्नुहोस् मैले भन्दा तपाईँले नै ध्यान दिनुपर्ने अवस्था हो यति बेला सडकको अवस्था नाजुक छ जति बेला जहाँ पनि बाटो बिग्रिन सक्छ तपाईँ बीच बाटोमा फस्न सक्नुहुनेछ त्यही भएर हत्तपत्त बाहिर ननिस्किनुहोस् थाहा हुन्न कति बेला कहाँनिर अहिले भर्खर समाचारमा यहाँ राम्रो छ है यही बाटो चलिरहेको छ भने अहिले एकैछिनमा बिग्रिन सक्छ होइन पहिरो जान सक्छ ढुङ्गाहरू खस्न सक्छ यो अवस्था छ किनकि निरन्तर पानी परिरहेको अवस्थामा कति बेला कहाँ के हुन्छ भन्न सकिँदैन कि यो छ अब खोलाको अवस्था पनि त्यही हो होइन कति बेला कसरी कहाँ बढ्छ अथवा घट्छ कहाँ थुनिन्छ भनेर भनिसकेको भन्न सकिने अवस्था छैन होइन. समाचार यस्तो छ, समाचारको कुराकानी पनि नगरौँ, बरु रमाइलो कुराकानी गरौँ. त्यति बेला गुन्द्रुक मकै भातमा आहा मुखाबाट आइसक्यो. ल ठिक छ, यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ गाउँको हुनुहुन्छ. हजुर नमस्कार. हजुर नमस्कार. हो नमस्कार, बोल्नुहुन्न, नलजाउनु भयो. हरियो भगवानको नाम लिनुपर्छ अरे, लजाउनु भयो कि जस्तो लाग्यो. बोल्नुहुन्न, अहिले त्यहाँ होलमा त हुनुहुन्थ्यो होइन, आवाज भन्दा पनि उहाँको सास सुनिरहेको जस्तो लाग्थ्यो गरेको. यति बेला कोही हुनुहुन्छ, कहाँबाट गर्नुहुन्छ? हजुर नमस्कार.
2: नमस्कार भाइ.
0: नमस्कार देवजी, स्वागत छ कार्यक्रममा.
2: हजुर
0: खाना भयो?
2: खाना खाँदैछु दाइ, म भर्खर.
0: ओके ल ठिक छ. रेडियो सुन्दै पनि हुनुहुन्छ?
2: हजुर सुन्दैछु.
0: मौसम कस्तो छ?
2: मौसम त्यस्तै छ नि दाइ हजुर, पानी परे परे छ, एकछिन रुकिया जस्तो गर्छ, फेरि पानी पर्छ, हल्का एकछिन रुकिया छु, फेरि झमझम पर्नु लागिरहेछ भन्ने है त.
0: गाह्रो छ, गाह्रो गाह्रो भयो, गाह्रो भयो. मान्छेको जीवन पनि गाह्रो छ. पानी नपर्दा पनि पानी परेन, सुक्खा खडेरी भयो भन्ने, अब पानी पऱ्यो भने पनि बेसरी पानी पऱ्यो, बाढी पहिरो हो, अब के गर्ने भन्ने टेन्सन आयो. जे गरे पनि हामीलाई सुख छैन, गाह्रो छ. ठिक छ, ओके, खुसी लाग्यो सम्झिदिनु भएकोमा. विशेष रूपमा धन्यवाद दिन चाहन्छु. एउटा गीत राख्छौँ हामी, समालिन छ कहिले मन सुगम पोखरेलको आवाजमा. साथीभाइ आफन्तलाई छोटो मिठोमा सम्झिदिनुहोस् न.
2: हुन्छ, विशेष गरी सम्झिनु पर्दा दाईहरूको लागि भन्न चाहन्छु, प्राविधिकमा रहनुहुने दिदी ललिताको लागि, सम्झना खड्गीको लागि भन्न चाहन्छु, हजुरको रेडियो होल युनिटको लागि भन्न चाहन्छु. अनि सम्झिनु पर्दा अघि भर्खरै फोन गर्ने बहिनी रमिला तामाङको लागि पनि सम्झिन चाहन्छु भन्न चाहन्छु, र साथीहरू ध्रुव पाण्डेको लागि, निर्मला पौडेलको लागि भन्न चाहन्छु, फेरि उर्मिला थापा मगर, रोशनी थापा मगरको लागि भन्न चाहन्छु, निर्मला मगरको लागि भन्न चाहन्छु, अनि बहिनी स्वस्ति आयुको लागि भन्न चाहन्छु, अनि त्यसको यता रामसाको प्रीतिर रहेर सुन्दै होला साथीहरू, अनिता तामाङ होइन अनिता राई, अनि त्यसै गरी चन्द्रको लागि, अनि यता अनिता तामाङ बहिनीको लागि पनि भन्न चाहन्छु, र लगायत अनि मलाई देवमाझीहरू चिनी नचिनी सबै सबैको लागि, बहिनी सम्झना प्रधानको लागि पनि भन्न चाहन्छु, र अनि
0: हस् धन्यवाद. उहाँलाई विशेष रूपमा धन्यवाद. धेरै गफ गफ भयो जस्तो लाग्यो, धेरै हल्ला पनि गर्नु भएन. यति बेला गीत सुन्नुपर्छ, सम्हालिन्छ कहिले मन सुगम पोखरेलको आवाजमा गीत तपाईँको माझमा राख्छौँ. त्यसपछि आउँछौँ लगातार होइन, तपाईँसँग कुराकानी गर्नुको लागि कल गर्दै गर्नुहोला, मेसेज गर्दै गर्नुहोला, रेडियो सुन्दै गर्नुहोला. यति बेला समयमा यो गीत

0: यो गीत तपाईँको माझमा राख्यो मन हो हाम्रो कहिले काहीँ यसै यसै होइन सम्हालिन पनि खोज्छ कहिले काहीँ यसै अताली पनि छ के गर्नु यस्तै छ मन होइन मन नै हो के गर्नु के भन्न मन लागेको थियो तर मनमै रह्यो कि कुराहरू पनि मनै त हो मनमा आएको थियो कुरा मनमै रह्यो अब भनौँ त कसरी भनौँ आएन त बाहिर होइन ठिकै छ कार्यक्रम टप अफ दिपा पनि भइराखेको छ आवाजमा म श्रीराजमा छु यस्तै हुन्छ कुराकानी कहिले काहीँ गरौँला त भनेर कुरा यसो सुरु गर्न खोजेको कस्तो सुरु गर्न खोजेको वडै आउँदैन बाहिर अनि मनभित्र आएको कुरा यस्तै हो कहिले काहीँ मन परेको व्यक्तिको अगाडि होइन पुगिसकेपछि केही कुरा भन्छ म उसको सामान्य भनेर यसो भन्दाखेरिमा अब भन्न त गयो तर कुरा आएन भने गाह्रो पर्दैन त्यहाँ त्यो अवस्था पनि कस्तो होला त्यो जस्तो विषयको अवस्था कहिले हुँदैन होइन कसरी भन्नु कसरी बुझाउने भन्ने जस्तो ठ्याक्क आफ्नो मान्छे अगाडि छ केही भन्न पुगेको छ तर भन्न सकेको छैन कुरा आउँदैन तपाईँ गाह्रो छ ओके यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ प्राविधिक पाटोमा ललिताजी हुनुहुन्छ हजुर स्वागत छ कार्यक्रममा हेलो
1: हेलो हेलो नमस्ते गुड मर्निङ
0: नमस्ते नमस्कार स्वागत छ कार्यक्रममा निर्मलाजी अनि के छ खबर के गर्दैनुहुन्छ
1: एकदम मजाले रुममा बसिरहेको छु बाहिर हेर अनि पानी परेको
0: खाना
1: भइसक्यो नि दाइहरूको भए त
0: मेरो छैन बाँकी छ भ्याकेसनमा हुन्छ
1: बाह्र बजीसक्यो खानु पर्दैन
0: पर्यो अल्छी मर्यो कसो गर्यो भने जस्तो अल्छीको अल्छी भइसकेपछि यस्तो हुन्छ हेर्नुहोस् न
1: धेरै अल्छी हुनुहुँदैन मजाले पकाउने हो अनि चक्कर खाने हो अनि क्यारामेल चलाउनुपर्छ कि
0: यस्तै छ धेरै अल्छी भइसकेपछि गाह्रो हुन्छ खानालाई पनि कोही साथी भइदिएदेखि जस्तो पनि हुन्थ्यो जस्तो लागिरहेछ खुवाइदिने होइन
1: मै त्यति धेरै कार्यक्रममा मान्छे हुनुहुन्छ नि साथी भएन तपाईँलाई त्यति धेरै जानु हुन्छ नि त राम्रोसँगले एफएममा
0: एफएममा भएर भयो त भनेको मैले म आफैले खुवाइदिने भनेको
1: अब खोज्नु पर्यो नि त
0: खै कहाँ खोज्नु र मरिहरूको दुइटै दुइटा ब्याकअप राख्दो रहेछ त्यही पनि मरिहरू झुट बोलेर खत्तम अब झुट बोले कि के गर्नु गाह्रो छ अहिलेको
1: तपाईँ झुट बोल्नुहुन्छ त्यही भएर झुट बोल्नु परिहाल्यो नि मानि
0: त्यसरी कहाँ हुन्छ है कान्छे झुट बोल्नु भनेकै पाप गर्नु त्यो पापै गर्नु भएन कि झुट बोली कस्तो झुट बोलिहाल्छन् मान्छेहरू किन झुट बोल्छन् भन्ने हो कि झुट नबोल्नु नि साँच्चै कुरा गर्नु मेरो अर्को पनि छ है भन्नुहरू त्यस्तो छैन आजकल मान्छे हुँदाहुँदै पनि छैन मेरो त भन्दो रहेछ नि होइन मेरो त छैन मेरो साथीहरूको अवस्था देख्छु म त्यहाँदेखि अनि साथीहरूको अवस्था देखेको साथीहरू रोएको कराएको देख्दाखेरि आ भयो भाइ मेरो जिन्दगी चिल छ भने जस्तै गरिन्छ नि
1: त्यही भएर फुर्सद गर्नु हुँदैन कि टक्क लगाएर भेट्ने अनि टक्क लगाएर लगिहाल्ने
0: मरिहरू मान्नु परेन खै त त्यसो यसो कोही हुनुहुन्छ भने मिलाउनुहोस् त है
1: अब भयो म त सक्दिनँ
0: अनि अनि भन्नुहुन्छ अनि यस्तै छ ठिक छ भनेको ख्याल ठ्याटा हाँसी मजाको भइहाल्यो खाना भयो होला रेडियो सुन्दै हुनुहुन्छ होला
1: एकदम सुनिरहेको थियो भन्नुपर्छ
0: ओके ल ठिक छ सुनेर साथ दिनुहोस् एउटा गीत राख्छ साथीभाइ आफन्तलाई सुनिदिनुहोस् न
1: हुन्छ विशेष गरी त दाई हजुरको लागि भन्न चाहन्छु टेक्निङ हुने दिदीको लागि हजुरको अर्थनीतिको लागि घरको रेस पूर्णको लागि मेरो प्यारी छोरी पतिजा पाउँदा इन्सुनिरहेको छ उसको लागि भन्न चाहन्छु मेरो जीवन साथी पनि इन्सुनिराख्नु भएको छ उसको लागि भन्न चाहन्छु मेरो राम्रो छ पुरानो गाउँमा चिप्रेर सम्पूर्णको लागि र काठमाडौँ हुने दाई भाउजूको लागि अनि पुरा हुने दुई भिनाजीको लागि अनि बहिनी अस्मिता गिरी सरिता गिरी अनि प्यारो दाइहरू पानीको लागि भन्न चाहन्छु अहिले भर्खर फोन गर्ने बहिनी रमिला तामाङको लागि पनि समिरा छ बहिनी भन्न चाहन्छु अनि अहिले भर्खर फोन गर्ने देव मालिकको लागि रितालाई अस्मिता बस्नलाई नमिनाको लागि उर्मिला मगरलाई सीता श्रेष्ठको लागि अनि शिला अधिकारीको लागि अनि साथीहरू धेरै मन थोर हुन्छ सम्पूर्णको लागि मलाई निर्मला पढेको भनेर सुन्नुहुने सम्पूर्णको लागि भन्दै बिदा हुन्छ नमस्ते
0: हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पालो तपाईँको नम्बर 048-4040-0026 रहेको छ 048-4040-0026 माध्यमबाट आउन सक्नुहुन्छ पनि मलाई चाहे मेसेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल मा पनि छौ तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछन् पनि मलाई चाहे यति बेला को हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार
2: हेलो सर नमस्ते
0: नमस्ते नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ
2: म यता दोलखाबाट आइसक्यो कि हो
0: दोलखाबाट हजुरको नाम बुझिन मैले
2: आयुष योगी
0: आयुष गिरी
2: योगी
0: योगी
2: हजुर
0: ओके आयुष जी के छ खबर
2: ठिक छ सर बसिरहेको छु पानी परिरहेको छ यस्तो घर बसिरहेको यस्तो प्रोग्राम सुन्दै हजुरलाई कल गरिरहेको
0: ओके ल ठिक छ खुसी लाग्यो आज सम्झिदिनु भयो यो नै ठुलो कुरा हो जस्तो पनि लाग्यो पानी त लगातार परिराखेको छ जाडो महसुस भइराखेको छ होला तपाईँलाई पनि
2: जाडो भन्नुभएको
0: हजुर
2: जाडो त नाइ सर छैन यतातिर त्यति धेरै जाडो चाहिँ छैन तर हिजो अस्तिको भन्दाखेरि केही जाडो चाहिँ बढेको हो कि जस्तो चाहिँ
0: पक्कै पनि अलिक चिसो महसुस भएको जस्तो भइरहेको छ बाढी खोलाको अवस्था अथवा तपाईँ बस्ने ठाउँको भौगोलिक अवस्था कस्तो छ
2: यतातिर सबै ठिक छ सर त्यस्तो साह्रो पहिरो जाने बाढीहरू आउने त्यस्तो साह्रो किसहरू भयो सबै ठिक छ भनौँ न
0: राम्रो ओके सुरक्षित रहनुहोला सतर्क रहनुहोला पनि भन्न चाहन्छु देशको स्थिति यस्तो छ देखिहाल्नुभयो न्युजहरू देखिराख्नु भएको छ रेलबाडी बाढी होइन पहिरो जतासुकै गइरहेको छ सुरक्षित रहनुहोला भन्न चाहे ओके खुसी लाग्यो जो सम्झिदिनु भएकोमा सम्झिँदै गर्नुहोला माया नमार्नुहोला यसले एउटा गीत राख्छौँ अल्मोडा राणाको गीत रहेको छ होइन यो गीत राख्नेछौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् भनेको थिएँ बाहिर हेर्नुभयो विशेष रूपमा धन्यवाद आयुष योगी भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई गीत सुनाउन चाहन्छु भन्नु हुनुहुन्थ्यो होला सायद यति बेला विनोद बरवाल हुनुहुन्छ सालुबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पालो तपाईँको 048-40-0026 माध्यमबाट आउन सक्नुहुन्छ 048-40-0026 यति बेला कोही हुनुहुन्छ कामबाट हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर स्वागत छ कार्यक्रममा कहाँबाट कल गर्दै हुनुहुन्छ
3: यो खिरेपानी भालुखोपबाट शर्मिला तामाङ बोलेको
0: भालुखोपबाट शर्मिला तामाङ शर्मिलाजीसँग मेरो पहिलोचोटि कुराकानी
3: दुई तिनचोटि भइसक्यो होला अहिले म 6 महिनाको अन्तराल पछाडि गर्दैछु
0: ए त त्यही भएर होला नि त माया मार्नु भएछ अनि मैले त
3: कसरी
0: लड्नुभयो के भयो होइन यस्तो अलिक ध्यान दिनुपर्छ झन् यो बर्खा बेलामा त झन् ध्यान दिनुपर्ने कस्तो ठिक छ ध्यान दिनु होला स्वास्थ्य त्यति बेला रिकभर हुनुपर्छ बिस्तार टाइम लाग्छ त्यो तपाईँले सोच्नुभयो मनलाई झन् त्यतैतिर होइन दुखी भयो दुखी गराउनु भयो भने शरीरले पनि त्यही सोध्छ दुखी बनाउँछ सो निको हुन्छ भन्नुभयो भने तपाईँ चाँडै निको रिकभर बिस्तार ख्याल गर्नु होला बिस्तार हिँड्ने अथवा एक्सर्साइज गर्ने भन्ने के भनिएको छ डक्टरहरूले के भन्नुभएको छ त्यो चाहिँ नियमको पालना गर्नु होला हजुर डाक्टरले भनेको बाहेक अरू केही पनि नगर्नु होला डक्टरले भनेको मान्नु होला भन्न चाहन्छु यो बेलामा शीघ्र स्वास्थ्य लाभको कामना पनि भन्न चाहे अनि कुन चाहिँ भन्नुहोस् त
3: सिङसिङै बजारमा हाकले सरेर
0: सिमसिमे
3: गीत रोज्नु मिल्दैन
0: सिमसिमे पानीमा छ सिमसिमे पानीमा भने सिमसिमे के भन्नुभयो
3: त्यो डाँडा ढाके कुहिरोले आज पर्दैन लै भरि लै भन्ने एउटा गीत छ नि
0: छेको छेको देउराले डाँडा हुसुरो कुहिरोले भन्ने छ
3: आज पानी परिदैन लै बरी लै
0: हामी राख्छौ जनसमय बजारमा ओके यो राख्नेछौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
3: त्यसरी मेरो मामा मम्मी बाबालाई अनि होल टोटल नेपालीलाई सुनाउन चाहन्छु होइन जति पनि मेरो हजुर आश्रम सुनिराख्नु भएको छ सम्पूर्ण नेपालीलाई मेरो हजुर आश्रममा सुन्नु होला यो गीत भन्दै सिकिन्छु हस्त नमस्ते
0: हस् हस्त ख्याल गर्नुहोला हस् धन्यवाद तपाईँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु ध्यान दिनुहोला अरूकोमा चढ्दाखेरि पनि ध्यान दिनुपर्छ विशेष गरी त अब भनौँ न यो बर्खाको बेलामा झन् धेरै ध्यान दिनुपर्ने अवस्था छ कलिएको छ जमिन भाँसिएको हुन्छ अरू बेला पनि ध्यान दिनुपर्छ अरू बेला पनि होइन रुखा भन्न सक्नु होला सकभर त भन्न चाहे गाउँघर हो होइन अब गाईबस्तु छ पालेपछि घाँस काट्नुपर्छ घाँस दाउरा गर्नुपर्छ ठिक छ उहाँलाई फेरि पनि शीघ्र स्वास्थ्य लाभको कामना हाम्रो तर्फबाट मेरो तर्फबाट हजुरको रेडियोको तर्फबाट चाँडै निको हुनुहोला पनि भन्न चाहन्छु त्यसपछि होइन भन्न चाहे त्यसपछि त अब कुराकानी त भइहाल्छ नि भन्न चाहे राजबिराई काइला हुनुहुन्छ सम्झना सबै हुनुहुन्छ हिराबहादुर लका हुनुहुन्छ सम्झना सबै हुनुहुन्छ सिम्पल सरी हुनुहुन्छ मोरङ काली पोखरीबाट सुन्दैछु भन्नुहुन्छ ह्याप्पी टु यु नानु प्रकृति शुभयात्रा भन्नुहुन्छ साथी राजकाले मगरलाई मिसिवाल भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु ह्याप्पी बर्थडे भन्न खोज्नु भएको हो कि जस्तो लाग्यो बर्थडे छुट्यो ह्याप्पी बर्थडे हो भने होइन अथवा ठिक छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहे टेक बहादुर कुमार हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु उदयपुर चौधरी नगरपालिका आठ बेल्टा राई टोल चोकबाट कार्यक्रम सुन्दैछु सम्झना सभा हुनुहुन्छ राई सफल आयुष हुनुहुन्छ पूर्वली अञ्जन राई सफल आयुष हो राज भनौँ न नेपाल घर तेह्रथुम हाल चाहिँ यहीबाट सुन्दैछु भन्नुहुन्छ इन्डियाबाट नेपालसम्मको यात्रामा हुनुहुने साथी राजगाले मगरलाई शुभयात्रा भन्न चाहन्छु भन्नुहुन्छ भने मिस्यु मुटु प्रेम तामाङ लिगेश्वर लिम्बू गोपाल भाइ सुरेन्द्र श्रेष्ठ राज तामाङ राजकुमार गुरुङ भन्नुहुन्छ राई सफल आयुष हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद बाबुराम मगर हुनुहुन्छ खलडुङ्गा पोखाली घरपै आज साउदी अरेबियाको रियादबाट कार्यक्रम सुन्दैछु घर परिवार सबैमा सम्झना छ भन्नुहुन्छ सपना तामाङ हुनुहुन्छ कार्यक्रम सिन्धुलीबाट सुन्दैछु भन्नुहुन्छ कार्यक्रम राम्रो लाग्छ भन्नुहुन्छ सम्झना प्रधान दर्नाल मेनुका शर्मिला शर्मिला रमिता श्रेष्ठ रेखा कार्की विक्राम सुनवार रमिला तामाङ रामकुमार ब्लोन तामाङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ अनि त्यस्तै टिकराम सुनवारजीले पनि कार्यक्रम सुन्दैछु रामी सरकार भइहाल्छ काठमाडौँबाट भन्नुहुन्छ सोना खन्दिङ मिडिया टु निर्मला उनी जीवन सुब्बा राजघाटले मगर भूमिका राई घाल बिरमान सुनवार पल्पल अपेक्षा सेन टिकाई दर्दे बासकोटा कमल श्रेष्ठ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ मिलान घायल मुटुले पनि दुहा कतारबाट सुन्दैछु भन्नुहुन्छ सतीकला इसाराले पनि मिसिवाल भन्नुहुन्छ भने बिन्ता दाहाल सुवेदीजीले पनि सुन्दैछु कार्यक्रम धनकुटाबाट भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न सायद भन्दै अब चाहिँ छुट्टिनुपर्छ राई आइडी रहेको छ मिसिवाल भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै हाँस खेल होइन मजाक हाँसी के भन्छ मजाक त आफ्नो ठाउँमा छ होइन कार्यक्रममा एकछिन आएर रमाइलो गर्ने कोसिस म गर्छु होइन शब्दमा शब्दहरूमा तलमाथि हुनसक्छ त्यसमा चाहिँ माग्न चाहन्छु पनि भन्न चाहे पानी निरन्तर परिरहेको छ त्यति बेला जमिन गलेको छ भ्यालबाडी बनाउन खोला उर्लिएको होला होइन ध्यान दिनुहोला बाढी पहिरोको सम्भावना अझै पनि छ भन्नु भन्न चाहे अनि खोला खाल्सीतर्फ नजानुहोला अनि भिरपाखातर्फ नजानुहोला पनि भन्न चाहन्छु बालबच्चा कहाँ छन् के गर्दैछन् त्यसमा पनि ध्यान दिनुहोला पनि भन्न चाहन्छु अर्को कुरा भन्नुपर्दाखेरिमा कतै यात्रामा निस्कनु अगाडि सकभर त यात्रामा निस्कँदैन निस्किनुहोस् यात्रामा निस्कनु अगाडि बाटोको बारेमा जानकारी लिनुहोला पनि भन्न चाहन्छु बाटोको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला भन्न चाहे अनि त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा चाहिँ मौसमको बारेमा पनि जानकारी लिनुहोला भन्न चाहे भन्दै यति जलसम्म सुनेर साथ दिनुभयो मेसेज गरेर साथ दिनुभयो होइन कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहे प्राविधिक पाटोमा रहेर साथ दिनुहुने ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद दिँदै फेरि पनि सम्पूर्ण मनैदेखि धन्यवाद दिँदै यति बेला अन्तिममा नेपथ्य ब्यान्डको गीत तपाईँको माझमा राख्दै म कार्यक्रम प्रस्तुत श्रीराजमा आजको बसले एउटा छुट्टी हवस् त नमस्कार

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: मध्य क्षेत्रमा ठूलो वर्षा गराएको प्रणाली फेरि पूर्व अर्थात धादिङ काठमाडौँ उपत्यका मकवानपुर पर्सातर्फ फर्किएको छ। यी क्षेत्रका आकाशमा वर्षा गराउने बाक्लो बादल गुजुल्टिएर रहेको हुँदा अब केही बेरसम्म मध्यमदेखि ठूलो वर्षा हुन सक्ने मौसमका जानकार उज्जवल उपाध्यायले सामाजिक सञ्जालमा लेख्नु भएको छ। कुलेखानी बाँध तथा बागमती लगायत उपत्यकाभित्रका नदीमा जलसतह बढ़न सक्छ। काठमाडौँमा दिउँसोपछि झरी रोकिए पनि पश्चिमी क्षेत्रमा भने दिनभर झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र मधेस प्रदेशमा भने हिजोदेखि नै झरी रोकिएको छ। देशका सबैजसो क्षेत्रमा भोलिदेखि मात्रै मौसम क्रमशः सुधार हुने मौसमविद संजीव अधिकारीले बताउनु भएको छ। बंगालको खाड़ीमा विकसित भएको प्रणालीको कारण गएको बुधबारदेखि देशका धेरै ठाउँमा पानी परेको हो। अबको 8-10 घण्टा पश्चिम नेपालमा सावधानी अपनाउन, जोखिम क्षेत्रमा सकेसम्म यात्रा नगर्न र नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। बागलुङ र पाल्पामा पहिरोमा पुरिएर 6 जनाको ज्यान गएको छ। बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका 4 जनाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फडिन्द्र परसाईका अनुसार निसीखोला गाउँपालिका तिनकी श्यामकुमारी विकर उहाँका 3 जना छोरा मनोज मुकेश र निशानको ज्यान गएको हो। यस्तै पाल्पाको माथागढ़ी गाउँपालिका 2 र रिब्दीकोट गाउँपालिका 6 पहिरोमा परि 2 जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढ़ी गाउँपालिका 2 रूपसे रजौलीका 75 वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका 6 तिमुरे धुस्तुङकी 59 वर्षीय कृष्ण कुमारी सारूको ज्यान गएको छ। यस्तै माथागढ़ी 3 पहिरोले घर पुरिदा 3 जनाको अवस्था थाहा हुन सकेको छैन। माथागढ़ी गाउँपालिका 3 भैंसकट्टामा आज बिहान 4:30 बजे घरमाथिबाट पहिरो खसेको थियो। पहिरोले लीलबहादुर घरती मगरको घर पुरेको र 70 वर्षीय लीलबहादुर सहित उहाँकी छोरी 17 वर्षीय दिना र छिमेकी मोतीलाल घरती मगरकी छोरी 15 वर्षीय झरना सम्पर्कविहीन भएका वडाध्यक्ष तेज बहादुर घरती मगरले जानकारी दिनुभयो। घरमाथिबाट ठूलो धिस्को र पहिरो आएकाले उद्धारमा समस्या भएको गाउँपालिकाका अध्यक्ष एम चिदीले बताउनु भएको छ। यसैगरी पर्वतको जलजला गाउँपालिका 8 फर्सेमा कालीगण्डकी नदीको बहाव बढ़ेर बस्तीमा पस्दा 25 घर बगेका छन्। आज बिहान 8 बजे कालीगण्डकी नदी बस्तीमा पसेको हो। नेपाल प्रहरीका अनुसार फर्सेका झण्डै 80 घर मध्ये 25 घर बगेका छन् भने अन्य घर समेत जोखिममा छन्। मानवीय क्षति भने भएको छैन। बस्तीका सबै बासिन्दाहरूलाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी मिलन चौकबाट बाढ़ी पसेको क्षेत्र फर्से झण्डै 6 किलोमिटर पूर्वमा पर्छ। थप विवरण आउन बाँकी छ। कालीगण्डकीको बाढ़ीले पर्वत सहित म्याग्दी र बागलुङ लगायतका जिल्लाका तटीय क्षेत्रमा विभिन्न नदी विभिन्न ठाउँमा कटान गरेको छ। त्यसैगरी नारायणी नदी तथा यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान 7:45 विशेष बाढ़ी पूर्वानुमान बुलेटिन मार्फत नारायणीमा जलसतहले खतरा तह अर्थात 9 मिटर पूरा गरी झण्डै 11 मिटर पुगेको जनाएको छ। नारायणीमा जलसतह अझै बढ़दो छ। नारायणीको प्रमुख सहायक नदी मध्य कालीगण्डकीमा पानीको बहाव खतरा तहभन्दा माथि पुगेको छ। त्यसैगरी सेती मादी मर्स्याङदी दरौदी र चेपे नदीमा पनि बहाव बढ़दो छ। बुढ़ी गण्डकी र त्रिशुली नदीमा बहाव सतर्कता तह नजिक पुगेको र बढ़दो क्रममा छ। नारायणी कालीगण्डकी सहित अन्य विभिन्न नदीको तटीय क्षेत्रमा आज बेलुकासम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। उता रूपन्देहीको तिनाउ नदीको बाढ़ीले बुटवल उपमहानगरपालिका 11 टप मजुवा क्षेत्रका 6 घर बगाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख जनक बहादुर शाहीका अनुसार बाढ़ीले 6 पक्की र 4 कच्ची घर बगाएको हो। घरसँगै त्यहाँका सरसामान पनि भएका छन्। मानवीय क्षतिको विवरण आइपुगेको छैन। जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै नारायणी नदीमा जलसतह बढ़ेसँगै नवलपरासी बर्दघाट सुस्तापूर्वका बस्ती डुबानमा परेका छन्। गैडाकोट नगरपालिका 2 भोटेटोल तथा कावासुतीको अमलटारी क्षेत्र पनि डुबानमा परेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका सूचना अधिकारी प्रहरी अनिल पण्डितका अनुसार बोटेरोल डुबानमा परेपछि त्यहाँका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै लगातारको वर्षापछि आएको बाढ़ीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका 7 मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका 1 हर्मीचौर जोड्ने मोटरेबल पुल नदीको बाढ़ीले बगाएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बाढ़ीले पक्की पुल बगाएको छ। वर्षाका कारण स्याङ्जाको मिरमीको कालीगण्डकी ए जलविद्युत आयोजनाका सबै ढोका खोलिएको छ भने आयोजनाको विद्युत उत्पादन समेत बन्द भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तराईका विभिन्न जिल्लामा हावाहुरी र पानीले धान बालीमा क्षति, आज सुनचादीको भाव सामान्य बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी
2: सुझाएको छ। वर्षाका कारण स्याङ्जाको मिरमीको कालीगण्डकी ए जलविद्युत आयोजनाका सबै ढोका खोलिएको छ भने आयोजनाको विद्युत उत्पादन समेत बन्द भएको छ।

0: प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले काठमाडौँ सहित बागमती क्षेत्रमा दिउँसोपछि मौसम सुधार हुने, पश्चिमी क्षेत्रमा भने दिनभर झरी पर्ने सावधानी अपनाउन आग्रह, बागलुङ र पाल्पामा पहिरोमा पुरिएर 6 जनाको ज्यान गयो, सम्पर्कविहीन 3 जनाको खोजी चल्दै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। चितवनको नारायणगढ मुगलिन खण्डको सिमलतालमा सड़क भाँसिएको छ। आज बिहान 5:45 बजेतिर मुगलिन नारायणगढ सड़क खण्डको सिमलतालमा त्रिशुली नदीले कटान गर्दा सड़क डिभिजन कार्यालयले जनाएको छ। सड़क भाँसिएपछि एकतर्फी मात्रै सड़क सञ्चालनमा छ, त्यस क्षेत्रका अन्य ठाउँमा पनि पहिरो खसेको जनाइएको छ। यस्तै तराईका विभिन्न जिल्लामा हावाहुरी लगातारको वर्षाले धानबालीमा क्षति गरेको छ। बाँकेमा गैरातीको हुरीले धानबालीमा क्षति पुगेको छ। यस्तै कपिलवस्तु सहित विभिन्न जिल्लामा लगातारको पानीले धान डुबेको छ। बाँके नेपालगंज 19 मन्नीपुरका किसान हेमराज काँदुका अनुसार हुरीले खेतमा धान ढलेको छ। कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भइ नसकेको जानकारी दिनुभयो। मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार नआएसम्म किसानलाई धान काट्न आग्रह गरेको छ। मौसमविद रोजन लामिछानेका अनुसार वर्षा नरोकिँदै हतार गरी बाली काट्दा थप क्षति हुन सक्छ। मौसम खुलेपछि मात्र धान काट्ने र भित्र्याउने योजना बनाउन किसानलाई उहाँको आग्रह छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव सामान्य बढ़ेको छ। सुन आज तोलामा 700 रूपियाँले बढ़ेर 2,79,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुन 2,98,600 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 35 रूपियाँले बढ़ेर 4,655 रूपियाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी 4,620 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। ओपन एआईले आफ्ना पछिल्ला कृत्रिम बुद्धिमत्ता एआई मोडलको प्रशिक्षण अस्थायी रूपमा रोकेको जनाएको छ। एआईले अपेक्षा गरिएभन्दा फरक गतिविधि गरेको रिपोर्ट सार्वजनिक भएपछि कम्पनीले यस्तो निर्णय गरेको एपी न्यूजले जनाएको छ। कम्पनीले गएको शुक्रबार अमेरिकी संघीय सरकारका वेबसाइटमा एआईबाट भएको केही गतिविधिबारे समीक्षा गरिरहेको जनाएको थियो। ती घटनामा एआईले सरकारी वेबसाइटबाट सूचना खोज्ने तथा वितरण गर्ने क्रममा दिएको निर्देशनभन्दा बाहिर गएर अप्रत्याशित व्यवहार गरेको ओपन एआईले जनाएको छ। यसैबीच एआई मूल्यांकन संस्था ट्रान्सुलले एआईसँग सम्बन्धी देखिएका केही समस्याहरूलाई अमेरिकी शिक्षा विभागको वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गर्ने प्रयासका रूपमा लिएको छ। यो दावीलाई ओपन एआईले भने पुष्टि गरेको छैन। ओपन एआईका अनुसार थप सुरक्षा उपायहरू लागू गरेपछि विश्वस्त भएको पछाडि मात्र यसका नयाँ मोडलको विकासलाई पुनः शुरू गरिनेछ। अब खेल खबर। जापानमा चलिरहेको विश्व सितो रियो कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण, 1 रजत र 3 काँस्यसहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्धरले स्वर्ण पदक जितेका हुन्। एरिकाले महिलातर्फ 68 केजीभन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि काँस्य पदक जितिन्। एरिकाले आज भएको फाइनलमा चाइनिज ताइपेकी खेलाड़ीलाई 8-6 हराएकी हुन्। विश्व सितारियो कराते च्याम्पियनशीपमा एरिकाको यो दोस्रो स्वर्ण पदक हो। यस्तै राकेशले पुरूषतर्फ 60 केजी मुनि स्वर्ण जितेका छन्। निरूपा दोङ तामाङले महिलातर्फ 68 केजी मुनि रजत पदक जितिन्। उनले टीम कुमितेतर्फ पनि काँस्य पदक जितिन्। मीनबहादुर तामाङले 67 केजी

तौल समूहमा काँस्य जितेका छन्। टीम इभेन्टमा नेपालले थप काँस्य पदक जितेको छ। मेघा लिम्बू, सानोमा थिङ र एलिसा राजकोटीले टीम काता र टीम कुमेतमा काँस्य पदक जितेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ सहित बागमती क्षेत्रमा दिउँसोपछि मौसममा सुधार हुने, पश्चिमी क्षेत्रमा भने दिनभर झरी पर्ने, सावधानी अपनाउन आग्रह। बागलुङ र पाल्पामा पहिरोमा पुगेर 6 जनाको ज्यान गयो, सम्पर्कविहीन 3 जनाको खोजी चल्दै। कालीगण्डकीको बहा बढेपछि पर्वतको जलजलामा 25 घर डुबाए। नारायणी नदी तथा ग्यास यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम, नवलप्रासी पर्दाघाट सुस्ता पूर्वका बस्ती डुबानमा। ओपन एआईद्वारा एआईका नयाँ मोडलको विकासमा अस्थायी रोक, थप सुरक्षा उपायहरू लागू भएपछि विकासलाई फेरि शुरू गर्ने। र विश्व सितो रियो कराटेमा नेपाललाई 2 स्वर्णसहित 6 पदक। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय रामेछाप सम्पर्क नम्बर 9854 0577 9854 0556 प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय रामेछाप सम्पर्क नम्बर 9854555553 9854141123 प्रहरी कन्ट्रोल नम्बर 100 जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप सम्पर्क नम्बर 9765037888 र 1234 जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
2: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
2: डेङ्गु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
3: रंग बहार रंग बहार
4: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
3: वर्ज पेन्स।
1: हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावाहुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
1: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC-ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: तन्ने पैसो कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
4: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हुन्नी, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
3: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
5: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
7: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
8: आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
9: ओ प्रकाश कपूर।

0: नंबर वन दाना
1: हे पुस्तक दाना नंबर वन दम्मा सबे भन्ना थम
2: होनी
3: प्रीति मां कांति हे लेरो आयो नाचो अब छम छम छम छम
4: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
5: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
4: सम्पर्कको लागि मोबाइल नम्बर 9854042399 र टेलिफोन नम्बर 0485402399।
6: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
7: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
8: सम्पर्क नम्बर 0845410043 98630423422।

0: हजुरको रेडियो 102.1 मेगा।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 मेगा
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी जस्तो पो देख्छु त।
4: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोग उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
3: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
4: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
3: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने HbA1c जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेसन सेवाहरू पनि सञ्चालित छन्।
4: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
5: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
3: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
6: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
2: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.nk, फोन नम्बर 0484001114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484514 सम्पर्क गर्नुहोस्।
6: जिल्ला अस्पताल रामेछाप।
7: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिक मानिसहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854577 9854556666, प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854555553, 9854141123, प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 9765037888 र 1234, जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
7: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
7: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
7: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
1: वाकवाकी लाग्नु, बान्ता हुनु,
7: शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
0: अहिले दिउँसोको एक बजे।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि

0: बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: के तपाईँ कब्जियत, पाइल्स, फिस्टर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845-41-143, 98-63-023-422।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98-45-43-255, 0-48-45-100 छ, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44।
5: 9840-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे। म बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
8: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145575, 9841-96-0669, 9864-1478।
7: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
8: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी
2: के जिस्केकिने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 98142896610। तपाईँले त हुर्किएकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
8: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्किएकै गिरिराज चल्ला 150 मा?
8: हजुर, हुर्किएकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
9: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
8: विराज किसानको साथी,
9: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
8: प्रोप्राइटर जय मानन्दर, फोन 0484540239, 0484540533 र 98544040239। विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।
10: रंग बहार रंग बहार
11: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
10: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
11: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
10: वर्ज पेन्स

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता आयो। तपाईँले यो खबर हजुरको रेडियो वेग 102.1 MHz साथी तामाको सीएफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अविरल वर्षाका कारण नाम्सी खोलाको पुलमाथि लेदो सहितको पहिरो खस्दा आइतबार बिहानदेखि अवरूद्ध मुङलेन नारायणगढ़ सड़क खण्ड सञ्चालनमा आएको छ। पहिरो पन्छाउने काम सम्पन्न भएपछि आइतबार मध्याह 12:10 पोखरातर्फ जाने सवारी साधनका लागि सड़क खुलाइएको हो। सड़कमा खसेको लेदो तथा पहिरो हटाएपछि आवागमन सञ्चालनमा ल्याइएको जनाइएको छ। तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धानबालीमा क्षति गरेको छ। बाँकेमा गई रातीको हावाहुरीले धानबालीमा क्षति गरेको छ। त्यस्तै कपिल वस्तु सहित विभिन्न जिल्लामा लगातारको पानीले धान डुबेको छ। बाँके नेपालगंज 19 मण्डीपुरका किसान हिमराज कादुका अनुसार हुरीले खेतमा धान ढलेको बताउनु भएको छ। कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धान बालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भइ नसकेको जानकारी दिनुभएको छ। बाँकेमा यस वर्ष 33,503 हेक्टरमा बर्खे धान रोपिएको छ। मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको हो। मौसमविद रोजन लामिछानेका अनुसार वर्षा नरोकिँदै हतार गरी बाली काट्दा थप क्षति हुन सक्छ। मौसम खुलेपछि मात्र धान काट्ने र भित्र्याउने योजना बनाउन किसानलाई उहाँको आग्रह छ। नेपाली कांग्रेसले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीबारे सरकारको आधिकारिक धारणा माग गरेको छ। साथै सरकारले कानूनी आधार र औचित्य सार्वजनिक गर्नुपर्ने कांग्रेसको भनाइ छ। पार्टी प्रवक्ता देवराज चालिसेले वक्तव्य जारी गरी नेपाली कांग्रेस संवैधानिक सर्वोच्चता कानूनी शासन नागरिक अधिकार तथा सबैका लागि कानूनको समान प्रयोगमा विश्वास राख्ने बताउनु भएको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेरको गिरफ्तारीका सम्बन्धमा सरकारी अधिकारीहरूबाट परस्पर विरोधी धारणा सार्वजनिक हुनु गम्भीर चिन्ताको विषय बनेको छ। गिरफ्तारी कानून सम्मत आवश्यक र उचित रहेको थियो भने सरकारले त्यसको स्पष्ट कानूनी आधार र औचित्य सार्वजनिक गर्न सक्नुपर्छ भनेर वक्तव्यमा भनिएको छ। कुनै विशेष सुरक्षा चुनौती बीच अनुसन्धानको आवश्यकता वा अन्य असाधारण परिस्थितिका कारण यस्तो कदम चालिएको हो भने त्यसको विश्वसनीय आधार राज्यको स्पष्ट गर्नुपर्ने कांग्रेसको धारणा छ। कांग्रेस अपराधको अनुसन्धान र कानूनको कार्यान्वयनको विपक्षमा नभएको तर कानून कार्यान्वयनको नाममा अस्पष्ट र अन्यलपूर्ण कानूनी प्रक्रिया देखिएको अवस्थालाई स्वीकार गर्न नसक्ने उल्लेख गरेको छ। राज्यसँग हुने शक्तिको प्रयोग अझ बढ़ी पारदर्शी न्यायोचित र जवाफदेही हुनुपर्ने कांग्रेसले जनाएको छ। काठमाडौँ उपत्यका सहित पश्चिमका धेरै ठाउँमा रातीदेखि नै पानी परिरहेको र काठमाडौँमा दिउँसोपछि झरे रोकिए पनि पश्चिम भेगमा भने दिनभर झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र मध्य प्रदेशमा भने हिजोदेखि नै झरी रोकिएको छ। पश्चिमी भेगमा पनि गइरातीको भन्दा आज बिहानदेखि पानी केही कम हुँदै गएको मौसममा वेद संजीव अधिकारीले बताउनु भएको छ। तर पश्चिममा आज दिनभर नै पानी पर्नेछ। देशका सबै जसो क्षेत्रमा भोलिदेखि मात्रै मौसम क्रमशः सुधार हुनेछ। गइराते बागमतीको चितवन लुम्बिनी गण्डकी र कर्णाली प्रदेशका धेरैजसो ठाउँमा ठूलो पानी परेको महाशाखाले जनाएको छ। महाशाखाका मौसम वेद अधिकारीका अनुसार विशेष गरी चितवन तनहु नवलपरासी रूपन्देही कपिलवस्तु स्याङ्जा पाल्पा गुल्मी बागलुङ म्याग्दी पर्वत कास्की लगायतका जिल्लामा मुसलधारे र आरीघुप्टे वर्षा भएको छ। ठूलो वर्षा ती क्षेत्रमा आज बिहानदेखि केही घटेको र गइराते भन्दा अहिले कम मात्रामा पानी परिरहेको छ। तर यसअघि परेको पानीले नारायणी
तिनाउ सहित विभिन्न नदी तथा खोलामा जलसतह बढ़ेकाले आज दिनभर नै सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। काठमाडौँमा बिहानभर पानी परे पनि दिउँसोपछि मौसम सुधार हुने मौसमविद अधिकारीले बताउनु भएको हो। बंगालको खाड़ीमा विकसित भएको प्रणालीको कारण गएको बुधबारदेखि देशका धेरै ठाउँमा पानी परेको हो। अविरल वर्षाका कारण नाम्ची खोलाको पुलमाथि लिदुसहित पहिरो खस्दा आज बिहानदेखि अवरूद्ध मुगले नारायणगढ़ सड़क खण्ड सञ्चालनमा आएको छ। पहिरो पन्छाउने काम सम्पन्न भएपछि आज बिहान 12:10 पछिदेखि पोखरातर्फ जाने सवारी साधनका लागि सड़क खुलाइएको छ। सड़कमा खसेको लिदु तथा पहिरो हटाएपछि आवागमन सञ्चालनमा ल्याइएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव सामान्य बढ़ेको छ। सुना आज तोलामा 700 रूपियाँले बढ़ेर 2,59,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अन्तिम कारोबारको दिन अस्ति शुक्रबार सुन 2,98,600 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 3,500 रूपियाँले बढ़ेर तोलाको 4,655 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। शुक्रबार चाँदी 4,620 रूपियाँमा कारोबार भएको थियो। बढ़ेको छ सुना आज तोलामा 700 रूपियाँले बढ़ेर 2,59,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अन्तिम कारोबारको

খবর গ্রহণ মাবো অন্তরাষ্ট্রীয় খবরের উপনা এআইলে আপনা পছিলা কৃত্রিম বুদ্ধিমত্তা এআই মডেলকো প্রশিক্ষণ অস্থায়ী রূপমা রোকেকো জনায়েকো ছ। এআইলে অপেক্ষা গরিয়ে ভন্দা ফরক গতিবিধি গরেকো রিপোর্ট সার্বজনীক ভয়েপছি কম্পানিলে এস্তো নির্ণয় গরেকো এপি নিউজলে জনায়েকো ছ। কম্পানিলে গয়েকো শুক্রবার আমেরিকী সংঘীয় সরকারকা ওয়েবসাইটমা ইআইবাট ভয়েকো কেই গতিবিধি বারে সমীক্ষা গরিরহেকো জানকারী দিয়েকো থিয়ো। ত্যই ঘটনামা এআইলে सरकारी वेबसाइटबाट सूचना खोज्ने तथा विवरण गर्ने क्रममा दिएको निर्देशन भन्दा बाहिर गएर अप्रत्याशित व्यवहार गरेको ओपन एआईले जनाएको छ। यसैबीच एआई मूल्याङ्कन संस्था ट्रान्सलुसनले ओपन एआईसँग सम्बन्धित देखेका केही एआईले अमेरिकी शिक्षा विभागको वेबसाइटबाट अनधिकृत रूपमा प्रवेश गर्ने प्रयास गरेको जनाएको छ। यो दावीलाई ओपन एआईले भने पुष्टि गरेको छैन। ओपन एआईका अनुसार थप सुरक्षा उपायहरू लागू भएकोमा विश्वस्त भएपछि मात्र मोडलको प्रशिक्षण पूर्ण गरिनेछ। एआई प्रविधिको विकाससँगै नयाँ चुनौतीहरू देखिन सक्ने भएकाले भविष्यमा पनि प्रशिक्षण अस्थायी रूपमा रोक्नुपर्ने अवस्था आउन सक्ने कम्पनीले जनाएको छ। एआईले वेबसाइटसँग अन्तर्क्रिया गर्ने सूचना खोज्ने तथा विभिन्न कार्य आफै सम्पन्न गर्ने क्षमता बढ्दै गएपछि यसको सुरक्षा र नियन्त्रणबारे अमेरिकी सांसद तथा प्रविधि विज्ञहरूले चासो व्यक्त गर्दै आएका छन्। र खबरको अन्त्यमा खेल खबर। जापानमा चलिरहेको विश्व सितो रियो कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण 1 रजत र 3 काँस्यसहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्दरले 16 पदक जित्नु भएको हो। एरिकाले महिलातर्फ 68 केजीभन्दा माथिको तौलो समूहमा 16 जित्दा टीम कुमितीमा पनि 5 पदक जित्नु भएको थियो। एरिकाले आज भएको फाइनलमा चाइनिज ताइपेकी खेलाड़ीलाई 8-6 हराउनु भएको छ। विश्व सितो रियो कराते च्याम्पियनशीपमा एरिकाको यो 2 स्वर्ण 1 पदक रहेको छ। यस्तै राकेशले पुरूषतर्फ 7 केजीमा 16 जित्नु भएको छ। निरूपा दोङ तामाङले महिलातर्फ 68 केजी मुने रजत पदक जित्नु भएको हो। उहाँले टीम कुमितेतर्फ पनि 5 पदक जित्नु भएको छ। मीनबहादुर तामाङले 67 केजी तौल समूहमा 5 जित्नु भएको छ। टीम इभेन्टमा नेपालले थप 5 पदक जितेको छ। मेघा लिम्बो सानो माया थिङ र एलिसा राजकोटीले टीम काता र टीम कुमितेमा 5 पदक जित्नु भएको हो। हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।

0: हो र कहाँ अनि सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली। पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाइफ।
1: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854-057-7, 9854-056-66, प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 9845-55-555, 9845-41-123, प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 9765-037-888 र 1234, जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो एक सय दुई थप्लो एक मेगा हर्ट्ज नमस्कार हजुरको रेडियो एक सय दुई थप्लो एक मेगा हर्ट्जको प्रस्तुति कार्यक्रम रोजाई तपाईँको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूमा स्वागत गर्न चाहन्छु म कार्यक्रम प्रस्तुता तपाईँकै दुःख सुखको सहयात्री श्रीराज महतो उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यसलाई आज विशेष बनाउनको लागि दिउँसोको समय छ यो समयमा तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ भन्ने आशा छ फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो एक सय दुई थप्लो एक मेगा हर्ट्स तामाको सिएफएम 95 मेगा हर्ट्स अनि अनलाइनका माध्यम भनेको हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको न्युज डट कम सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट देश तथा विदेशमा रहेर सुन्दै हुनुहुन्छ भन्ने आशा छ बाहिर झरी छ आएन कहीँ कतै रोकियो होला पानी पर्न कहीँ बेसी पानी परिरहेको छ चिसो मौसम छ भनौँ न महसुस भइराखेको छ हल्का केही हिजो अस्तिको भन्दा केही चिसो बढेको कि अथवा केही चिसो भएको कि जस्तो महसुस भइराखेको छ अझै पनि पानी पर्दै होला कतै होइन कतै पर्न रोकिएको छ सुरक्षित रहनुहोला सतर्कको साथ रहनुहोला सावधानीका साथ रहनुहोला तपाईँ बस्ने ठाउँको भौगोलिक अवस्था कस्तो छ त्यसमा ध्यान दिनुहोला र हामीलाई सुन्दै साथ दिनुहोला भन्न चाहे सुनेर साथ दिनुहोला कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला भन्न चाहन्छु फोन गर्न सक्नुहुन्छ नम्बर 0848 40 0026 0048 40 0026 को माध्यम भएर आउन सक्नुहुन्छ भने म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् त्यसमा चाहे दिउँसोको समय छ खाजा खाने टाइम पनि भयो होला खाजा खाँदै हुनुहुन्छ होला काम गर्दै हुनुहुन्छ होला जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिइराख्नु भएको छ सुनेर साथ दिनुहोला भन्दै यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छौँ प्राविधिक पात्रमा मुसु मुसु हस्ते ललिताजीले साथ दिइराख्नु भएको छ यति बेला गीत राख्छौँ तपाईँको माझमा कार्यक्रमको सुरुवात गर्छौँ त्यसपछि आउँछौँ तपाईँसँग कुराकानी गर्नको लागि तपाईँले पठाउनु भएका म्यासेजहरू वाचन गर्नको लागि रेडियो सुन्न गर्नुहोला फोन म्यासेज गर्दै गर्नुहोला है त

0: युगीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौ। आवाजमा म श्रीराज महाचु, साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै अनि हेर्दै हुनुहुन्छ भन्ने आशा छ। फ्रिक्वेन्सी मोड्युलेसन हजुरको रेडियो 102.1 MHz, तामाको सिएफएम 95 MHz अनि अनलाइनका थुप्रै माध्यमबाट यति बेला अनियर भइराखेका छौ। आवाजमा म श्री राज महत, प्राविधिक पाटोमा यति बेला मुसु मुसु मुसु अघिदेखि हाँसेको हाँसै गर्दै हुनुहुन्छ ललिताजी हुनुहुन्छ, साथमा यति बेला तपाईँ हुनुहुन्छ, सुन्दै हुनुहुन्छ भन्ने आशा छ कि सुनेर साथ दिनुहोला, फोन गर्नुहोला फटाफट। नम्बर 048-40-0026 रहेको छ, 048-40-0026 माध्यमबाट आउन सक्नुहुन्छ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार, हेलो, हजुर होलमा बस्नुभयो, हामीले होलमा राखेका थियौँ, उहाँ आफै होलमा बस्नुभयो, ठिक छ, हुन्छ कहिलेकाहीँ आएन, यस्तै छ। मौसमको कुराकानी गर्नुपर्दाखेरि यति बेला केही उघारेको जस्तो हो कि मौसमले, यसो होइन मरी रिसाएर एकछिनपछि फकेको जस्तो गरेको गरेको जस्तो मौसम यस्तो यस्तो भइराखेको छ, होइन हल्का फुल्का उग्रेको जस्तो महसुस भइराखेको छ भनौँ न। रामेछापतिर चाहिँ तपाईँकोतिर कस्तो छ, जो ख्याल गर्नुहोला भन्न चाहे, पानी परिरहेको छ, भौगोलिक अवस्था कस्तो छ तपाईँ बस्ने ठाउँको, त्यसमा चाहिँ ध्यान दिनुहोला है भन्न चाहे। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार,
1: हजुर
0: नमस्ते, नमस्कार हजुर, सोनाजी स्वागत छ कार्यक्रममा, आज मात्र कार्यक्रममा, मतलब बुझेन मैले,
1: तपाईँ
0: बेला बेलामा आउनुहुन्छ नि त, त्यो भएर अनि त
1: समय मिल्दैन नि त,
0: ठिक छ,
1: कहिले कहिले यसरी मिलेको बेला त आउँछु त,
0: राति
1: त आइराखेको हुन्छु त,
0: समयले साथ दिएसम्म चाहिँ आउनु होला होला पनि भन्न चाहे, तपाईँले पठाउनु भएको मेसेजहरू पनि वाचन गरिरहेको हुन्छ, बेला बेला मेसेजहरू पनि पठाउनुहुन्छ,
1: मेरो मेसेजले दिक्क लाग्यो भनेर के अनि नपठाएको
0: हो के, मैले त्यसको आउन मन थियो, हेर्नुहोस् सोनाजी, रातको समय तर केही प्राविधिक कारणले आउन सकेको छैन, केही कारण छ, सो त्यो सल्भ भइसकेपछि प्रायः जसो आउने गर्छु, म आउँछु पनि भन्न चाहे। यहाँहरूको माया छ, मलाई थाहा छ, मिस गरिराख्नु भएको छ होला धेरै जसोले, होइन मैले बुझेको छु, तर केही प्राविधिक कारणहरू छन् जुन अलिकति त्यस कारणले गर्दाखेरि अलि कार्यक्रममा उपस्थित हुन सकिरहेको छैन, त्यसमा माफी माग्न चाहन्छु, ठिक छ। मौसम कस्तो छ, खाजो भयो कि नै?
1: मौसम त आजदेखि त एकदम घाम लागेको छैन, हिजोसम्म त हिजो भनौँ न, हिजोसम्म पनि पानी त परिरहेको थियो, तर त्यस्तो असर गर्ने खालको पानी त परिरहेको छैन, अब घाम चाहिँ एकदमै गर्मी लागिरहेको छ, कस्तो खेलमा बसेको छ, अझ कल हान भनेको सबै लागेको छ, एकदमै आज घाम लागिरहेको छ भन्दै चाहिँ, म त घाम लाग्दा मात्रै मेरो स्वस्थ अलिक खुस हुन्छ कि, अलिक पानी परेर धापुसो मात्र मन नलागेको छ, घाम जब घाम लाग्छ हामी चाहिँ स्वस्थ हुँदाको जस्तो हुन्छ, मैले एकदम राम्रो भइरहेको छ है, अनि म त बाटोमै छ, घर यता बसेर खोल्दैछु भन्नु पर्छ,
0: ठिक छ, सम्झिदिनु भयो, खुसी लाग्यो सोनाजी, आफ्नो मन
1: छैन,
0: बिर्सेको छैन, सम्झिरहेको छु, ठिक छ, कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ?
1: आज यादहरू भनेर राख्नु न, अब आधुनिक गीत मिल्छ मिल्छ,
0: यादहरू
1: मनी
0: रहेको छ,
1: ठिक
0: छ हो, कहिले काहीँ हाम्रो बानी अनुसार पनि हामीलाई टेस्ट मनपर्छ भनिन्छ होइन, कुनै कुनै टेस्टहरू हामीलाई नम्बर पर्न पनि सक्छ कहिले काहीँ भने हाम्रो
1: धेरै खालको मनपर्छ, फुलको दिलमा पनि आगो हुँदो रहेछ, मान्छेको मान्छेमा गाह्रो बुझ्न गाह्रो भने झन् मन परिरहेको छ, त्यो भन्नु राख्नु
0: न। ठिक छ, हामी राख्छौँ साथीभाइ, साथीभाइ आफन्तलाई छोटो
1: अब नाम लेख भन्दिनँ होइन, मैले त्यो कमेन्ट गरिराखेको छु कमेन्टको मजाले सरल मिलाएर प्रसन्न गरिदिनु होइन। म सबै साथीहरूले चाहिँ के भन्न चाहन्छु भने असोज नगर जन्मदिन छु अनि अब जन्मदिनमा मलाई उस गर्ने साथीहरू माया गर्ने साथीहरू त्यो दिन सम्झने साथीहरूले विशेष विशेष विशेष धन्यवाद दिन चाहन्छु सबै साथीहरूले बराबर माया सबैले
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पालो तपाईँको 0840 40 00 26 को माध्यम भएर आउन सक्नुहुन्छ, 0840 40 00 26 रहेको छ, साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छ, तपाईँले पठाउनु भएको मेसेजहरू पनि वाचन गर्नेछु। यति बेला हुनुहुन्छ केही हुनुहुन्छ कावडको हुनुहुन्छ हजुर, नमस्कार। नमस्ते नमस्कार हजुर, शुभ नाम
2: हजुर, सिन्धुलीम खबरबाट अनिता तामाङ।
0: अनिताजी के छ खबर?
2: हजुर मेरो खबर सबै एकदम ठिकठाकै छ भने सक्छ भाइ, अब अहिलेसम्म पानी पनि आएको थियो, अहिले पानी अब रहेको छ, अब यस्तै छ भन्नु सक्छ है, अब बाख्राकोटहरू चराएर थियो बसिरहेको छ, हजुर त्यस्तो गाउँ सुनेर भन्नु सक्छ है, अनि हजुरलाई रहेको छ भन्नु।
0: ठिक छ, राम्रो छ, रमाइलो छ, रामी छापको पनि राम्रो छ, रमाइलो छ। हेर्नुहोस् न, अब भर्खर उग्रे उग्रे जस्तो भएको छ मौसम सरी फमलमा, तर ठिक छ, अहिले राम्रो छ, अहिलेसम्म त कस्तो मरी रिसाए जसरी होइन, जस्तो फुलेर बसे जस्तो महसुस भएको थियो, मौसम पनि के हो के हो, हुस्सु लागेर पानी सिमसिम परेर अहिले त एकदम मरी खुसी भएर कसरी हो कसरी एक्कासी खुसी भयो जस्तो महसुस भइराखेको छ क्या।
2: हजुर हजुर, अब मरि पनि खुसी भयो होला, त्यसपछि अब मरि खुसी भएपछि दिन पनि एकदम खुसी नै भयो जस्तो लागिरहेको छ भन्नु सक्छ
0: है। ठिक छ, राम्रो राम्रो पनि हुनु पर्यो नि, फेरि धेरै रिसाएको पनि राम्रो होइन कि।
2: हजुर हजुर,
0: धेरै रिसाउनु पाइन्छ,
2: पऱ्यो
0: पऱ्यो, जस्तो मायामा ठ्याक्का ठुक्का हुनुपर्छ भने जस्तै हो, मसँग पनि कहिले काहीँ ठ्याक्का ठुक्का भइहाल्छ नि होइन। ठिक छ, अनि खाजा खानुभयो? मैले अहिले भर्खर खाना खाएको 12 बजेतिर कि 1 बजेतिर खाएँ होला मैले। हजुरले खाना खानुभयो?
2: हजुर मेरो पनि बाँकी नै छ भन्नु सक्छ है, र चाहिँ खाना चाहिँ अब अघि भर्खरै भन्दा पनि अब 10 बजेतिर खाएको थिएँ, अब अहिले चाहिँ बाख्राग्रस्तहरू चढेर चाहिँ प्रोग्राम सुन्दै अब अहिले एकछिन सक्छ अरे, अब गाई बाख्रा जानेर खानु पर्छ है, अनि हजुर पनि आउनु त्यतै खाना है।
0: हुन्छ, अब बिस्तारै कार्यक्रम सकियो अरे, एकैछिनमा अब यताउति हल्लिँदा गर्दा खाली भइसक्छ होइन, खानी जस्तो हुन्छ, भोक लाग्यो जस्तो हुन्छ, सो आउनु पर्ला बिस्तार, बनाएर चाहिँ राख्नुहोस् मिठा मिठा कुराहरू है।
2: हुन्छ, अब बिस्तारै होइन, म बनाएर राखौँ ल हजुर, अब छिट्छ होला, फेरि काजु बनाइराखेको अब चलाउँछ नि त, अब भोलि छिटेको बेलामा तातै खायो भने अब पेट तातो हुन्छ, खाना आउनु छ है त छिटै।
0: ओके हुन्छ, ठिक छ, ओके आउँला, पनि भन्न चाहे यसो मिलेसम्म है, मिलेसम्म आउनेछु, पनि भन्न चाहे अनिताजी, खुसी लाग्यो जो सम्झिदिनु भयो, एउटा गीत राखिहाल्छु, सोनाजीलाई रोजाइमा पार्नुभएको छ, सेन्टिमेन्टल गीत छ प्रायः जस्तो होइन, राख्नेछौँ साथीभाइ आफन्तलाई छोटो मिठो सम्झिदिनुहोस् न।
2: खुसी गरी त्यहाँदेखि मित्रको लागि मान्छे हजुरको रेडी हो सहरको लागि, मेरो घर परिवार मेरो हुने मान्छेको लागि र परिवारको लागि भन्न चाहन्छु, अनि खुसी गरी उता कतादेखि बाह्रको यात्रा नै हुनुहुन्छ सिटी भाइको नेपालसम्मको, मलाई खुसी गरी यात्रा गाउँसम्म आउनु होला भाइ भन्न चाहन्छु, अनि मेरो साथीहरू भन्नु पर्दाखेरि चाहिँ दाई देशमा जीको लागि पनि एकदम सम्झिरहेको छु भाइ भन्न चाहन्छु, अनि त्यसै गरी अनि थापालाई पनि एकदम सम्झिरहेको छु साथी भन्न चाहन्छु, अनि सपना सुनारलाई पनि एकदम सम्झिरहेको छु साथी भन्न चाहन्छु, अनि त्यसै गरी कृष्ण सुनारलाई पनि एकदम सम्झिरहेको छु साथी भन्न चाहन्छु, सत्कृष्ण गीताराम, अनि अन्तर्गत सुनेर पनि उदय सम्झिरहेको छु साथीहरूलाई चाहन्छु, अनि यसतिर जो जति साथीहरूले कार्यक्रम सुनेर बसिराख्नु भएको छ उहाँहरू सबै सबैलाई एकदमै सम्झिरहेको छु। त्यसको छैन
0: अनिता तामाङ हुनुहुन्थ्यो, उहाँलाई विशेष रूपमा धन्यवाद। यति बेला हामी गीततर्फ लागिहालौँ, तपाईँको माझमा राख्न चाहन्छु सनाजीको रोजाइमा रहेको गीत छ, साथमा अनिताजीले समर्थन जनाउनु भएको छ, यति बेला राख्छौँ। त्यसपछि आउँछौ तपाईँकै रोजाई गीत राख्नको लागि, फटाफट फोन गर्नुहोस्। नम्बर 0448 40 0026 रहेको छ, म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ, तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन हुनेछन्।

0: यदि तपाईँको माझमा राख्यो कार्यक्रम हृदय तपाईँको अनिहार भइराखेको छ, आवाजमा मस्तुराज महजु साथमा तपाईँ हुनुहुन्छ, यदि बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। साथसाथै फोन पनि गर्न सक्नुहुन्छ, म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ, तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। यति बेला हेर्दै पनि हुनुहुन्छ कि म्यासेजहरू पनि छन्, वाचन पनि गर्नेछु म एकैछिनमा। कोही हुनुहुन्छ यति बेला, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार।
1: नमस्कार
0: रमिलाजी। हजुर भन्नुहोस् न। खाना भयो त, मैले भर्खर खाएको। अनि तपाईँको खाजा भयो? किन ढिला त? होइन, अब घुम्न जाँदाखेरि त अनि साथीसाथी यताउति छन् भने त झन् रमाइलो हुन्छ नि त, त्यो भएर भनेको। ओके ल, ठिक छ। अनि के छ, मौसम कस्तो छ? खुल्यो कस्तो भएछ यस्तो मौसम? आकाश कस्तो भएछ, डाँडा पाखा कस्ता भएछन् भनेर होला होइन?
1: राम्रो भयो भने यसो
0: भिडियो बनाउनु पर्यो
1: आफ्नो गाउँको
0: भनेर। हो हो, पर्यो प्रचार प्रसार गर्नुपर्छ है, हामी आफैले गर्ने हो प्रचार प्रसार चाहिँ।
1: त्यो त हो,
0: आफ्नो राखेपछि जुका त लाग्दैन नि?
1: लाग्दैन होला, चार पाँच
0: वटा
1: लाग्छ
0: नि, नौ दस वटासम्म। उफ्रिनुहुन्न दुई हात माथि? हो त्यो चाहियो, त्यो ठिक ठिक ठिक, नत्र त मरिहरू केर भाइ मुरक्क उफ्रेर दुई हात माथि उफ्रिहाल्नुहुन्छ। ठिक छ ठिक छ, फाल्नुहोस् फाल्नुहोस्, जुका फाल्नुहोस्, जसरी आउँछन् मराहरू माया गरेर फेरि सक सक सक सक गर्छ। त्यही त, फेरि टोकेपछि त्यो चिल्लाएको चिलाइ चिलाएको छ, कति कनाउने कति कनाउने। ठिक छ ठिक छ, हाम्रो कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ रमिला? भनसाइला साइलाले केही भन्नु भएको छैन? ठिक छ, त्यति त भन्नुभएको रहेछ नि, जस माया त गर्नुभएको रहेछ नि। ओहो, पर्यो किन होइन, माया नगर्ने भनेको ठिक हो ठिक हो, यतिको चाहिँ हुनुपर्छ है, जस मायामा किन माया भएन, के भयो कसो भयो भन्ने हुनुपर्छ, अनि नै माया हुन्छ, अनि नै सम्बन्ध टिक्छ। माया गर्दैन छोड्दे, म पनि गर्दिन, गए जा भन्ने पाराले गयो भने त सकि गयो नि सम्बन्ध। ठिक छ रमिलाजी, अघि खुसी लाग्यो जस सम्झिदिनु भयो, हामी गीत राख्छौँ, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस्। हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि होला चाहे। पालो तपाईँको 048-40-0026 माध्यम भएर आउन सक्नुहुन्छ, 048-40-0026 रहेको छ, म्यासेजहरू पनि पठाउनु होला। यति बेला तपाईँले पठाउनु भएको म्यासेज भन्दा एकैछिन वाचन गर्छु। कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार।
2: नमस्कार भाइ।
0: नमस्कार देवजी, स्वागत छ कार्यक्रममा।
2: थ्याङ्क यू दाजु।
0: अनि के छ खबर, के गर्दै हुनुहुन्छ? खाजा भयो?
2: खाजा बाँकी छ, अब सँगै खानु पर्ला है, एकछिनपछि भन्नुभयो है त।
0: ओके ल, ठिक छ। अनि मौसम कस्तो छ? खुल्यो
2: मौसम चाहिँ, अहिले चाहिँ घाम लाग्यो है दाइ, हजुर झलमल्ल घाम लाग्यो।
0: नेटवर्कमा समस्या भए जस्तो बोल्दै हुनुहुन्थ्यो, कुराकानी गर्दै थियौँ हामी, टेलिफोन लाइन कट भयो। आउन सक्नुहुन्छ फेरि पनि, नम्बर 048-40-0026 रहेको छ, 048-40-0026 को माध्यम भएर आउन सक्नुहुन्छ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार। हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला हामी गीततर्फ लाग्छौँ, तपाईँको आवाजमा गीत राख्न चाहन्छु, त्यसपछि म्यासेजहरू वाचन गर्नुपर्ने हुन्छ, हेर्दै पनि हुनुहुन्छ सुन्दै पनि हुनुहुन्छ। यति बेला म्यासेजतर्फ भन्दा पनि गीततर्फ लाग्छौँ, त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नलाई। यति बेला तपाईँको माझमा यो गीत
3: हेलो जीवन जी हो
4: हजुर हजुर सर
3: म यहाँ लालीगुराँस म्युनिसिपालबाट बोलेको
4: हजुर भन्नु न
3: हजुरको भिसा लाग्यो पर्सि

0: कार्यक्रम हृदय तपाईँको अनि भइराखेको छ आवाजमा म श्रीराज महसुस साथमा तपाईँ हुनुहुन्छ अनि प्राविधिक पाटोमा ललिताजी हुनुहुन्छ उहाँको साथ रहेको छ नम्बर 0484040026 को माध्यममा आउन सक्नुहुन्छ यदि तपाईँ कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने 0484040026 कोही कसैलाई यति बेला यो दिउँसोको समयमा मिस गरिराख्नु भएको छ भने आउनुहोस् ल फटाफट फोन गर्नुहोस् अनि कसै कोही कोही त्यो मनमा बसेकोलाई गीत सुनाउन चाहनुहुन्छ भने पनि रोजाइमा पारेर सुनाउन सक्नुहुन्छ यति बेला कोही हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार हेलो हेलो हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्ने भन्नुहोस् है ओके आउनुहोस् नम्बर 0484040026 रहेको छ 0484040026 रितिका श्रेष्ठ हुनुहुन्छ म पनि हेर्दैछु काठमाडौँबाट सञ्जना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर आउन सक्नुहुन्छ नम्बर 0484040026 यति बेला कोही हुनुहुन्छ कामको हुनुहुन्छ हजुर नमस्कार
1: नमस्कार दाई हजुर अघि बोल्दा बोल्दै झ्याप टावर गयो त्यही बेलामा अन कटी भन्नुपर्छ है त
0: हो
1: हजुर हो नि त
0: पक्कै पनि बोल्दै हुनुहुन्थ्यो अखिल ल ठिक छ खुसी लाग्यो फेरि आउनुभयो जे होस् लाग्यो फोन त्यही पनि लाग्छ हो तपाईँ त माया गर्ने मान्छे हुनुहुन्छ अनि के छ खबर के छ भन्दै हुनुहुन्थ्यो
1: खबर एकदम ठिकै छ लक्की छ नि त म लाग्छ ठ्याक्कै होइन हाम्रो अब रमिला बहिनीको पछि मेरो लाग्छ कहिले मेरो पछि उसको लाग्छ हामी त लक्की छौँ नि हाम्रो प्रोग्राममा त भन्नुपर्छ है त
0: पक्कै पनि ठिक छ खुसी लाग्यो जे होस् सम्झिदिनु भयो फेरि पनि होइन कार्यक्रममा आइदिनु भयो अब चाहिँ रोजाइमा पार्नुपर्ने भयो क्या अरे गीत होइन कुन चाहिँ सुन्न चाहनुहुन्छ
1: एकदम खुसी लाग्यो रोज्न पाइयो एकदम खुसी अघि बहिनीको रोजाइको गीत सुन्नु पाइयो खुसी लाग्यो थियो एकदम होइन अब मेरो रोजाइको गीत पनि अब अरू साथी पनि सुन्नुहुन्छ होइन तिम्रै झल्को आउँछ मेरी निर्माया भन्ने गीत बजाइदिनु ल दाइ
0: बोले त्यही हो
1: हजुर त्यही नै हो तिम्रो छ तिम्रोको आउँछ मेरी निर्माया भन्ने गीत है
0: तिम्रो झल्को आउँछ निर्माया
1: हजुर हजुर
0: कसले गाउनु भएको
1: गायक गायिका व्यक्ति नामै व्यक्ति मैले भन्नुपर्छ है
0: ओके हामी राख्छौँ
1: नभए नभए त यो गीत बजाइदिनु माया एउटा सँग बिहे एउटा
0: ओके माया एउटासँग बिहे एउटासँग यो चाहिँ हामी फुत्त भेटिहाल्छौँ होइन अघिको चाहिँ मै कन्फ्युज भयो तपाईँले बिचबाट भन्नुभयो कि अथवा त्यही हो भनेर ओके दुइटामा एउटा बज्ने छ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
1: पनि भन्छु हजुरको रेडियो होली युनिटको लागि साक्षी ध्रुव पाण्डेको लागि भन्न चाहन्छु अनि बहिनी अनिता तामाङको लागि भन्न चाहन्छु अनि त्यसै गरी निर्मला पौडेलको लागि अनि बहिनी सन्दानको लागि अनि त्यसै गरी निर्मला मगरको लागि पनि सुनाउन चाहन्छु भन्न चाहन्छु र अनि लगायत अब साथीहरू धेरै हुनुहुन्छ सबैले सुन्दै हुनुहुन्छ सबैको लागि बहिनी स्वस्ति स्वस्ति आयुको लागि पनि भन्न चाहन्छु लगायत सबैको लागि अब भन्ने गीत सुने हुन्छ गर्नुहोला भन्ने छुट्टी ला नमस्ते बाई
0: हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु अब चाहिँ हामी टेलिफोनमा कुराकानी गर्दैनौँ लगभग कार्यक्रमको समय अवधि सकिसकेको छ म्यासेजहरू थुप्रै छन् वाचन गर्नुपर्ने हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा पनि म्यासेजहरू प्राप्त भएका छन् त म्यासेजहरू पनि वाचन गर्नुपर्ने हुन्छ भने म एकछिनको भिडियो लाइभमा पनि थिएँ त्यसमा प्राप्त म्यासेजहरू पनि वाचन गर्नुपर्ने हुन्छ सो हामी म्यासेज तर्फ लाग्छौँ म लाग्छु म्यासेज वाचन गर्न चाहन्छु पनि भन्न चाहे यति बेला म्यासेज पठाउनु भएको छ मलाई सुनिताजी हुनुहुन्छ नमस्ते हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद सिम्पल सरिना हुनुहुन्छ उहाँले पनि हेर्दैछु भन्नुहुन्छ म रङकानी पोखरीबाट सिम्पल सरिना गुरुङ हो भन्नुहुन्छ ह्याप्पी टु यु नानु प्रकृति भन्नुहुन्छ शुभ यात्रा भन्नुहुन्छ साथी राज गले मगर भन्नुहुन्छ मिसिवाल भन्नुहुन्छ उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु ह्याप्पी बर्थडे भन्नुभएको जस्तो लाग्यो नानु प्रकृतिलाई चाहिँ साथमा शुभ यात्रा भनेर चाहिँ राज कलेजीलाई भन्नुभएको जस्तो लाग्यो ठिक छ मलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला म्यासेजहरू प्राप्त भइरहेका छन् दाई मौसम रिसाएको रिसाए के भयो त हजुर हाँसी हाँसी मौसमलाई स्वीकार्नुहुन्छ है भन्नुहुन्छ पऱ्यो नि त सबैले पऱ्यो होइन र रिनाजी ओके ठिक छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु यति मिठो होइन कुराको लागि लेखको लागि सुनाजी हुनुहुन्छ भिडियो लाइभमा. ओके हस् धन्यवाद. ह्यान्डसम मान्छे देखेर खुसी लाग्यो भन्दिनुहुन्छ. ओके विशेष रूपमा धन्यवाद दिन चाहन्छु. त्यस्तै दुखेको मन आइडी हुनुहुन्छ दादा दर्शन हजुर भन्नुहुन्छ. उहाँले पनि हेर्दै हुनुहुन्थ्यो, साथमा गीत रोजाइमा पार्नुभएको थियो. उहाँको रोजाइ गीत चाहिँ राख्न सकिनँ प्रत्यक्ष रूपमा कुराकानी होइन, प्रत्यक्ष रूपमा टेलिफोनमा आएर गीत रोजाइमा पार्नुभयो साथीले. सो उहाँको गीत राख्छौँ, रोजाइको गीत राख्नेछौँ पनि भन्न चाहे. त्यस्तै गरेर त्यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ हिराबहादुर लकाईजी हुनुहुन्छ बुटोलबाट हेर्दैछु सञ्जना सबै भन्नुहुन्छ. उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु. त्यस्तै गरेर त्यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको यो बेला मलाई कसले भन्दाखेरिमा अभागी छोरो सन्दीप ठकुरी हुनुहुन्छ सम्झना सबै भन्नुहुन्छ. त्यस्तै गरेर त्यो बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ प्रदीप छेत्रीजी पनि हुनुहुन्छ होइन, उहाँले पनि हेर्दै हुनुहुन्छ सम्झना सबै हुनुहुन्छ. उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. मनले अति नै चाहेको मान्छे हो तिमी, मनले अति नै चाहेको मान्छे हो तिमी, चोखो माया लागेको मान्छे हो तिमी. मनले अति नै चाहेको मान्छे हौ तिमी, चोख माया लागेको मान्छे हौ तिमी. माया गर्दा गर्दै टाढा हुन खोज्यौ किन, माया गर्दा गर्दै टाढा हुन खोज्छौ किन. मेरो मुटु कलेजो खाएको मान्छे हौ तिमी, मेरो मुटु कलेजो खाएको मान्छे हौ तिमी भन्नुहुन्छ सोनाजीले. मनको कुरा मुराको लागि भन्नुहुन्छ, राम्रो छ एकदम सोनाजी होइन, मिठो राम्रो रमाइलो लेख्छ. विशेष रूपमा धन्यवाद. त्यस्तै गरेर अभागी छोरो सन्दीप ठाकुरजी पनि हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ. प्रदीप छेत्रीजी पनि हुनुहुन्छ. त्यस्तै गरेर त्यो बेला हुनुहुन्छ ऋतिका श्रेष्ठले पनि काठमाडौँबाट हेर्दैछु भन्नुहुन्छ. त्यस्तै गरेर त्यो बेला हुनुहुन्छ मेसेज वाचन गर्ने कोसिस गरिरहेको छु म. ओके मेसेजहरू तल माथि भएर होइन, ओके ल ठिक छ. सबै मैले मेसेजहरू सबै वाचन गरिसकेँ जस्तो लाग्छ, छुटेर छुट्यो छैन हो भन्नुहोस् है. छुट्यो भने मेरो छुट्यो भनेर हात उठाउनु छैन चाहियो ओके होइन भन्दै अब चाहिँ छुट्टिनुपर्छ भन्दा पनि हजुरको रेडियोमा केही म्यासेजहरू प्राप्त छन्, म म्यासेजहरू छोटो मिठोमा वाचन गर्छु. त्यसपछि हामी छुट्टिनुपर्छ होइन. यति बेला म्यासेज के प्राप्त छन् हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्ने कोसिस म गर्नेछु पनि भन्न चाहे. ड्राइभर त है मन पऱ्यो मलाई ए आधुनिक ठिक छ. त्यति बेला म हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेजहरू वाचन गर्न चाहन्छु. केही साथीहरू हुनुहुन्छ मेसेज पठाइराख्नु भएको छ मलाई. माछा पुस्रे होइन मलाई किन आज गीत गाउन मन लागेर ठिक छ. यति बेला के हुनुहुन्छ सुरेन्द्र तामाङ हुनुहुन्छ, हेलो खाजा खानुभयो भन्नुहुन्छ. खाजा भएको छैन सुरेन्द्रजी तपाईँको भयो. करण खड्का हुनुहुन्छ, हेलो दाई नमस्कार के छ हजुरको कार्य हजुरको खबर भन्नुहुन्छ. ठिक छ राम्रो छ रमाइलो छ. नौमुले गाउँपालिका छदेखि हाल चाहिँ भारतको बेङ्गलोरबाट सुनिरहेको छु है. आमा बुबा प्यारी सानो निर्मला लगायत सबैमा सम्झना छ भन्नुहुन्छ. विनिता दाहाल सुवेदीले पनि धनकुटाबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ. सुरेन्द्र बानियाले पनि सुन्दैछु हेर्दैछु भन्नुहुन्छ. नेपालगञ्ज बाँकी घरकै हाल चाहिँ भरतपुर चितवनको मिलनचोकबाट सम्झना सबैमा भन्नुहुन्छ. अम्बिका मगर हुनुहुन्छ, स्पेसली उदयपुरमा रहनुहुने सम्पूर्ण घर परिवारमा मिठो सम्झना माया छ भन्नुहुन्छ. उदयपुर घर भए अहिले चिवेबाट सुन्दैछु भन्नुहुन्छ. अम्बिका मगर हो भन्नुहुन्छ. सिम्पल सरिनाजीले पनि कार्यक्रम सुन्दैछु मरङ काने पोखरीबाट भन्नुहुन्छ. सम्झना सबैमा भन्नुहुन्छ. अतीत अन्जान राई हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. उहाँले पनि माया गर्ने मान्छे भन्नुहुन्छ. कान्छो अतीत अन्जान राई भन्नुहुन्छ, उदयपुर घर भए आज काठमाडौँबाट भन्नुहुन्छ. उषा किरण, मुस्कान बान्तवा, मनकुमारी कान्छी कुलुङ, दिपा मगर, काली कमला उनिम लिम्बू होइन, त्यस्तै मिडिया प्रेम निर्मला उनिम, त्यस्तै राजगली मगर, सुनिम शेर्पा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ. टेकबहादुर पुमा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु उदयपुर चौधनी नगरपालिका आठ बेल्टा राई टोलचुकबाट सम्झना सबै भन्नुहुन्छ. आउँदै गरेको दसैँ तिहार छठ पर्वको अवसरमा शुभकामना पनि दिँदै हुनुहुन्छ. अझै छ टाइम हजुर. त्यस्तै भिजन छेत्री हुनुहुन्छ, कार्यक्रम सुन्दैछ इन्डिया हिमाञ्चलबाट भन्नुहुन्छ. सम्झना सबैमा हुनुहुन्छ. भिजन जस्तो लाग्यो, भिइजेएन लेख्नु भएको छ, नाम उच्चारणमा तलमाथि भए पनि माफी माग्न चाहन्छु. बोकेदारी आइडी रहेको छ सम्झना सबैमा है भन्दा सिटरीबाट हुनुहुन्छ. अनिता हुनुहुन्छ, सम्झना सबैमा हुनुहुन्छ. बाबुराम मगर हुनुहुन्छ, आज त दादा पो हुनुहुँदो रहेछ भन्नुहुन्छ म शिवाजी रामरामजी सबैमा सम्झना छ भन्नुहुन्छ उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहे। त्यस्तै गरेर यति बेला सुमिता सुनवारकी रातले पनि कार्यक्रम सुन्दैछु काठमाडौँ बौद्ध चोरबाटीबाट घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ। सरिम राईले पनि खोटाङबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ। बाबुराम मगरजीले पनि ओखलडुङ्गा पोखाली घर भइहाल्छ साउदी अरेबियाको रियादबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ। सोना कन्दुङ्गाजीले पनि तेह्रथुमबाट सुन्दैछु भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ। अप्सरा खड्का सबैमा कन्दुङ्गा सुमिता भण्डारी सुस्तानी बुजेलामा अप्सरा बस्नेत अप्सरा थापा तामाला ठाकुर लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर मिलन घायल मुटुले पनि सुन्दैछ है भन्नुहुन्छ। उहाँले घायल मुटु होइन तेह्रथुम घर भइहाल्छ दुहा कतारबाट सम्झना सबैमा भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। वसन्त श्रेष्ठले पनि ताप्लेजुङबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ। देवेन किशोर अन्जान हुनुहुन्छ। हाँस्नुहोस् हँसाउनुहोस् रम्नुहोस् रमाउनुहोस् होलीको सप्तरङ्गी जस्तै जीवनलाई रङ्गमय बनाउनुहोस् हाँसी खुसीका साथमा जीवनलाई खुसी बनाउनुहोस् जिन्दगी यस्तै हो साथी दौड्दा दौड्दै कहाँ पुगेर अन्त्य हुने हो समयले कहिलेसम्म साथ दिने होला र हाँसखेल गर्ने भनेकै बाँचुन्जेल मात्र हो भन्नुहुन्छ। यो जिन्दगी आज हो कि भोलि कसलाई के थाहा। देवेन किशोर अन्जान दुहा कतारबाट हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद। भावना मगरले पनि सुन्दैछु इन्डियाबाट भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। देवमान देवानले पनि कार्यक्रम सुन्दैछु बिर्तामर झापा घर भइहाल रोमानियाबाट भन्नुहुन्छ सम्झना सबै भन्नुहुन्छ। अन्जान थुलुङले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ युएबाट सम्झना सबै भन्नुहुन्छ भने कल्पना साम्पाङले पनि कार्यक्रम सुन्दैछु सम्झना सबै भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अब चाहिँ छुट्टिनुपर्छ। मनकुमारी कान्छी कुलुङले पनि सुन्दैछु भन्नुहुन्छ। उहाँले पनि संघपा सभाबाट सम्झना सबै भन्नुहुन्छ। यति जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो भनेदेखि धन्यवाद दिन चाहन्छु। प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद दिँदै छोटो मिठो मन्त्रमा एउटा मिठो गीत होइन राख्दै राख्दै आजको विषयबाट म कार्यक्रम प्रस्तुत श्री राजमा छुट्टी हौस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: सबैभन्दा पहिले मुख्य खबर। पूर्व प्रधान न्यायाधीश जबरा रिहा पक्राउको कारण अझै खुलेन, सुरक्षाका लागि कार्यालय ल्याएको प्रहरीको दावी। मौसमी प्रणाली कमजोर बन्दै एकाध बाहेकका ठाउँमा मौसम खुल्यो, गैराती र बिहानको पानीले ठूला नदीमा बाढ़ीको जोखिम भने अझै कायमै। अविरल वर्षा र बाढ़ी पहिरोले विद्युतीय संरचनामा क्षति, ढलेका पोल वा चुडिएका तार नजिक नजान प्राधिकरणको आग्रह। एआईको दुरूपयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने बिल गेट्सको चेतावनी, जोखिम नियन्त्रणका लागि तत्काल कड़ा नियमनकारी कानून ल्याउन माग, र घुँडाको चोटका कारण एम्बाप्पे 2 हप्ता मैदान बाहिर रहने। नेपाल खबरमा अब पूरा खबर। प्रहरीले पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई आफन्तको जिम्मा लगाएको छ। गैराती महाराजगंजमा रहेको निवासबाट जबरालाई पक्राउ गरेको प्रहरीले आज आफन्तको जिम्मा लगाएको हो। प्रहरीले सुरक्षित ठाउँमा पठाएको बताए पनि कहाँ पठाएको भन्ने खुलाएको छैन। प्रहरीले जबरालाई पक्राउ पूर्जी विनय मध्यराती टेकुमा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुर्याएको थियो। प्रहरीले पक्राउ गरेको नभई सुरक्षा जोखिमका कारण कार्यालयमा ल्याएको बताए पनि कसबाट कस्तो जोखिम रहेको भन्ने खुलाएको छैन। जबरा विरूद्ध कुनै आपराधिक अनुसन्धान वा मुद्दा अघि बढ़ाएको छ कि छैन भन्ने प्रश्न छैन। कारण नदेखाई पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेपछि आज व्यापक आलोचना भएको छ। यस्तै बिहान मानवाधिकार आयोगको टोली जबरालाई भेट्न नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय टेकुमा पुगेको थियो। कार्यालयको गेटमा 45 मिनट बसेको आयोगको टोली जबरालाई भेट्न नपाएपछि नभेटिकन फर्किएको छ। बिहिबारदेखि देशभर सक्रिय रहेको न्यूनचापीय मौसमी प्रणाली कमजोर बनेको छ। लगातारको वर्षाका कारण जनजीवन प्रभावित भए पनि अविरल ठूलो वर्षाको सम्भावना भने टर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका 1-2 ठाउँ बाहेक सबैतिर वर्षा रोकिएको छ। धेरै ठाउँमा घाम लाग्न थालेको छ। यद्यपि आज रातिसम्म केही ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना भने कायमै छ। अब भोलिदेखि मौसममा उल्लेख्य सुधार आई घाम लाग्ने मौसमविदको अनुमान छ। वर्षा रोकिए पनि गैराती र आज बिहान परेको पानीका कारण देशका प्रमुख नदीहरूमा जल सतह बढ़ेर खतराको तह पार गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको जल सतह देवघाट बाढ़ी मापन केन्द्रमा खतराको तह 9 मिटर भन्दा माथि अर्थात झण्डै 11 मिटर पुगेको छ। नारायणीका प्रमुख सहायक नदीहरू कालीगण्डकी, सेती, मादी, मर्स्याङदी, दरौदी र त्रिशुलीमा पनि पानीको बहाव उच्च रहेको छ। यसैबीच कालीगण्डकी नदीमा आएको बाढ़ी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिकाको फर्सेमा 25 वटा घर भएका छन्। त्यहाँका 80 घर जोखिममा परेका छन्। नारायणी नदी आसपासका चितवन र नवलपरासीका होचा तथा डुबान सम्भावित क्षेत्रका वासिन्दालाई तत्काल सुरक्षित ठाउँतर्फ जान र नदी किनारमा अनावश्यक भीड़ नगर्न महाशाखाले आग्रह गरेको छ। बाढ़ी र पहिरोको जोखिम अझै कायमै रहेकाले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन मौसमविदको अनुरोध छ। अविरल वर्षा, बाढ़ी पहिरो र चट्याङका कारण देशका विभिन्न भागमा विद्युत प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको छ। संरचनामा क्षति पुग्दा धेरै ठाउँमा विद्युत आपूर्ति अवरूद्ध हुनका साथै विभिन्न जलविद्युत आयोजनाको उत्पादन समेत प्रभावित भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार कालीगण्डकी करिडोर 220 केवी प्रसारण लाइनको दाना कुस्मा खण्डमा टावरहरूमा क्षति पुगेको छ। कुस्मा नयाँ बुटौल खण्डमा फल्ट आउँदा यो करिडोरमा जोड़िएका झण्डै 200 मेगावाट बराबरको विद्युत उत्पादन रोकिएको छ। बाढ़ीकै कारण 140 मेगावाटको कालीगण्डकी, 70 मेगावाटको मध्य मर्स्याङदी, 50 मेगावाटको माथिल्लो मर्स्याङदी, 44 मेगावाटको सुपर मादी सहित माथिल्लो मादी, सेती नदी, अप्पर दोर्दी र नामार्जुन मादी जस्ता प्रमुख जलविद्युत गृहहरूबाट उत्पादन विद्युत पूर्ण रूपमा बन्द भएको छ। प्राधिकरणका अनुसार 220, 132, 33 र 11 केवी प्रसारण एवं वितरण लाइनमा पनि ठूलो क्षति पुगेको छ। क्षतिग्रस्त संरचनाको मरमत र वैकल्पिक माध्यमबाट विद्युत पुनः सञ्चालन गर्न प्राविधिक टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिनुभयो। तर वर्षा र अवरूद्ध सड़कका कारण कतिपय ठाउँमा पुग्न कठिनाई भइरहेको छ। विपदको यस अवस्थामा संयमित रहन र ढलेका पोल वा चुडिएका तार नजिक नजान तथा उच्च सतर्कता अपनाउन नेपाल विद्युत प्राधिकरणले अनुरोध गरेको छ। अविरल वर्षापछिको बाढ़ी र पहिरोका कारण देशका 7 वटा मुख्य राष्ट्रिय राजमार्गहरू पूर्ण रूपमा अवरूद्ध भएका छन्। काठमाडौँ उपत्यका जोड्ने मुख्य सञ्जाल मानिएका पृथ्वी राजमार्ग, बीपी राजमार्ग, अरण्यको राजमार्ग र कान्ति राजमार्ग सहितका प्रमुख सड़क खण्डहरू ठप्प भएका हुन्। सड़क विभागका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीड़, तिंगा तिङाङ खानी बाङ्गे र चालिसेमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ। यस्तै नारायणघाट मुगलिन सड़क खण्डको नाम्सी खोला पुलमा लेदो सहितको पहिरो खस्दा सड़क बन्द छ। बीपी राजमार्गको मामती पिप्ले र चौकी डाँडा लगायतको क्षेत्रमा पहिरो जानुका साथै डाइभर्सनले बगाएकोले आज दिनभर सड़क सञ्चालन गर्न नसकिने विभागले जनाएको छ। अरणीको राजमार्ग, कान्ती राजमार्ग, राप्ती राजमार्गको कपुरकोट खार खोला खण्ड र बेसी शहर चामे सड़क पनि पूर्ण रूपमा अवरूद्ध छन्। यसै गरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको रजैया, मध्य पहाड़ी राजमार्गको बागलुङ खण्ड र तमोर करिडोर सहित छवटा सड़क खण्डमा भने एकतर्फी र आंशिक रूपमा गाड़ी चलाइँदैछ। कर्णाली र भालुवाङ लिवाङ खण्ड सड़कमा खसेको पहिरो हटाई सड़क खुलाउने प्रयास भइरहेको छ। सड़क विभागका प्रवक्ता शुभराज नेउपानेका अनुसार अवरूद्ध राजमार्गहरू यथाशीघ्र सञ्चालनमा ल्याउन प्रभावित क्षेत्रमा आवश्यक मेसिन, उपकरण र प्राविधिक टोली परिचालन गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-3333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत
0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर,

0: र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया चलिरहँदा असन्तुष्ट पूर्व सभापति शेरबहादुर देउवा पक्षले पनि समानान्तर महाधिवेशनको तयारी तीव्र पारेको छ। सहमति र वार्ताका आधारमा संयुक्त महाधिवेशन गर्नुपर्ने माग संस्थापन पक्षले अस्वीकार गरेको भन्दै देउवा समूहले यही असोज 15 गतेदेखि ओडा अधिवेशन शुरू गर्दैछ। देउवा समूहका संयोजक डाक्टर शशांक कोइरालाका अनुसार आउँदो मंगिर 21 देखि 23 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने निर्णय भएको छ। यसैबीच देउवा पक्षीय सदस्यता व्यवस्थापन समितिका संयोजक किरण राज शर्मा पौडेलले कुल 7,83,000 भन्दा बढ़ी क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई बुझाइसकेको जानकारी दिनुभयो। नेपाली कांग्रेसले भने यही असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्दैछ। कांग्रेसका अनुसार महाधिवेशनको अन्तिम तयारी भइरहेको छ। पार्टीको आधिकारिकता सम्बन्धी विवाद भने अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। अब विदेशको खबर। अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता अर्थात एआईको दुराशयपूर्ण प्रयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने महाविपत्ति निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ। अमेरिकी प्रसारण संस्था एनबीसीको मिट द प्रेस कार्यक्रममा बोल्दै 70 वर्षीय गेट्सले नियत खराब भएका मानिसहरू वा आपराधिक समूहको हातमा एआई प्रविधि पुग्दा यसले अहिलेसम्मकै ठूलो जैविक र साइबर खतरा सृजना गर्ने बताउनुभयो। यद्यपि एआईले मानव सभ्यता नै पूर्ण रूपमा समाप्त पार्न भने नसक्ने उहाँको भनाइ छ। गेट्सले एआईको माध्यमबाट घातक भाइरस निर्माण वा पूर्वाधारहरूमा ठूला साइबर हमला हुन सक्ने जोखिममा उल्याउँदै अमेरिका लगायत विश्वका सरकारहरूले कम्पनीको भर नपरी तत्काल कड़ा सुरक्षा ढाँचा र नियमन गर्ने कानून पारित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। एन्थ्रोपिक र ओपन एआई जस्ता अग्रणी एआई कम्पनीहरूले समेत पछिल्ला दिनहरूमा एआई आधारित सफ्टवेयर प्रयोग गरी बढ़ेका ह्याकिङ घटनालाई ध्यानमा राख्दै प्रविधि विकासको गतिलाई केही सुस्त बनाउनुपर्ने माग गरेका छन्। स्वास्थ्य र शिक्षामा क्रान्ति ल्याउने क्षमता भए पनि सम्भावित मानव निर्मित विनाश रोक्न एआईमाथि सरकारी निगरानी अब अपरिहार्य बनेको उनीहरूको पनि भनाइ छ। अब खेल खबर। फ्रान्सको राष्ट्रिय फुटबल टोलीका कप्तान केलियन एम्बापेले घुँडाको चोटका कारण 2 हप्ता मैदान बाहिर रहने भएका छन्। एम्बापेको बायाँ घुँडाको पछाडिको भागमा हाइपर एक्सटेन्सन अर्थात अत्यधिक तन्किने समस्या पुष्टि भएको उनी आबद्ध स्पेनी क्लब रियल मड्रिडले जनाएको छ। गएको शुक्रबार टर्कीसँगको खेलमा फ्रान्सको 1-0 जितमा गोल गरे लगत एम्बापे मैदानबाट बाहिरिएका थिए। उपचारपछि खेल्ने प्रयास गरे पनि अन्तत एम्बापे मैदानबाट बाहिरिए। उनको ठाउँमा डेजिर डुए मैदान प्रवेश गरेका थिए। यसैबीच रियल मड्रिडले आउँदो अक्टोबर 10 देखि लाल लिगा फेरि शुरू भएपछि एम्बापे खेल्न तयार हुन सक्ने जनाएको छ। नयाँ प्रशिक्षक जिनेदिन जिदानले फ्रान्सले कुनै जोखिम नलिने र आउँदो 10 दिनभित्र हुने नेशन्स लीगका 3 खेलमा एम्बापेलाई नखेलाउने बताएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पूर्व प्रधान न्यायाधीश जबरा रिहा, पक्राउको कारण अझै खुलेन, सुरक्षाका लागि कार्यालय ल्याएको प्रहरीको दावी। मौसमी प्रणाली कमजोर भन्दै एकाध बाहेकका ठाउँमा मौसम खुल्यो, गैराती र बिहानको पानीले ठूला नदीमा बाढ़ीको जोखिम अझै कायमै। अविरल वर्षा र बाढ़ी पहिरोले विद्युतीय संरचनामा क्षति, ढलेका पोल वा चुडिएका तार नजिक नजान प्राधिकरणको आग्रह। एआईको दुरूपयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने बिल गेट्सको चेतावनी, जोखिम नियन्त्रणका लागि तत्काल कड़ा नियमनकारी कानून ल्याउन माग, र घुँडाको चोटका कारण एम्बापे 2 हप्ता मैदान बाहिर रहने।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै।
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 98
5: हजुरको रेडियो 102.1 मेगा।
6: जनप्रतिनिधिको भूमिकामा मात्र होइन, अब संगीतको पर्दामा पनि उत्तिकै दमदार। सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर

चुटेको सान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरीको शैली सिन्धुलीको राजा।

0: अशोक कुमार सर्कोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।
2: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969 सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउनु हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय रामेछाप सम्पर्क नम्बर 9854077 9854056666 प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय रामेछाप सम्पर्क नम्बर 9845555555 9845141123 प्रहरी कन्ट्रोल नम्बर 100 जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप सम्पर्क नम्बर 9765037888 र 1234 जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप।
0: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
0: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्ने तथा मांसपेशी दुख्नु,
0: वाकवाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू।
2: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
3: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147188।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
7: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने फसल पनि त हुनु पर्यो नि।
6: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिटसप एण्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
0: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि र सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि?

0: अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि? हाम्रै मन्थन एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सब।

0: सामग्रीहरू काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि, भएन धेरै नभनौ भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।
2: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
3: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो, रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
2: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
3: त्यसो भए ध्यान दिएर सुन्ने,
4: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
3: सुन्नु भए त
2: मजाले सुने, अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
5: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0845-40-143-98-63-23-422।
8: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: 5 को मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
10: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरुपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौ।
7: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
10: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: PRBT 01600 33 2 5 PRBT 6054 00 17 UTL 77 32 56 05
1: शब्द संगीत र स्वर माधव केसी अरेन्जर यमन खनाल उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली काठमाडौँ प्रबन्धक यमन खनाल सम्पर्क 9849

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 048541100 छ इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
3: भूछाय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
4: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूछाईको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
3: भूछाईले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूछाई रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ
4: खाली जमिनमा रुख तथा घाँस रोपौ भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौ नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
4: आउनुहोस् भूछाय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फुलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
3: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्
2: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
3: उपाय नम्बर तीन बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
2: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
3: उपाय नम्बर पाँच मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली

नमस्कार हजुरको रेडियो 102 थोप्लो 1 मेगाहर्जको अपराह्न 4 बजेको रामेछापनी रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संघालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102 थोप्लो 1 मेगाहर्ज तमाकुसी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन नजिकै गर्दा रामेछापमा महाधिवेशन प्रतिनिधि चयनलाई लिएर राजनैतिक सरगर्मी बढ़ेको छ। वड़ा तथा गाउँ नगर अधिवेशन सम्पन्न भएसँगै संघीय तथा प्रदेश महाधिवेशन प्रतिनिधिका आकांक्षीहरूले उम्मेद्वारी घोषणा गर्न थालेका छन्। रामेछापमा महाधिवेशन प्रतिनिधि चयनको तयारीसँगै कांग्रेसभित्र संगठन सुधार, गुटबन्दी अन्त्य र एकताको बहस समेत चर्किएको छ। असोज 16 19 गतेसम्म हुने 15 महाधिवेशन अन्तर्गत रामेछापमा वड़ा गाउँ तथा नगर अधिवेशन सम्पन्न भइसकेका छन्। यसअघि असोज 10 गतेका लागि तय गरिएको प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय महाधिवेशनको निर्वाचन कार्यक्रम प्रतिकूल मौसमको कारण प्रभावित भएपछि केन्द्रीय कार्य समितिले असोज 13 गतेभित्रै अनुकूलता हेरी सम्पन्न गर्न निर्देशन दिएको थियो। सोही अनुसार रामेछापमा बाँकी निर्वाचन कार्यक्रम असोज 13 गते गर्ने तयारी रहेको जिल्ला निर्वाचन समितिले जनाएको छ। रामेछापबाट संघीय महाधिवेशन प्रतिनिधितर्फ विभिन्न समावेशी समूहबाट 33 निर्वाचित हुनेछन्। महिलातर्फ 4, खुल्लातर्फ 10, श्रमिक 1, पेशागत विषयविज्ञ 1, युवा महिलातर्फ 1, युवा खुल्लातर्फ 1, अपाङ्गता भएका व्यक्तितर्फ 1, अल्पसंख्यक 1, दलित 1, प्रजातन्त्र सेनानी सहित परिवार तथा द्वन्द पीड़िततर्फ 1 र समानुपातिकतर्फ 10 निर्वाचित हुने व्यवस्था छ। यसबाहेक क्षेत्रीय सभापति, प्रदेश सभा क्षेत्रीय सभापति तथा गाउँ नगर सभापतिहरू पनि महाधिवेशन प्रतिनिधि हुनेछन्। प्रतिनिधिले मतदान गर्न पाए पनि उम्मेद्वार बन्न नपाउने व्यवस्था छ। यस्तै प्रदेश महाधिवेशन प्रतिनिधितर्फ महिलाबाट 2, खुल्लाबाट 8, पेशागत विषय विज्ञ 1, युवा महिलाबाट 1, युवा खुल्लाबाट 1, अपाङ्गता भएका व्यक्तिबाट 1, श्रमिक 1, अल्पसंख्यक 1, दलित 1, प्रजातन्त्र सेनानी सहित परिवार तथा द्वन्द पीड़ितबाट 1 र समानुपातिकतर्फ 6 गरी 24 निर्वाचित हुनेछन्। प्रदेशसभा क्षेत्रीय सभापति तथा गाउँ नगर सभापतिहरू पदेन प्रतिनिधि हुनेछन्। प्रदेश तथा संघीय महाधिवेशन प्रतिनिधि चयनमा रामेछापका 1808 प्रतिनिधिले मतदान गर्नेछन्। कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले महाधिवेशनलाई संगठन सुदृढीकरणको अवसरको रूपमा लिनुपर्ने बताउनु भएको छ। उहाँका अनुसार महाधिवेशन नेतृत्व चयनमा मात्रै सीमित नभएर संगठनलाई व्यवस्थित, अनुशासित, एकताबद्ध र जनतासँग थप जोड्ने अवसर हो। यसैबीच महाधिवेशन प्रतिनिधि चयनको पूर्व सन्ध्यामा रामेछाप कांग्रेसभित्र देखिएको समूहगत गतिविधिप्रति नेता तथा कार्यकर्ताले प्रश्न उठाएका छन्। नेपाल प्रेस युनियन रामेछापले हिजो मन्थलीमा आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा सहभागी प्रतिनिधि तथा महाधिवेशनका आकांक्षीहरूले पार्टीभित्र गुटगत रूपमा समूह निर्माण हुनु संगठन सुधारको लक्ष्यसँग मेल नखाने धारणा राखेका छन्। कार्यक्रममा सहभागी अधिकांश नेता कार्यकर्ताले एउटै पार्टीभित्र 3-4 समूह बनाएर अघि बढ्दा कांग्रेसलाई बलियो बनाउन नसकिने बताएका थिए। उनीहरूले सभापति गगन थापाले अघि सारेको सुधारिएको कांग्रेसको अवधारणा अनुसार संगठनलाई एकताबद्ध र जनतासँग जोडेर लैजानुपर्नेमा जोड़ दिएका छन्। ओखलढुङ्गामा पहिरोको कारण 3 परिवार विस्थापित भएका छन्। ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका 5 पुरानो गाउँमा वर्षापछि पहिरो झरेर घरमा क्षति भएपछि उक्त परिवार विस्थापित भएको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार असोज 10 बिहान 11 समयमा अविरल वर्षाको कारण घरमाथिबाट झरेको पहिरोले 3 घरमा क्षति पुर्याएको हो। पहिरोको कारण स्थानीय बलबहादुर दमाई, पेशल दर्नाल र कुमार दर्जीको 1 घरमा सामान्य क्षति पुगेको छ। पहिरोको कारण घरमा बस्न जोखिम भएपछि उनीहरूलाई आफन्तको घरमा सारिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक शेखर कुमार शाहले जानकारी दिनुभएको छ। अविरल वर्षाको कारण खाबा धुलीखेल सड़क खण्डमा पहिरो खसेपछि अरणीको लोकमार्ग अवरूद्ध भएको छ। काभ्रेको धुलीखेल नगरपालिका 8 जिपलाइन स्थित अरणीको लोकमार्ग खण्डमा आज बिहान ढुङ्गा माटो सहितको पहिरो खसेपछि सड़क अवरूद्ध भएको हो। पहिरो खसेपछि खाबा धुलीखेल हुँदै आवत जावत गर्ने यातायातका साधनहरू बीच बाटोमै रोकिएका छन्। सड़क अवरूद्ध भएपछि काठमाण्डुबाट काभ्रेको कोशीबारी क्षेत्र, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर लगायत पूर्वी जिल्लातर्फ जाने सबै सवारी साधनहरू रोकिएका छन्। अरणीको लोकमार्ग समेत पहिरो
कर्फ्यूको कारण अवरूद्ध भएपछि काठमाण्डुसँग पूर्वी जिल्लाहरूको सड़क यातायात सम्पर्क टुटेको छ। बीपी लोकमार्ग तीन दिनदेखि अवरूद्ध भएको कारण रामेछाप, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ लगायत पूर्वी जिल्लातर्फ जाने सवारी साधनहरू अरनीको लोकमार्ग हुँदै आवत जावत गर्दै आएका थिए। पहिरो हटाएर सड़क सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताइएको छ। लगातारको वर्षापछि आएको बाढ़ी र पहिरोले बीपी राजमार्गमा पुर्याएको क्षतिले तत्काल यातायात अवरूद्ध मात्रै गरेको छैन, सड़कको अस्थायी संरचना र विपदको पुनर्स्थापनाको चुनौती पनि सत्तामा ल्याएको छ। असोज 8 गते बेलुकादेखि अवरूद्ध राजमार्ग सञ्चालनमा ल्याउन कम्तीमा अझै 1-2 दिन लाग्ने देखिएको छ। तर यातायात सञ्चालनमा आए पनि केही खण्डमा सहज आवागमनका लागि करिब केही दिन लाग्ने अवस्था देखिएको छ। काभ्रे पलामचोकको रोसे खोलामा आएको बाढ़ी बीपी राजमार्ग को लागि सबैभन्दा ठूलो चुनौती बनेको छ। चौकी डाँडामा करिब 250 मिटर लामो डाइभर्सन नै बाढ़ीले पूर्ण रूपमा बगाएपछि त्यहाँ नयाँ डाइभर्सन निर्माण गर्नुपर्ने भएको छ। सड़क डिभिजन भक्तपुरका अनुसार यही काम अहिले राजमार्ग खुलाउने प्रक्रियाको सबैभन्दा जटिल पक्ष बनेको छ। शनिबार दिउँसोदेखि चौकी डाँडामा डाइभर्सन निर्माण शुरू गरिएको भए पनि वर्षा भएपछि काम रोक्नु परेको सड़क डिभिजन भक्तपुरका इन्जिनियर हिमाल काफ्ले बताउनु भएको छ। मौसम अनुकूल भए आज बेलुकासम्म डाइभर्सन निर्माण सक्ने लक्ष्य राखिएको छ, तर मौसमको अनिश्चितताको कारण लक्ष्य अनुसार काम सम्पन्न हुनेमा अहिले नै निश्चित हुन नसकिएको उहाँको भनाइ छ। ऐतिहासिक सम्पदाको संरक्षण दिगो पर्यटक ऐतिहासिक सम्पदाको संरक्षणसँगै दिगो पर्यटन प्रवर्धन गर्ने उद्देश्यले बागमती प्रदेशका 15 स्थानीय तह र ऐतिहासिक गढ़ीलाई जोड्ने 690.5 किलोमिटर लामो फोर्थ स्टेज राइटको तेस्रो संस्करणको तयारी तीव्र पारिएको छ। स्टोरी साइकलको पहलमा अघि बढ़ाइएको अभियान विश्व पर्यटन दिवस अर्थात सेप्टेम्बर 27 को अवसरमा सञ्चालन भएको हो। आगामी डिसेम्बर 2026 आयोजना हुने साइक्लिङ उत्सव तथा दिगो पर्यटकीय करिडोर निर्माणको पूर्व तयारी स्वरूप हरिहरपुर गढ़ीमा विशेष अन्तर्क्रियात्मक कार्यक्रम पनि सम्पन्न भएको छ। हरिहरपुर गढ़ी गाउँपालिकाको संयोजन तथा स्टोरी साइकलको आयोजनामा हिजो भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी, युवा, हरिहरपुर गढ़ीका इतिहासका जानकार तथा सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रममा ऐतिहासिक दिवस अर्थात सेप्टेम्बर 27 को अवसरमा सञ्चालन भएको हो। आगामी डिसेम्बर 2026 आयोजना हुने साइक्लिङ उत्सव तथा दिगो पर्यटकीय करिडोर निर्माणको पूर्व तयारी

बनाइने, अग्निरेखालाई वातावरण मैत्री साइकल लेनका रूपमा विकास गर्न सकिने प्रस्ताव अघि सारेको छ। वन संरक्षणसँगै साहसिक पर्यटनको विस्तारको लागि यस्तो संरचना उपयोगी हुने अपेक्षा गरिएको छ। अभियानका टोली प्रमुख दीपक श्रेष्ठका अनुसार विगतमा गरिएको गहन अध्ययन तथा अघिल्लो संस्करणको अनुभवको आधारमा तेस्रो संस्करणको तयारी अघि बढ़ाइएको छ। सुनकोशी मरिन डाइभर्सन बहुद्देशीय आयोजना अपेक्षित गतिमा अघि बढ़न सकेको छैन। आर्थिक वर्ष 2076-77 कार्यान्वयन शुरू भएको यस आयोजनाको 2082-83 भौतिक प्रगति 37.81% मात्रै पुगेको छ। आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य 1989-1990 90 सारिएको छ। शुरूआती लागत 49.42 अर्ब रूपियाँ अनुमान गरिएको आयोजनाको लागत अहिले बढ़ेर 61.65 अर्ब रूपियाँ पुगेको छ। आर्थिक वर्ष 2081-82 आयोजनाको भौतिक प्रगति 36.83% रहेको थियो। त्यसैताको कामहरूमा उल्लेखनीय गति आउन नसकेको विवरणहरूले देखाएको छ। सरकारले पुरानो ठेक्का प्रक्रिया अन्त्य गरी नयाँ प्रक्रियामा जानु परेपछि आयोजनाको निर्माण कार्य प्रभावित भएको छ। हालसम्म सुनकोशी मरिन डाइभर्सन आयोजनामा 16.81 अर्ब रूपियाँ खर्च भइसकेको छ। अवस्था हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरकै साथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको रामेसाब खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौं। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउनु हुन समेत अनुरोध गर्दछौं। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 9854-057-7, 9854-056-666, प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 9845-55555, 9845-41-123, प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 9765-037-888 र 1234, जिल्ला प्रशासन कार्यालय मन्थली रामेछाप। सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि

0: सम्पर्क नम्बर 97406 26 69 97 40 26 69 70
1: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

को सान लोक संगीत को नया पहचान नेपाली लोक संगीत प्रेमीहरुका लागि एउटा नया तरंग एउटा नौलो धमाका सिन्धुली को माटोबाट सिंगै नेपाली संगीत को बजार तताउन आइसकेको छ बिल्कुलै नया लोकदोहरी को सिन्धुली को राजा

0: अशोक कुमार सर्कोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् अनि मन परे ढुक्कले शेयर गर्नुहोस्।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर पास, खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
6: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
7: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु,
7: टाउको दुख्नु,
6: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
7: हार जोड्ने तथा मांसपेशी दुख्नु,
6: वाकवाकी लाग्नु, बान्ता हुनु,
7: शरीरमा बिमिरा आउनु।
6: डेंगू रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
6: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
6: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।

नमस्कारणी हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह चार बजेको रामेछाप खबरपछि करिब पाँच बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौ। यो 45 मिनटको समय तपाईँसँग रमदै रमाउँदै साथसाथै आजको विषयमा तपाईँकै रोजाईका मिठा रमाइला मनसुनी लोकभाकाहरू बज्नेछ। तपाईँलाई मनपर्ने गीत चाहिँ तपाईँले रोजाईमा पार्न सक्नुहुन्छ। 048-40-40-0026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने तपाईँ यो समय उकाली उराली लेख्दै गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ, हामी आइसकेका छौं। कार्यक्रममा मिठा रमाइला गीत संगीतको साथसाथै तपाईँसँग रहन्छौ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ, साथै तपाईँले कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँले हामीलाई हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डटकम हजुरको याप तामाकोशी एफएम 95 मेगाहर्जबाट पनि सुन्दै हुनुहुन्छ। यो कार्यक्रम हप्ताको छ दिन मात्र आउँछ, आइतबारदेखि शुक्रबारसम्म। आजको बसाईमा तपाईँको रोजाईका मिठा भाकाहरू बस्छ, फटाफट फोन गरेर कार्यक्रममा सहभागिता जनाउँदै आफूलाई मनपर्ने मिठा भाका रोजाईमा पार्नुहोस् भने यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्री बाज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै विश्व रमाइलो गीत, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं बद्री पंकेनीका आवाजमा रहेको अहिलेको दशैं भावना घरमा आउँदिन भन्ने बोलको गीत रहेको थियो। यो पञ्चमी दशैंको गीत राखेर कार्यक्रम कार्यवाहीको शुरूआत गरिसकेका छौं। पालो तपाईँको रहेको छ, तपाईँकै रोजेको यस्तै मिचेर माइला मनसुनी लोकबाकाहरू बोल्छु। त्यति लास्ट सम्पर्कमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, नमस्ते, नमस्कार, हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? उखल ढुङ्गा भाँच भन्नुभयो। हाम्रो जीवनजी बोल्दै हुनुहुन्छ, के छ जीवनजीको खबर? मेरो पनि एकदम ठिक ठाक छ, मौसम खुलेको छ, रमाइलो छ, घाम लागेको छ, घुमाइलो छ, मौसम सफा पनि छ आज त। घमाइलो रमाइलो छ, होइन त? ल, रमाइलो घमाइलोमा चाहिँ दिन कसरी बिताउनु भयो त आज? मौसम खुलेको त अघि नै देखियो। के भन्नुभयो हाम्रो जीवनजीले? आवाज चाहिँ मैले प्रश्न सुनिन। घाँसहरू काटेर बिताउनु भयो यो मौसम खुलेको समयमा, खुसियालीमा हो कि क्या? यतिका दिनसम्म पानी परेर घाँस काट्यो नि गाह्रो थियो, होइन? ल, अनि घाँस काटेर आइसक्नु भएको छ, खाजा चाहिँ भयो कि बाँकी छ त? नि मेरो पनि भइसकेको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ त्यसो भए? ल, कार्यक्रम नियमित सुन्ने साथीलाई हामीले भनिराख्नु नै परेन, ठिकै छ। आज चाहिँ कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ? हाम्रै रोजाईको गीत सुन्न चाहनुहुन्छ? हाम्रो रोजाईको त कार्यक्रमको शुरूआतमा नि बजिसकेको छ। ल हुन्छ, त्यसो भए साथीहरूले रोज्नुहुन्छ अब आउने साथीले, ठिक छ? साथी सङ्गीलाई सम्झनुहोस्, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो जीवन नेपालीजी, उहाँले गीत रोज्नु भएन, अब आउने साथीले गीत रोज्न सक्नुहुन्छ। तपाईँलाई मनपर्ने गीत आज चाहिँ तपाईँकै रोजाएका गीतहरू बस्छ, मैले तपाईँलाई भनिरहेको छु, मात्रै तपाईँले 048-40-40-0026 सहभागिता जनाउनु पर्ने हुन्छ। यो समय फेरि पनि अर्को साथी आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो,
1: नमस्कार दिदी।
0: नमस्कार रमिला हजुर, के छ खबर?
1: मेरो ठिकै छ दिदी, सन्चै हुनुहुन्छ?
0: म पनि एकदम सन्चै छु। खाजा भयो कि बाँकी छ?
1: मेरो भइसक्यो, तपाईँको?
0: मेरो त नहुने कुरै हुँदैन रमिलाजी।
1: हजुर हजुर
0: हजुर हजुर भन्दै हुनुहुन्छ। अनि के गर्दै हुनुहुन्छ, दिन कसरी बितिरहेको छ? रामेछाप खाडादेवीतिरै हुनुहुन्छ कि अन्यत्रै ठाउँमा हुनुहुन्छ त?
1: म खाडादेवीमै छु, क्या बिमारी हराएको छैन, अब हराउँला जस्तो छ, अबदेखि कता कता हुन्छ,
0: अब चाहिँ कता हुन्छ थाहा छैन। झरीले त गर्नु गरेको छ नि, ए झरी गरी गरी आएको छ आएको छ,
1: क्या बल लाग्यो त्यही भएर घाम तापेर बस्यौँ।
0: हामी पनि घाम ताप्यौँ कौशीमा गएर, अनि अहिले आएर बोलेको, यति धेरै चिसो छ पानी परेर, हामी सबैजना मजाले घाम एकछिन ताप्यौँ, त्यसपछि चढेर तपाईँहरूसँग बोल्न आएको, कस्तो रमाइलो भइरहेको छ आज त।
1: क्या दिदी, कस्तो न्यानो घाम भएको छ क्या आज।
0: पक्कै पनि मलाई पनि रमाइलो लाग्दैछ, अब चाहिँ रमाइलोको दिन आएको हो कि जस्तो लाग्छ। फेरि बादल लागेपछि चाहिँ पानी पर्छ कि भन्ने चिन्ताले फेरि सताउँछ।
1: हजुर हजुर,
0: ल, अरू त सबै ठिक छ, कार्यक्रममा आउनुभयो खुसी लाग्यो, सधैँभरि खुसी रहनु होला, यसै गरी आउनु होला। आज कुन चाहिँ गीत सुन्नुहुन्छ? हाम्रो जीवनशैले गीत रोज्नु भएको छैन,
1: मलाई रुमालै छ किनो भन्ने राखिदिनु न दिदी।
0: ल, हाम्रो श्रीबाजीले राख्नुहुन्छ रुमालै छजिनु भन्ने बोलको गीत, साथीहरूलाई सम्झनुहोस्।
1: पहिला प्रथम यति मिठो भोइसमा कार्यक्रम चलाउनुहुन्छ तपाईँलाई, अनि प्राविधिक दाई एफएम ओली साथीहरू सम्पूर्णलाई भन्ने छुटिन्छु ल, नमस्ते।
0: नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रमिला तामाङजी, उहाँले गीत रोजेर गइसक्नु भएको छ। रुमालाई छल्छिन भन्नेबुलको गीत यति बेलाको व्यवसायमा सोही गीत कार्यक्रममा राख्छौं। त्यसपछि हामी अर्को साथीको रोजाईको मिठो गीत लिएर फेरि आउनेछौं।

0: കാരക്കും മരാക്കുമാണ് റോമിലാജിന്റെ റോജ്നോവ റുമാലെ സജിനോ ഭന്നു പോലെ ഗീത് ഭയോ യോ ഗീത് പക്ഷി ഹാമി ഫെരി ആയിസകും അർക്ക സാധിക രോജായ മൈച്ചോ ഗീത ലീര സാധി സ്വാഗത ഗർച്ചു ഹരി ദേവജി ആയിപുഗ്നു പർച്ച തപ്പൈഹരു ആയിപുഗ്നു ഭയന ഫെരി ഹാമി മാത്ര ചുപ്ലുക ആയിപുഗ അർത്ഥ നൈ രഹദൈന നി ത अनि के छ आज त मौसम खुल्दैछ होइन रमाइलो हुँदैछ
1: हजुर एकदम आजबाट त मौसम खुल्यो भन्नुपर्छ है त यो दुई बजीदेखि त घाम लाग्यो नि त झलमल्ल भन्नुभयो
0: हजुर ल यता पनि झलमल्ल घाम लागेको छ न्यानो घाम छ हामी पनि फिल्मचारले न्यानो घाममा बस्यौँ होइन धेरै दिनपछि घाम देख्न पाइएको छ खुसी लाग्दैछ मौसम सुधार हुँदैछ भन्ने लाग्दैछ त्यसै भन्नुपर्छ है त अनि देवजीले खाजा खानुभयो कि बाँकी छ
1: खाजा खायो भन्नुपर्छ है दिदी हजुर सँगसँगै जस्तो भयो कि मैले चाहिँ अब 3:30 बजीतिर खाजा खाएको भन्नुपर्छ दिदी हजुरहरूले कतिखेर खानुभयो थाहा भएन मलाई
0: हामीले पनि त्यस्तै त्यस्तै समयमा नै हो भन्नुपर्छ है त
1: हजुर हजुर
0: अरू त ठिकै छ बस्ती हुनुहुन्छ हामीलाई सुन्दै हुनुहुन्छ फटाफट आज हामी रोजाइकी गीतहरू सुन्छौँ आज कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ देवजीले
1: म पनि आज दसैँ सम्बन्धी नै गीत सुन्न अनि सुनाउन चाहन्छु है दिदी हजुर देशी परदेशी दसैँ तिहार आइसक्यो झर्को लागिसक्यो भन्ने गीत चाहिँ बजाइदिनु होला भन्न चाहन्छु है त
0: के भन्नुभयो हाम्रो देवजीले
1: दसैँ तिहार आइसक्यो झर्काइसक्यो परदेशी परदेशी भन्ने गीत छ नि है त्यही गीत चाहिँ बजाइदिनु होला है त
0: ल हुन्छ विष्णु माझीको आवाजमा रहेको गीत यो गीत बज्छ साथीहरूलाई सम्झनुहोस्
1: हुन्छ भन्नुभन्दा अगाडि चाहिँ दिदी हजुरहरूलाई चाहिँ यता सिन्धुलीकै साथी निरु कुमारले चाहिँ नमस्ते सुनाइदिनु भनेको छ है त
0: ल निरुजीलाई मेरो तर्फबाट पनि नमस्कार छ धेरै माया धेरै सम्झना छ धेरै सम्झिराख्नु भएको छ भनिदिनु होला है त दिदी
1: हुन्छ रेडियो सुन्दैछु भन्दैछ है सुनिसकेको छ भन्नुभएको छ हुन्छ अनि सम्झनु पर्दा गरी दिदी हजुरको लागि प्राविधिकमा रहनु निकायको लागि दिदी सम्झना खड्गीको लागि हजुरको रेडियो होली इङ्ग्लिसको लागि साथी मेरो सुनारकै लागि भन्न चाहन्छु अनि त्यसै गरी बहिनीहरूमा प्रधान मिडियाकै बहिनी सम्झिन सम्झना प्रधानको लागि मिठो सम्झना साई बहिनी भन्न चाहन्छु साथी ध्रुव पाण्डेको लागि भन्न चाहन्छु अनि त्यसै गरी मेरो छोरीहरू ममता सुताको लागि पनि भन्न चाहन्छु अनि त्यसै गरी बहिनीहरू उर्मिला थापा मगर लक्ष्मी थापा मगरको लागि भन्न चाहन्छु अनि त्यसै गरी बहिनी स्वास्थ्यको लागि पनि भन्न चाहन्छु अनि त्यसै गरी खने खर्कामा रहेर सुन्दै होला रेडियो सुन्दै हुनुहुन्छ होला बहिनीहरू अस्मिता नेपाली अनि त्यसै गरी प्रोपाइटर हुनुहुन्छ बहादुर नेपाली पनि उहाँको लागि पनि सुनाउन चाहन्छु भन्छु र अनि लगायत अनि मेरो दिदीहरूको लागि दिदीको लागि र अनि भिनागी पनि भन्न चाहन्छु भान्जाहरू भान्जा भान्जीको लागि विनिता माझीको लागि अनि त्यसै गरी भान्जा मनोज माझीको लागि
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी उहाँले दसैँ तिहार आइसक्यो झल्कुल आइसक्यो भने बलको गीत रोज्नु भएको छ सही गीतलाई समर्थन जनाउने पाला तपाईँको रहेको छ तपाईँले पनि 0840-40-0026 सहभागिता जनाउनु होला फेसबुक लाइभबाट हामीलाई कमेन्ट पठाउने साथीको कमेन्टलाई पनि हामी कार्यक्रममा वाचन गर्नेछौ तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज .com हजुरको याप तामाकोस एफएम 95.5 MHz हामीलाई एकैसाथ सुनेर साथ दिइराख्नु भएको छ तपाईँ सबै साथी पक्कै यो समय कार्यक्रम सुनिराख्नु भएको छ भन्ने पनि हामीलाई लागिरहेको छ देवजीले रोज्नु भएको गीत छ सो गीतलाई समर्थन तपाईँले जनाउन सक्नुहुन्छ यति बेला हरपल रोशनीजी लेख्नुहुन्छ हेलो नमस्ते हजुर म हरपल रोशनी धनकुटाबाट सबै साथीहरूलाई मिठो माया सम्झना भन्न चाहन्छु भन्दै हुनुहुन्छ त्यसै गरी यति बेला ती साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ स्वागत गर्छु हेलो
2: हेलो दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: म विपुल खत्री
0: के खत्री भन्नुभयो के खत्री भन्नुभयो हजुरको नाम भन्नुहोस् न फेरि
2: एलिना खत्री
0: एलिना जीको खबर के छ ल भन्नुहोस्
2: मेरो खबर एकदमै ठिकै छ भन्नुपर्छ दिदी मौसमको कुरो गर्नु पर्दै एकदम घाम लागिरहेको छ भन्नुपर्छ अनि दिदीहरू के छ
0: मेरो पनि एकदम ठिकठाक छ राम्रो रमाइलो घमाइलो छ यता पनि मजाले घाम लाग्दैछ मौसम खुलेको छ रमाइलो घमाइलो छ है त एलिनाजे
2: हजुर
0: कार्यक्रम कतिको सुन्दै हुनुहुन्छ
2: कार्यक्रम त सुनिरहेको छु भन्नुपर्छ
0: सुन्दै हुनुहुन्छ कार्यक्रम उकाली उडाले चाहिँ हाम्रो एलिनाजीलाई विशेष गरी कतिको मनपर्छ
2: एकदम मनपर्छ भन्नुपर्छ है
0: एकदम धेरै मनपर्छ ल मलाई पनि हाम्रो एलिनाजीको आवाज एकदम धेरै मनपर्छ है त हुन सक्छ मात्रै भन्नुहुन्छ मलाई मनपर्छ भनेर त भनेको नि किन मनपर्छ भन्नु नौलो कुरा लाग्यो हो एलिनाजीलाई हो जस्तै लाग्यो लजाउनु लजाउनु भयो जस्तो लाग्यो सँगै भएको भए त थाहा हुन्थ्यो तर यहाँ आवाज सुन्दाखेरि पनि लजाउन चाहिँ भएको छ हाम्रो एलिनाजी होइन भन्दा नि लजाएको जस्तो आवाज छ हो नि होइन मलाई प्रत्यक्ष भेटो भयो भने हाम्रो एलिनाजी लजाउनुहुन्छ कि हुनु ल भन्नुहोस् त एलिनाजी सम्पर्कमा एलिनाजी हुनुहुन्थ्यो हेलो एलिनाजी हुनुहुन्थ्यो एलिना खत्री भनेर चिन्ने नचिन्ने सबैको लागि उहाँले अब बस्ने मिठो गीत समर्पण गर्न चाहनु भएको छ उहाँले साथीहरूलाई चाहिँ सम्झन पाउनु भएन उहाँको आवाज नै हामीले सुन्न सकेनौं उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु यति बेलाको व्यवसायमा एकदमै मिठो गीत हाम्रो देवजीले रोज्नु भएको छ दसैँ तिहार आइसक्यो विष्णु माझीको आवाजमा रहेको गीत त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला

0: कार्यक्रम क्रममा राखेर एकदमै मिठो रमाइलो गीत हाम्रो देवजीले रोज्नु भएको थियो। दशैं तिहार आइसक्यो, सलगुल आइसक्यो भन्ने बोलको गीत पके पनि आजको यो मौसम हेर्दाखेरि त्यो गीतले भने जस्तै आइसकेको, दशैं तिहार लागिसकेको जस्तो त्यो खालको माहौल पनि देखिएको थियो। अब भोलिका दिनमा पानी पर्छ या पर्दैन त्यो चाहिँ थाहा छैन, आजको मौसम हेर्दाखेरि चाहिँ पके एकदमै रमाइलो छ यस्तै खालको गीतले भने जस्तै थियो। आयो मिठो गीतपछि हामी फेरि पनि आइसकेका छौँ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? बबिता चाहिँ के छ खबर ल भन्नुहोस् न।
1: हजुर एकदमै ठिक छ भन्नुपर्छ, घाम लागिरहेको छ, रमाइलो छ, यस्तै भन्नुपर्छ। दिदी लगायत रामी साथीर के छ खबर?
0: म लगायत रामी साथीहरूको पनि एकदम ठिक छ। धेरै पछि घाम देख्दा कस्तो भइरहेको छ त हाम्रो बबिताजीलाई, रमाइलो लाग्दैछ होइन? कतिको घाम ताप्नु भयो त घाम लाग्ने त्यतिकै?
1: नै अब तापेको त छैन, अब रमाइलो चाहिँ लागेको छ भन्नुपर्छ है त घाम लागेदेखिलाई चाहिँ।
0: घाम लाग्यो देख्दा चाहिँ रमाइलो लागेको छ, घाम बसेर ताप्नु चाहिँ भएन। कार्तिक मङ्सिरमा चाहिँ अलि आवश्यक नै पर्छ होइन? ल ठिक छ, खाजा पनि खाइसक्नु भएको छ, हामीलाई पनि सुन्दै हुनुहुन्छ होइन? ल म कार्यक्रमको अन्त्यतिर छु, आज कुन चाहिँ गीत सुन्न मन छ? कुन चाहिँ गीत? गीतको बोल भन्नुहोस् न। विष्णु माझीको त भर्खरै पनि गीत बजेको थियो, दशैं तिहार आइसक्यो, झल्कुल आइसक्यो भन्यो भने विष्णु माझीको आवाजमा रहेको गीत थियो। यो भन्दा बाहेक कुन चाहिँ गीतलाई भन्नुहोस्? ल विष्णु माझीकै आवाजमा रहेको जुन भयो नि एउटा दशैंको गीत भन्नुभयो। परदेशी मेरो परदेशी, यही हो, यही अहिले बसेकै गीत होइन र परदेशी भन्ने त बबिता चाहिँ। ल वान टू धेरैवटा गीतहरू छन्, त्यही भएर कुन हो कुन एउटै हो जस्तो लाग्छ कि। ल ठिक छ, यो गीत कार्यक्रममा बस्छ, छोटो मिठोमा साथी सङ्गीलाई सम्झनुहोस्।
1: अनि यहीँ सुनिराख्नु भएको छ भाउजी सीता मगरको लागि, अनि चिन्तनतिर हुनुहुने दिदी पवित्र मगर, उहाँको घर सम्पूर्णको लागि, मेरो घर सम्पूर्णको लागि, भन्छ त साथीहरू सम्पूर्णको लागि, कसैको नाम लिएन भनेर नरिसन होला भनेको चिन्छु। नमस्ते गोई।
0: हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो बबिता मगरजी सिन्धुलीबाट। पछि म फोन लिदिन, समय कम छ, साथीहरूको कमेन्ट वाचन गर्छु र उहाँले रोज्नु भएको गीत कार्यक्रममा छुट्दै हामीले पनि विदा हुनुपर्ने बेला भइसकेको छ। सपना तामाङजी लेख्नुहुन्छ, नमस्ते नमस्कार, सुन्दैछु है, सिन्धुलीबाट सपना तामाङ हो। कार्यक्रम राम्रो लाग्छ है, खाजा खानुभयो त, सन्चै आरामै हुनुहुन्छ होला भन्दै हुनुहुन्छ। सबै रेडियो परिवारको लागि चाहिँ मिठो माया सम्झना भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी रमिला राईले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। ठिक बहादुर पुमाजीले पनि लेख्नुहुन्छ, सञ्चालिका सम्झनाजी भन्दै हुनुहुन्छ, कार्यक्रम सुन्ने साथीले चाहिँ कार्यक्रममा को छ भन्ने कुरा चाहिँ, कार्यक्रम प्रस्तुता को भन्ने कुरा थाहा पाउनुपर्छ। मैले अस्ति पनि एकजना अर्को साथीलाई भनेको थिएँ, जस्तो कि तपाईँहरूले जे लेख्नु भएको हुन्छ त्यो हामीले भन्नै पर्ने हुन्छ, किनकि तपाईँले चाहिँ अब कार्यक्रम सुनेको छु भन्नुहुन्छ, कमेन्ट पनि पठाउनुहुन्छ, तर प्रस्तुताको अनि अर्कै मान्छेको नाम लेखेर पठाउनु हुँदाखेरि चाहिँ कार्यक्रम सुनिरहेको छु भन्ने भनिरहने, तपाईँले त्यो भनिरहँदा त्यो शब्दले चाहिँ कार्यक्रम सुन्नु भएको छैन है भन्ने खालको चाहिँ संज्ञा पनि दिन सक्छ। त्यही भएर तपाईँले कार्यक्रम सुनेर कमेन्ट पठाउनुहोस् भन्छु। कहिले दाई भनेर लेख्नु भएको हुन्छ, कहिले के भनेर लेख्नुहुन्छ, कार्यक्रम सुन्नुहोस् त्यसपछि कमेन्ट पठाउनुहोस् भन्छु। हिरा बहादुर लकाजीले पनि नमस्ते है, म कार्यक्रम सुन्दैछु बुटवलबाट भन्नुभएको छ। विनिता दाहाल सुवेदीजीले पनि नमस्कार दिदी, के छ खबर, म विनिता दाहाल कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी हरपल रोशनीजीले पनि सुन्दैछु है, कार्यक्रम धनकुटाबाट भन्नुभएको छ। बाबुरा मगरजीले पनि कार्यक्रम सुनिरहेको छ, उखल ढुङ्गा पोखरी घर भई आज साउदी अरबको रियादबाट भन्दै हुनुहुन्छ भने

त्यसैगरी बेलियक छानीजी हुनुहुन्छ, बाबुराम जिल्लाले विशेष धन्यवाद व्यक्त गर्छु। बेलियक छानीजीले पनि नमस्ते हजुर भन्दै हुनुहुन्छ। धनु राउतजीले पनि नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु सुर्खेतबाट, अब बच्ने गीत सबैको लागि भन्नुभएको छ। माधव ढुङ्गेलजीले पनि दर्शन, नमस्ते हजुर, म माधव ढुङ्गेल बिर्तामोड झापाबाट कार्यक्रम सुनिरहेको छु भन्दै हुनुहुन्छ। पूजा युङहाङजीले पनि हेलो दर्शन, नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। बाङसिङबुङ गाउँपालिका इलाम गर्वै हाल चाहिँ झापाबाट भन्नुभएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। निरुता निरुताजीले पनि लेख्नु भएको छ, त्यसै गरी लेख्नुहुन्छ उहाँले, नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु काठमाडौँबाट, अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। भावना मगरजीले पनि हेलो नमस्ते है, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। त्यसै गरी हाम्रो सपनाजीले चाहिँ टेक बहादुरजीलाई चाहिँ कार्यक्रममा चाहिँ राम्रोसँग सुन्नु पर्यो है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छ है। त पक्कै पनि एक साथीले अर्को साथीलाई पक्कै सहयोग गर्नुपर्छ, झकझकाउनुपर्छ, किनकि सधैँभरि एउटै मान्छे मात्रै कार्यक्रममा पनि आइँदैन, होइन कहिले को आएछ कहिले को हुन्छ त्यो अलग कुरा छ, तर कहिले को कार्यक्रम प्रस्तुत आउने क्रममा पनि कार्यक्रम चाहिँ सुन्नुपर्छ है भन्ने पनि लाग्छ मलाई चाहिँ, किनकि तपाईँले कार्यक्रम सुनेको छु यो त्यो भनिरहँदाखेरि चाहिँ कमेन्टहरू भाषण यदि हुँदाखेरि तपाईँ फोनमा सुन्दैछु भन्नुहुन्छ नि, कमेन्टमा चाहिँ अर्कै मान्छेको नाम लेख्दाखेरि त्यो सुन्नेलाई पनि अर्कै खालको रमाइलो पनि लाग्न सक्छ होइन। ठिकै छ, उहाँलाई विशेष धन्यवाद र विशेष गरी हाम्रो सपनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ। तपाईँले हामीलाई तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट बताउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई विशेष धन्यवाद व्यक्त गर्छु। साथै कार्यक्रम उगाडीवराली अवधि बजेका मीठा गीतका सर्जक अनि स्रष्टालाई पनि विशेष धन्यवाद, साथसाथै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्री राज महत, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा हाम्रो बबिताजीले रोज्नु भएको परदेशी भन्ने बोलको गीत छ, विष्णु माझीका आवाजमा रहेको गीत, यो गीत छोड्दै आजको लागि कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त, नमस्ते।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
4: सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउनु हुन जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति 2083 साल असोज 5 गतेको सूचना अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म बागमती प्रदेश लगायत देशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भनेर जानकारी प्राप्त भएकाले यस रामेछाप जिल्लाको नदी तथा खोलाका जोखिमयुक्त तटीय क्षेत्र र पहिरोको जोखिम हुन सक्ने स्थानमा बसोबास गर्नुभएका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कताको साथ सुरक्षित स्थानमा रहनका लागि हार्दिक अनुरोध गर्दछौ। जोखिम तथा असुरक्षित हुने अवस्था आएमा विभिन्न सम्पर्क नम्बरहरूमा तत्काल जानकारी गराउन हुन समेत अनुरोध गर्दछौ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय रामेछाप, सम्पर्क नम्बर 98547577 98 54 056 6। प्रहरी नायक उपरीक्षक र सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय रामेछाप, सम्पर्क नम्बर 98545555 98541 43123। प्रहरी कन्ट्रोल नम्बर 100, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रामेछाप, सम्पर्क नम्बर 97650338888 र 1234। जिल्ला प्रशासन कार्यालय मन्थली, रामेछाप।
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
4: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
4: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
2: वाकवाकी लाग्नु, बान्ता हुनु,
4: शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सारले लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।
5: रंगबहार रंगबहार
6: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
5: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
5: बर्जर पेंट।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्नी चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
4: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर तीन, बाँसका लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तपाईँको देशमा समय छैन, नगरपालिकाले के गर्ने, चिसोले के गर्ने,
2: गाडी भाडा कताको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब 5 रुपियाँ हदमा बस्यो, त्यति बस्ने
1: त्यसको भाउ छ। त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो, यो बिचौलियाले अलिकति धेरै छ।
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
5: गत वर्ष त त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ, एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
1: कृषि दोकानमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, 2 रुपियाँ चामलसँग ल्याएर वजन गर्ने, मेरो काम त्यो छ। किसानमुखी बजेट ल्याउनु पर्दैन देश्मा, किसान पूर्व नलागुन देशमा लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदावस् नहुँदावस् किसानको पक्ष मन्त्री गीत तपाईँ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल।
7: के फलेछ स्याउ स्याउ भने हजारको नोट यतिमा हिँड्छ, 1000 भन्दा बेसीको मूल्य छ एउटा हाँगा हो कि, अनि होल गर्दा कति होला? मुस्ताङ गड किप्टेड ठाउँ हो यो, हावा पानी हरेक कुरा मिलेको, त्यही सुक्खा माटाहरू कुरा मिलेको ठाउँ छ, त्यो क्वालिटी एप्पल हुन्छ। अब स्याउ टिप्नलाई पनि एउटा तरिका चाहिँदो रहेछ होइन, मुस्ताङमा जति पनि टुरिस्टहरू मुक्तिनाथ दर्शन गर्न आउँछ नि, मुस्ताङमा आएर कसरी के लान्छ? मुस्ताङ स्याउ त त्यसै पनि फेमस छ, अब बाह्रै महिना यो स्याउ एभाइलेबल पनि हुन्थ्यो, एउटा सर्टेन सिजनलाई मात्रै हो नि, त्यही भएर स्याउको सुकुरी ल्याएर मुस्ताङ गड किप्टेड ठाउँ हो यो, हावा पानी हरेक कुरा मिलेको, त्यही सुक्खा माटाहरू कुरा मिलेको ठाउँ छ, त्यो क्वालिटी एप्पल हुन्छ। अब स्याउ

0: भनिन्छ जोसँग सकारात्मक दृढ मनस्थिति हुन्छ उसलाई आफ्नो लक्ष्य प्राप्त गर्न यो संसारको कसैले पनि रोक्न सक्दैन, अनि जोसँग खराब मनस्थिति हुन्छ उसलाई यो संसारको कसैले पनि सहयोग गर्न सक्दैन। यही भनाइलाई नै यथार्थ बनाएर आफ्नो जीवनकालको सबै समय सेवामा खर्चाउँदै आएका
1: घरबजङ गाउँपालिका वडा नम्बर 5 ढुम्बा मुस्ताङका
0: कर्मगुरुङको सेवाको कथा अलि बेग्लै छ। प्राय जसोका सफलताका कथाहरू बन्दै बन्दैनन्, कतिका सफलताका कथाहरू बन्छन्, सुनाइन्छन् र सुनिन्छन् पनि। गर्भगुरूङले गर्दै गरेको सेवको कथा आजको श्रृंखलामा जोड्ने प्रयास गरिएको छ। स्थानीय वासीका अनुसार शुरूमा प्रत्येक घरमा सेवका तीन तीनवटा मात्र बेर्ना बाँधिएको थियो। त्यस यता बढ्दै गरेको सेवको व्यवसायिक खेतीको विस्तारले गति लिएपछि विक्रम सम्वत 2036 साल यता यहाँका बासिन्दाले सेवको स्थानीय रक्सी समेत बनाउन थालेका थिए। सेवलाई व्यावसायिक र व्यवस्थित रूपमा थाल्ने मध्येको पहिलो व्यक्तिको नै परिचय बनाउन सफल भएका छन् कर्मगुरूले। मुस्ताङको सदरमुकाम जुमसुम भन्दा ठिक्क पारिपट्टि रहेको क्षेत्रमा उनको मुख्य रूपमा रहेको सेउ खेती भए पनि अन्यत्र 7 स्तरमा समेत उनको सेउको बगैंचा छ। प्राङ्गारिक मल तथा जैविक पदार्थहरू मात्रै प्रयोग गरेर स्याउ उत्पादन गरेका छन् कर्मले। यो समयमा काटिएको घाँस सुकाएर भण्डारण गर्न लागि छ। वर्षमा 3 पटकसम्म काटिने यो घाँस हिउँदको सुक्खा समयलाई राख्ने गरिएको छ। अझै भनौं यो घाँसको सही सदुपयोग गरिएको छ। काटेर सुकाएर पोको पारेर राख्ने यो स्थानीय विधि पनि गजबको छ। यही घाँस जनावरको लागि हुने अनि जनावरबाट मल समेत प्राप्त गर्न सकिने भएकाले प्राङ्गारिक मल स्याउ बगानमा प्रयोग गर्न पाइएको छ।
2: त्यही हाम्रो मुस्ताङमा यो घाँस एकदम राम्रो खालको, अनि त्यो काट्दै गयो त्यसको पनि अब बेच्दाखेरि पैसा पाउने। यो चाहिँ विन्टरमा अब मेरो घोडा छ, बाख्रा च्याङ्रा 400 छ, हिउँ परिदियो भने त्यसलाई बाहिर चरणमा लानु सक्दैन। त्यो मोमेन्टमा यो हाम्रो सुक्खा यो हामीले यो बानेको घाँसले खोला दिँदाखेरि जनावर पनि सेफ्टी भयो होइन। त्यही गर्दा सालमा झनै 3 खेप जस्तो हामीले यो घाँसलाई चाहिँ काट्ने अनि सुकाउने अनि पोको पार्ने त्यो प्रोग्राम हुन्छ। त विन्टर महिनामा चाहिँ हाम्रो यो घाँस चाहिँ एकदम प्रयोग हुन्छ। विन्टरमा चाहिँ जर्सी गाईहरू छ कोही दुधको लागि, कोही याक छ, अब च्याङ्रा छ त्यसको लागि चाहिँ फेरि यसले कसैले बेच्नु पनि मिल्यो, आफ्नो जनावरलाई खिलाउनु पनि मिल्यो, प्लस हाम्रो यो बगैँचा पनि सफा भयो कि। यो एभ्री इयर रुटिन हो, तर सालमा झन्नै 3 खेपसम्म चाहिँ हामी यो घाँसलाई काट्ने गर्छौँ। तर हामी लक्की हो, अब यो तलतिर भने घाँस कामै लाग्दैन होइन, त्यो काटेर फाल्नुपर्ने, जलाउनु पर्ने हुन्छ, मलमा हाल्नु पर्ने। हाम्रो चाहिँ यो घाँस चाहिँ जनावरलाई जान्छ, जनावरको तटी भन दिशाहरू फेरि मल हुन्छ, त्यसलाई डिकम्पोज गरेर त्यो चाहिँ फेरि स्याउलाई हाल्छ, फेरि घाँस चाहिँ जनावरलाई खिलाउँछ। यसो चाहिँ हाम्रो एउटा रुटिन के त्यो भइरहेछ।
0: कर्मको कर्म अलि फरक र व्यवस्थित पनि छ। स्याउ फल्ने सिजनमा त मुस्ताङको कोसेलीको रूपमा ताजै स्याउ ल्याइन्छ, तर अन्य समयको लागि भने स्याउबाट बनेका अन्य बायो प्रोडक्ट अर्थात स्याउ सुकुटी र स्याउका ब्रान्डी र वाइन समेत हामीले उनको स्याउ फार्म अवलोकन गर्दै गर्दा स्याउको सुकुटी बढाउन स्याउ काटिँदै गरेको दृश्यलाई अवलोकन गरिरहेका थियौं। पहिला पहिला स्याउको सुकुटी घाममा सुकाएर मात्रै बनाउने गरिन्थ्यो, तर आज स्याउका चाना सुकाउन इलेक्ट्रिक ड्रायरको प्रयोग गर्ने गरिएको छ, अनि इलेक्ट्रिक ड्रायरबाट सुकाएर प्याकिङ गरेर राख्ने गरिएको छ। ग्रेडिङ गरेर स्याउ बजार पठाउँदा केही कमसल र केही दाग लागेका वा झरेका फलहरूको समेत सही सदुपयोग गरेर यसरी स्याउको सुकुटी बनाउने गरिन्छ।
2: यो चाहिँ हाम्रो स्याउ सुकुटी है। यो सुकुटी चाहिँ किन बनाइन्छ भन्ने कुरा, अब हाम्रो स्याउ फलाइन्छ रुखमा होइन, सबै राम्रो मात्रै हुन्छ भन्ने छैन नि, कोही बाङ्गो हुन्छ, कुनै अब कोही भुइँमा झरे जान्छ होइन, तिनीहरूले वेस्ट नहोस् भनेर। पहिला जमानामा यो सुकुटी बनाउने गर्थ्यो, त्यो निङ्लामा उनेर घाममा सुकाउने गर्थ्यो, कहिले त्यो पुरा स्लाइस गरिसकेर पनि अब मौसम घाम नलाई दिने त्यसो हुँदाखेरि फेरि मेहनत पुरा खेर जाने त्यस्तो खालको समस्या थियो। तर यसको डिमान्ड एकदम राम्रो छ, यसपालिदेखि मैले डिहाइड्रेट यो इलेक्ट्रिकबाट हो नि इन्डोर, अब त्यो गर्दा यसमा इलेक्ट्रिकबाट सुकाउँदाखेरि त त्यसको समस्या भएन नि। यो गर्दाखेरि के हुँदो रहेछ भने मेरो चाहना चाहिँ अब पहिला त हाम्रो त्यो स्याउहरू मेहनतले फलाएको चिज खेर भन्दा हाम्रो चित्त दुख्छ नि, त्यहाँ के गर्छ अहिले बाङ्गो टाङ्गो सानो पनि कुना कुनामा लुकाउने। त्यो गर्दा सबै मसँग कृषकहरूलाई के भन्छ, पैसा लिइसक्यो भने राम्रो प्रडक्ट दिनुहोस् ग्राहकलाई, बरु त्यो रेल पेल बाङ्गो सेपलेसलाई छुटाएर त्यो सुकुरी बनाऊ, त वेस्ट पनि गर्नु राम्रो कुरा होइन। त्यसो अब यो डिआइटी भन्ने 1 खेपमा झन्डै 10 किलो निस्किन्छ कि, 100 किलो हाल्यो भने 10 केजी निस्किन्छ।
0: कर्मले विषादी रहित स्याउ उत्पादन गरिरहेका छन्। विषादी रहित स्याउमा केही दाग लागेको पनि हुन सक्छ र सामान्य किराको आक्रमण पनि हुन सक्छ भन्ने उपभोक्तामा भएको खण्डमा नेपाली स्याउ प्रति अझै विश्वास

0: पढ्न सक्नेछ। स्याउ सुकुटीको कतै यात्रा या भ्रमणमा समेत साथमा राखेर स्न्याक्सको रूपमा समेत प्रयोग गर्न सकिन्छ।
1: मुस्ताङमा जति पनि टुरिस्टहरू मुक्तिनाथ दर्शन गर्न आउँछ नि, मुस्ताङमा आएर कसरी के लान्छ? मुस्ताङको स्याउ त त्यसै पनि फेमस छ। अब बाह्रै महिना यो स्याउ एभाइलेबल पनि हुन्थ्यो, एउटा सर्टेन सिजनमा मात्र हो नि। त्यो बेला स्याउको सुकुरी ल्याएर घरमा एउटा कोसेली लाने, त्यो पनि यो पनि अब वेस्ट भएन। अनि मार्केटमा जुन फल जाँदैछ त्यो पनि क्वालिटी एप्पल मात्रै गयो कि, त्यो गरेर मार्केटमा कटाउनु पनि सजिलो भयो। अनि हाम्रो वेस्ट बेङ्गल हाम्रो कृषकको यो मेहनत पनि खेर गएन। अनि भोलि यहाँ मुस्ताङमा होइन त्यो कोसेली रूपमा हामीले मजाले बेच्नु पाए, यसको डिमान्ड एकदम राम्रो छ।
0: कर्मली मुस्ताङमा सबैभन्दा पहिला उच्च घनत्वको स्याउ व्यावसायिक रूपमै उत्पादन गरिरहेका छन्। कर्मका बाउबाजेले स्याउ लगाएर तत्कालीन समयमा राम्रै उत्पादन गरेका थिए, तर यातायात र ढुवानीका कारणले स्याउले बजार राम्रो पाउन सकेको थिएन। विस्तारै सड़क सञ्जाल विस्तारले गर्दा यो समस्या हटेर गएको छ। आज फलेको जति स्याउ बजारमा ल्याउन सकिन्छ, आफ्नो जन्मभूमिलाई र आफ्ना बाबुबाजेले गरेको यो कर्मलाई व्यवस्थित र व्यावसायिक बनाउन लागिरहेका छन् कर्म गुरूङ। अब विस्तारै यो कामलाई उनका छोराछोरीले समेत अवलम्बन गर्न थालेका छन्। विभिन्न प्रविधि र आईटीको समयमा विश्व स्तरमा भएका प्रविधि र पद्धतिहरूलाई समेत अवलम्बन गर्न थालिएको छ।
1: मैले बाउको काम त मैले सम्हाले, म पछि मेरो छोराले गर्छ गर्दैन भनेको मलाई एकदम टेन्सन थियो कि। एक खेप मेरो छोराहरू छोराछोरी एउटा छोराछोरी छ, उनीहरूले हस्टेल दार्जिलिङ पढ्यो, एक दिन छुट्टी मिलाएर त्यति बाटो पनि फ्लाइट बाई फ्लाइट यहाँ आइपुगेको थियो। त्यो माथि पोखरी छ पानी पोखरी, त्यो बसेँ। आफा मलाई यहाँ के लिएर आएको भन्ने, स्याउको बारी देखाउन ल्याएको, किन यो बारी हामी के मतलब भन्ने, यो बारी चाहिँ हाम्रो हो। तर छोराछोरी धेरै झुट नबोल्ने होइन, तपाईँले मलाई झुट बोल्दैछ होइन, हो हाम्रै हो। त्यो नै उहाँले क्वेसन गरेर छोरा, तपाईँले कहिले यो रुख रोपिस, यो पर्खालाई कहिले लगाइस, यो हुनै सक्दैन नि। अब म तँलाई भन्छु, तिम्रो बाजे नै गरेको, तिमीहरूले डाँडमा ढुङ्गा बोकेर कोदालो खनेर, आज जस्तो डोजर थिएन के थिएन, एकदम मिहिनेत गरेर एउटा ठुलो सपना लिएर गरेको, त्यस कारण मैले लिएको हुँ। तिमीलाई कस्तो लाग्यो भने, मलाई त के लाग्थ्यो ए छोराले सहरमा बस्यो नानी, आप्पाले के खोज्नु हिमालमा यसो गरेँ, मलाई के दुःख दिनु लाग्यो, यसो चाहिँ यो ठाउँ भन्ला भनेको त नानीहरूले झन् उसले एकदम इम्प्रेस भएर, उसले के भन्यो, यो त एकदम इन्ट्रेस्टिङ छ, हाम्रो बाजेले यसो यति ठुलो डिप सोच गरे रहेछ होइन। त्यस कारण अरू जेसुको बेच्नुहोस्, त्यहाँदेखि म एउटा भन्छु यो चिज त कतै बेच्दै नबेच्नु भने मैले भने, त्यहाँबाट मैले झन् एकदम हौसला लाग्यो कि मैले जे गरेँ ठिक गरेँ रहेछ, मेरो नानीले पनि गर्ने रहेछ भन्ने कुरा भयो।
0: मुस्ताङमा स्याउको राम्रो सम्भावना देखेर गुरुङले आफ्नो बाबुबाजेको पेसालाई थप विस्तार गरी आधुनिक तरिकाले वृहत उत्पादन लिने गरी अहिले हाइब्रिड स्याउ खेती समेत गर्दै आएका छन्। कर्मले ठूलो लगानी स्याउमा गर्दै गर्दा धेरैले पत्याएनन्, तर आज कर्मको कर्मलाई साँच्चै नै मूल्याङ्कन गर्ने बेला भएको छ। बाबुबाजेले गरेको पेसालाई थप व्यवस्थित र व्यावसायिक बनाइरहेका छन् कर्मले।
1: यो स्याउ चाहिँ हामीले शुरू गरेको मैले अनुमानमा 8-9 वर्ष, म झन्डै 59-60 वर्ष हुँदैछ, 50 वर्ष भइसक्यो। तर त्यतिखेर पनि बाउले पनि एउटा देखिरहेछ फ्युचर त्यो हुन्छ भने एउटा सपना जस्तो देखेर यस्तो हिमालको ठाउँमा गरिरहेछ। त्यसपछि अब मैले लिएको 20-25 वर्ष भयो होइन, त मैले पनि बाटो नआउँदा फेरि बाउको जस्तै मैले त्यही गरेँ कि, त के बाउले नै के भएर त गरेँ होला, म बाउले विश्वास गरेँ। त्यस कारण अब जो हो देखाएर चाहिँ मैले लिएँ, त्यसो गर्दै बाटो बन्दै गयो, राम्रो हुँदै सालेपछि यसको मूल्य पनि पाउँदै गयो होइन। आज त्यो गर्दाखेरि एकदम राम्रो भयो, अन्य साथीभाइ अझ यहाँ रमाउने फोटो खिच्ने यसो गर्थ्यो कि, कति स्याउ फलेछ भन्छ। त्यहाँ मैले साथीभाइले राम्रो हेर्नु के फलेछ भन्छ, स्याउ फलेछ, स्याउ हेर्ने यस्तो पैसा हो भन्छु मैले।
0: निलगिरी हिमालको काखमा यसरी स्याउ खेती गरेका कर्मलाई स्याउले नै जीवन जिउने कला सिकाएको स्वीकार्छन्। अहिले छोराछोरीले सँगै साथ दिएर हौसला दिएको कारण पनि झन उत्साहित रहेका छन् कर्म गुरूङ। नेपालमा 11 अर्ब भन्दा बढ़ीको स्याउ आयात र खपत भइरहेको अवस्थामा सम्भावना भएका ठाउँहरूमा स्याउ खेती गर्नको लागि उनको आग्रह रहेको छ। हाल मुस्ताङ चिम्लेका ब्राण्डमा उत्पादित स्याउ नेपाली बजारमा पठाइरहेका छन् उनले। यातायातको हाल सुविधा भए पनि अप्ठ्यारो बाटो भएको कारण स्याउहरू बिग्रन सक्ने भएकाले विदेशमा निर्यात गर्न नसकिएको, तर बढ़ी उत्पादन भएको खण्डमा विदेशमा समेत पठाउन सकिने राम्रो सम्भावना छ स्याउको।
1: त्यसरी आज मुस्ताङको चिम्लेको स्याउ कम्पनीको नाम माथि लिएर भोलि एउटा इन्टरनेसनल मार्केटमा पुर्याउने पनि विचार हो। भोलि ग्रेडिङ गरेर बाटो मेन समस्या भने यहाँको एकदम ठुलो प्रब्लम बाटोको छ। तपाईँ देख्नु भयो बाटोमा कसरी आउनु भयो होइन, स्याउ पहिरो छ बाटो बनाउने ए अब डेभलपमेन्टमा यस्तै हुन्छ, तर अलिक ढिला सुस्त भएर यो बाटो चाहिँ छिटो बन्द छिटो राम्रो पिच फिलिलि भयो भने कसो हुन्छ, यो गाडीमा प्याकेजिङहरूमा फर्म राख्न सक्छ कार्टुन, अलिक अहिले त भोल्युममा बेसी भयो बाटो, त्यो भाले ट्रक आउँछ अब त्यो स्याउ पनि गरम गुरु हाल्नु पर्ने बाटी हुन्छ फर्मसँगले भोलुम खान्छ स्याउ त्यो गाडीमा धेरै अट्दैन अनि त्यसले गर्दा ध्वनि महँगो हुने भयो त्यसले गर्दा फेरि के हुन्छ बाटो डङ्गलाङ स्याउ सब चप हुने भयो दाग हुने भयो अनि त्यसले विदेश एक्सपोर्ट गर्नुमा त्यो कालो हुन्थ्यो त्यो रिजेक्ट हुन्छ त्यो एक्सपोर्ट गर्नु कामैसँग सम्भवै छैन जब पहिलासम्म यो पिजोड हुँदैन हाम्रो एक्सपोर्ट गर्ने सोध्नु बेकारको त्यसले भन्छ किन एक्सपोर्ट गर्नु त्यो समस्या मलाई थाहा छ नि त त्यो बाटो भए त म प्याकिङ सबै एबी छुट्टा एकदम विथाउट ड्यामेज हामी मिडल इस्ट कहाँ कहाँ छ हामी पुऱ्याउँछौँ।
0: पचासौं वर्षदेखि नै स्याउलाई नजिकबाट हेर्दै आएका कर्मले हाल यो फलेको स्याउको दानालाई पैसा फलेको भन्छन्। कर्मका बाबुबाजेले शुरू गरेको बगानलाई व्यवस्थित र व्यावसायिक बनाउन कर्मले निरन्तर कर्म गरिरहेका छन्।
1: गोल्डन स्याउ गोल्डनमा नै धेरै प्रजात छ कि गोल्डन मध्ये यो गोल्डन डिलिसियस भन्छ यो रातो रातो लिपस्टिक लगाएको त्यो छ हेर्नुहोस् है यसमा अनुमानित 5 किलो भन्दा बेसी चाहिँ काउन्टिङ गर्नु 500 रहेछ 5 किलो भन्दा बेसी अब मार्केट रेट अब आजको मिनिमम गर्दा 200 गऱ्यो भने 1000 रुपियाँ पर्न आउँछ एउटा हाँगामा तपाईँ अनुमान गर्नुहोस् त्यस कारण मैले साथीहरूले भन्ने गर्छ नि यो के फले चाहिँ स्याउ स्याउ भने 1000 नोट यतिमै हिँड्छ 1000 भन्दा बेसीको मूल्य छ एउटा हाँगामा कि अनि होल्ड गर्दा कति होला।
0: स्याउ खेतीको लागि खेती मात्रै नभएर व्यवसायिक खेतीतर्फ लाग्नुपर्ने आवश्यकता अहिले रहेको छ। हिमाली जिल्लाहरूमा हुने बगरमा स्याउ उत्पादनका लागि राज्यले सोच्नुपर्ने बेला भएको छ। नाङ्गो तथा बाँझो जग्गालाई व्यवस्थित गर्नुको साथै सिंचाईको व्यवस्था राज्यले गरेर व्यावसायिक स्याउ उत्पादन गर्नेतर्फ लागेको खण्डमा राज्यको पनि आमदानी बढ्ने र रोजगारी पनि सिर्जना हुने देखिन्छ। गोल्डेन डेलिसियस जातको स्याउ खाँदै गरेका गुरूङले मुस्ताङ जिल्लामा स्याउमा धेरै राम्रो सम्भावना भएको र धेरै गर्न बाँकी रहेको कुरा बताउने गरेका छन्।
1: भविष्य चाहिँ एकदम ब्राइट छ सिस्टमले मेन्टेनले अलिकति सिकेर ट्रेनिङ लिएर गर्नुहोस् यसको एकदम ब्राइट छ अन्धाधुनमा गरे पनि दोबाट डुब्नु सकिन्छ होइन तर मुस्ताङ एउटा गड किप्टेड ठाउँ हो यो हावा पानी हरेक कुरा मिलेको त्यही सुक्खा माटाहरू कुरा मिलेको ठाउँ छ त्यो क्वालिटी एप्पल हुन्छ।
0: यहाँका मानिसहरू घोडामाथि नै निर्भर रहने गरेका छन्। रोबर्ट पावलको पानी रंगको चित्र पुस्तकमा मुस्ताङको घोडा संस्कृतिमाथि कोरिएका चित्रहरू देखेर अमेरिकी निर्देशक सोफी डिया पेग्रुमले टकिङ टू द इयर द हर्सेस अफ लास्ट फर्बिडन किङडम भन्ने फिल्म बनाइन्। उक्त फिल्ममा मुस्ताङमा मनाइने यार्तुङ घोडा महोत्सव अर्थात मुस्ताङमा चर्चित रोचक घोडा दौड र यसको संस्कृतिलाई उतार्ने प्रयास गरिएको थियो। यही फिल्मबाट प्रभावित भएर गुरूङले मुस्ताङको घोडा संस्कृतिलाई पर्यटनसँग जोड्ने योजना बनाएको सुनाए। गुरूङको तबेलामा अहिले 10 घोडा छन्। यहाँ रहेका एउटा घोडाको न्यूनतम मूल्य 15 लाख भन्दा बढ़िरहेको छ। चुम्सोङको पारिपट्टि ढुम्बा खोलाको किनारदेखि माथि निलगिरी हिमालसम्मै फैलिएको देखिने गुरूङको स्याउबारी छ। आगामी दिनमा उक्त स्याउबारीभित्र क्याक निर्माण गरेर पर्यटकलाई घोडामा सवारी गराउने उनको योजना छ। उत्तरी छिमेकी चीनसँग सिमाना जोड़िएको नेपालको सबैभन्दा कम जनसंख्या हुने मध्येको दोस्रो जिल्ला मुस्ताङमा पछिल्लो समय बसाई सरकै कारण यो संख्या घट्दो क्रममै छ। तर ट्रेकिङ र मुक्तिनाथ दर्शन गर्ने आगन्तुकको संख्या भने लाखौंको संख्यामा बढ़ने गरेको छ। यही माहौललाई सदुपयोग गरेर गुरूङले आफ्नो स्याउबारी र घोडा संस्कृतिलाई पर्यटनसँग जोड्ने योजना बनाएको सुनाए।
1: मसँग 10 घोडा छ कारण मान्छेले एक जमानामा यो सबै मान्छे डिपेन्ड अन घोडामा थियो कि घोडाको कति महत्त्वपूर्ण छ हामी मान्छे बुझेनौँ। एकजना युरोपियन लेडी हर्स मुभी बनाउँदा बनाउँदा मलाई भेटेको थियो उसले भन्थ्यो घोडाको महत्त्व बुझ्दैन तिमीले बुझे रहेछ भने यो घोडाको मुभी फर्स्ट मुभी मैले बनाउँदैछु धेरै कयौँ जुग अगाडि के थियो योसँग न प्लेन थियो न गाडी थियो मिसिन मिसिन थियो घोडै थियो मेन साधन भने घोडा थियो ट्रक भन्ने बारी भन्ने घोडै हो एक ठाउँ अर्को ठाउँमा मर्सिडिज भन्ने प्राइभेट गाडी घोडा चढ्ने हो घोडा त्यो गर्ने वार त्यसमै गर्थ्यो त्यो घोडा पनि एकदम महत्त्वपूर्ण थियो त मान्छे उता बिर्सिएर जान्छ कि अब गाडी आयो बाइक आयो घोडा मात्रै जाने तर मलाई त एकदम म त एट्याच छ घोडा भन्ने एकदम मन पर्ने मैले आज 10 घोडा पाल्छु बाटो आइसक्यो मोटरबाइक बिरुली कुद्छ गाडी आउँछ कतिले भन्ने के भयो तिमी गाडी बाइक नगर त सास भएको जनावर पालेर के गरेको घाँस दिनु पऱ्यो दाना दिनु पऱ्यो यस्तो झन्झट के गर्यो भने त्यतिकै अब जोकर जस्तो मान्छेलाई तिम्रो हेर्ने नजर पनि फरक हो मैले यो घोडा चढ्दाखेरि म त एकदम प्राउड फिल छ मर्सिडिज गाडी चढ्नु भने यो घोडा चढ्नुको मजा अर्को छ यहाँको कल्चरलाई मैले प्रिजर्भ गरेछु यार्तुङ फेस्टिभल थियो अलमोस्ट खतम भइसकेको थियो मैले एउटा घोडा तिनखेर अब 4-5 घोडा गरेँ त्यहाँ मैले कुतारेर गङ्ब भन्छ खैरो घोडा एकदम फेमस छ सबले चिन्छ त्यो घोडा गर्दा यातोङले पनि भव्य सबै झन् राम्रो बनायो त्यो कल्चर भन्ने कुरा घोडा जात्रा पनि नेपालमा जाँदैछ मुस्ताङ हो जानै पर्नेको दिनमा हुन्छ एकदम राम्रो हर्स फेस्टिभल हो मुस्ताङ भनेको एउटा कल्चरको एकदम धनी हो।
0: बाबा आम्ची पेम्बर गुरुङ र आमा डोल्मा गुरुङका 12 सन्तान मध्येका कान्छो सन्तानको रूपमा जन्मिएका कर्म अहिले 60 वर्ष पुग्दैछन्। 10 घोडा मध्ये पनि उनलाई एउटा विशेष लाग्ने घोडा छ। उनलाई यो घोडाको सालिक बनाउन समेत इच्छा रहेको छ र उनी पूरा गर्न चाहन्छन्।
1: किनभने यार तुम होल डे कुदाउँदाखेरि नथाक्ने एकदम पावरफुल घोडा हो यो। घोडा चाहिँ मेरो मुटु हो कि, यो मऱ्यो भने मलाई ठुलो मिस हुन्छु हो कि। मेरो एउटा सपना छ भयो भने, अब भोलि पर्सि मेरो एउटा यहाँ सानो म्युजियम बनाउने, त्यसमा चाहिँ यो घोडा मेरो ङाङभाउ एउटा सालिक बनाउने मेरो इच्छा छ। यो उमेर चाहिँ निकै पुगिसक्यो, झन्डै 22-23 वर्ष पुगिसक्यो।
0: पर्यटकले स्याउबारीमा विचरण गर्दा पूरै वातावरण नै स्याउमय हुने गरेको गुरुङ बताउँछन्। लह लह फलेका स्याउबारीमा सफर गरेर थाकेका पर्यटक साँझपख विश्राम गर्न आउँदा मुस्ताङको जाडो छल्न स्याउको काटछाड गर्दा निस्किएका हाँगाबिगा र अलि पुराना रूखका दाउराको आगो बालेर गुरुङले स्वागत गर्ने गरेका छन्। साथमा अल्कोहलसँग रम्न चाहनेहरूको लागि समेत स्थानीय स्तरमै स्याउबाट बनाइएका वाइन समेत पसिने गरेका छन्। गुरुङ भन्छन्, आफ्नो संस्कृति बुझ्नुपर्छ। मेरो योजना भनेको नयाँ पुस्ताले पनि संस्कृति बुझ्न र संरक्षण गर्न प्रेरित हुन् भन्ने हो।
1: जुन हामीले आगो फुकिरहेको छ यो दाउरा चाहिँ हाम्रो स्याउको किन फुक्यो भने, जुन स्याउहरू बुढो हुन्छ एक दुईवटा मर्छ नि, त्यसलाई त काटेर केही कुरा पनि हामी खेर नछोड्ने। स्याउको रुखले पनि हिउँदो महिनामा जाडोमा अहिले जाडो भयो आगो फुकेर यसलाई युजमा ल्याउने। अब विदेशमा भन्दा मानिस सुनेको एप्पल ट्रिजले कुक गरेको खाना भात जुन छ जे पनि त्यो चाहिँ एकदम महँगो गर्छ, त्यो चाहिँ फ्लेभर आउँछ। त्योहरू फ्युचर मेरो प्लान हो, दाउराबाटै कुक गरेर यो फर्ममा आयो भने ग्यास स्यास नचल्ने, दाउराबाट कुक गरेर खाने एप्पल ट्रिजको त्यो फ्लेभर आउने गरेर त्योहरू सोच हो। त्यो अब ठुलो मुराहरू मैले पनि अब ताप्नु पनि काम लाग्यो, कुक गर्ने काम लाग्यो। यहाँ हेर्नुहोस् कति रुखहरू छ, सबैले रिसाइकल के वेस्ट हुनु नदिने, रिसाइकल गर्यो भने त्यो चाहिँ मेरो सोच।
0: अब कुरा गरौँ विदेशबाट फर्किएर स्वदेशमै काम गर्न चाहने युवाहरूका, अर्थात् कर्मकै स्याउ फार्ममा काम गरिरहेका गोठवीर तामाङका कुरा। विभिन्न देशमा रोजगारीको लागि गएका तामाङ कुनै पनि देशमा सन्तुष्ट रहन सकेनन्, तर यति बेला यही स्याउ फार्ममा निकै सन्तुष्ट र उत्साहित देखिन्छन्। तामाङ सहित 2 दर्जन जतिलाई कर्म गुरुङले स्वदेशमै रोजगारमुखी बनाएका छन्। उनको स्याउ फार्ममा अहिले 25 प्रत्यक्ष रोजगार पाएका छन् भने अप्रत्यक्ष रूपमा 100। आफ्नै देशमा सम्भावना खोज्ने र खोजिदिने काम गरेका कर्म गुरुङले यसरी ठूलो परिमाणमा उत्पादन दिने गरी व्यवसाय खेती गर्दा आफूहरूले पनि स्वदेशमै रोजगारी पाएर परिवारसँगै बस्न र रमाउन पाएको महसुस गर्दैछन् गोठवीर तामाङ।
2: तिमीले फर्ममा काम गर्छौ लगायत योभन्दा वर्ष चाहिँ अब विदेशको खाडी मुलुकमा रोजगारीको सिलसिलामा गएको थियो। अहिले चाहिँ हाम्रो कर्मसरले गर्दाखेरि हामी चाहिँ बेरोजगारीहरूलाई रोजगारी दिएर चाहिँ स्वरोजगारी बनाइदिनु भएको छ। हामी जस्तो गरिबहरूको चुलो बालेको थिएन, उहाँले चुलो बलाइदिनु भएको छ। हामी जस्तो गरिबको बालबच्चाहरूलाई शिक्षा थिएन, उहाँले चाहिँ शिक्षा नै दिनुभएको छ। लगायत यहाँबाट चाहिँ हामीलाई धेरै रोजगारीको अब खाडी मुलुक जानु परेन। आफ्नै देशमा यसरी पसिना बगाएर आफ्नै देशमा यसरी पसिनाको मूल्य पाउनु भनेको धेरै गर्वको कुरा हो। यस्तो हाम्रो देशमा पनि यस्तो कर्म सौ जस्तो चाहिँ 10-15 भइदिए। हामी जस्तो गरिबहरू, हामी जस्तो देश विदेश अर्काको गुलामी गर्नु जानु पर्दैन थियो। आफ्नै देशमा पसिना बगाउनु, आफ्नै देशमा पसिना बगाएर चाहिँ आफ्नै घर परिवारसँग रमाउनु भनेको एउटा हामीलाई पनि गर्वको कुरा हो जस्तो लाग्छ।
0: आधुनिक प्रविधिको प्रयोग गरेर स्याउ खेती गर्ने मुस्ताङका पहिलो व्यक्ति समेत रहेका छन् कर्म गुरुङ। विकसित मुलुकमा प्रयोग भएको प्रविधिहरू इन्टरनेटको मद्दतले हेरेर आफ्नो बगानमा समेत लागू गरिरहेका छन्।
1: स्याउको यो सिँचाइको बारेमा हाम्रो बाउ बाजे पालोमा कसरी गर्थे त भन्दाखेरि, कुलो बनायो, रिङ बनायो, हरेक रुखलाई मान्छेले छेक्दै पानी हाल्दै यसो गर्नु पर्थ्यो इन्डिभिजुअली। अब अहिले चाहिँ टेक्नोलोजी, मैले चाहिँ इजरायली टेक्नोलोजी भनौँ न, हाम्रो नेपाल थोपाको त्यो थोपासिरको पाइप युज गरेको छु, सबै थोपासिरो चाहिँ डिप इरिगेसनबाट गर्छु कि। अब देख्दा अहिले त सजिलो छ, गेट बल्छ, टक्कै गेट बल खोल्यो अनि पानी छ नि। त्यो यो रुखहरू कति वर्षको त्यो हो, यो रुखले कति पानी माग्छ होइन, 10 केजी माग्छ, 10 लिटर माग्छ, 15 लिटर माग्छ है। एक्जाम्पल हामी मान्छे पनि आधी लिटर खाने, 1 लिटर खाने, त्यो हुन्छ, बेसी खाएर त अर्थ हुँदैन। त्यो जस्तो यसले जति माग्छ एकुरै डिउ खाँदामा त्यो रुखले मोर इफेक्टिभ हुन्छ कि। त्यस कारण हामीले एकदम त्यो यो सुक्खा माटो राम्रो भन्ने कारण त्यो सुक्खा माटो भएको खानामा हामीले यसलाई कति चाहियो त्यो एकुरै पानी दिनु पायो, धेरै चिसो पानी भयो भने आकाशको पानी त रोक्नु सक्दैन, धेरै पानीले पनि रुख बिगार्दो रहेछ, त्यो रुटहरू कुहिने त्यस खालको हुन्छ कि, त्यस कारण मुस्ताङ ड्राई सोइल राम्रो भन्नु कारण त्यो यो तपस्याले चाहिँ हाम्रो एक्युरेट 15-20 लिएर अब रुख बढ्दै जान्छ, त्यसको पानीको माग पनि बढ्दै जाने भयो, मलको माग पनि बढ्दै जान्छ, त्यसले त हामीले तपस्या प्रविधि एकदम मेन पावर पनि काम लाग्ने अनि इफेक्टिभ पनि हुने त्यसै हिसाबले हामी एकदम तपस्या
0: परम्परागत रूपमा रैथाने स्याउ उत्पादन गर्दै मुस्ताङका अन्य किसानहरूलाई समेत अहिले आधुनिक प्रविधिबाट नयाँ नयाँ स्याउ लगाई फलाएर सबैलाई अचम्मित नै बनाएका छन् कर्मले। विकसित मुलुकको स्याउ खेतीमा प्रयोग भएका प्रविधिहरू समेत प्रयोग भएका छन् स्याउ फार्ममा, जसले राम्रै नतिजा पनि दिएको छ। उच्च घनत्व स्याउको बगैंचा स्थापनाको लागि फिडर हाँगा भएका बिरूवा खरिद गर्नेदेखि बगैंचामा ट्रेली सपोर्ट प्रणाली स्थापना, थोपा सिंचाई तथा फर्टिगेशन प्रणाली स्थापना लगायत तारबार लगाउने कार्यको समेत अवलम्बन गरी आवश्यकता अनुकूल प्रविधि पद्धतिलाई समेत संलग्न गर्दै आएका छन्। स्याउ खेतीलाई नयाँ आधुनिक र मोडेल प्रविधि मैत्री खेतीको रूपमा रूपान्तरण गर्ने अभियानमा जुटेका छन् कर्म। झण्डै 5 दशकदेखि निरन्तर पुस्ता हस्तान्तरण भइआएको यहाँको रैथाने जातको स्याउ खेतीमा लागि परेका उनी पछिल्लो 5 वर्ष यता छिटो र छरितो गुणस्तरीय स्याउ उत्पादन दिन सक्ने जातका स्याउको खेती गर्न खसिएका छन् र सफल समेत भइरहेका छन्। स्याउ सम्बन्धी विभिन्न तालिम, अनलाइन भिडियो शिक्षा र प्राविधिकबाट सफलतातर्फ लम्किन उनलाई प्रेरणा मिलेको छ।
1: मेन पोल भन्छ, यो चाहिँ मेटलको युज गरेको छु, विदेशमा कुनै काठ एकदम नकुहिने खालको काठहरू पनि गर्दो रहेछ, कोही कङ्क्रिट पनि गर्दो रहेछ, त्योहरू झन् महँगो। अब काठहरू यो पानी कुहिनेको कारणले मैले फलामको युज गरेको छु। यसले चाहिँ मेन पोल भन्छ, यो चाहिँ कति 60 डिग्रीमा यसो कप गरेर यसले चाहिँ तल रकेट यसले इटालियन वेयरले कहिले पनि खेल नलाग्ने खालको मेटेरियल हामीले युज गरेको छु। अनि सब पोलहरू तपाईँ देख्नुहुन्छ, 10-12 बोटमा एउटा सब पोल हुन्छ, यसलाई चाहिँ 4 वेयर चाहिँ को सपोर्टमा निकाला राखेर एमहरू गरेर यसले रुखको सपोर्ट चाहिँ रुखलाई चाहिँ हावा हुरीबाट कुनै असर नपर्ने हिसाबले यसले चाहिँ कन्ट्रोल गर्नुपर्ने हुन्छ। हामीले यसरी युरोपियन प्रविधिले नि त्योभन्दा कम छैन, हामीले त्यो हिसाबले एकदम लाइन स्ट्रेट गरेर त्यसरी चाहिँ हामीले गरेको छु। यसले चाहिँ ग्रिपल भन्छ, एउटा टाइटर मिसिन हुन्छ, च्याट च्याट गरेर आफै टाइट गर्छ कि, मान्छेले तानेर तङ्गाउनुसँग सबै भएन। यो तार हेर्नु कति बलियो छ, एक त हाई टेम्परको यो युरोपतिर आएको, यो खिया पनि लाग्दैन, यो तन्किँदैन भने अब नेपालको यो लोकल युज गरेको खाने सस्तो छ, तर यो तन्किँदै आउँछ अनि के पर्छ भने यसले खिया लाएर चुटिने हुन्छ। फेरि डबल काम गर्दा सब खोल्नु पर्यो, त्यो छ नि त यसको अब यो रुखको आयु 20-30-40 वर्ष जान्छ कि, यसको लाइफ चाहिँ लङ छ, कस्टली छ, अब विदेशबाट ल्याएको चिज हो।
0: गुरुङले घोडासँगै च्याङ्रा र केही गाई समेत पालेका छन्। यहीँबाट उत्पादित कम्पोस्ट मललाई पकाएर तयार गरी उच्च कोटीको प्राङ्गारिक मल समेत उत्पादन गरिरहेका छन्। सोही मल स्याउको बगानमा प्रयोग भइरहेको छ।
1: स्याउलाई हामीले युज गर्ने यो खालको मल हो, यो चाहिँ च्याङ्रा घोमा छ, झन्डै 400 वटा च्याङ्रा छ, च्याङ्रा खोर चाहिँ देख्नुभयो उता हो, त्यो चाहिँ टाइम टु टाइम निकालेर यहाँ जम्मा गरेर यसले डिकम्पोज गरिन्छ, यसले एएमए पनि मिसाइन्छ, यो कुहेपछि फेरि यसले यहाँ पल्टाउने, त्यहाँबाट थर्ड स्टेप भयो हाम्रो स्याउ फार्ममा जान्छ। यो चाहिँ हाम्रो 100% अब अर्ग्यानिक एनिमलको त्यो हो। अब यसमा अझ तत्त्व ल्याब टेस्ट गरेर कतिपय पुग्दैन, त्योहरू मैले ओभिफोर्ट मार्फत त्यसलाई पनि 40-60 मिसाएर चाहिँ मैले हाल्ने गर्छु।
0: सयौं रोपनीमा सिंचाई विहीन बाँझो जग्गामा सिंचित गरी उच्च घनत्वको गाला, खोजी, किङ रोड र गोल्डेन लगायतका स्याउ उत्पादन भइरहेको छ उनको फार्ममा। उच्च घनत्वको स्याउ बिरूवा लगाएपछि कर्मले नेदरल्यान्डबाट दक्ष स्याउ विज्ञ प्राविधिक झिकाएर तालिम लिएका थिए भने जिल्लाका 100 भन्दा बढी किसानलाई पनि तालिम प्राप्त गर्ने अवसर जुटाएका थिए। नेदरल्यान्डका एन्थोन नामका स्याउ विज्ञलाई मुस्ताङमै झिकाएर पनि तालिम लिएपछि व्यावसायिक स्याउ उत्पादनलाई थप हौसला मिलेको छ उनलाई। उनले स्याउ क्षेत्रमा गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै संविधान दिवस 2077 कृषि क्षेत्रमा योगदान पुर्याएको भन्दै राष्ट्रपतिबाट विभूषण समेत प्राप्त भएको थियो उनलाई। स्याउको पोस्ट हार्वेस्ट गर्ने समयमा समेत विशेष ध्यान पुर्याउन सकेमा कम क्षति र बजार मूल्य समेत राम्रो पाउन सक्ने उनको सुझाव छ।
1: स्याउ टिप्ने प्रोग्राम शुरू भएको छ, अब स्याउ टिप्नलाई पनि एउटा तरिका चाहिँदो रहेछ होइन। यहाँ हाम्रो स्याउ व्यापारी भने कतिले जानकार नहुनेहरूलाई ल स्याउ टिप्ने भने बारी खाली भएर टिप्दो रहेछ, त्यो प्रविधि होइन रहेछ युट्युबमा हेर्दा। अब हाम्रो 5-6 वटा उनी भने बराबर हुँदैन नि, त्यो जस्तै यिनीहरू सबै स्याउ पनि बराबर हुँदैन, एकैचोटि सबै पाकेको हुँदैन होइन, एउटा जातमा त्यो जातमा पनि टाइप टाइप छ। यो गाला एप्पल चाहिँ टिप्ने प्रोग्राम अहिले भएर छ, कारण यो चाहिँ एर्ली भेराइटी भन्छ कि, यो चाहिँ 20-25 दिन अगाडि पाक्ने खालको हो, किन डिफ्रेन्ट भेराइटी रोप्छ त भन्दा यो पाक्यो यसको टिपेर बजार परेको छ अनि अर्को पाक्छ, काम गर्नुमा सजिलो भयो, एकचोटि पाकेन अनि अर्को कुरा फेरि गाला भन्दैमा सबै एकदम टिप्नु पनि हुन्छ, जुन जुन साइज पुगेछ अब कलर पुगेछ टेस्ट पुग्यो त्यसलाई टिप्ने, एक राउन्ड सट्टै टिपेर जाने अनि सेकेन्ड टाइममा फेरि सेकेन्ड राउन्ड टिप्ने। त्यसरी गर्दा गर्दै मार्केटमा पनि पाक्यो राम्रो स्याउट जाने भयो, हाम्रो यो रुखलाई पनि फेरि टिप्दै हल्का हुँदै जाने भयो, एउटा स्टेज कम भयो, फेरि सानोहरूले पनि बढ्ने मौका पायो, सजिलो हुने मौका पायो, त्यसरी राउन्ड बाई राउन्ड टिप्नु पर्दो रहेछ कि।
0: खेर गएका जग्गा र बाँझो जग्गामा पनि स्याउ खेती गरी सुन फुलाउन सकिन्छ भन्ने दृढ विश्वासका साथ काम गरिरहेका छन् कर्मले। स्याउलाई सुरक्षित भण्डारण गर्न कोल्ड स्टोर समेत सञ्चालनमा ल्याएका छन्।
1: यो चाहिँ मेरो किसान केन्द्र र कोल्ड रुम है, यो चाहिँ झन्डै 10-15 टनसम्मको लागि हो, अनि यस्तो खालको तल पनि छ, यो दुईवटा छ अहिले तात्कालीन, पछि चाहिँ बनाउँदै जानु पर्ला, 100 टनको पनि पछि अर्को साल बनाउनु भन्ने कुरा त्यो छ, अनि यसको चाहिँ एकदम प्र्याक्टिकल छ, मैले राम्रो युज गरिरहेको छु। लास्ट इयर पनि जुन स्याउ राम्रो काट्यो, अब बाँकी अहिले बाङ्गो ट्याङ्गो सेपलेस झरेकोहरूले चाहिँ हामीले यहाँ राखेर कुनै आस्तै आरामले सुकुरी बनाउने काम पनि गर्छु, र भोलि चैत भएसम्म यहाँ मान्छे धेरै आउँछ, त्यो बेलामा बेच्ने पनि गर्छु।
0: स्याउलाई सग्लो प्याकेजिङ गरिए पनि बजारसम्म पुग्दा सडकका कारण एक आपसमा ठोकिएर बिग्रने र बजारमा यहाँबाट ढुवानी भएका स्याउ पूरा बिक्री गर्न नसक्दा नोक्सान समेत बेहोर्नु परेको छ बेला बेला। तर उनी विचलित छैनन्, सक्दो प्रविधि र यन्त्रहरूलाई प्रयोग गर्दै सही तरिकाले टिपिएका स्याउहरूलाई प्राकृतिक पद्धतिबाट सफा गर्दै साइज छुट्याएर ग्रेडिङ गर्दै प्याकिङ गर्दै बजारमा पठाउने गरेका छन्। तर कुनै कुनै व्यापारीले सर्लक्क परेका स्याउका दानाहरू देख्दा विदेशी स्याउ जस्तो भनेको प्रसंग समेत हामीसँग सार्दै थिए।
1: ग्रेडिङ मिसिन पोर्टिङ मैले यो सञ्जनामा ल्याएँ, पोर्ट यति धेरै ल्याएको छ, यसपालि गरौँ कि भनेको। यसको काम भनेको र यसलाई ड्राई पार्ने, उता उसले ड्राई पार्ने, अनि यहाँ बिचको ब्रस छ प्लास्टिक ब्रस छ, त्यसले धुलो मुलोहरूलाई सफा गर्ने, अनि यहाँ आएर यो घर बुझ्दा भन्छ यसले चाहिँ नेचुरल साइन गर्ने, तर यसमा कुनै व्याक्स केमिकल केही पनि छैन।
0: मुस्ताङको स्याउको गुणस्तर र स्वादसँग कुनै पनि देशको उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने गुरुङको भनाइ छ। यसकारण हरेक उपभोक्ताले मुस्ताङको स्याउको गुणस्तर र स्वादका साथै अर्ग्यानिक स्याउ चिन्न सक्नुपर्ने गुरुङ बताउँछन्। साथै गुरुङले चिम्ले ब्रान्डको नाममा स्याउ आफूले उत्पादन गरेको र धेरै उपभोक्ताले मन पराएको प्रसंग समेत साथमा भएका छन्।
1: चिम्लेको स्याउ जमानादेखि मेरो कम्पनी हुनु अगाडि धेरै फेमस भएको कारणले मेरो कम्पनी नाम पनि चिम्ले राख्नुको कारण त्यो हो, निलगिरीको फेदमा अवस्थित भएको। तपाईँहरू यसको यो फर्मको प्रडक्ट खान चाहनुहुन्छ भने त्यहाँ फोन नम्बर पनि मेन्सन गरेको छ। यो खालको लोभो 10 केजी कार्टुन छ, ढुक्का साथ किन्दा हुन्छ। अब धेरै भेराइटी अहिले भर्खरै अब गाला एप्पलको चाहिँ अब सुरु भयो, यो चाहिँ पहिला पाक्ने जात हो र यो हेर्दै रातो भयो त भने स्विट इन सावर भन्छ, भिटामिन सी प्राप्त हुन्छ, त्यसको गुलियो पनि हुन्छ, हल्का सावर पनि हुन्छ। तर सबसे पहिला पाक्ने 20-25 दिन अगाडि पाक्ने प्रजात भनेको चाहिँ गाला एउटा मात्रै हो यहाँ मुस्ताङमा, अनि गोल्डेन छ, रेड डिलिसियस छ, फुजी चाहिँ लास्ट भेराइटी हो।
0: हिमाल पारीको जिल्ला मुस्ताङ स्याउका लागि प्राकृतिक रूपमा अनुकूल हावा पनि भएको ठाउँ हो। यहाँ उत्पादन हुने स्याउ हेर्दा आकर्षक हुनुको साथै निकै रसिलो र स्वादिला पनि हुन्छन्। उच्च घनत्वको स्याउ खेतीमा उच्च प्रविधिको प्रयोग गरी विभिन्न स्थानमा गरी 600 रोपनी क्षेत्रफलमा स्याउ खेती गरिरहेका कर्मको योगदान र निरन्तरतालाई सम्मान गर्नै पर्छ। मुस्ताङमा उन्नत प्रविधिको प्रयोग गरेर स्याउ खेतीलाई व्यावसायिक रूपमा थाल्ने मध्ये उनी जिल्लाकै पहिलो व्यक्ति समेत रहेका छन्। कृषि जुनसुकै कर्मभन्दा माथिल्लो हैसियतको पेसा हो भन्ने कुरालाई स्थापित गर्न सरकारको भूमिका महत्वपूर्ण हुन्छ। आज कृषिबाट केही हुँदैन भन्ने ठानेर लाखौं युवा विदेशिएका छन्। यस्ता युवाहरूलाई कर्म गुरूङले गर्दै गरेको कामले सम्भावना खोजिरहेको छ भने एक पटक यही कुरामा घोत्लिन समेत प्रेरित गरिरहेको छ। कर्म गुरूङ भन्छन्, सरकारले कृषिमा लाग्नेहरूलाई निराश पार्ने होइन, उच्च सम्मान दिनुपर्छ र सम्भावना देखाइरहनुपर्छ।

0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
0: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
0: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
0: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
0: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
0: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
0: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
0: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
0: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
1: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
0: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन।
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
0: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
1: मौरी पालन व्यवसाय र मह प्रशोधन।
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन भण्डारण तथा निर्यात।
0: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
1: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
0: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
0: फलफूल प्रशोधन र बजारीकरण।
1: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
0: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
1: प्राङ्गारिक कृषि वस्तु निर्यात।
0: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण।
1: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
0: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
4: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
3: सम्पर्क नम्बर 9844021369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप
5: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
6: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्राक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
3: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854501575 9841906669 9864147188
6: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
7: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ
8: यो सेवा निशुल्क छ विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ
7: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर वाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ
8: छलफलका आधारमा प्रिस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ
9: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485403998 0485403998
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल
10: हजुरको रेडियो

0: विषादयुक्त थाना त्यागौ रै थाने बालिकी र लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
4: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
5: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
6: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली।
8: सम्पर्क नम्बर 0475904669692 98

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज तामा कोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य मुख्य शीर्षकहरूबाट। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोको कारण देशभर मृत्यु हुनेको संख्या 12 पुग्यो। मनाङको हिमलुङ हिमालमा हिम पहिरोमा परेर 10 जना भन्दा बढ़ी बेपत्ता। हुम्लामा जड़ीबुटी संकलन गर्न पुगेका एकको मृत्यु, 9 जना सम्पर्कविहीन। कामेछाप कांग्रेसमा महाधिवेशनको सरगर्मी बढ़्यो। ओखलढुङ्गाको चम्पादेवीमा पहिरोको कारण 3 परिवार विस्थापित। भारतको उत्तर प्रदेशमा वर्षाले जनजीवन अस्तव्यस्त, 58 जनाको मृत्यु। र विश्व सितोहियो कराटेमा नेपालले 2 स्वर्णसहित 6 पदक जित्यो।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है। के
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
6: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 9896692998।
3: हजुरको रेडियो 102.1 मेगा।
0: अब पूरा समाचार। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोको कारण देशभर मृत्यु हुनेको संख्या 12 पुगेको छ भने पाल्पा, बागलुङ र म्याग्दीमा 7 जना सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले असोज 8 गतेदेखि हालसम्म बाढ़ी, पहिरो र अविरल वर्षाको कारण मृत्यु हुनेको संख्या 12 पुगेको जानकारी दिनुभएको छ। उहाँका अनुसार 7 जना सम्पर्कविहीन रहेका छन्। पाल्पामा 1 जना, बागलुङमा 4 जना र म्याग्दीमा 2 जना गरी बेपत्ता हुनेको संख्या 7 पुगेको छ। प्राधिकरणका अनुसार पछिल्लो 24 घण्टामा मात्रै 6 जनाको मृत्यु भएको छ। मौसम पूर्वानुमान महाशाखाले वर्षा तथा सम्भावित जोखिमबारे पूर्वानुमान गरेपछि प्राधिकरणले सोही आधारमा तयारी गरेको उहाँको भनाइ छ। प्राधिकरणका अनुसार नवलपुर, सितवन, पाल्पा पर्वत लगायतका जिल्लाहरूमा बाढ़ी, कटान र पहिरोको जोखिम देखिएको छ। पर्वतमा केही घर बाढ़ी बगाएको छ। तर स्थानीय प्रशासनले जोखिमयुक्त बस्तीको बासिन्दाहरूलाई समयमै सुरक्षित स्थानमा सारेकोले मानवीय क्षति हुन नपाएको प्राधिकरणका प्रवक्ता मोहतले बताउनुभएको छ। बागलुङ र पाल्पामा पहिरोमा पुरिएर छ जनाको ज्यान गएको छ। बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फडेन्द्र प्रसाईका अनुसार निसी खोला गाउँपालिका तीन के श्याम कुमारी बिक र उनका तीनजना छोरा मनोज मुकेश र निशानको ज्यान गएको छ। यस्तै पाल्पाको माथागढ़ी गाउँपालिका दुई र रिब्दीकोट गाउँपालिका छमा पनि पहिरोमा पुरिएर दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नुवाय उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढ़ी गाउँपालिका दुई रूपसे रजौरीका 75 वर्षीय शेरबहादुर छेदी र रिब्दीकोट गाउँपालिका छ ठिमुरे की 59 वर्षीय विष्णु कुमारी सारूको ज्यान गएको छ। यस्तै माथागढ़ी तीनमा पहिरोले घर पुरिदा तीनजनाको अवस्था थाहा हुन सकेको छैन। माथागढ़ी गाउँपालिका तीन भैसेकटामा आज बिहान 4:30 बजे घरमाथिबाट पहिरो खसेको थियो। पहिरोले लीलबहादुर घरती मगरको घर पुरेको र 70 वर्षीय लीलबहादुर सहित उनकी छोरी 17 वर्षीय दिना र छिमेकी मोतीलाल घरती मगरकी छोरी 15 वर्षीय झरना सम्पर्क विहीन भएको वडाध्यक्ष तेजबहादुर घरती मगरले जानकारी दिनुभएको छ। घरमाथिबाट आएको ठूलो डिस्को सहितको पहिरोले घर नै देख्न नसक्ने गरी पुरेको छ। ठूलो डिस्को र पहिरो आएकोले उद्धारमा समस्या भएको गाउँपालिकाका अध्यक्ष एम चिदीले बताउनु भएको छ। घटना लगतै सुरक्षाकर्मीको टोली खोजी तथा उद्धारमा खटिएको पनि बताइएको छ। धनुषाको मिथिला नगरपालिका 11 आँपगाछीमा पहिरो खस्दा एक महिलाको मृत्यु भएको छ। आज बिहान करिब 9:10 स्थानीय राजन श्रेष्ठको एक तले टालीको छानो भएको घर पहिरोले पुरिएको छ। घटनाको जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय ढल्केवर तथा मातत्का प्रहरी टोली र सिन्धुली स्थित इलाका प्रहरी कार्यालय विमानबाट संयुक्त टोली तत्काल घटनास्थल पुगेको थियो। उद्धारको क्रममा घरभित्र रहेको 5 मध्ये 4 सकुशल बाहिर निकालेको प्रहरीले जनाएको छ। उद्धार टोलीले बिहान करिब 11 राजन श्रेष्ठकी श्रीमती अन्दाजी 35 वर्षीय कमला श्रेष्ठलाई मृत अवस्थामा फेला पारेको थियो। पहिरोमा पुरिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक श्रेष्ठको शव परीक्षणको लागि सरकारी अस्पताल बर्दीवास मौतरी पठाइएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको पनि त्यहाँको प्रहरीले जनाएको छ। मनाङको नार्पा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा आज बिहान हिमपहिरो जाँदा 10 भन्दा बढ़ी आरोही र सहयोगी बेपत्ता भएका छन्। हिमाल आरोहणका लागि गएका 22 मध्ये करिब 1 व्यक्ति बेपत्ता भएको आशंका गरिएको छ। उनीहरूमध्ये 9 पर्वतारोही र 13 सहयोगी कर्मचारी रहेको प्रहरीले बताएको छ। घटनापछि उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर मनाङतर्फ गएको छ। घटनामा के कति क्षति भयो भन्ने बारेमा एकिङ विवरण प्राप्त भइ नसकेको पनि प्रहरीले जनाएको छ। प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले घटनाबारे थप विवरण संकलन भइरहेको जानकारी दिनुभएको छ। हिमपहिरोमा परेका 22 सबै नेपाली नागरिक रहेको पनि खुलेको छ। उनीहरूमध्ये केही सम्पर्कविहीन भएको आशंका गरिएको छ। यसअघि घटनामा विदेशी आरोही सहित पुरेको हुन सक्ने आशंका गरिए पनि हिमपहिरोमा परेका सबै 22 नेपाली नागरिक रहेको बताइएको छ। हुम्लाको चंखेरी गाउँपालिका 2 स्थित बांगे ढुङ्गा सामुदायिक वनमा कटुको जड़ीबुटी संकलन गरिरहेका मुगुका स्थानीय मध्ये 1 मृत्यु भएको छ भने 9 सम्पर्कविहीन भएका छन्। मुगुको मुगुम कारमारोङ गाउँपालिका 9 पापु र छाइलाबाट कटुको संकलनका लागि हुम्ला पुगेका 22 वर्षीय गणेश बुढाको हिउँमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ। प्रहरीका अनुसार भदौ 28 13 स्थानीय कुटुको संकलनका लागि बांगे ढुङ्गा सामुदायिक वन पुगेका थिए। उनीहरू त्यहाँ जड़ीबुटी संकलन गरिरहेको बेला सामुदायिक वन उपभोक्ता समितिले कटुको संकलन गर्न नदिएपछि फर्किएका थिए। फर्किने क्रममा घुँडासम्म हिउँ जमेको क्षेत्रमा बुढाको मृत्यु भएको बताइएको छ। स्थानीयका अनुसार मुगुको पाटन क्षेत्रमा जड़ीबुटी संकलन गरिरहेका उनी छाइलाबाट कटुको संकलनका लागि हुम्ला पुगेका 22 वर्षीय गणेश बुढाको हिउँमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ। प्रहरीका अनुसार भदौ 28 13 स्थानीय

0: भएको थियो। असोज 10 गते झडप भएको बताइएको छ। मुगुतर्फबाट कटुको संकलन गरिरहेको टोलीलाई हुमलातर्फको सामुदायिक वन समूहका मानिसहरूले लकेटेको आरोप मुगुका स्थानीयले लगाएका छन्। घटनाबारे जानकारी पाए लगतै मुगु र हुम्लाबाट प्रहरी परिचालन गरिएको डीएसपी थपलियाले जानकारी दिनुभएको छ। गएको बिहिबारदेखि देशभर सक्रिय रहेको न्यून चापीय मौसमी प्रणाली कमजोर बनेको छ। लगातारको वर्षाको कारण जनजीवन प्रभावित भए पनि अविरल ठूलो वर्षाको सम्भावना भने टर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका एक दुई ठाउँ बाहेक सबैतिर वर्षा रोकिएको छ। धेरै ठाउँमा घाम लाग्न थालेको छ। यद्यपि आज रातिसम्म केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना भने कायमै छ। अब भोलिदेखि मौसममा उल्लेखनीय सुधार आई घाम लाग्ने मौसमविदहरूले पूर्वानुमान गरेका छन्। वर्षा रोकिए पनि गैराती र आज बिहान परेको पानीको कारण देशका विभिन्न नदीहरूमा जलस्तर बढ़ेर खतराको तह पार गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको जलस्तर देवघाट बाढ़ी मापन केन्द्रमा खतराको तह 9 मिटर भन्दा माथि अर्थात झण्डै 11 मिटर पुगेको छ। नारायणीका प्रमुख सहायक नदीहरू कालीगण्डकी सेती माधी मर्स्याङदी दरौदी र त्रिशुलीमा पनि पानीको बहाव उच्च रहेको छ। यसैबीच कालीगण्डकी नदीमा आएको बाढ़ी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिकाको फर्सेमा 25 घर बगेका छन्। त्यहाँका 80 घर जोखिममा परेका छन्। नारायणी नदी आसपासको चितवन र नवलपरासीको होचो तथा डुबान सम्भावित क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित ठाउँतर्फ जान र नदी किनारमा अनावश्यक भीड़भाड़ नगर्न महाशाखाले आग्रह गरेको छ। बाढ़ी र पहिरोको जोखिम अझै कायमै रहेकोले नदी तटीय क्षेत्रका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान मौसमविदहरूको अनुमान छ। गैराती प्रहरीले नियन्त्रणमा लिएका पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा रिहा भएका छन्। प्रहरीले जबरालाई उहाँको परिवारको जिम्मा लगाएको छ। पूर्व प्रधान न्यायाधीश जबरालाई गैराती आफ्नै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले उहाँलाई पक्राउ गरिएको नभएर सुरक्षा चुनौती भएको कारण सुरक्षित स्थानमा राखिएको बताएको थियो। महाशाखाका प्रवक्ता एसपी रामेश्वर कार्कीले सुरक्षा थ्रेटको सूचनापछि पूर्व प्रधान न्यायाधीश जबरालाई ल्याइएको र सुरक्षित स्थानमा बसिरहेको बताउनु भएको थियो। तर के कारण जबरालाई सुरक्षा चुनौती भयो भन्ने बारे सरकारले अहिलेसम्म केही खुलाएको छैन। जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि उहाँको बारेमा संचार माध्यममा फरक फरक विषयहरू आएका थिए। केही संचार माध्यमले पूर्व प्रधान न्यायाधीश जबराले विचाराधीन मुद्दामा अनावश्यक चासो राखेर चलखेल गरेको तथा शान्ति सुरक्षा भड्काउने गतिविधिमा सक्रिय भएको कारण पक्राउ गरिएको भन्ने समाचार पनि सार्वजनिक भएको थियो। पूर्व प्रधान न्यायाधीश जबरालाई भेट्न मानव अधिकार आयोगको टोली प्रहरी कार्यालय पुगे पनि भेट्न नदिएपछि फर्किएको थियो। जबरालाई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखिएको थियो। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम पछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला। रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाउ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछाप।

0: द्वारा जनहितमा जारी सन्देश।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन नजिकैदै गर्दा रामेछापमा महाधिवेशन प्रतिनिधि चयनलाई लिएर राजनैतिक सरगर्मी बढ़ेको छ। वड़ा तथा गाउँ नगर अधिवेशन सम्पन्न भएसँगै संघीय तथा प्रदेश महाधिवेशन प्रतिनिधिका आकांक्षीहरूले उम्मेद्वारी घोषणा गर्न थालेका छन्। रामेछापमा महाधिवेशन प्रतिनिधि चयनको तयारीसँगै कांग्रेसभित्र संगठन सुधार, गुटबन्दी अन्त्य र एकताको बहस पनि चर्किएको छ। असोज 16 19 गतेसम्म हुने 15 महाधिवेशन अन्तर्गत रामेछापमा वडा गाउँ तथा नगर अधिवेशन सम्पन्न भइसकेका छन्। यसअघि असोज 10 गतेका लागि तय गरिएको प्रदेश सभा तथा प्रतिनिधि क्षेत्रीय अधिवेशन निर्वाचन कार्यक्रम प्रतिकूल मौसमको कारण प्रभावित भएपछि केन्द्रीय कार्यसमितिले असोज 13 गतेभित्रै अनुकूलता हेरेर सम्पन्न गर्न निर्देशन दिएको थियो। सोही अनुसार रामेछापमा बाँकी निर्वाचन कार्यक्रम असोज 13 गते गर्ने तयारी रहेको जिल्ला निर्वाचन समितिले जनाएको छ। रामेछापबाट संघीय महाधिवेशन प्रतिनिधितर्फ विभिन्न समावेशी समूहबाट 33 निर्वाचित हुनेछन्। महिलातर्फ 4, खुल्लातर्फ 10, श्रमिक 1, पेशागत विशेषज्ञ 1, युवा महिलातर्फ 1, युवा खुल्लातर्फ 1, अपाङ्गता भएका व्यक्तितर्फ 1, अल्पसंख्यक 1, दलित 1, प्रजातन्त्र सेनानी शहीद परिवार तथा द्वन्द पीड़िततर्फ 1 र समानुपातिकतर्फ 10 निर्वाचित हुने व्यवस्था छ। यसबाहेक क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्रीय सभापति तथा गाउँ नगर सभापतिहरू पदेन महाधिवेशन प्रतिनिधि हुनेछन्। पदेन प्रतिनिधिले मतदान गर्न पाए पनि उम्मेद्वार बन्न नपाउने व्यवस्था रहेको छ। यस्तै प्रदेश महाधिवेशन प्रतिनिधितर्फ महिलाबाट 2, खुल्लाबाट 8, पेशागत विशेषज्ञ 1, युवा महिलाबाट 1, युवा खुल्लाबाट 1, अपाङ्गता भएको व्यक्तिबाट 1, श्रमिक 1, अल्पसंख्यक 1, दलित 1, प्रजातन्त्र सेनानी शहीद परिवार तथा द्वन्द पीड़ितबाट 1 र समानुपातिकतर्फ 6 गरी 24 निर्वाचित हुनेछन्। प्रदेशसभा क्षेत्रीय सभापति तथा गाउँ नगर सभापतिहरू पदेन प्रतिनिधि हुनेछन्। प्रदेश तथा संघीय महाधिवेशन प्रतिनिधि चयनमा रामेछापका 1808 प्रतिनिधिले मतदान गर्नेछन्। ओखलढुङ्गामा पहिरोको कारण 3 परिवार विस्थापित भएका छन्। चम्पादेवी गाउँपालिका 5 पुराना गाउँमा वर्षापछि पहिरो झरेर घरमा क्षति भएपछि उक्त परिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार हिजो अविरल वर्षाको कारण घरमाथिबाट झरेको पहिरोले 3 घरमा क्षति पुर्याएको छ। पहिरोको कारण स्थानीय बलबहादुर दमाई, पेशल दर्नाल र कुमार दर्जीको एक तले घरमा सामान्य क्षति पुगेको छ। पहिरोको कारण घरमा बस्न जोखिम भएपछि उनीहरूलाई आफन्तको घरमा सारिएको त्यहाँको प्रहरीले जानकारी दिएको छ। लगातारको वर्षापछि आएको बाढ़ी र पहिरोले बीपी राजमार्गमा पुर्याएको क्षतिको तत्काल यातायात क्षतिले तत्काल यातायात अवरूद्ध मात्रै गरेको छैन, सड़कको अस्थायी संरचना र विपदपछिको पुनर्स्थापनामा चुनौती पनि सतहमा ल्याएको छ। असोज 8 गते बेलुकादेखि अवरूद्ध राजमार्ग सञ्चालनमा ल्याउन कम्तीमा अझै 1-2 दिन लाग्ने देखिएको छ। तर यातायात सञ्चालनमा आए पनि केही खण्डमा सहज आवागमनका लागि करिब 4-5 दिन लाग्ने जस्तो अवस्था रहेको बताइएको छ। काभ्रे पलाञ्चोक रोशी खोलामा आएको बाढ़ी बीपी राजमार्गका लागि सबैभन्दा ठूलो चुनौती बन्ने गरेको छ। चौकी डाँडामा करिब 250 मिटर लामो डाइभर्जन नै बाढ़ीले पूर्ण रूपमा बगाएपछि त्यहाँ नयाँ डाइभर्जन निर्माण गर्नुपर्ने भएको छ। सड़क डिभिजन भक्तपुरका अनुसार यही काम अहिले राजमार्ग खुलाउने प्रक्रियाको सबैभन्दा जटिल पक्ष बनेको छ। शनिबार दिउँसोदेखि चौकी डाँडामा डाइभर्जन निर्माण शुरू गरिएको भए पनि वर्षा भएपछि काम रोक्नु परेको सड़क डिभिजन भक्तपुरका इन्जिनियर हिमाल काफ्लेले बताउनु भएको छ। मौसम अनुकूल भए भोलि बेलुकासम्ममा आजसम्ममा डाइभर्जन निर्माण सक्ने लक्ष्य राखिएको थियो। तर मौसमको अनिश्चितताको कारण लक्ष्य अनुसार काम सम्पन्न हुनेमा अहिले नै निश्चित हुन नसकिने उहाँको भनाइ छ। सुनकोशी मरिन डाइभर्जन बहुद्देश्य आयोजना अपेक्षित गतिमा अघि बढ़न सकेको छैन। आर्थिक वर्ष 2076-77 कार्यान्वयन शुरू भएको यस आयोजनाको 2082-83 भौतिक प्रगति 37.81% मात्र पुगेको छ। आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य 2099-90 सारिएको छ। शुरूआती लागत 49.42 अर्ब रूपियाँ अनुमान गरिएको आयोजनाको लागत अहिले बढ़ेर 61.65 अर्ब रूपियाँ पुगेको छ। समाचार क्रम अन्तर्राष्ट्रिय समाचार भारतको उत्तर प्रदेशमा अविरल वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ। करिब 72 घण्टादेखि भइरहेको अविरल वर्षाको कारण धेरै स्थानमा कच्ची घर भत्किएका छन् भने रूख र विद्युतको पोल ढलेर सड़क अवरूद्ध भएका छन्। विद्युत लाइनमा समेत क्षति पुगेपछि विभिन्न क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको छ। शनिबार उत्तर प्रदेशका अधिकांश क्षेत्रमा तीव्र हावाहुरीसहित मुसलधारी वर्षा भएको थियो। करिब 10 जिल्लामा 200 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको जनाइएको छ। र अन्त्यमा खेल समाचार। जापानमा चलिरहेको विश्व सितोरियो कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण 1 रजत र 3 काँस्य सहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्दरले स्वर्ण पदक जित्नु भएको छ। एरिकाले महिलातर्फ 68 केजी भन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि काँस्य पदक जित्नु भएको छ। एरिकाले आज भएको फाइनलमा चाइनिज ताइपेकी खेलाड़ीलाई 8-6 हराउनु भएको छ। विश्व सितोरियो कराते च्याम्पियनशीपमा एरिकाको यो दोस्रो स्वर्ण पदक हो। यस्तै राकेशले पुरूषतर्फ 60 केजी मुनि स्वर्ण जित्नुभएको छ। निरूपा दोङ तामाङले महिलातर्फ 68 केजी मुनि रजत पदक जित्नुभएको छ। उहाँले टीम कुमेतेतर्फ पनि काँस्य पदक जित्नुभएको छ। मेनबहादुर तामाङले 67 केजी तौल समूहमा काँस्य जित्नुभएको छ। टीम इभेन्टमा नेपालले एक थप काँस्य पदक जितेको छ। मेघा लिम्बू, सानुमाया थिङ र एलिसा राजकोटीले टीम काता र टीम कुमितेमा काँस्य पदक जित्नु भएको छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पटक। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोको कारण देशभर मृत्यु हुनेको संख्या 12 पुग्यो। मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परेर 10 भन्दा बढ़ी बेपत्ता। हुम्लामा जड़ीबुटी संक्रमण गर्न पुगेको एकको मृत्यु। 9 सम्पर्कविहीन। रामेछाप कांग्रेसमा महाधिवेशनको सरगर्मी बढ़्यो। ओखलढुङ्गाको चम्पादेवीमा पहिरोको कारण 3 परिवार विस्थापित। भारतको उत्तर प्रदेशमा वर्षाले जनजीवन अस्तव्यस्त। 58 जनाको मृत्यु। र विश्व सितोरियो कराटेमा नेपालले 2 स्वर्ण सहित 6 पदक जित्यो। अवस्था हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ज पेंस
2: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
3: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
2: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ
3: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
3: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540402349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
5: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0485401443, 98630023422।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98543042555, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
6: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु,
6: टाउको दुख्नु,
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
6: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
4: वाकवाकी लाग्नु, बान्ता हुनु,
6: शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।

0: नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोकुल गंगाको दशौं अंकमा हार्दिक स्वागत छ। कार्यक्रमको साथमा छु म ईश्वर विश्वकर्मा। रामेछापको गोकुल गंगा गाउँपालिकाको सहकार्यमा रेडियो झनकार 97.5 मेगाहर्जले तयार पारेको यो कार्यक्रम प्रत्येक साताको आइतबार साँझ 36 देखि 7 बजेसम्म प्रसारण हुने गर्दछ। यो कार्यक्रम रेडियो झनकारका साथै रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो रामेछाप र रेडियो तिफदीबाट पनि एकै साथ सुन्न सक्नुहुनेछ। गोकुलगंगा गाउँपालिकामा भइरहेका विकास निर्माण, नयाँ योजना, असल अभ्यास र सार्वजनिक सेवा सुविधा बारे नागरिकलाई सुसूचित गराउँदै सुशासन र पारदर्शिता प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ हामी यो कार्यक्रम लिएर उपस्थित हुने गरेका छौ। श्रोता, आजको दशौं अंकमा हामीले गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष नर विक्रम कार्कीसँग गरिएको विशेष कुराकानी लिएर उपस्थित भएका छौ। आउनुहोस्, उहाँसँग वडा नम्बर 3 मा भइरहेका विकास निर्माणका काम, खाने पानी, सड़क, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भएका प्रगति र सार्वजनिक सेवा सुविधा बारे गरिएको यो विशेष कुराकानी सुनौ।
1: मेरो चाहिँ 48 वटा जति योजनाको साना ठुला गरेर बढीमा 5 लाख जतिमा चाहिँ 3 लाख योजनाहरू थियो। त्यो सबै योजना मेरो पुरै सम्पन्न भएको छ। अझै त्यो मन्दिर छ, सडक छ, बर्खामा भलाउने साना साना खोलाहरूमा चाहिँ सजिल सुमन्दीको ढलान यिनै थिए। ती सबै पुरै सम्पन्न भएको छ। हामीले चाहिँ ओडामा सक्रिय रूपले ओडामा आएको बजेटबाट इमानदारी गर्दा सक्रिय रूपले जनताको सबै आकांक्षा पूरा गर्न नसकेको केही हदमा हामीले पूरा गरेका छौँ भन्ने कुरा।
2: हजुर, अब चालू आर्थिक वर्ष शुरू भएको 2.5 महिना भन्दा बढी भइसकेको अवस्था हो। बजेट पनि पारित भएर कार्यान्वयनको चरणमा गइसकेको अवस्थामा यो वर्ष चाहिँ तपाईँको वडामा मुख्य रूपमा चाहिँ कुन कुन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ? के साँच्चै बजेटले वडावासीको आवश्यकतालाई सम्बोधन गर्न सक्छ?
1: हामीले विशेष गरी बढी पूर्वधारलाई नै फोकस गरेका थियो। टोल टोलमा एउटा बर्खामा भए पनि अलिकति सामग्रीहरू त्यहाँ पुगोस् भन्ने हिसाबले बढी प्रकार त्यसैमा गरेका छौँ। यो खोला, नाला, बारी, पहिरो विभिन्न अहिले सडक बनायो भने अहिले बढाइ राखेको अवस्था पनि छ। त्यो भएको हुनाले जलवायु परिवर्तनको पनि कारणले पनि हामीले जनताको सबै कुरा गर्न सकेका छौँ भन्ने चाहिँ हामी भन्न सक्दैनौँ। र बजेट चाहिँ लगभग हामीलाई अपुगै हो, खासै भन्ने अपुगै हो।
2: गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्ष बजेट बराबरी नै हो कि घटबड के छ सर?
1: अहिलेको चाहिँ गत सालको जति नै हो बजेट चाहिँ त्योभन्दा 1.5 लाख र 2-4 लाख घटी बढी भन्ने मात्रै हो, नत्र बाँकी चाहिँ लगभग गत सालको जति नै हो। अहिले पनि त्यति नै बजेट आएको छ। हामी त्यही अनुसारको समिति गठन गर्छौँ। जो फन्ड भएर आएका छन् त्यो अनुसारको हामी समिति गठन गर्न लागिराखेका छौँ अहिले।
2: हजुरले अघि थोरै बताइसक्नु भएको छ, प्राकृतिक विपत्तिको कारणले गर्दाखेरि चाहिँ विकास निर्माणमा केही अवरोध अथवा समस्या उत्पन्न भइरहँदाखेरि काम गर्न गाह्रो भइरहेको, समस्या भइरहेको कुरा पनि उल्लेख गर्नुभयो। अब अहिले पनि निरन्तर वर्षा भइरहेको अवस्था छ, होइन? देशका विभिन्न ठाउँमा चाहिँ बाढी पहिरोको जोखिम बढेको छ। वर्षाको बेला के तयारी गर्नुभएको थियो? त्यसै गरी अब यसले चाहिँ तपाईँहरूलाई असर गर्यो कि गरेन तपाईँहरूको वडामा?
1: हामीले अहिले चाहिँ बर्सातको विषयमा एम्बुलेन्स र सबै स्वास्थ्य सामग्री अहिले पनि जेसिबी छ हामीसँग, सबै हामीले तन्दुरुस्ती हालतमा हामी सबै बसेका छौँ। त्यही भएर अहिलेसम्म चाहिँ काहीँ पनि चाहिँ मेरो वार्डमा चाहिँ त्यस्तो खेतीको विवरण आएको छैन, तर नआउला भन्ने पनि लाग्छ। पानी त्यति बेसी पराएको होइन, ठुलो पानीको पराएको होइन, सानसानो नै छ। त्यो भएर खेती नगर्ला भन्ने आश्रय पनि छ। खेती हामी विपदको लागि पनि तयारी छौँ। डोरीदेखि साबुन, फिट, मान्छे, जनसङ्ख्या सबै हामी तयारीमा नै छौँ। हामी अफिसमा पनि बसिराखेका छौँ, तर अहिलेसम्म त्यस्तो केही खासै मेरो वार्डमा त्यस्तो केही चाहिँ आएको छैन।
2: जस्तो यसका लागि जनशक्तिका कुरा हुन्छन्, त्यसै गरी बजेटका कुरा आवश्यकता पर्छ, होइन? त्यो चाहिँ पर्याप्त छ कि छैन, के छ सर? अब अन्य क्षेत्रको तुलनामा चाहिँ विपद व्यवस्थापनमा कमै बजेट छुटिन्छ भनेर सुन्छौँ हामी, तपाईँको वडामा चाहिँ के छ सर?
1: मेरो वार्डमा भन्दा नै हामीले चाहिँ गाउँपालिका 1 वर्ष 20 शाखामा पैसा मैले वार्डबाट छुट्याएको हुँदैन। गाउँपालिकामै विपद शाखामा भनेर विपद शाखै खडा छ, त्यो घटनाले गाउँपालिकाबाट विपदको चाहिँ काम हुन्छ।
2: हजुर, अब ठुला चाडपर्व पनि नजिकिँदै गरेको अवस्था हो, वर्षायामको समयमा सड़क मर्मत सम्भार गर्नुपर्ने हुन सक्छ, नागरिकहरूलाई आफ्नो गाउँ घर सहज रूपमा फर्किनका लागि तपाईँहरूले के व्यवस्था गर्नुहुन्छ? सड़क मर्मतको कुरा गरौँ न सर।
1: होइन, सड़क मर्मतको निम्ति मैले मर्मत त्यसलाई पैसा राखेको छु। त्यो बर्खामा खेती हुने मर्मत दसैँ तिहारमा बाटो सफा गर्नुपर्छ लागेपछि भनेर मैले पैसा छुट्याएको छु। अब हामी यो वर्षा भने पछाडि तुरुन्तै टोल टोलमा जानेदेखि लिएर सबै बाटामा खाल्टा खोल्छ।
2: भनेपछि यो दसैँ तिहारमा नागरिकहरू सहज रूपमा आफ्नो गाउँ घर फर्कने वातावरण बन्छ।
1: हामी अब हाम्रो मेन सडकहरू खुल्यो भने हाम्रोमा यहाँ घाटो सहज चाहिँ सहज बनाइदिन्छ। यो वर्षा रोकिएन भने त हाम्रो पनि त्यो लाग्दैन। अब अहिले अब मौसमले च्यालेन्ज गरिरहेको छ नि त हामीलाई त, त्यो भएको हुनाले फेरि यहाँ कता कता सुनिन्छ फेरि पनि आउँदैछ भनेर होइन। अब त्यो पनि भयो भने त हामीले पनि केही अहिले अहिले सफा गरिदियो भने भोलि नै त्यस्तै भइहाल्छ, यो सम्भव सहज गर्छन् भन्ने पनि लाग्दैन। त्यो भएर नै हामीले पैसा राखेको छ।
2: यो त भयो विपद व्यवस्थापन र सडक मर्मतका कुरा। अर्को चाहिँ जस्तो यो स्वास्थ्यको विषयमा कुराकानी गरौँ न, जस्तो नागरिक स्वस्थ हुनुभयो भने पालिका अथवा वडा समृद्ध हुन्छ, स्वस्थ हुन्छ भनेर भनिन्छ, तपाईँको वडामा चाहिँ यो स्वास्थ्य सेवाको पहुँच कतिको विस्तार भइरहेको छ? साँच्चीकै नागरिकले तपाईँहरूको स्वास्थ्य संस्थाहरूबाट सहज रूपमा चाहिँ प्रभावकारी रूपमा विश्वासयोग्य ढंगले चाहिँ सेवा प्राप्त गरिरहनु भएको छ कि के छ सर?
1: गाउँपालिकामा डक्टर पनि हुनुहुन्छ, एक्सरे पनि छ होइन, सामान्य अब त्यत्रो ठुलो उपचार त होइन, सामान्य उपचार चाहिँ मेरै वार्डमा हुन्छ र यहाँ स्वास्थ्य संस्था पनि छ। हामी वार्डकालाई माथि हामी बसेका छौँ, त्यहाँलाई पनि स्वास्थ्य संस्था छ होइन, स्वास्थ्योगी छ। स्वास्थ्योगीमा चाहिँ यहाँ जनसङ्ख्या जनशक्ति चाहिँ अलिक कम छ, हामी हस्पिटल नजिक भएको हुनाले यहाँ चाहिँ सामान्य उपचार मात्रै यो हस्पिटल जान्छन्। यहाँबाट तपाईँ यो ठाउँमा जानुहुन्छ, यो सिचुएसन भयो भन्ने हिसाबले यहाँ नसक्ने उपचार काठमाडौँ अन्त बाहिर पठाउन सक्ने सम्म चाहिँ यो वार्डमा छ।
2: यो स्वास्थ्यसँग सम्बन्धित योजना अथवा कार्यक्रमहरू चाहिँ के चाहिँ तय गरिएका छन्? यसका लागि बजेट पर्याप्त छ कि छैन सर? यो वर्ष
1: स्वास्थ्यको लागि गाउँपालिकामै सबै एकमुष्ट बजेट छुट्टिएर बसेको हुन्छ, हाम्रो वार्डमा छुट्टिने होइन, गाउँपालिकाले वार्षिक पर्याप्त मात्रामा छुट्याएकै हुन्छ। अहिलेसम्म अप्रुभ भयो भनेर त आएको छैन, यहाँको उपचार यहाँ गर्न सक्ने औषधि मूल्यको विषयमा चाहिँ। त्यो भएर हामी चाहिँ टेन्डर विषय चाहिँ टेन्डरको चाहिँ सबै स्वास्थ्य चौकी 6 स्वास्थ्य चौकी र डोकुलगञ्ज गाउँपालिका हस्पिटललाई चाहिँ गाउँपालिकामा एकमुष्ट पैसा थियो।
2: हजुर, अलिकति कृषिको पनि कुराकानी गरौँ न, जस्तो अहिले चाहिँ बेसीतिर धान फुल्ने र पाक्ने सिजन सुरुवात हुँदैछ, तपाईँको गोडामा चाहिँ यो समयमा किसानहरू के कस्ता खेतीपातीमा व्यस्त हुनुहुन्छ, अलिकति यो विषयमा जानकारी दिनुहोस् न।
1: मेरोमा चाहिँ यहाँ खास धान खेती छन्, कोदो र मकै अलि छन्, गहुँ हुने ठाउँ यो त माथिल्लो बेल्टमा गहुँ र आलु, तल्लो बेल्टमा चाहिँ थोरै मात्रामा मात्रै धान र कोदो हुने ठाउँ हो र विशेष गरी यो वार्डमा चाहिँ सिबी खेती चाहिँ बेसी छ। मेरोमा चाहिँ सिबी चाहिँ पर्याप्त मात्रामा छ र परदेशबाट पनि 65,000 रुपियाँ चाहिँ यहाँ बजेट छुट्टिएको पनि छ। अहिले र जोगुलगञ्जमा 3 वार्डको चाहिँ विशेष गरी चाहिँ सिबी खेती नै हो, प्रथम उचाइमा भएको अलिक बेसी भयो यहाँ चाहिँ सिबी खेती छ र धानको मकै चाहिँ धानमा चाहिँ कम मैले भनिहालेँ र तल्लो बेलमा चाहिँ थोरै धानको र थोरै आलु सबै छुट्टी हुन्छ भने चाहिँ।
2: हजुर, अब किसानहरूले भोगिरहेका समस्यालाई तपाईँले नजिकबाट पनि नियालिरहनु भएको छ होइन, उहाँहरूको समस्या चाहिँ के छन् र त्यसलाई समाधानका लागि चाहिँ तपाईँ जनप्रतिनिधिको नाताले के गरिरहनु भएको छ? साँच्चीकै किसानको समस्या समाधान गर्न कतिको सफल हुनु भएको छ?
1: किसानको समस्या समाधान भनेको मुख्य कुरा हामी जहाँ पर्याप्त मात्रामा उत्पादन नगर्ने र अब केही थोरै मात्रामा उत्पादन हुने बजारको चाहिँ समस्या नै हो, बजारको समस्या छ र अरू त हामीसँग प्राविधिक पनि छ। हामीले चिकित्सकलाई रोग लाग्यो यताउता भयो अब समस्या आयो भने हामी तत्काल उहाँलाई फिल्डमा पठाइदिन्छौँ, उहाँहरूको सामान्य समस्या समाधान हुन्छ। र त्यो बजारको व्यवस्था चाहिँ हामीले यहाँ पनि गर्न नसकेको कुरालाई चाहिँ भन्नुपर्छ. बजार व्यवस्था पनि छैन, थोरै मात्रामा उत्पादन हुन्छ, ठुल्ठुलो मात्रामा उत्पादन हुँदैन. अहिले गाउँपालिकामा कोल्ड स्टोर व्यवस्थाबाट सञ्चालनमा आउँछ. अब उहाँहरूले टिभी तरकारीहरू यहाँ त्यहाँ राखेर चाहिँ हामी बजार व्यवस्थापन गर्ने भने गाउँपालिकासँग कोर्डिनेसन पनि भएको छ. त्यही छ अहिले चाहिँ.
2: हजुर, कृषिमा कतिको तपाईँहरूले अनुदान वितरण गर्नुहुन्छ, जस्तो युवाहरूलाई चाहिँ कृषिमा प्रोत्साहन गर्नुपर्छ भन्ने त्यो उद्देश्य लिएर होइन, कृषि यान्त्रिकरण होला, त्यसै गरी बिउ बिजनका कुराहरू होला, होइन किबीमा पनि थाङ्ग्राका कुराहरू होला, बिरुवा होला, त्यो चाहिँ कतिको वितरण हुन्छ सर, कतिको चाहिँ अनुदानमा हस्तान्तरण गर्नुहुन्छ, वितरण गर्नुहुन्छ सरहरूले?
1: हामीले जस्तो 60-40 हो, अब कोही कोहीमा 80-70-75 पनि थाङ्ग्रामा हामीले त्यो 60-40 हिसाबले दिया हो. त्यो किबीको अनुदानमा चाहिँ अनि समूह भएर समूहले उहाँहरूले आलु खेती के के गर्नुहुन्छ त्यो विषयमा चाहिँ हामीले चामलहरू चाहिँ उहाँहरूको लगानी त्यति पर्सेन्ट लगानीमा चाहिँ हामीले केही गरेका छौँ. र बाली मन्त्र क्षेत्रको अनुदान चाहिँ यो गृह कार्यकारी हामीले लगानी गराएको छौँ. त्यो थोरै थोरै मात्र समूह र यो किबीको चाहिँ हामीले त्यो 4-4% चाहिँ लगाएका छौँ. अनि चाङ्ग्रा दिन्छौँ, चार दिन्छौँ, अरू प्राविधिक सहयोग दिन्छौँ. त्यो सबै त्यही नै दिइराखेका छौँ. बाँकीको समयमा मात्रै थोरै आलु खेती गर्नेहरूलाई त्यो ट्याक्टरदेखि लिएर अरू चाहिँ उहाँहरूको लगानीमा 50% लगानीमा चाहिँ हामीले त्यसरी
2: गाउँमा सम्भावना नदेखेर युवाहरू चाहिँ विदेशी नै अथवा सहर पस्ने क्रम तीव्र बनेको छ. तपाईँहरूको वडामा पनि यो क्रम पक्कै पनि बढेको नै होला होइन. उहाँहरूलाई चाहिँ गाउँमै रोक्नका लागि अथवा चाहिँ कृषिमा आकर्षित गर्नका लागि तपाईँहरूले के योजना बनाउनु भएको छ, नयाँ र नवीनतम योजनाहरू केही बनाउनु भएको छ कि छैन? साँच्चीकै युवाहरूलाई गाउँमा रोक्न नसकिने अवस्था हो त्यो, चुनौतीपूर्ण अथवा कठिनपूर्ण काम हो के लाग्छ हजुरलाई?
1: होइन, एकदम कठिनपूर्ण अवस्था पनि हो, किनभने युवा चाहिँ सबै युवाहरू एउटै खालको छन् भन्न नि सकिँदैन. सबै युवाहरू के छन् भने केही कृषिमा तर्मिन खटिने युवाहरू नै हुनुहुन्छ. के अब आमदानी भएर हामी लाग्नुपर्छ भनेर यहाँ हाम्रो बाहिरी युवाहरू नै हुन्छ. कोही कोहीले त अब गर्नु पनि भएको छैन. कोही कोही युवाहरू चाहिँ हाम्रो त्यत्रो ठुलो योजना युवाहरू रोक्ने योजना पनि हामीसँग त्यो कृषि हो, विकल्प अरू छैन. त्यसमाले हामीले त्यस्तो योजना पनि ठुलो बनाएका छैनौँ. तर हामी यी बस्छौँ केही गर्छौँ भनेर हामीसँग आउनुभयो भने उहाँहरूलाई सचेत गरे.
2: कृषिको विकल्पमा अन्य जस्तो उद्योग तर्फ आकर्षित गराउने, नयाँ रोजगारी सिर्जना गर्ने अवस्था सम्भावना चाहिँ तपाईँहरूको वडामा कतिको छ?
1: हाम्रो वडामा त्यत्रो सम्भावना चाहिँ छैन. कारखाना खोलेर त्यत्रो सम्भावना चाहिँ छैन, किनभने कारखाना एउटैले मात्रै खोलेर पनि सम्भावना छैन. त्यसै गरी समूह पनि आउनुपर्ने, समूहमा विभिन्न कुरा नमिल्ने, के नमिल्ने, अनि सञ्चालन गर्ने, अनि त्यतिको यो प्रविधि पनि भयो. किनभने योभन्दा अहिले कार्यकालमा हामीले धेरै अनुदान बाँड्यौँ, धेरै युवाहरूलाई दियौँ, तर युवाहरू यहाँ हराउन सक्नु भएन. त्यो त्यो भएर चाहिँ हामीले अहिले पछिल्लो यो पछिल्लो कार्यकालमा चाहिँ त्यस्तो पहिला चाहिँ हामी त्यति सजिलो भन्नुहुन्छ. तर पछिल्लो कार्यकालमा चाहिँ हामीले त्यति युवाहरूलाई गर्छु भने सुधार भनेर आउनु भयो भने निगरानीमा दिनु नत्र बाँकी चाहिँ हामीले त्यत्रो ठुलो गराएन. तर हामीले किनभने धेरैलाई पहिला कार्यकालमा चाहिँ हामीले तर युवा साथीहरूले यहाँ बसेर मेहनत गर्नु हामीले हामीलाई
2: भनेपछि युवा लक्षित अनुदान र योजना चाहिँ निष्प्रभावी भएको भनेर हामी बुझ्न सक्छौ, मान्न सक्छौ सर?
1: होइन, पहिलाको हिसाबले हो, अहिले त त्यस्तो छैन. पहिला चाहिँ के थियो होइन, पहिला चाहिँ अलिकति मिस भएकै हो. युवा साथीहरूले केही केहीले सबैको त भन्न सक्यो भने केही केहीले चाहिँ अलिअलि मिस गर्नुभयो. अनि अब पछि पनि साथीहरूले नचाल्नु भएर त्यत्रो चाहिँ युवाहरू आउनु पनि भएको छैन क्या. अहिले पछिल्लो खोजमा चाहिँ हामी यो गर्छौँ यसो गर्नु पऱ्यो भने त हामी बस्छौँ यसो यो काम गर्छौँ भनेर साथीहरूको योजना पनि आएको छैन. त्यो योजना आयो भने हामी तयार पनि छौँ अहिले.
2: यो त भयो युवा र कृषिका कुरा. अर्को चाहिँ जस्तो अब शिक्षाको कुराकानी गरौँ न सर. सामुदायिक विद्यालयको चाहिँ गुणस्तर सुधार्नु पर्यो. शैक्षिक सुधारमा चाहिँ तपाईँहरू सक्रिय रूपमा लागिरहनु भएको छ. तर सक्रियता बढे अनुरूपको चाहिँ तपाईँहरूले सोचे अनुसार उपलब्धि चाहिँ हासिल हुन नसकिरहेको अवस्था हो. तपाईँको वडामा चाहिँ के छ, योभन्दा फरक अवस्था हो कि यही अवस्था हो सर?
1: होइन, यही अवस्था हो. किनभने हामीले इङ्ग्लिस मिडियमबाट सुरुबाटै विद्यालयलाई सञ्चालन गर्ने भनेर हामी लागिराखेका छौँ. तर यसको अब नतिजा त अहिले तत्काल आउनु त होइन, पछि आउने हो. केही सुधार चाहिँ भएको छ, त्यो सबै यहाँले भने जस्तो पनि होइन, मैले भने जस्तो पनि होइन. तर सुधार चाहिँ भएको छ, तर सोचे जति सुधार नभएको त सुधार हुन्छ भन्ने हामी आशा राख्छौँ शिक्षामा.
2: हजुर, विद्यालयमा चाहिँ शिक्षक दरबन्दी, त्यसै गरी भौतिक पूर्वाधार, प्रविधि र छात्रवृत्तिको व्यवस्था चाहिँ कतिको छ, पर्याप्त छ कि छैन सर?
1: छात्रवृत्ति पर्याप्त छ. छात्रवृत्ति किनभने लगभग 65-66% पाउनु रहेछ. यो अस्ति हिजो अस्ति पनि वितरण गरेर सबै गरेर छात्रवृत्तिहरू सबै छ. विद्यालयको भवनहरू अब लगभग खाली चाहिँ हुन लाग्यो, भवन पर्याप्त मात्रामा. तर भवन कतिपय त विद्यालय मार्क भएर भवनै अलापत्र पनि पर्ने अवस्था छ. धेरै मान्छेहरू सहर केन्द्रित भयो. पहाडमा अहिले बुढा बुढी मात्रै छन्. अब यहाँले भन्नुभयो युवाको युवाहरूमा धेरै गाह्रो पनि भएको छ. युवाहरू यहाँ बस्ने कुरै छैन. कहिले काहीँ हामी यो बस्ने तिहार यताउता मात्रै मतलब बाँकीहरू सबै सहर केन्द्रित. अहिले हामी हाम्रोमा धेरै बुढाबुढी भन्दा बाहेक मान्छे गाउँमा नबस्ने. त्यसो भएर विद्यालयको विद्यालयमा शिक्षक पनि दरबन्दी पुरा त छैन, विशेष शिक्षक छैनन्. तर पनि विद्यार्थीको संख्या हट्टै घटेको छ, दरबन्दी पनि फुलफिल नभएको र त्यसरी पनि नतिजा आउन नसकेको. हामीले जति सोचे अनुसारको नतिजा छैन. तर पहिलाको भन्दा सुधारको विद्यालयहरू सामुदायिक विद्यालय सुधारको सुधार भएको.
2: एक घर एक धारा अभियान तपाईँहरूको वडामा योभन्दा अगाडि सञ्चालन भयो, त्यसको प्रभावकारिता कस्तो रह्यो? हालसम्म कतिवटा धारा निर्माण भयो होला, अनि त्यो धारामा आउने पानी साँच्चीकै स्वच्छ छ, सफा छ के पाउनुहुन्छ? बेला बेलामा त्यसको चाहिँ स्वच्छता माथि तपाईँहरूले कतिको अनुसन्धान गर्नुहुन्छ, त्यसको मापन कसरी गर्नुहुन्छ?
1: हामीले यो घर एक धारा अब लगभग यो घर यहाँको नम्बर 3 पानीको पर्याप्त मात्रामा छ. पानी पर्याप्त मात्रामा छ. अलिकति यो खोलाहारका वडा नम्बर 7 वडा नम्बर 8 त्यो खोलाहारका भन्ने ठाउँमा चाहिँ मन नपाएर अहिले हामी यो वर्ष अलिक हिमाचन्दबाट लिनु गइनु पर्ने भनेर हामी सहल गरिराखेका छौँ. त्यहाँ चाहिँ अलिकति घरहरू बारेको पानीको समस्या हो. बाँकी ठाउँमा चाहिँ एउटा टोलमा मात्रै हो त्यो पनि नत्र. बाँकी ठाउँमा यो घर एक धारा सबै हामी सम्पन्न गरिसक्यौँ. सबै धारामा पानी आउँछ. पानी जाँची छ हामीसँग. हामीले पानी दुई ठाउँको यसपालि सबै ठाउँमा हामीले मन जाँचिसकेका छौँ. दुई ठाउँको अलिक दूषित देखेको छ, त्यहाँलाई पनि सुधार गरिसकेका छौँ. त्यो भएको हुनाले हामीसँग चाहिँ पानीको चाहिँ यो घर एक धारामा समस्या छैन.
2: भनेपछि स्वच्छ सफा गुणस्तर पानी पिइराखिरहनु भएको छ. तपाईँहरूले चाहिँ नागरिकको प्यास मेट्न सफल हुनु भएको छ. हो,
1: सफल त्यो चाहिँ सफल भएको छ. मैले अघि नै भने एउटा खोला खार्का भन्ने ठाउँमा चाहिँ हामीले पानी पुर्याउन सकेनौँ. त्यहाँ चाहिँ मनै नभएको छ. हामी त्यो पनि प्रयत्न गरिरहेका छौँ. बाँकी ठाउँमा चाहिँ स्वच्छ पानी सबैले खानु भएको छ भन्ने मलाई लाग्छ. यो धारालाई हामी
2: हजुर गोकुल गङ्गा आफैमा पवित्र र पर्यटकीय सम्भावना बोकेको ठाउँ हो होइन? तपाईँको वडामा चाहिँ के कस्ता पर्यटकीय तथा धार्मिक स्थलहरू छन् र ती धार्मिक स्थलहरूको प्रचार प्रसार गरेर पर्यटक भित्र्याउने योजना चाहिँ तपाईँले के बनाउनु भयो र त्यो योजना कति सफल भए, अलिकति यो विषयमा पनि कुराकानी गरौँ न सर.
1: हामीसँग चाहिँ गोकुल गङ्गा त सबैभन्दा पर्यटक स्थल चाने डाँडा र चाने डाँडा चाहिँ सबैभन्दा पर्यटक चाने डाँडा चाहिँ हाम्रो उच्च गरिबन गरी 3600 हाइटमा पर्छ. र हामीले चाहिँ मन्दिरदेखि लिएर हिन्दूको लागि मन्दिर दैवता जिम्मा पनि यसपालि बनाउने तयारीमा छौँ। मन्दिर त सम्पन्न भइसकेको छ, त्यही साथीहरूले सहयोग पनि गर्नु भएको छ र पर्यटकीको हिसाबले चाहिँ हाम्रो सानो डाँडा नै हो, त्यहाँलाई नै हामीले विशेष गरी फोकस गरेका छौँ र अनि कृषिको लागि यहाँ हाम्रो अलिकति सिधी भएको हुनाले यो ठाउँमा चाहिँ सिधी खेती भएको हुनाले अलिक पर्यटकहरू पनि हेर्न आउनुहुन्छ। यहाँबाट एग्रोभेट पनि छ, पर्यटन पनि सिधी खेती 3000 जमिनमा यहाँ सञ्चालन गर्नु भएको छ हुनालाई पोटेको भन्नेले त्यो भएको हुनाले अरू गाउँपालिकाबाट पनि यो मेरो घरमा चाहिँ यहाँ आउनुहुन्छ। समय समयमा त्यो सिधी खेती र यहाँको साँगो डाँडा चाहिँ अभाइलेसन गर्न आउनुहुन्छ। हामीले मन्दिरहरू तयार सबै कुरा तयार त्यहाँ तयार गर्दा सबै काम संरचना पानीको सबैभन्दा त्यहाँ पानीको बोकेर लानुपर्ने भएको हुनाले पानीको एउटा समस्या हो, युवा पानी पनि खाइने भएर व्यवसायी गर्दै चाहिँ हाम्रो त्यहाँ ठुलो पर्यटकहरू आउनुहुन्छ। अघिपछि पनि यहाँ आउँदाखेरि पानी लाएर पुग्नुहुन्छ।
2: भनेपछि ताँबे डाँडालाई चाहिँ मुख्य आधार बनाएर तपाईँहरूले पर्यटकीय कार्यक्रम गतिविधिहरू अगाडि बढाइरहनु भएको छ। ताँबे डाँडामा धेरै भन्दा धेरै पर्यटक आउन् र पर्यटकीय गतिविधि अझ तीव्र रूपमा बढोस् हामी यही कामना गर्छौ।
0: अहिले भर्खरै सुन्नुभयो गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष नर विक्रम कार्कीसँग उहाँको वडामा भइरहेका विकास निर्माण र कार्य सम्पादन बारे गरिएको विशेष कुराकानी। उहाँसँगको कुराकानीको बाँकी तथा अन्तिम अंश आगामी साता प्रसारण गर्नेछौ। यसका साथै रेडियो कार्यक्रम हाम्रो गोकुलगंगाको 10 अंकबाट छुट्ने समय भइसकेको छ। कार्यक्रम बारे आफ्ना अमूल्य सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई पठाउन सक्नुहुनेछ। कार्यक्रम सुनिदिनु भएकोमा सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक धन्यवाद। साथै कार्यक्रम प्रसारणमा सहयोग पुर्याउनु हुने सम्पूर्ण रेडियो कर्मी साथीहरूप्रति आभार व्यक्त गर्दछौ। अर्को अंकमा वडाध्यक्ष नर विक्रम कार्कीसँगको कुराकानीको बाँकी तथा अन्तिम अंशका साथ पुनः भेट्ने वाचा गर्दै आजको अंकबाट म ईश्वर विश्वकर्मा विदा हुन्छु। नमस्कार, शुभ साता।
3: हजुरको रेडियो 102.1 मेगा।
4: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
5: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
4: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
5: लक्ष्य 22 पटक।
4: स्वीकृत बजेट 88 लाख।
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
4: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
5: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
4: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
5: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
4: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
5: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागज। कागजातहरू।
4: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
5: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
4: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
5: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
4: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
4: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
5: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
4: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन,
5: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
4: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
5: मौरी पालन व्यवसाय र मह प्रशोधन,
4: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
5: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
4: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
5: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
4: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
5: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
4: फलफूल प्रशोधन र बजारीकरण,
5: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
4: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
5: प्राङ्गारिक कृषि वस्तु निर्यात,
4: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
5: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
4: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
6: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोन्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोन्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोन्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699
4: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफूल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
9: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
6: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: रंग बहार रंग बहार
2: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
3: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: वर्जर पेंस।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
5: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
4: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
5: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
4: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
5: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
5: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864 1449

0: सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।
2: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
3: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
2: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नि?
3: त्यसो भए ध्यान दिएर सुन्ने।
4: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
3: सुन्नु भए त
2: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
5: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98543-243-255, 048-540-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
2: डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो. सिरप पनि उस्तै छ, यता पोका उता पोका. डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो. हैरान भए म त.
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो. मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर. तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली. यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ.
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर. सम्पर्क नम्बर 9869-2245-44,
4: 9840-3738-93. ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली.
5: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने. कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका.
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ. साथै ढुवानीको व्यवस्था पनि गरिएको छ. उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ.
8: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-682. गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-892 र 048-540-385. श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप.
9: हजुरको रेडियो

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। देशका विभिन्न स्थानमा बाढ़ी पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति, विपदबाट चार दिनमा 15 जना भन्दा बढ़ीको मृत्यु, धेरै बेपत्ता, 1,284 जनाको उद्धार
1: र अहिलेसम्म चाहिँ करिब 14 जनाको मृत्यु भएको चाहिँ छ भने 4 जना जति अहिले पनि बेपत्ता हुनुहुन्छ।
0: चामेको घट्टे खोलामा बाढ़ी आएपछि मस्याङदी आंशिक थुनियो। हिमलुङमा हिमपहिरोमा बेपत्ता भएका 10 मध्ये 2 जनाको शव फेला। हुम्लामा जड़ीबुटी संकलन गर्न पुगेका 1 जनाको मृत्यु, 9 जना सम्पर्कविहीन।
2: भोलि बिहान हामी चामेबाट फेरि हिमलुङ बेस क्याम्प पुगेर उहाँहरूको उद्धारको अवस्था के छ, जुन अवस्थामा भेट्छौँ त्यो अवस्थामा हामी उद्धार गरेर ल्याउँछौँ।
0: तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धान बालीमा क्षति। आज राति पनि केही ठाउँमा पानी पर्ने, विशेष गरेर सुदूरपश्चिमका पहाड़ी जिल्लामा बढ़ी प्रभाव।
3: पूर्वी भूभागहरूबाट चाहिँ प्रमुख रूपमा यो प्रणालीको प्रभाव सकिसकेको अवस्था छ र पानी पर्न एकदमै कम नै रहेको।
0: र जापानमा चलिरहेको विश्व सितोरिय कराते च्याम्पियनशीपमा नेपाललाई 2 स्वर्ण, 1 रजत र 3 काँस्य पदक।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेको सीको विनाशकारी बाढ़ीको एक महिनामै देशका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र डुबानले क्षति पुर्याएको छ। भौतिक पूर्वाधारहरू धेरै नष्ट भएका छन्। अब भौतिक पूर्वाधारको निर्माणमा विशेष ध्यान दिनुपर्छ भन्ने पाठ फेरि सिकिएको छ। अब पीड़ितको उद्धार राहतका लागि तीनै तहका सरकारले काम गर्नुपर्दछ। एकले अर्कालाई आरोप लगाएर पन्छन कसैले मिल्दैन। यो अप्ठ्यारो समयमा सबै मिल्नुको विकल्प छैन। अब खबर सन्तोषी रावलबाट।
5: देशका विभिन्न स्थानमा पछिल्लो 4 दिनमा बाढ़ी पहिरो तथा डुबान लगायत विपदका घटनामा परि 14 जनाको मृत्यु भएको छ। विपद प्रति कार्य शाखा प्रमुख रामबहादुर केसीका अनुसार विपदमा परि गण्डकी प्रदेशमा सबैभन्दा धेरै 5 जनाको मृत्यु भएको छ। यस्तै लुम्बिनीमा 4, बागमतीमा 3, कर्णालीमा 1 र मध्य प्रदेशमा 1 जनाको मृत्यु भएको छ। विपदका घटनामा परि 4 जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 8 गतेदेखि 11 गतेसम्म आएको बाढ़ीले मानवीय क्षति हुनुका साथै भौतिक संरचनामा पनि क्षति पुगेको शाखा प्रमुख रामबहादुर केसीले सीआईएनलाई बताउनुभयो।
1: बागलुङ त्यस्तै गरेर पाल्पा म्याग्दी लगायतका जिल्लाहरूमा केही मानवीय क्षतिहरू पनि भएको छ र अहिलेसम्म चाहिँ करिब 14 जनाको मृत्यु भएको चाहिँ छ भने 4 जना जति अहिले पनि बेपत्ता हुनुहुन्छ। यो पहिरोमा परेर र बाढीमा परेर अहिलेसम्मको चाहिँ मानवीय क्षति यही हो भने अब भौतिक क्षतिको सन्दर्भमा पनि अब तपाईँको चाहिँ केही निजी घरहरू चाहिँ क्षति भएका छन्।
5: पहिरोमा परेर म्याग्दीमा मात्रै 4 जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न ठाउँमा व्यापक भौतिक तथा मानवीय क्षति भएको प्रहरीले जनाएको छ। बाढ़ी पहिरोका कारण घरहरू भत्किएका छन् भने 4 जनाको मृत्यु भइसकेको छ। उनीहरूको शव फेला परेको र थप 4 जना बेपत्ता रहेको प्रहरी प्रमुख राजन कार्कीले जानकारी दिनुभयो। बागलुङको निसी खोला गाउँपालिका 3 आज बिहान डिस्को खस्दा एकै परिवारका 4 जनाको मृत्यु भएको छ। यस अवधिमा बाढ़ी पहिरो तथा डुबानमा परेका 1,284 जनाको उद्धार गरिएको छ। प्रहरीका अनुसार जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा पहिरोमा पुरिएका धान माल निकालेर सुरक्षित गर्ने काम भइरहेको छ। त्यसका लागि अन्य सुरक्षा निकाय र स्थानीयवासीसँग समन्वय गरी उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएको प्रवक्ता काफ्रेले बताउनु भएको छ। मनाङको नार्पा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिमपहिरोमा परि बेपत्ता भएका 10 जना मध्ये 2 जनाको शव फेला परेको छ। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार उद्धार टोलीले हेलिकप्टर मार्फत 2 जनाको शव चामे ल्याएको हो। अध्ययारो भइसकेकाले थप खोजी तथा उद्धार सम्भव नभएको उहाँले बताउनुभयो।
6: यो हाम्रो मुगु जिल्ला र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने मिमी वन क्षेत्र जुन चाहिँ मुगुको कार्मारुङ
5: एकै समयमा हिङलुङ हिमालतर्फ हिम पहिरो र ठाडो खोलामा बाढ़ी आएपछि जिल्लाको जनजीवन प्रभावित भएको छ। बिजुली र संचार नेटवर्कमा समेत समस्या देखिएको उहाँले बताउनु भएको छ। यसैबीच हिमलुङ हिमालतर्फ गएका अन्य 10 जना भने सम्पर्कमा आएको र उनीहरूलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो। हुम्लाको चंखेली गाउँपालिका 2 स्थित बागे ढुङ्गा सामुदायिक वनमा जड़ीबुटी संकलन गर्न पुगेका मुगुका एक युवकको हिउँमा परेर मृत्यु भएको छ भने 9 जना सम्पर्कविहीन भएका छन्। मृत्यु हुनेमा मुगुको मुगुम कार्मारोङ गाउँपालिका 9 पापुका 22 वर्षीय गणेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी र डीएसपीले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार पापुका बल बहादुर बुढा, प्रकाश बुढा, ललितजंग बडुवाल, जय बहादुर बडुवाल र अखे बहादुर रोकाया तथा छाइलका जय बहादुर रोकाया, वीरबहादुर ऐडी, प्रेम रोकाया र पवन रोकाया सम्पर्कविहीन छन्। घटनास्थल उच्च हिमाली क्षेत्रमा पर्ने र भारी हिमपात भएकाले खोजी तथा उद्धारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ। सम्पर्कविहीनहरूको खोजीका लागि मुगु र हुम्ला दुवैतर्फबाट प्रहरी टोली परिचालन गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी पोषण राज अधिकारीले बताउनुभयो।
6: यो हाम्रो मुगु जिल्ला र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने मिमी वन क्षेत्र जुन चाहिँ मुगुको कार्मारुङ गाउँपालिकाको वडा नम्बर 9 र त्यसपछि हुम्लातर्फ चंखेली गाउँपालिकाको वडा नम्बर 2 अन्तर्गत पर्ने मिमी क्षेत्रमा चाहिँ जड़ीबुटी संकलनको लागि चाहिँ यता मुगुम कार्मारुङ वडा नम्बर 9 13 जना स्थायीवासी संकलन गर्नलाई चाहिँ यही 28 गते गएको भनेको चाहिँ त्यहाँ स्थानीयवासीबाट चाहिँ बुझिएको सो मध्ये अनि त्यसपछि हाम्रो 13 जना मध्ये चाहिँ अहिलेसम्म 12 जनाको 1 जनाको मृत्यु सहित गरेर 11 जना सम्पर्कमा आइसकेको र थप 2 जना चाहिँ खोजी कार्य जारी रहेको।
5: मनाङ सदरमुकाम चामेमा घट्य खोलामा आएको बाढ़ी र पहिरोका कारण मर्स्याङदी नदी आंशिक रूपमा थुनिएको छ। नदीको बहाव रोकिएपछि मर्स्याङदी र घट्य खोला मिसिएर ताल बनेको छ। नदी आंशिक रूपमा थुनिएपछि तटीय क्षेत्रमा जोखिम बढ़ेको छ। स्थानीय प्रशासनले घटनास्थलको अवस्थाबारे निगरानी गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।
2: हाम्रो नार्पाभूमि गाउँपालिकाको हिमलुङ हिमालको बेस क्याम्पमा बेपत्ता भएको भनिएको हजुर, अनि त्यहाँ कतिजना बेपत्ता भएको एक दिन तथ्याङ्का चाहिँ नभएको, तर हालसम्म 2-4 डेड बडी पाइएको छ। 4 जना खोजीकर्ताहरू बेस क्याम्पमै बस्नु भएको छ, उहाँहरूले खोजी गर्नुहुन्छ। हामीसँग चामेमा 2 हेलिकप्टर स्ट्यान्डमै छ, भोलि बिहान हामी चामेबाट फेरि हिन्दुङ स्ट्यान्ड पुगेर उहाँहरूको उद्धारको अवस्था के छ जुन अवस्थामा भेट्छौँ त्यही अवस्थामा हामी उद्धार गरेर ल्याउँछौँ यहाँ।
5: काली गण्डकीको बाढ़ीले पर्वतको जलजला गाउँपालिका 8 फर्सेमा ठूलो क्षति पुर्याएको छ। नदीको कटानले 67 वटा घर पूर्ण रूपमा बोकेका छन् भने थप 23 घर उच्च जोखिममा परेका छन्। स्थानीय प्रशासनका अनुसार स्थानीयले भारी वर्षाको पूर्व सूचना पाएपछि घर छाडेर सुरक्षित स्थानमा गएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो। प्रभावितहरू आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। यसैबीच बाढ़ीका कारण नवलप्रासी क्षेत्रमा मात्रै 1100 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उद्धारपछि सुरक्षित स्थानमा राखिएका नागरिकका लागि स्थानीय तह, जिल्ला प्रशासन र प्रदेश सरकारको समन्वयमा खाना तथा आवश्यक सामग्रीको व्यवस्था भइरहेको छ। म्याग्दीमा उद्धारका लागि 2 हेलिकप्टर परिचालन गरिएको छ। प्राधिकरणले नदीको बहाव अझै बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ। तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धान बालीमा क्षति पुर्याएको छ। बाँकेमा गैरातीको हुरीले धान बालीमा क्षति गरेको हो। यस्तै कपिलवस्तु सहित विभिन्न जिल्लामा लगातारको पानीले धान बाली डुबेको छ। कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रचार अधिकृत सुजिता शर्माले धान बालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भइसकेको जानकारी दिनुभयो। बाँकेमा यस वर्ष 33,503 हेक्टरमा बर्खे धान रोपिएको छ। मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ। वर्षा नरोकिँदै हतार गरी बाली काट्दा थप क्षति हुन सक्छ। मौसम खुलेपछि मात्र धान काट्ने र भित्र्याउने योजना बनाउन किसानलाई आग्रह गर्नुभयो। अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेर अवरूद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत मलेखु मुगलिङ सड़क खण्ड खुलाउन 10 डोजर तथा यसका भिक्टर परिचालन गरिएको छ। विपद व्यवस्थापन टोली तथा सड़क डिभिजन कार्यालयको समन्वयमा लेदु र ढुङ्गा माटो पन्छ्याएर सड़क खुलाउने काम भइरहेको हो। आज राति सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसमविद रोजन लामिछानेले देशका अन्य स्थानको मौसम खुले पनि सुदूरपश्चिम सहित देशका विभिन्न प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको बताउनुभयो।
3: अहिले पछिल्लो मौसमको अवस्था पानीको अवस्था हेर्दाखेरि कतै पनि भारी वर्षा भएको अवस्था चाहिँ पश्चिमी क्षेत्र लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सबै ठाउँहरूमा चाहिँ अलिकति मध्यम वर्षा चाहिँ भइरहेको अवस्था छ। अन्य भूभागहरूमा चाहिँ अहिले वर्षा भएको अवस्था छैन। आज रातिको मौसमको कुरा गर्नुपर्दाखेरि राति पश्चिमी क्षेत्रहरू यो कर्णाली सुदूरपश्चिम लुम्बिनी प्रदेशको ती ठाउँहरूमा चाहिँ अलिकति मध्यम खालको वर्षा हुन सम्भावना रहन्छ। तर पूर्वी भूभागहरूबाट चाहिँ क्रमिक रूपमा यो कर्णाली
5: बाढीले नारायणी किनारमा बाँधेर राखिएको क्रूज सिप बगाई र पुलमा अड्किएपछि अहिले सो क्षेत्रमा यातायात बन्द गरिएको छ। पुलको गैंडाकोट तर्फको भागमा क्रूज अड्किएको छ। घरजोत्रो क्रूज भी सिप पुल मुनि अड्किँदा आवागमन बन्द गरिएको हो। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको विश्व सितो रियो कराते च्याम्पियनशीपमा नेपालको टोलीले दुई स्वर्ण एक रजत र तीन कास्य सहित छ पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्दरले स्वर्ण पदक जित्न सफल हुनुभएको हो। एरिकाले महिलातर्फ 68 केजी भन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि कास्य पदक जित्नु भएको हो। एरिकाले आज भएको फाइनलमा चाइनिज तोइपे की खेलाड़ीलाई 8-6 हराउनु भएको हो। यसैबीच जापानमा जारी विशौं एसियन खेलकुद अन्तर्गत आर्चरी मिक्सर टीममा नेपालका तिलक पुन मगर र ज्ञानु अवालीको जोड़ी बाहिरिएको छ। आज भएको खेलमा तिलक ज्ञानु युएका आइसा अलाली र खलिबा अल्काबी को जोडीसँग 6-2 पराजित हुँदै बाहिरिएको हो।
0: सन्तोषी रावल बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन तथ्याङ्क संकलन।
7: अहिले हामी यो प्रभावित क्षेत्रमा नेपाल सरकारले समुदाय स्तरमै गएर स्क्रिनिङ गरिरहेको छ। त्यसको लागि चाहिँ यहाँहरूलाई तपाईँहरू आउनुहोस् है, बालबालिका लिएर यो ठाउँमा आउनुहोस् भन्ने सूचनाहरू यहाँलाई आइसकेको पनि छ होला।
0: आवश्यक जानकारी र सूचना सहितको विशेष श्रृंखला मिलिजुली नेपाली अनि बालबालिका र किशोर किशोरीको सवाल हाम्रो पालो पनि बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
8: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सर सल्लाह हो दुईजनाको?
10: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
9: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
12: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराबकी आइएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
13: बाढ़ी वा विपदको समयमा बाल बच्चालाई पोषिलो खानाको तालमेल नमिलाउँदा पछि स्वास्थ्यमा समस्या आउन सक्ने चिकित्सकहरूको भनाई छ। नजिकै रहेको स्वास्थ्य संस्थामा लगेर आफ्नो बच्चाको पोषण जाँच गराउन सक्नुहुन्छ। पोषण अधिकृत बिन्दुपुन
7: पाँचवटा जुन प्रभावित जिल्लाहरू छ त्यसको 15 पालिकामा पोषण लेखाजोखा गरिरहेको छौं। त्यसमा सामान्य भाषामा स्क्रिनिङ गर्ने भनेर भनिन्छ। त्यसमा चाहिँ 6 महिनादेखि 59 महिनाका बाल बालिकाहरूको हाइट तौल लिइन्छ होइन, अनि अर्को चाहिँ मिडिल अपर आर्म सर्कम्फरेन्स मुहाको मेजरमेन्ट गर्ने भन्ने हुन्छ। र यसको मुख्य उद्देश्य भनेको चाहिँ यदि कोही कुपोषित बाल बालिका छ भने समयमै पहिचान गर्न सकौं भन्ने हो। अहिले हाम्रो यो प्रभावित क्षेत्रमा नेपाल सरकारले समुदाय स्तरमै गएर स्क्रिनिङ गरिरहेको छ। त्यसको लागि चाहिँ यहाँहरूलाई तपाईँहरू आउनुहोस् है, बाल बालिका लिएर यो ठाउँमा आउनुहोस् भन्ने सूचनाहरू यहाँहरूलाई आइसकेको पनि छ होला। यदि आएको छैन भने यहाँहरूले महिला सामुदायिक स्वास्थ्य स्वयंसेवकालाई आफूले चिनेको स्वास्थ्य कर्मीलाई होइन सोधेर जान सक्नुहुन्छ। यदि त्यहाँनिर चाहिँ स्क्रिनिङ भइसकेको छ अलरेडी मेरो बच्चा छुटिसक्यो भन्ने छ भने पनि यहाँहरूले महिला सामुदायिक स्वास्थ्य स्वयंसेवका मार्फत फेरि स्क्रिनिङ गरेर लिएर जान सक्नुहुन्छ। र नेपाल सरकारले चाहिँ कुपोषित बाल बालिका को लागि निशुल्क रूपमा उपचार पनि गर्दै आइरहेको छ। त्यही भएको भएर अहिले यो जोखिमको अवस्था छ, यसै पनि अहिले कुपोषणको समस्या एकदमै बढ़िरहेको छ। त्यसमा पनि अब खानपानको कारणले गर्दा होस् होइन, आमाको दूध पर्याप्त नभएर होस् यो कुपोषण हुने जोखिम बढ़ेर गएको छ नि त। त्यही भएर कसैले पनि होइन यो बेलामा आफ्नो बच्चालाई चाहिँ स्क्रिनिङ गराउनबाट नछुटाउनु होला।
13: बाल बच्चामा समयमै पोषण जाँच गराउँदा कुपोषणका लक्षण देखिए छिट्टै उपचार गराउन सजिलो हुने बताउँदै हुनुहुन्छ स्वास्थ्य सेवा विभागका पोषण अधिकृत बिन्दुपुन। नचिनेका मानिसको तत्कालै विश्वास नगर्न प्रहरीको सुझाव छ। सहयोग र उद्धार गर्ने बहानामा कतिपय मानिसहरू समस्यामा पर्न सक्ने नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफलेको भनाइ छ।
14: जनप्रतिनिधिजी हुनुहुन्छ, जनप्रतिनिधिहरूसँग समन्वय गर्न सक्नुहुन्छ। हाम्रो महिला प्रहरी कर्मचारीहरू हामीले फिल्डमै सँगै खटाएका छौँ, उहाँहरूसँग नि आफ्ना ती कुराहरू सेयर गर्न सक्नुहुन्छ। तुरुन्तै यस नभन्नुहोस्, उहाँहरूसँग नजिक ननजिकिनुहोस्, उहाँहरूका कुराहरू सुने पनि ती कुराहरूलाई पालनतिर नलाग्नुहोस्। उहाँले नभन्नुहोस् है भनेका छन् भने झन् सेयर गर्नुहोस्, किनभने त्यो नभन्नुहोस् है यो भन्नु हुँदैन है भनेपछि झन् उहाँ चाहिँ गलत गतिविधि गर्दै हुनुहुन्छ भन्ने बुझिन्छ। प्रलोभन दिने, नचाहिँदा आश्वासन दिने, अपराधिक क्रियाकलाप गर्ने, कानून उल्लङ्घन गर्ने कुचेष्टा कसैले नगर्नु होला। त्यसमा तपाईँहरू विभिन्न नाममा त्यसरी आफूखुसी गर्न पाउनुहुन्न। दोस्रो कुरा, सम्बन्धित नागरिकले पनि सम्बन्धित व्यक्तिले पनि यथार्थ नबुझिकन त्यस्ताको लयलयमा लागेर, बहकाउमा लागेर, प्रलोभनमा लागेर, भनाइमा लागेर पछि पछि लाग्ने, उहाँहरूका कुराहरू सुन्नेतिर नलाग्नु होला। यसले कतै मलाई मानव बेचबिखन पो गर्न खोज्दैछ कि, ट्राफिकिङ पो गर्न खोज्दैछ कि भन्ने खालको अलिकति शंकाको रूपमा हेर्नु होला।
13: नचिनेको मान्छेको कुरामा तुरुन्तै विश्वास नगर्न, पैसा, कागज पत्र वा व्यक्तिगत जानकारी सजिलै नदिन र केही शंका लागेमा परिवार, छिमेकी वा प्रहरीलाई खबर गर्नुपर्छ। प्रहरीका प्रवक्ता अभि नारायण काफले। बाढ़ी तथा विपदको बेला नियमित औषधि खाइरहने र पाका उमेरका व्यक्तिहरूले आफ्नो स्वास्थ्यको ख्याल अरू समयको भन्दा अझ बढ़ी गर्नुपर्छ। सशस्त्र प्रहरी अस्पतालका नर्स रञ्जना चौधरी,
15: यो उमेर पाको भएको मान्छेहरूलाई चाहिँ औषधिहरू चाहिँ नियमित लिनु पर्यो। जताबाट भयो नि लिएर आएर टाइममै खानु पर्यो, बीचमा छोड्नु भएन। यो चाहिँ हाम्रो यही आयुर्वेद भन्ने एउटा नजिकै एउटा हस्पिटल छ, त्यहाँ हस्पिटलबाट पनि ल्याउन सकिन्छ, अनि हेल्थ पोस्टहरूमा पनि पाउँछ। अनि हाम्रो यता भएको उपलब्ध भएको औषधिहरू हामी यतै पनि दिने गरेका छौँ। बिहान उठ्ने बित्तिकै सरसफाई गर्नु पर्यो, दैनिक नुहाई धुवाई गर्नु पर्यो सफा पानीले। खाना खानभन्दा अगाडि, खाना खाइसकेपछि चाहिँ हातहरू राम्ररी सफा गर्नु पर्यो साबुन पानीले। टोयलेटहरू चाहिँ जताततै खुल्ला वातावरणमा गर्नु भएन। टेन्सन बढ्यो भनेर जाँड रक्सी खानु भएन, चुरोट विधिहरू फुक्नु भएन। श्वासप्रश्वास सम्बन्धी समस्याहरू आउन सक्छ, जाँड रक्सी खानाले कलेजोहरू बिग्रिन सक्छ।
13: नियमित खाइरहने औषधि नछुटाउन, सुर्ती, चुरोट, मदिरा नखान र दिनहुँ सरसफाईमा ध्यान दिन सुझाव दिँदै हुनुहुन्थ्यो सशस्त्र प्रहरी अस्पतालका नर्स रञ्जना चौधरी। तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 मा फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिका असुरक्षित भएको अनुभव भएमा प्रहरीलाई खबर गर्नुपर्ने,
14: त्यहाँ कुनै अलपत्र परेको महिला बालबालिका ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ।
0: हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
17: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
18: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
17: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
18: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
17: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
18: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
17: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हाम्रो पालो।
19: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 320 खण्डमा छौं। पछिल्लो समय बाढ़ी प्रभावित क्षेत्रमा रहेका बालबालिकाको सुरक्षा चुनौती बढ़दै गएको छ। घर परिवार र आफन्तीबाट छुट्टिएका बालबालिकालाई कसरी सुरक्षा प्रदान गर्ने, स्थानीय प्रहरी, स्थानीय र सरकारवाला निकायको भूमिका के हुन्छ, हामीले नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेसँग कुराकानी गरेका छौं।
14: तपाईँ चाहिँ बाढ़ी प्रभावित क्षेत्रमा हुनुहुन्छ र त्यहाँ कुनै अलपत्र परेको महिला बालबालिका ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100+ फोन गर्न सक्नुहुन्छ। 100 जहाँबाट फोन गरे पनि त्यो सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोन जान्छ र त्यहाँ सम्पर्क हुन सकेन भने 104 पनि फोन गर्न सक्नुहुन्छ। वा नेपाल सरकारले यो विपदमा आपतकालीन नम्बरहरू भनेर चाहिँ सूचना जारी गरेको छ, ती नम्बरहरू फोन गर्न सक्नुहुन्छ। तर यदि त्यस्तो देख्नुहुन्छ भने चुप लागेर चाहिँ नबस्नुहोस्, खबर गर्नुहोस्, किनभने उहाँहरूलाई अलपत्र भएको अवस्थामा फेला पार्नु भयो भने हामी सबैको कर्तव्य हो उहाँलाई चाहिँ त्यो अलपत्रबाट चाहिँ चाँडोभन्दा चाँडो सेवा दिनु पर्यो, त्यसलाई चाहिँ निकाल्नुपर्ने हुन्छ। र त्यस्तो अवस्थामा अलपत्र परेको व्यक्तिलाई भोलि कसैले लालाई फकाई गर्न सक्छ, एउटा प्रलोभन देखाउन सक्छ, एउटा माया गरेको देखाउन सक्छ र कुनै कानूनी उल्लङ्घन गर्न सक्छ, अपराधिक क्रियाकलाप गर्न सक्ने प्रबल सम्भावना हुन्छ। हुन त हामीले यी कुराहरू राखेर विभिन्न किसिमको सूचनाहरू जारी गरिसकेका छौँ नेपाल प्रहरी संगठनले आफ्नो आधिकारिक वेबसाइट मार्फत र हाम्रा जिल्ला प्रहरी कार्यालयहरू सबैलाई र सम्बन्धित प्रहरी कार्यालयहरूलाई हामीले परिपत्र पनि गरिसकेका छौँ। यो हुन नपाओस् भन्नको लागि हामीले सम्बन्धित होल्डिङ सेन्टर्सहरूमा हामीले महिला प्रहरी कर्मचारीहरू पनि खटाइसकेको अवस्थाहरू छ। हामीले बोर्डर एरियाका इलाका चौकीहरूलाई हाम्रो प्रहरी कार्यालयहरूलाई पनि यो प्रति अलर्ट राखिसकेको अवस्थाहरू छ। तथापि कसैले त्यस्ता महिला बालबालिकाहरूलाई यो विपदको फाइदा उठाउँदै नाजायज गतिविधि गरेको खण्डमा कसैले भेट्नुहुन्छ, थाहा पाउनुहुन्छ, सूचना प्राप्त गर्नुहुन्छ वा शंका लागेमा मात्रै पनि यहाँले हामीलाई खबर गर्न सक्नुहुन्छ।
20: प्रहरीले त गरिरहेछ तर नागरिकको तर्फबाट आफैले गर्न सक्ने कामको बारेमा भन्नुपर्दा पोइन्ट आउट गरेर चारवटा कुरा के होला?
14: नागरिकले सर्वप्रथम त एउटा के छ भने सेफ्टी इज एज अ सिम्पल एज एबीसी भन्छ। एबीसी अलवेज बी केयरफुल, सधैँ होसियार हो, एकदमै यो एकदमै सत्य हो। होसियार हुनु पर्यो हरेक कुरोमा। चाहिँ अघि मैले भने अनाधिकृत मान्छेहरूले प्रलोभन देखाउँछ भने त्यही अलिकति शङ्काको रूपमा हेर्नु पर्यो। त्यसै गरी आफ्ना घरमा कोही थर्ड पर्सन त्यसरी अनावश्यक रूपमा चासो चियो गर्छ छिर्छ भने त्यतिखेर नै आफूले ख्याल गर्नु पर्यो। आफूसँग जे जति सामानहरू अहिले छ बचेको कुराहरू त्यसलाई सुरक्षित रूपमा चाहिँ राख्नु पर्यो। र जो अनावश्यक अर्काको घरमा छिर्ने चाहिँ गर्नु भएन। सम्बन्धित प्रहरी कार्यालय र जनप्रतिनिधि मार्फत मात्रै ती घरहरूमा चाहिँ जानु पर्यो या चाहिँ त्यहाँ चाहिँ सेवा गर्ने, त्यहाँ चाहिँ त्यो लेदो माटो हटाउने भनेर अनावश्यक अर्काको घरमा छिर्ने काम गर्नु भएन। सम्बन्धित घरधनी हुनु पर्यो, घरधनीले पनि नजिक प्रहरी कार्यालयसँग समन्वय गरेर प्रहरीले त्यहाँ हामीले खटाएको छौँ उहाँहरूसँग समन्वय गरेर अन्यको सहयोग लिनुपर्छ भने त्यसरी जानु पर्यो। र जुन एउटा चोरी लुटपाटका घटनाहरूको सन्दर्भमा नागरिकले स्वयं सचेत रहनु पर्यो धेरै कुरामा, र त्यस्तो खतरा महसुस हुन्छ चाहिँ प्रहरीको पहुँच देखिँदैन, आएन त्यहाँ प्रहरी भने हामीले हाम्रो आधिकारिक वेबसाइट मार्फत सम्पर्क व्यक्तिहरूको नम्बरहरू पनि हामीले आधिकारिक चाहिँ सूचनाहरू प्रवाह गरेका छौँ। हाम्रो केन्द्र छ, हाम्रो समन्वय केन्द्र, त्यहाँबाट पनि हामीले चाहिँ हामीसँग हटलाइन नम्बर दिएको अवस्थाहरू छ, त्यहाँ सम्पर्क गर्न सक्नुहुन्छ। नेपाल सरकारले पनि विपद प्राधिकरणको पनि नम्बरहरू वेबसाइट मार्फत आधिकारिक चाहिँ एउटा सूचना प्रवाह गरेको अवस्थाहरू छ, त्यहाँ सम्बन्धी गर्न सक्नुहुन्छ। कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला। हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ, हामीले चाहिँ सबै चाहिँ फ्लो गरेको अवस्थाहरू छ, त्यहाँ यहाँहरूले वा नजिकको जनप्रतिनिधि मार्फत पनि सम्बन्धी गरेर अगाडि बढ्न सक्नुहुन्छ भन्छु म।
21: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आईवीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
0: देशका विभिन्न स्थानमा बाढ़ी, पहिरो र डुवान लगायतका विपदका घटनामा परि 14 जना भन्दा बढ़ीको मृत्यु भएको छ भने धेरै भौतिक क्षति भएको छ। कालीगण्डकीको बाढ़ीले पर्वतको जलजला गाउँपालिका 8 ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण नवलपरासी क्षेत्रमा मात्र 1,100 भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। मनाङको नार्पाभूमि गाउँपालिकामा हिमलुङ हिमालयमा हिम पहिरोमा परि बेपत्ता भएका 10 जना मध्ये 2 जनाको शव फेला परेको छ। मनाङ सदरमुकाम चामेमा घट्टे खोलामा आएको बाढ़ी र पहिरोका कारण मस्याङली नदीमा आंशिक प्रवाह थुनिएको छ। तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धान बालीमा क्षति पुगेको छ। आज राति सुदूरपश्चिमको पहाड़ी भेगका 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने अन्य स्थानमा कम सम्भावना छ। बाढ़ीले नारायणी किनारमा बाँधेर राखिएका क्रूज सिप बगाएर पुलमा अड्काएपछि अहिले यातायात पुलमाथिको यातायात बन्द गरिएको छ। र जापानमा चलिरहेको विश्व सितोरिया कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण, 1 रजत र 3 कांस्य पदक जितेको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 12 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
2: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्नी तथा मांसपेशी दुख्नु,
1: वाकवाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
3: रंगबहार रंगबहार
4: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: बर्जर पेंट।
5: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित तीन अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभकारी कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
5: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
5: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 प्राथमिकीकरण भएका बाली वस्तु।
5: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
5: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
5: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
5: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
5: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
5: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
5: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
5: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन।
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
5: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: मौरी पालन व्यवसाय र मह प्रशोधन।
5: साना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
5: बागवानी नर्सरी स्थापना तथा विकास। पुष्प व्यवसाय, टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
5: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
5: फलफूल प्रशोधन र बजारीकरण।
2: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
5: प्राङ्गणिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
2: प्राङ्गणिक कृषि वस्तु निर्यात।
5: जैविक विषादी, प्राङ्गणिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
5: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: रेडियो पाओ घटना विषय को सशक्त संवाद
1: रिजन राणाज्यू मैं कार्यक्रम रेडियो पार में स्वागत कर
2: तपाईको
1: थ्रेट का कारण पूर्व प्रधान न्यायाधीशलाई प्रहरीले नियन्त्रणमा लिएर अन्तत थ्रेट महसुस नगरेर रोकेर छाडिदिएको छ किन थ्रेट दिनुभयो
2: होइन पहिलो कुरो त अब हामीले यो जुन हिसाबले आन्दोलन भयो आन्दोलनका जे मुद्दाहरू थिए त्यो सँगसँगै एउटा एकदमै चर्चामा रहेको विषय के हो भने हामीले लोकतन्त्रको पुनर्दावी गर्यौं अभिव्यक्ति स्वतन्त्रता बहाल गर्नको लागि हामीले काम गर्यौं भनेर चाहिँ त्यो गर्यौं त्यसो भएको हुनाले अब हामीले चाहिँ धम्की दिने अथवा हामीले फर्काउने भन्ने कुरा चाहिँ कुनै पनि हिसाबमा त्यो बहानाबाजी गरेर मुद्दालाई आफ्नो असक्षमतालाई ढाकछोप गर्ने कुरा मात्रै हो कुनै पनि हिसाबले अब कोही पनि समूहले धम्की दिएको छ भने एउटा कुरा होला त्यसलाई चाहिँ पक्रेर त्यसलाई केरकार गर्ने कानूनी निराकरणको बाटोमा जाने होला तर समग्रतामा चाहिँ जेएनजीहरूलाई एक हिसाबले बारम्बार अपराधीकरण गर्ने यो पछिल्लो समय सरकारको जे प्रयास छ यो प्रति चाहिँ हामी दुःख व्यक्त गर्न चाहन्छौँ र अब जे भयो
1: यो त जेएनजीहरूमाथि ब्लेम आइलागेको छ तपाईँहरूले प्रमाण माग्ने होला नि त सरकारसँग अब कसले धम्की दियो खोज्नु पर्दैन
2: जवाफ त खोजेका छौँ जवाफ मागेका छौँ यसरी
1: जेएनजी भन्नु आफैमा असंगठित थिए संगठित रूपमा पछाडि तपाईँहरू आउनु भएको छ तर संगठित रूपमा जेएनजीहरूको एउटै मात्रै संस्था त छैन जेएनजीहरूले कुनै न कुनै रूपमा देखा पनि उनकी
2: होइन कुनै न कुनै उमेर समूहको हिसाबले जेएनजी उमेर पर्ने व्यक्तिहरू मध्ये कसैले केही भन्यो होला भन्ने यदि छ भने पनि त्यो चाहिँ त कुनै जेएनजी समूहलाई नै त्यसमा चाहिँ ब्लेम गर्ने हिसाबले त भन्न पाइएन तर प्रहरी जस्तो निकायले चाहिँ त्यो प्रकारले चाहिँ जवाफ दिने कुरा त्यो गैर जिम्मेवारीपूर्ण जवाफ दिनु हुँदैन उहाँहरूले कुन इन्टेन्सनले चाहिँ त्यसरी पक्राउ गर्नुभयो भन्ने कुरा त्यसलाई उहाँले पुष्टि गर्न सक्नुपर्छ चाहिँ एउटा

0: हिसाबले आफूले गल्ती गर्ने अनावश्यक रूपमा राज्यको स्रोत साधन खर्च गरेर शक्ति प्रदर्शन गर्नुपर्ने अनि त्यसको फेरि चाहिँ सामाजिक सञ्जालमा वा चाहिँ यसरी बाहिरी वृत्तमा चाहिँ आलोचना हुन्छ भन्ने डरले फेरि चाहिँ यसमा हामीहरूलाई मुस्ने काम जो गर्नुभएको छ यसले यो राम्रो काम होइन हामीले जवाफ मागेका छौँ उहाँहरूले गरेको विषयमा अब यदि कसैले गरेको छ भने त्यो अपराधिक मनसायले गरेको छ भने त्यो त अपराधी हो नि त्यो त किन त्यसलाई छुट्टै जेएनजी हो कि प्रौढ हो कि वृद्ध हो कि चाहिँ मिलेनियम हो कि भन्ने कुरै भएन नि अपराध गर्नेलाई त
1: ए अब तपाईँहरू के गर्ने त्यसो भए
0: हिसाबले आफूले गल्ती गर्ने अनावश्यक रूपमा राज्यको स्रोत साधन खर्च गरेर शक्ति प्रदर्शन गर्नुपर्ने अनि त्यसको फेरि चाहिँ सामाजिक सञ्जालमा वा चाहिँ यसरी बाहिरी वृत्तमा चाहिँ आलोचना

0: जब तिमीले ब्लेम गर्ने कोसिस गर्नुभयो तर पनि के हो भन्ने चाहिँ आन्दोलनको तर्फबाट आन्दोलनका प्रतिनिधिको हिसाबले हामीहरूले उहाँहरूलाई भनिराखेका छौँ हाम्रा चाहिँ सर्टेन नन नेगोसिएबल भ्याल्युहरू छन् हाम्रा मोरल भ्याल्युजहरू छन् हामी कन्भिक्सनबाट चल्ने मान्छेहरू हौ त्यसो भएको हुनाले नै हामीले पटक पटक चाहिँ विभिन्न किसिमका चाहिँ गतिविधिहरूमा पनि आफ्नो वैचारिक धारलाई स्पष्ट पारिसकेका छौँ त्यसो भएको हुनाले उहाँहरूले गरे जस्तो उहाँहरूले सोचे जस्तो अलिकति अपराधिक दङ्गले गर्ने हुलदङ्गा गर्ने हुलुज्जत गर्ने किसिमको हामी प्रवृत्तिका मान्छेहरू पनि होइनौँ कसैलाई धम्की दिएर कसैलाई चाहिँ डर त्रास दिएर कुनै काम हात लिनुपर्छ भन्ने मन चाहेका मान्छे पनि होइनौँ त्यसो भएको हुनाले त्यो समग्रतामा उहाँहरूले ब्लेम गर्न खोज्नु भएको हो तर त्यो ब्लेम चाहिँ हामी माथि लाग्दैन किनकि हाम्रो त्यो चरित्र नै त्यो छैन त्यसो भएको हुनाले हामीलाई कुनै प्रभाव पर्दैन त्यो कुराले भन्ने लाग्छ तर मूल रूपमा चाहिँ जुन तरिकाले उहाँहरूले पक्राउ गर्नुभयो त्यो पक्राउ चाहिँ गैर कानुनी छ त्यो गैर कानुनी पक्राउको चाहिँ हामीले भर्सना चाहिँ गर्नु जरुरी छ
1: त्यसमा जेएनजीले थ्रेट दिएको कुरामा तपाईँहरू स्वीकार्नुहुन्न त्यो नचाहिँदो आरोप मात्रै
0: हो कुनै एकजना उमेर समूहको मान्छेले दिएको छ भने पनि त्यो त धम्कीपूर्ण अभिव्यक्ति दिने कुरा अथवा कसैको चाहिँ जीवनमाथि चाहिँ धावा बोल्ने कुरा चाहिँ त्यो अपराधिक क्रियाकलाप अन्तर्गत पर्ने होला नि त त्यो चाहिँ त कुनै जेएनजी हो कि त्यो कुनै अघिल्लो पुस्ताको हो कि पछिल्लो पुस्ताको हो कि बुमर्स हो कि के हो भन्ने कुरा त त्यहाँ त हिसाब हुने कुरा भएन नि त त्यसो भएको हुनाले जेएनजी नेपालको कन्टेक्स्टमा अहिले पछिल्लो समय राजनीतिक पदावली बनेको छ राजनीतिक पदावलीको हिसाबमा चाहिँ यसलाई ब्लेम गर्ने यसलाई चाहिँ गलत ढङ्गले यसलाई दुरुपयोग गर्ने कामहरू चाहिँ कसैले पनि नगर्दा हुन्छ र पहिलो कुरा जुन सरकार अहिले आन्दोलनको जगमा उभिएको छ त्यसबाट आएको छ भनिएको छ त्यो सरकारले चाहिँ बारम्बार यो किसिमले गतिविधिहरू गर्ने र आन्दोलनकै चाहिँ मान्यताहरूमाथि धावा बोल्ने र त्यसको हुर्मत लिने काम जो गरिराखेको छ यसलाई चाहिँ हामीले राम्रो मानिराखेका छैन
1: अब के त जस्तो त्यो थ्रेट दिनेलाई पक्राउ गर्ने कि नगर्ने सुरक्षाको लागि मान्छेलाई बोकेर अन्त लाने कि थ्रेट दिनेलाई पक्राउ गर्ने त यो बाटो उल्टो छ नि त उल्टो भयो
0: हो एकदमै जो मानिसलाई सुरक्षाको खतरा छ त्यो मान्छेलाई चाहिँ सुरक्षा अनुभूति गराउनको लागि सुरक्षा खतराको धम्की दिने मान्छेलाई पक्राउ गर्ने होला नि त यदि हो भने उहाँहरूले चाहिँ गतिविधि गर्नुभयो उल्टो काम गरिरहनु
1: उल्टो बाटो त थ्रेट दिनेलाई पक्राउ गर्नुपर्ने हो
0: एकदमै यसमा
1: सरकारले थ्रेट दिने मान्छे पहिचान भएको छ भने त्यसलाई सार्वजनिक गर्ने कि नगर्ने मुख्य कुरा हो कि तपाईँहरूले जेएनजी भएको कारण तपाईँहरू पर्खाल बनेर त्यसलाई सार्वजनिक गर्नुहुन्न भन्ने माग त होइन होला नि तपाईँको
0: होइन होइन अपराधी
1: तपाईँले सघाउने कि नसघाउने त्यसो भए त्यो मान्छे सार्वजनिक
0: बगैदा सघाइराखेका छौँ हामीले कुनै पनि अपराधिक क्रियाकलापलाई संरक्षण गर्ने हाम्रो मनसाय पनि छैन र त्यो हाम्रो चाहिँ हाम्रो मोरल भ्यालु दिने कुरा पनि होइन त्यसो भएको हुनाले अझ कसो हो भने उहाँहरू त जुन हिसाबले काम गरिरहनु भएको छ उहाँहरू बरु उहाँहरूको नैतिकतामा उहाँहरूको इमान्दारीतामा बरु प्रश्न होला तर हाम्रो सवालमा चाहिँ के भने कानून भन्दा बर्खिलाफ गएर गैर कानुनी हरकत गर्नेहरूलाई संरक्षण गर्नुपर्छ भन्ने हाम्रो कहिले पनि त्यो विषय होइन त्यसो भएको हुनाले अब यो फेरि को मान्छेले धम्की दियो भन्ने कुरा सार्वजनिक गर्न कारवाही गर्न अनुसन्धान गर्नको लागि चाहिँ त्यसको लागि छुट्टै हामीले चाहिँ मागपत्र हालिदिनु पर्ने जरुरी छैन त्यो चाहिँ विद्यमान ऐन कानूनले चाहिँ समेट्ने कुरा भएको हुनाले त्यो उहाँहरूले रेगुलर गरिरहने काम हो त्यसको लागि उहाँहरूले यो बाहिर हावा पिट्ने जरुरी पनि छैन उहाँहरूले खुरुखुरु आफ्नो काम गरे हुन्छ तर एउटा कुरा के हो भने एउटा फेरि पनि उहाँहरूले पुष्टि चाहिँ गर्नुपर्छ कि लोकतान्त्रिक मूल्य मान्यताहरूमाथि उहाँहरूले प्रहार गरिरहनु भएको छ हो व्यक्तिको रूपमा चोलेन्द्र शमशेर जबहरा कस्तो हुनुहुन्थ्यो के हुनुहुन्थ्यो कस्तो थियो उहाँको गतिविधि के थियो भन्ने कुराको एउटा पाटो हुन सक्ला तर कुनै पनि हिसाबले चाहिँ यसरी बिना पक्राउ पुर्जी बिना कुनै कारण बिना कुनै केस चल्तीमा छ अथवा चाहिँ उसले कुनै अपराध गरेको भए प्रमाण नष्ट गर्ने वा भागेर कतै जान सक्ने वा तत्काल चाहिँ पक्राउ नगरेको खण्डमा चाहिँ थप अपराध हुन सक्ने तिनवटा चाहिँ केस बाहेक यी तिनवटा सिचुएसन बाहेक अन्त चाहिँ बिना पक्राउ पुर्जी पनि अथवा जरुरी पक्राउ पुर्जी पनि नकाटिकन जुन हिसाबले पक्राउ गरेको छ त्यो अपहरण शैलीमा जो पक्राउ गरेको छ त्यो राज्य प्रस्तावित अपहरणलाई हामी समर्थन गर्नु हुँदैन हामी त्यसको पक्षमा बोल्नु हुँदैन भन्ने कुरा हो हामीले बोलिरहेका छौँ यो पक्राउ पनि नभन्नु होला यसलाई चाहिँ अपहरण भनेर भन्न बढी उपयुक्त हुन्छ
1: तर तपाईँकै शब्दको त्यो अपहरण गर्नेलाई सार्वजनिक गर्न किन सरकार सकिरहेको छैन किनकि यो त जान्नेलाई छान्नेको सरकार हो फेरि
0: नै यो त अपहरण चाहिँ त सरकारले गर्यो अहिले होइन तर उहाँलाई जुन हिसाबले धम्की दियो धम्की दिने मान्छे सार्वजनिक गर्नुहोस् भन्ने कुरा हो अथवा त्यसमा चाहिँ रेगुलर कानुनी कारवाहीको पाटो छँदैछ त्यसमा उहाँहरूले आफ्नो काम गर्नुहोस् यसरी चाहिँ आफूले मन लागेको गर्ने कहिले कसलाई धम्की दिने कसले कसलाई धम्की दिने कहिले संवैधानिक आयोगका प्रमुखहरूलाई बोलाएर चाहिँ त्यहाँ प्रधानमन्त्री केको कार्यालयमा चाहिँ दुनियाँ दिवाना बोलेर चाहिँ मुख छाडाछाड गरेर गाली गरेर मानमर्दन गर्ने कहिले चाहिँ यो ढङ्गले चाहिँ मान्छेलाई उठाउने होइन त्यो हिसाबले चाहिँ कहिले गुड मर्निङको पोस्टै पिच्छे चाहिँ मान्छे पक्रेको भनेर हाल्ने तर चाहिँ बालुवाटारको जग्गा आफ्नो नाममा गरेर

0: नै मान्छेहरूलाई पनि चाहिँ फेरि साधारण तारिकमा छोड्न सक्ने तरिकाले मुद्दा एकदमै फितलो बनाएर लैजाने यो किसिमको क्रियाकलाप जो गरिरहनु भएको छ, यो कानूनलाई आफ्नो राज गर्ने साधन बनाउने कोसिस उहाँले गर्नुभएको छ, राज्यको स्रोत साधनलाई अलिकति दुरुपयोग गर्ने ब्युरोक्रेटिक जुन मिलिटरी ब्युरोक्रेटिक मेकानिजम जो हिसाबले उहाँहरूले अपरेट गर्नुभएको छ यसलाई हामीले सही मान्न सक्दैनौँ। यो किसिमको छापामार शैलीको शासन चाहिँ राम्रो होइन सर।
1: के इन्टेन्सनका साथ सरकारले यो गरिरहेछ त? किनकि यहाँ सिलसिला के छ भन्दाखेरि सरकार भनेको रातदेखि ओली पक्राउ, रमेश लेखक पक्राउ छुट्ने काम,
0: हजुर,
1: उच्च घरानाका व्यापारिक पात्रहरू पक्राउ पर्ने काम छुट्ने काम, हुँदाहुँदा भरत दाल पक्राउ छुट्ने काम, आज चोलेन्द्र शमशेर जबरा पक्राउ र छुट्ने काम। यो सिलसिलाले चाहिँ न यो पहिलो पक्राउ हो चोलेन्द्र शमशेरको, न त उनी सम्भवत अन्तिम नै हुनेवाला छन् यो पक्राउको श्रृङ्खलामा। यो के इन्टेन्सनका साथ यो भइरहेछ त, के लाग्छ तपाईँलाई?
0: पहिलो कुरो त यो सबै विषयमा मेरो सरकारमा रहनुभएका साथीहरूलाई सुझाव छ, तपाईँहरू सरकारमा शक्तिमा संरचनामा हुनुहुन्छ, तपाईँहरू शक्तिको अभ्यास गरिरहनु भएको छ, राज्य आफै शक्तिशाली छ, अझ नेपाल जस्तो मुलुकमा राज्य यति धेरै शक्तिशाली छ कि यहाँ हरेक किसिमको चाहिँ हरेक कुरामा राज्यको प्रभाव रहन्छ। त्यसो भएको उनीहरूले शक्ति प्रदर्शन गर्दै आफूलाई मैमत्त ठान्नु जुन किसिमको गतिविधि उहाँहरूले गर्नुभएको छ त्यो नगर्नुहोस्, त्यो अन्त्य गर्नुहोस् भन्न चाहन्छौँ एउटा कुरा। दोस्रो कुरा जुन ढङ्गले मान्छे पक्राउ गर्ने, मान्छे छोड्ने, फेरि पक्राउ गर्ने छोड्ने, हाम्रोमा एउटा केही बनेको छ भने पक्राउ गरेर सकेपछि चाहिँ अपराधको सजाय दिइयो भने जस्तो मान्ने र पक्राउ गर्नु नै सबैभन्दा ठुलो कुरो मान्ने, कानूनका त्यो प्रक्रियाका ड्यु प्रोसेसहरूलाई चाहिँ अवलम्बन गर्ने, सही ढङ्गले मिहिन तरिकाले अनुसन्धान गर्ने, अनुसन्धानबाट प्राप्त भएको निष्कर्षको आधारमा मुद्दा चलाउने र मुद्दाको फर्चोट हुने चाहिँ सम्भाव्यताको आधारमा मान्छेलाई पूर्वपक्षमा राख्नुपर्ने हो कि अथवा कि थुनामा राखेर गर्ने हो कि चाहिँ होइन अब बाहिर राखेर अनुसन्धान गर्ने हो कि के गर्ने हो भन्ने किसिमका चाहिँ कानूनले अलरेडी तोकेका त्यो प्रचलित अभ्यास बमोजिम चाहिँ उहाँहरूले काम गर्नको लागि अलिकति आफ्नो क्षमतालाई बुस्ट गरेर अनुसन्धानलाई बढी तगडा बनाउनु पर्ने, कसैको पनि प्रभावमा नपरिकन स्वतन्त्र ढङ्गले निष्पक्ष अनुसन्धान गर्नुपर्ने त्यो क्षमता पनि विकास गर्नुपर्ने त उहाँहरूले त तर जुन ढङ्गले उहाँहरूले त्यो पक्राउ गरेर नै कारवाही भयो भने जस्तो जो मान्नुभएको छ त्यो उहाँहरूको अज्ञानताको असक्षमताको चाहिँ अभिव्यक्ति हो। उहाँहरू सचिनुहोस्, तपाईँहरूले जान्नु भएको छैन भने जान्नेका कुरा सुन्नुहोस् होइन, सही ढङ्गले चाहिँ मान्छेका कुराहरू बुझ्नुहोस्, कानूनका विधिका शासनका प्रशासनका कुराहरू सिक्नुहोस् र चाहिँ यो कामहरू गर्नुहोला गर्नुहोस् भन्ने हाम्रो उहाँलाई सधैँभरि अनुरोध छ। तर जुन ढङ्गले उहाँहरूले मान्छे समातेर छोड्ने प्रक्रिया गर्नुभएको छ त्यो त्यहाँभित्र कुनै प्रकारको चाहिँ मुलायजा त भएन, कुनै प्रकारको चाहिँ त्यहाँ चाहिँ लेनदेनको कुराहरू त भएन भन्ने खालका चाहिँ आशंका जनतामा उत्पन्न हुन थालेको छ। अपराध गरेर कबुल गरेको मान्छे पनि चाहिँ त अहिले बिना कुनै सजाय चाहिँ मुक्ति पाइरहेको स्थिति छ। त्यसो भएको हुनाले यो सबै कुराहरूले गर्दा जनताको कानून प्रतिको भरोसा, स्टेटका मेकानिजमहरू प्रतिको भरोसा टुटिराखेको छ। यो कुरालाई चाहिँ अब योभन्दा बढी तल झर्न दिइयो भने भोलि उहाँहरूलाई पनि शासन गर्न अप्ठ्यारो हुन्छ, जुन चाहिँ शस्त्रको आडमा उहाँहरूले चाहिँ शासन चलाइरहनु भएको छ त्यो शस्त्र नै भाँचियो भने, त्यो शस्त्र नै काम नलाग्ने भयो भने त्यो उहाँहरूले विचार गर्नुपर्ने कुरा हो। त्यसो भएको हुनाले यो चाहिँ मेरो उहाँहरूको लागि सुझाव, अनुरोध, मेरो विस्मात, हर्ष, जे जे भने पनि सबै कुरा यही हो।
1: यो डिरेल कहाँबाट भइरहेछ? किनकि नेपालको इतिहासमा पूर्व प्रधान न्यायाधीशमाथि व्यक्तिगत रूपमा उनी कस्ता थिए, कमजोरी के थियो वा बलिया पक्ष के थिए, त्यो अर्को बहसको पाटो छ। जुन प्रक्रियासहित उनलाई नियन्त्रणमा राखियो र छाडियो, र यहाँ एउटा आश्चर्यचकित विषय, तपाईँले जेएनजी आन्दोलन गर्नुभयो, त्यसको बेसमा अन्तरिम सरकार बन्यो, त्यस पछाडि भएको चुनावमा त्यही जेएनजीहरूको बाहुल्यता रहेको पार्टीको दुई तिहाईमा दुई कम सरकार छ, र त्यो बेला जेएनजी आन्दोलनमा देखिएको एउटा अनुहार र पात्र आजको दिनमा गृहमन्त्री पनि हुनुहुन्छ। डिरेल कहाँ छ यहाँ? ग्याप केले सिर्जना गरिरहेछ यो?
0: होइन, मूल रूपमा त फेरि पनि अब सधैँभरि एउटा के हुन्छ भने आन्दोलन, आन्दोलनले राख्ने आकांक्षा, आन्दोलनमा भएको विभिन्न प्रकारका मुद्दाहरू, त्यसले उठाएको त्यसको गहनता, त्यसको सघनताको एउटा पाटो हुन्छ, र त्यसपछि बन्ने परिस्थितिको, त्यसपछि विकास हुने स्थितिको कुरामा अलिकति फरक ढङ्गले हामीले हेर्नुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टी वा चाहिँ जेएनजी आन्दोलनका अगुवा भनेर चिनिएका मान्छेहरू पार्टीमा भएको हुनाले त्यो पार्टी सत्तारूढ पार्टी एकदमै पपुलर पार्टी त्यो एउटा आधार हो डेमोक्रेटिक सोसाइटीमा अथवा मुलुकमा हामी छौँ त्यहाँनिर चुनाव हुनुपर्छ चुनावमा पार्टी दलहरू हुनुपर्छ दलहरूले चाहिँ यहाँका चाहिँ लोकतान्त्रिक अभ्यासहरूलाई चाहिँ जनताको वारियर्स बनेर चाहिँ त्यसलाई जनताप्रति चाहिँ सेवा गर्ने मौका लिन्छन् त्यो कुरा हो तर आन्दोलन कस्तो हो भने आन्दोलनमा जुन ढंगले हाम्रो आकांक्षाहरू सम्बोधन हुन सकेनन् त्यति त्यो चाहिँ जुन प्रकारको परिस्थिति थियो त्यहाँनिर तिनटा थालुहरूका चाहिँ राज चलिरहेको स्थिति थियो त्यसलाई पनि भत्काउनु पर्ने त्योभन्दा अझ बढी चाहिँ जनताको आकांक्षा युथ यङ मान्छेहरूको आकांक्षाका कुराहरू थिए विदेश जानुपर्ने बाध्यताका कुराहरू थिए पढ्नु चाहिँ पर्ने बेलामा चाहिँ कमाउनु जानुपर्ने बाध्यताका कुराहरू थिए होलान् थुप्रै किसिमका चाहिँ मान्छेका सीमितताहरू जीवनका सीमितताहरू थिए त्यसको विरुद्धमा आन्दोलन भयो भ्रष्टाचारले गर्दा कुशासनको कारणले गर्दा हाम्रो चाहिँ भविष्य बर्बाद हुन्छ बर्बाद भयो भन्ने हिसाबले चाहिँ त्यो आन्दोलनमा मान्छेहरू गए त्यो आकांक्षाको आन्दोलन हो त्यो आकांक्षाको स्वरूप हो र यो फेरि चाहिँ अहिले बनेको सरकार भनेको चाहिँ त त्यो आकांक्षालाई पूरा गर्छु भनेर वचन गरेर आएको सरकार हो त्यसो भएको हुनाले आन्दोलन र सरकार त एउटै होइन नि त्यसो भएको कहिलेकाहीँ त्यो अपेक्षाहरू मिट नहुन सक्छ किन मिट नहुन सक्छ त भन्दा सड़कमा जुन जोशले सड़कमा जुन आकांक्षाले जुन प्रकारको चाहिँ सहभागितामा जुन प्रकारको चाहिँ त्यो अपेक्षा सहित सड़कमा गइएको थियो त्यही अपेक्षा त्यही जोश जाँगर सत्तामा गएपछि पनि बराबर हुन्छ भन्ने त छैन किन हुँदैन भन्दाखेरि त्यो सड़कको आकांक्षालाई राज्यको कार्यप्रणालीमा ट्रान्सलेट गर्नको निमित्त क्षमतावान मान्छेहरू जानु पर्यो जनताप्रति प्रतिबद्ध मान्छेहरू जानु पर्यो भन्ने हिसाबमा प्रतिबद्ध मान्छेहरू जाओस् भन्ने कुरा हामीले गर्यौं जान्छन् कि भन्ने हिसाबले हामीले सोच्यौं विश्वास पनि गर्यौं तर एउटा कुरा हामीले के देख्यौं भने तपाईँहरूको नियत त ठिक छ तर चाहिँ तपाईँहरूको काम गर्ने क्षमतामा चाहिँ प्रश्न चिन्ह खडा हुनुपर्ने स्थिति आयो भन्ने हिसाबले हामीले त्यो कुरा गर्यौं मूल रूपमा आन्दोलन र चाहिँ अहिले सरकारको बीचमा एउटै मात्र भेट छुटाउने पाटो के हो भने सरकारले जुन ढंगले काम गरिरहेको छ आन्दोलनले यो ढंगले सोचेको पनि थिएन आन्दोलनको विषय स्पष्ट रूपमा नेपाल सरकार र जेएनजी बीच भएको 10 बुझे सम्झौतामा स्पष्टसँग लेखिएको छ कुन लोकतान्त्रिक विचार सिद्धान्तलाई मान्यतालाई यसले फलो गर्छ भन्ने कुरा पनि स्पष्ट छ कुन कुन विषयहरूमा यसले आफ्नो आकांक्षा प्रकट गरेको छ भन्ने कुरा पनि स्पष्ट छ र त्यो कुरा चाहिँ अब अहिलेको सरकारले के ढंगले अगाडि बढाउँछ भन्ने कुरा चाहिँ उनीहरूको चाहिँ क्षमतामा उनीहरूको नियतमा उनीहरूको चाहिँ लक्ष्य उद्देश्य के हो त्यसमा भर पर्ने कुरा हो त्यसरी एउटै मात्र कुरा मैले अघि पनि भन्ने ल्याक भएको कुरा के हो भने चाहिँ जुन इमान्दारिताको साथ मुद्दाहरूलाई उठाएर एजेन्डाको चाहिँ पोलिटिक्स गर्न भनेर उहाँहरू आउनुभयो त्यो एजेन्डाको पोलिटिक्स छोडेर उहाँहरू चाहिँ एक हिसाबले आफ्नो हिरोइजम र करिस्मेटिक एक प्रकारको चाहिँ फिगर बिल्ड गर्न लागिरहनु भएको छ चाहे जोसुकै भन्नुहोस् सत्तापक्षका सांसद हेर्नुहोस् अथवा चाहिँ मन्त्रीहरू हेर्नुहोस् उहाँहरू आफै चाहिँ असक्षम हुनुहुन्छ एक हिसाबमा भने अर्को हिसाबमा चाहिँ सबैभन्दा बढी ओभर कन्फिडेन्स भएर चाहिँ अगाडि बोल्नु चाहिँ आफूलाई प्रस्तुत गरिरहनु भएको छ यो उहाँहरू आफै भित्रको विरोधाभासले यो कुरा स्पष्ट पारेको चाहिँ के
1: अनि यसको दोष चाहिँ यसको

0: सिस्काउने ढङ्गमा पुग्नु हुँदैन, सिस्टमलाई चाहिँ जहिले पनि अपोज गर्ने ढङ्गमा पुग्नु हुँदैन। तर सिस्टमको अपोज त कसले गर्छ भन्दा हामी जस्तो विद्रोहीहरूले गर्छौँ होला नि सिस्टमको अपोज गर्ने भएछ, तर उहाँहरू चाहिँ त सिस्टम बनाउँछु सुधार्छु यहीँ भएका कुरालाई चाहिँ निर्माण गर्छु भनेर जानुभएको हो नि, यसलाई भत्काउँछु भनेर जानुभएको होइन नि। त्यसो भएको हुनाले म गएर अथवा मेरा अरू साथीहरू गएर वा चाहिँ आज सरकारमा भएका मेरा साथीहरू गएर नसकेको काम गर्न नसकेको सिस्टमले गर्दा नसकेको भन्ने कुरा होइन। त्यसमा एउटा कुरा के हुन सक्छ भने मूल रूपमा तपाईँले राख्नुभएको आकांक्षा र चाहिँ आजको सिस्टमको गतिको बीचमा त्यहाँ भेद हुन सक्छ, त्यसमा केही त्यो अलाइन नहुन सक्छ, तर त्यो गति नै बुस्ट गर्नुहोस् भनेर अहिले युवा चाहिँ जानेका पढेका लेखेका मान्छेहरू जानुपर्छ भनेर हामीले पठाएका हौ नि त। त्यसो भएको हुनाले त्यो अब त तपाईँहरूको क्षमता प्रस्तुत गर्नुहोस् न, अब तपाईँहरू मुद्दा चाहिँ बलियो नबनाउने, मुद्दा कमजोर बनाएर लाने, अनि अदालतले फैसला चाहिँ हाम्रो विपक्षमा गर्यो भनेर भन्ने, अदालतले हरेक कुरामा जब तपाईँले अदालतमा कोर्टमा च्यालेन्ज गरिन्छ तपाईँको निर्णय ठिक छैनन् भनेर तपाईँले चाहिँ आफ्नो निर्णयलाई डिफेन्स गर्न सक्ने ढङ्गले चाहिँ आफ्नो तयारी गर्नुहोस् न, त्यो महान्याधिवक्ता त्यो त्यति सक्षम महान्याधिवक्ता राख्नुहोस् न, अथवा त्योभन्दा सजिलो कोर्टमा च्यालेन्ज नै नहुने किसिमको काम गर्नुहोस्, सही ढङ्गले गर्नुहोस्, एकदमै ढङ्ग पुर्याएर गर्नुहोस्, परिपुर्याएर गर्नुहोस् भन्ने कुरा हो। त्यसो हुनाले सिस्टमलाई दोष दिने, सिस्टमलाई दोष दिनको लागि त बरु मैले हामीले दोष दिँदा ठिक हुन्छ, ठिक छ, म दोष दिन सक्छु, तर सिस्टमका चाहिँ मालिकहरूले चाहिँ सिस्टमलाई दोष दिने कुरा भएन नि। अब के गर्ने, यो सिस्टम हामीले चलायौँ त त्यसो भए, सरकारमा नगएकाहरूले चलाउँछ त्यसो भए, हामीले गर्दा बिग्रियो त, अथवा चाहिँ हिजोका मान्छेहरूले गर्दा बिग्रियो त,
1: बहानाबाजी हो भन्ने तपाईँको जिस्ट होइन,
0: यो मूल रूपमा बहानाबाजी हो। बहानाबाजी पनि आफ्नो असक्षमता ढाकथोप गर्ने कुराको मात्रै बहानाबाजी हो, यसमा कुनै प्रकारको चाहिँ यो यसमा चाहिँ कुरो चबाएर बोल्नुपर्ने जरुरी नै छैन। उहाँहरू सक्नुहुन्न, उहाँहरू जान्नुहुन्न, त्यसो भएको हुनाले उहाँहरूले चाहिँ अरूलाई दोष लाउनुहुन्छ भन्ने हो यो चाहिँ।
1: हस् रिजनजी, यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद।
0: हस् धन्यवाद।
2: रेडियो पाओ, घटना विषयको सशक्त संवाद।
3: हजुरको रेडियो 102.1 मेगा।
4: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269979। 9740269979।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-0921-369।

0: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
1: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: सुन न यो तेरो लागि
1: अनि यो चाहिँ कहिले दिने विचार गरेका थिइस् बिहे पछि
0: हैन बिहेको दिन अनि त्यो बिहेको दिन पनि नि यो चाहिँ निकाल्न मिल्दैन ल

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीका आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: रामेछाप नगरपालिकाको अनुरोध:
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
5: रंगबहार रंगबहार
6: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्ट,

0: हजुरको रेडियो 102.1 मेगा
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
2: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699
3: रंग बहार रंग बहार
4: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
3: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
3: वर्ज पेंट।
5: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

बाँचेको सान लोक संगीतको नयाँ पहिचान नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ बिल्कुलै नयाँ लोकदोहरीको सेली सिन्धुलीको राजा

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ता बन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदै छ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
7: चन्नै पैसा कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
8: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन्, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
7: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ। कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0845403998, 0845403998।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
10: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
11: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827720, प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
12: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
13: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाउँ।
12: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
14: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
15: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
16: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
12: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
15: सम्पर्क नम्बर 0475904662 9892695998।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
10: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइसबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठक्की, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
10: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
10: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147188।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ, पानी छ भने जीवन छ, पानी बचाऊ भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो, मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ, तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्, त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौं, चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने बानी बसालौ, पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थपा बहुमूल्य छ, आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस् पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
6: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
6: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
6: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
6: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप, सम्पर्क नम्बर 97652033 वा 98444410040, इमेल dhramechap@gmail.com।
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

नमस्कार राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको एप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलले संसदका स्वकीय सचिवहरूका लागि आइतबार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। संसद प्रभावकारी रूपमा सञ्चालन हुन सदनभित्र संसदको उपस्थितिसँगै सही सूचना व्यवस्थित समय जिम्मेवार टीम र स्पष्ट कार्यप्रणाली आवश्यक हुने भन्दै स्वकीय सचिवको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा राष्ट्रपाका मुख्य सचेतक कविन्द्र बुढाकोटीले पार्टीको विचार अनुशासन तथा स्वकीय सचिवको जिम्मेवारी र कर्तव्यका विषयमा धारणा राख्नु भएको छ। उहाँले संसदको संसदीय भूमिकालाई प्रभावकारी बनाउन स्वकीय सचिवको जिम्मेवारी महत्वपूर्ण हुने बताउनुभयो। नेपाली कंग्रेसको विधान अनुसार केन्द्रीय कार्य समितिमा पदाधिकारी र सदस्य चयन गर्ने महाधिवेशन प्रतिनिधिहरू प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट चुनिन्छन्। कंग्रेसको 15 महाधिवेशन अन्तर्गत असोज 3 गतेदेखि एउटा अधिवेशन शुरू भएको थियो। महाधिवेशनको कार्यतालिकामा अनुसार 7 गते पालिका अधिवेशन र 10 गते प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने थियो। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवाले शनिबार साँझ निकालेको विज्ञप्ति अनुसार प्रदेश सभा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन मनाङ मुस्ताङ र बैतडी जिल्लामा मात्र सम्पन्न भएको छ। 165 निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि मात्रै मतदाता टुङ्गो लाग्छ। तर नेताहरूले भने अहिले नै महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्ने हतार गरिरहेका छन्। मुलुकभर गत 8 गतेदेखिको निरन्तरको वर्षाका कारण निर्वाचन समितिले 13 गतेसम्म क्षेत्रीय अधिवेशन गर्ने गरी निर्णय गरेको छ। 2 महामन्त्रीका लागि हुने निर्वाचनमा अहिलेसम्म 8 जनाले मैदानमा उत्रने बताइसकेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले नेपाली स्काउट सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न भनेको विधेयकमाथि राय सुझाव उपलब्ध गराउन सरकार भएका निकायसँग आग्रह गरेको छ। नेपाली स्काउट विश्व स्काउटका सदस्य रहेकाले विश्व स्काउटका सिद्धान्त तथा मूल्य मान्यतासँग नेपालको मौलिक परम्परा र प्रचलित कानूनलाई समायोजन गर्दै नेपाली स्काउट मार्फत बालबालिका तथा युवालाई विश्व स्काउटका सिद्धान्त र मान्यता अनुरूपको अभियानमा सहभागी गराउन विधेयक आवश्यक रहेको मन्त्रालयले जनाएको छ। प्रहरीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आफन्तको जिम्मा लगाएको छ। गैराती महाराजगंजमा रहेको निवासबाट जबरालाई पक्राउ गरेको प्रहरीले आज आफन्तको जिम्मा लगाएर पठाएको हो। प्रहरीले सुरक्षित ठाउँमा पठाएको बताए पनि कहाँ पठाएको भन्ने खुलेको छैन। प्रहरीले जबरालाई पक्राउ पूर्जी विनय मध्यराति टेकोमा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्याएको थियो। प्रहरीले पक्राउ गरेको नभई सुरक्षा जोखिमका कारण कार्यालयमा ल्याएको बताए पनि कसबाट कस्तो जोखिम रहेको भन्ने खुलाएको छैन। जबरा विरूद्ध कुनै आपराधिक अनुसन्धान वा मुद्दा अघि बढ़ाइएको छ कि छैन भन्ने पनि स्पष्ट छैन। कारण नदेखाई पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेपछि आज व्यापक आलोचना भएको छ। राष्ट्रिय मानवाधिकार आयोगले आफ्नो संवैधानिक तथा कानूनी अधिकारमा प्रहरीबाट अवरोध गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ। प्रहरी परिषद टेकोमा आयोगका अनुगमन टोलीलाई आज प्रवेशमा रोक लगाइएको घटनालाई संवैधानिक तथा कानूनी अधिकार विपरीत व्यवहार भन्दै आयोगले खेद प्रकट गरेको। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेको घटनाबारे अनुगमनका लागि आएको टोली आज प्रहरी परिसर पुगेको थियो। तर नेपाल प्रहरीले आफ्नो टोलीलाई जबरासँगको भेटघाटमा रोक लगाएको आयोगको भनाइ छ। नारायणगढ़ मुगलिन सड़क खण्ड सञ्चालनमा आएको छ। विरल वर्षाका कारण नाम्सी खोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएसँगै पोखरा जाने गाड़ी चल्न थालेका हुन्। सड़क डिभिजन कार्यालय चितवनका अनुसार दिउँसो 12 बजेपछि यो सड़क सञ्चालनमा आएको हो। यससँगै पोखरा नारायणगढ़का लागि गाड़ीहरू आवाजावत गरिरहेका छन्। पाल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 5 पुगेको छ। पहिरोमा परेर बेपत्ता भएका माथागढ़ी गाउँपालिका 3 को अश्विनी भैँसी कटाका 75 वर्षीय लील बहादुर घरती मगर, उनकी 17 वर्षीय छोरी दिना र छिमेकी मोतीलाल घरतीकी 15 वर्षीय छोरी झरनाको शव भेटिएको प्रहरीले जनाएको छ। यसअघि आज बिहान पहिरोमा परेर माथागढ़ी 2 रूपसे रजौलीका 75 वर्षीय शेरबहादुर चेदी र रिप्तीकोट गाउँपालिका 6 ठिमुरे दुस्तुङकी 59 वर्षीय कृष्ण कुमारी सारको ज्यान गएको थियो। चिदीलाई घाइते अवस्थामा उद्धार गरेर जिल्ला अस्पताल पाल्पामा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए भने सारूको पहिरोमा पुरिएको अवस्थामा शव निकालिएको थियो।
नारायणी नदीमा आज जलस्तर 11.94 मीटर पुगेको छ। देवकाटमा रहेको जलमापन केन्द्रमा अभिलेख राख्न थाले। यताकै अहिलेसम्मको उच्च जलस्तर मापन भएको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो 2:10 नारायणीको जलस्तर 11.94 मीटर पुगेको थियो। मनाङको नारपा भूमिका उपालिका वडा नम्बर 5 रहेको हिमलुङ हिमालमा हिउँ पहिरो गएको छ। बिहान हिउँ पहिरो गएको जानकारी पाएपछि खोज तथा उद्धारका लागि 4 टोली हेलिकप्टर मार्फत गएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार त्यहाँ 9 पर्वतारोही र 13 सहयोगी गएकामा उनीहरूमध्ये 10 हराएका जानकारी आएको छ, तर संख्या एकीन भएको छैन। ठूलो बाढ़ी आएपछि नारायणी नदी पुलमा गाड़ी सञ्चालनमा रोक लगाइएको छ। नदीमा पानीको सतह बढ़ेपछि चितवन र नवलपरासी बर्दाघाट सुस्तापुरमा जोड्ने पूर्व पश्चिम राजमार्गको नारायण पुलमा गाड़ी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। भेरी नदीमा पानीको भाव बढ़ेपछि नदीको बीच चापोमा फँसेका 4 नेपाली सेनाका हेलिकप्टरबाट सकुशल उद्धार गरिएको छ। जाजरकोटको भेरी नगरपालिका 13 कुदु स्थित भेरी नदीमा दाउरा निकाल्न गएका 4 आइतबार दिउँसो नदीको बीच टापुमा फँसेका थिए। नदीमा पानीको बहाव बढेपछि उनीहरू टापुमा फँसेको खबर प्रहरीलाई प्राप्त भएको थियो। उद्धार गरिनेमा भेरी नगरपालिका 13 कुदुका 32 नन्दलाल विक, 41 खिमबहादुर गिरी, 34 विशाल सुनार र 32 धनबहादुर सिंह ठाकुरी रहेका छन्। अविरल वर्षाका कारण गत शुक्रबारदेखि आएको बाढ़ी तथा पहिरोमा परि म्याग्दीमा 6 मृत्यु भएको छ भने 3 बेपत्ता भएका छन्। जिल्ला प्रशासन कार्यालय म्याग्दीको आइतबार साँझ 6 विवरणमा उक्त मानवीय क्षति भएको हो। र अविरल वर्षा, हावाहुरी, बाढ़ी पहिरो र चट्याङका कारण देशका विभिन्न ठाउँमा विद्युत प्रसारण तथा वितरणका संरचनामा क्षति पुगेको छ। संरचनामा क्षति पुग्दा केही ठाउँमा विद्युत आपूर्ति अवरुद्ध भएको छ भने नदी तथा खोलामा आएको बाढ़ीका कारण विभिन्न जलविद्युत आयोजनाको विद्युत उत्पादन समेत प्रभावित भएको छ। हवस् त, राति 10 हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी छात्रलाई विशेष धन्यवाद दिँदै म श्रीराज सुनहत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: विषादे युक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
1: सूचना।
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।

0: आज विक्रम सम्वत 2083 साल असोज 12 गते सोमबार आश्विन कृष्ण द्वितीय 28 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: आजदेखि मौसममा सुधार हुने, जोखिम भने कायमै, 21 जनाको मृत्यु, 10 जना सम्पर्कविहीन, स्वेच्छाचारी पक्राउ, अनुसन्धान बिना नै रिहा र एकै वर्षमा शिक्षा र भ्रमणका लागि 2 खर्ब बाहिरियो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको जुम्ली स्याउको बजार खोज्दै सहकारी शीर्षकको शुभ समाचार।
0: जुम्लाका बगैंचामा यति बेला स्याउ टिप्ने चटारो छ। रातो हुँदै गएका स्याउका दाना टिपेर किसान कार्टुनमा राखिरहेका छन्। कतै परिवारका सबै सदस्य बगैंचामै व्यस्त छन् भने कतै मजदूर लगाएर स्याउ टिपिँदैछ। वर्षभरि गरेको मेहनत र लगानीको प्रतिफल चाहने समय भएकाले किसानका लागि यो मौसम उत्साहको हो, तर स्याउ पाक्नु जति खुशीको कुरा हो त्यसलाई उचित मूल्यमा बिक्री गर्नु त्यति नै ठूलो चुनौती पनि हो। जुम्लामा स्याउ उत्पादन बढ़दै गएको छ, बगैंचा विस्तार भएका छन्, फल टिप्ने बोटको संख्या बढ़ेको छ, तर उत्पादनको गतिसँगै बजारको आकार र पहुँच विस्तार हुन नसक्दा किसानले सधैँ उचित मूल्य पाउने अवस्था छैन। स्याउ पाक्न थालेपछि व्यापारी बगैंचामै पुग्छन्। किसानले वर्षभरि गरेको खर्च, श्रम र जोखिमको हिसाब गर्न नपाउँदै मूल्य तोकिन्छ। तत्काल नगद आवश्यक पर्ने, भण्डारण सुविधा पर्याप्त नहुने र बजारसम्म आफै पुग्न कठिन हुने भएकाले कतिपय किसान व्यापारीले तोकेको मूल्य स्वीकार्छन्। यसपटक भने जुम्लाको स्याउ बजारमा केही फरक अभ्यास शुरू भएको छ। चन्दननाथ बहुउद्देश्य सहकारीले यस वर्षदेखि किसानकै बगैंचामा पुगेर स्याउ खरिद गर्न थालेको छ। सहकारीले 3 लाख किलो स्याउ संकलन गरी देशका ठूला बजारमा पुर्याउने लक्ष्य लिएको छ। सहकारीका अध्यक्ष विष्णु बुढाका अनुसार यो स्याउ खरिद गर्ने कार्यक्रम मात्र होइन, किसान र बजार बीचको दूरी घटाउने प्रयास पनि हो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
6: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने।
7: हो नि काका, राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
6: हामीले राजा च्याउ त्यसै भनेको हो र।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भदौ 10 गते भोटेकोसीमा आएको विनाशकारी बाढ़ीले थला पारेका भूभाग अझै उठ्न सकेका छैनन्। बगेका सड़क र पुल निर्माणको प्रतीक्षामा छन्। क्षतिग्रस्त जलविद्युत आयोजना र घरबस्ती पुरानै अवस्थामा फर्किएका छैनन्। बेपत्ता आफन्तको खोजी जारी छ। भोटेकोसी बाढ़ीको घाउमा मौसमले फेरि अर्को चोट थपेको छ। लगातार 3 दिनदेखि परेको झरीले देशका विभिन्न भागको जनजीवन प्रभावित भएको छ। लगातारको झरीसँगै बाढ़ी पहिरो र डुबानले चन्दनको क्षति समेत गरेको छ। बाढ़ी पहिरो र डुबानले देशका विभिन्न गाउँ शहर डुब्नुका साथै कतै सड़क र पुल बगाएको छ भने केही ठाउँमा विद्युत आयोजनामा समेत क्षति गरेको छ। पछिल्लो झरीले विशेष गरी मध्य र पश्चिम नेपालमा जनजीवन अस्तव्यस्त बनाएको हो। बाढ़ी पहिरोमा पनि 3 दिनमा मृत्यु हुनेको संख्या 3 दर्जन नागेको छ। केही सम्पर्क विहीन छन्। कतै पहिरोले घर पुरेको छ त कतै नदीले बस्ती डुबाएको छ, कतै घर नै बगाएको छ। प्रमुख राजमार्गमा पहिरो खसेर यातायात रोकिएको छ भने बाढ़ी पहिरोले विद्युत प्रसारण तथा वितरण प्रणालीमा समेत ठूलो असर पारेको छ। लगातारको वर्षाले जनजीवन प्रभावित भइरहेका बेला मौसम भने क्रमशः सुधारतर्फ जाने भएको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालमा वर्षाको गतिविधि घट्दै जाने मौसमविदहरूले बताएका छन्। आइतबार रातिदेखि भारी वर्षाको सम्भावना नरहेको मौसमविद संजीव अधिकारीले बताएका छन्। सोमबारदेखि मौसममा उल्लेख्य सुधार आउने उनको भनाइ छ। यद्यपि मौसम सुधार भए पनि लगातारको वर्षाले जमीन गलेको, नदी तथा खोलामा जलसतह बढ़ेको र पहिरोको जोखिम कायम रहेकाले प्रभावित क्षेत्रमा तत्काल जोखिम नघट्ने विभागको भनाइ छ। वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायम रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। वर्षा रोकिए पनि पहिरोको जोखिम अझै केही दिन रहने प्राधिकरणले बताएको छ। अझै केही दिन सतर्कता अपनाउन समेत आग्रह गरिएको छ। नदीको बहाव बढ़ेर हुने कटान र पहिरो अबको जोखिम रहेको समेत बताइएको छ। त्यस्तै बाढ़ीकै समय अझै बढ़न सक्ने देखिने समेत विभागले बताएको छ। नारायणीमा 25 वर्ष यताकै ठूलो बाढ़ी नदी किनारका बस्ती संकटमा उपशीर्षकमा यसैसँग खबर छ। लगातारको वर्षापछि देशका प्रमुख नदीमा जलसतह बढ़दा नदी किनारका बस्ती डुबानमा परेका छन्। नारायणी नदीमा 2058 साल यताकै ठूलो बाढ़ी आएको छ। नारायणीमा 9 मिटरलाई खतराको तह मानिनेमा आइतबार पानीको सतह त्योभन्दा करिब 2.5 मिटर माथि पुगेको हो। नारायणीको बाढ़ीका कारण पूर्वी नवलपरासीको गैराकोटदेखि त्रिवेणी धामसम्मको करिब 56 किलोमिटर नदी किनार क्षेत्रमा समेत असर परेको छ। त्यस्तै बागलुङमा 9 जनाको मृत्यु, टुट्यो सीधा यातायात उपशीर्षकमा खबर छ। बागलुङमा बाढ़ी पहिरोमा परेर 9 जनाको मृत्यु भएको छ। 3 दिनदेखि परेको अविरल वर्षाका कारण जिल्लाको विभिन्न ठाउँ बाढ़ी पहिरोले मानवीय र भौतिक क्षति पुर्याएको हो। आइतबार बिहानैदेखि निस्की खोला, तमान खोला, बढ़ीघाट, ढोरपाटन, दरम खोलामा बाढ़ी आएको छ भने ग्रामीण क्षेत्रमा पहिरोले घर पुर्याएका छन्। पहिरोले घर पुरिँदा निस्की खोला गाउँपालिका 3 का एकै परिवारका 4 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 36 वर्षीय श्याम कुमारी विक्क, उनका 13 वर्षीय छोरा मनोज विक्क, 8 वर्षीय छोरा मुकेश विक्क र 3 वर्षीय छोरा निशान विक्कको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। भोटेकोष्ठीको पीड़ामाथि झरीको अर्को प्रहार, मध्य र पश्चिम नेपालमा जनजीवन अस्तव्यस्त शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
0: गोर्खापत्रले बाढ़ी पहिरोमा 21 जनाको मृत्यु शीर्षकमा खबर छापेको छ। अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो र डुबानमा परि हालसम्म 21 जनाको मृत्यु भएको छ। 747 परिवार प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अविरल वर्षा शुरू भएको पछिल्लो 4 दिनभित्र बागलुङमा 5 जना, पाल्पामा 4, म्याग्दीमा 6, रोल्पामा 1, धादिङमा 1, मकवानपुरमा 1, धनुषामा 1, मनाङमा 2 जनाको मृत्यु भएको छ। वर्षाले सयौं घर, सड़क, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि विभिन्न जिल्लामा उद्धार, राहत र अवरूद्ध सड़क खुलाउने काम तीव्र पारिएको छ। सबैभन्दा ठूलो मानवीय र भौतिक क्षति बागलुङ, पाल्पा र म्याग्दीमा भएको छ। बागलुङको ताराखोला 5 मा पहिरोमा परि मनबहादुर रोकाको मृत्यु भएको छ। निसीखोला 3, पन्थी खरियामा पहिरोमा परि श्याम कुमारी विकसहित 3 बालकको मृत्यु भएको थियो। प्रहरी प्रधान कार्यालयका अनुसार पाल्पाको माथगढ़ी 2, रूपसेमा शेरबहादुर चिदी तथा रिब्दीकोट 6, धुस्तुङमा कृष्ण मुरारी सारूको पहिरोमा परि मृत्यु भएको छ। माथागढ़ी 3 कसेनीको भैंसकट्टामा पहिरोमा घर पुरिदा लीलबहादुर घरती मगर, उहाँकी 17 वर्षीय छोरी दिना र छिमेकीकी 15 वर्षीय झरना घरतीको मृत्यु भएको प्रहरीले जनाएको छ। हिम पहिरोमा 2 को निधन, 10 जना सम्पर्कविहीन। यससँगै अर्को खबर, मनाङको हिमलुङ हिमालमा गएको पहिरोमा परेर 2 जनाको निधन भएको छ भने 10 जना सम्पर्कविहीन छन्। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार आइतबार बिहान मनाङको नारपाभूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालको आधार शिविरमा गएको हिम पहिरोमा 2 जनाको निधन भएको हो। हिम पहिरोमा 10 जना सम्पर्कविहीन रहेका छन्।
2: जलवायु संकटले बढ़ाउँदै राज्यविहीनता शीर्षकमा खबर छ। जलवायु परिवर्तनले मानिसको दैनिकी मात्र होइन, नागरिकता र राज्यसँगको कानूनी सम्बन्ध समेत जोखिममा पर्न थालेको छ। बाढ़ी, चक्रवात, समुद्री सतह वृद्धि, खडेरी र अन्य जलवायुजन्य विपदका कारण मानिस विस्थापित हुँदा परिचय पत्र, जन्म दर्ताका कागजात हराउने, जन्मदाता हुन नसक्नु र अर्को देशमा पुगेपछि नागरिकताको कानूनी हैसियत अस्पष्ट हुने जोखिम बढ़िरहेको छ। यही बढ़दो जोखिमलाई सम्बोधन गर्न संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी निकाय र मेलबर्न विश्वविद्यालयको पीटर म्याकुमुलिन सेन्टर अन स्टेटलेसनेसले जलवायु परिवर्तनको सन्दर्भमा राष्ट्रियता र राज्य विहीनता सम्बन्धी विश्वव्यापी सिफारिश सार्वजनिक गरेका छन्। ती निकायका अनुसार जलवायु परिवर्तनको सन्दर्भमा राष्ट्रियता र राज्य विहीनताको विषयमा केन्द्रित यो पहिलो विश्वव्यापी सिफारिश हो। गत साता सार्वजनिक सिफारिश प्रतिवेदनले जलवायु परिवर्तन, नागरिकता र राज्य विहीनताको सम्बन्धलाई एउटै नीतिगत ढाँचामा जोड़िएको छ। प्रतिवेदन अनुसार जलवायु परिवर्तन र राज्य विहीनता सम्बन्धी नीति लामो समयदेखि अलग अलग क्षेत्रमा केन्द्रित रहे पनि जलवायु संकटले ती दुई बीचको सम्बन्धलाई थप जटिल बनाइरहेको छ। यूएनएचसीआरका अनुसार सन् 2025 अन्त्यसम्म विश्वभरि करिब 45 लाख मानिस राज्यविहीन थिए, जसमध्ये करिब 90% जलवायु परिवर्तनका दृष्टिले उच्च जोखिममा रहेको देशमा बसोबास गर्छन्। अधिकांश राज्यविहीन मानिस सीमान्त अवस्थामा बस्ने र कतिपय देशमा उनीहरूको तथ्याङ्क नै उपलब्ध नहुने भएकाले वास्तविक संख्या योभन्दा धेरै हुन सक्ने प्रतिवेदनमा उल्लेख छ। दक्षिण तथा दक्षिण पूर्वी एसिया, अफ्रिका र मध्यपूर्वका विभिन्न देशमा राज्यविहीन मानिसको ठूलो संख्या जलवायु जोखिमका उच्च क्षेत्रमा रहेको प्रतिवेदनमा उल्लेख छ। यूएनएचसीआरको तथ्याङ्क अनुसार बंगलादेशमा मात्र करिब 12 लाख, म्यानमारमा 5 लाख 19 हजार बढ़ी, थाइल्याण्डमा 6 लाख 10 हजार बढ़ी र मलेसियामा 1 लाख 34 हजार बढ़ी मानिस राज्यविहीन अवस्थामा छन्। तर जलवायु परिवर्तनका कारण मात्रै कति मानिस राज्यविहीन भइसके भन्ने विश्वव्यापी तथ्याङ्क भने अहिलेसम्म यकिन छैन।
0: पूर्व प्रधान न्यायाधीश जबरा 14 घण्टा प्रहरी नियन्त्रणमा, के थियो सुरक्षा थ्रेट, किन छाडियो शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। शनिबार मध्यरातमा प्रहरीहरू एकाएक निवासमा प्रवेश गर्दा पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा सशंकित भए। राति 12:30 बजे निवास पुगेका प्रहरीसँग झण्डै 2 घण्टा उनले सवाल जवाफ गरे। प्रहरीले सुरक्षा थ्रेट रहेको बताउँदा उनले विश्वासै गरेनन्। हामीसँग हिँड्नुहोस् भन्दै प्रहरीले मनाउने प्रयास गरिरहे। प्रहरीको आशय बुझेर उनले सबै जानकारी आफन्तहरूलाई गराए। आइतबार बिहान 14:45 बजे जबरालाई काठमाण्डु टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुर्याइयो। कार्यालयका प्रमुख एवं एसएसपी सन्तोष खड्काको च्याम्बरमा राखेर सोधपूछ शुरू भयो। किन यहाँ ल्याएको जबराले प्रश्न गरिरहे। जेनजी समूहबाट सुरक्षा थ्रेट भएकाले सुरक्षार्थ ल्याउनु परेको बाध्यता प्रहरीले दर्शाए। एसएसपी खड्काले थपे, योभन्दा बढ़ी बताउन मिल्दैन श्रीमान। जबराले आफूलाई पक्राउ पूर्जी पनि नदिएको र मध्यरातमा ल्याएर आफूमाथि ज्यादती भएको आक्रोश पोखे। मध्यरातमा पक्राउ 14 घण्टापछि रिहा। प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङको सचिवालयबाट भएको आदेशका कारण व्यक्ति पक्राउ हुँदा प्रतिनिधि सभामा सत्तारूढ़ दलकै सांसदहरूले विरोध गर्दै आएका छन्। तर पूर्व प्रधान न्यायाधीश राणालाई पक्राउ गर्ने आदेश कसले दिएको हो, यसबारे प्रहरी र गृह मन्त्रालयका अधिकारीहरू पन्छिन खोज्छन्। जवाफदेही देखिँदैनन्। हिरासतमा भेट नै दिइएन। मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबराको पक्राउले राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडी चनाखो भए। उनकै नेतृत्वमा आयोग टोली टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयको गेट बाहिर 12:30 बजेतिर पुग्यो। भेटघाटका लागि करिब 45 मिनटसम्म प्रतीक्षारत रहयो। टोलीको उद्देश्य थियो मध्यरातमा घरबाटै नियन्त्रणमा लिएका पूर्व प्रधान न्यायाधीश जबराको अवस्था बुझ्नु र उनीसँग भेट गर्नु। शनिबार मध्यराती प्रहरीले महाराजगंज स्थित घरबाटै जबरालाई पक्राउ गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाह न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेर फर्केको केही घण्टामै प्रहरीले जबरालाई पक्राउ गरेको थियो। प्रहरीलाई कानूनी दायरामा ल्याउनु। आयोग प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा नेपाल प्रहरीबाट आयोगको टोलीलाई जबरासँग भेटघाट गरी जानकारी लिन रोक लगाएको उल्लेख छ। प्रहरीले गरेको व्यवहारप्रति खेद व्यक्त गर्दै आयोगलाई प्राप्त संवैधानिक एवं कानूनी अधिकारको सम्मान गर्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ। तै चुप मै चुप, नियन्त्रणमा रहेका राणा कुन आधार र अवस्थामा नियन्त्रणमा राखिएका थिए भन्ने प्रश्नको जवाफमा गृह मन्त्रालय र प्रहरी उच्च अधिकृतहरू पन्छिन्छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्ले आफूलाई पर्याप्त जानकारी नभएको उल्लेख गर्दै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खण्डकासँग जानकारी लिन आग्रह गरे। राणालाई नियन्त्रणमा राखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खण्डका र प्रवक्ता रामेश्वर कार्की सम्पर्कमा आउन चाहेनन्। अन्नपूर्ण पोस्टमा छापिएको खबर हो यो। के थियो सुरक्षा थ्रेट, किन छोडियो शीर्षकमा।
2: एकै वर्षमा शिक्षा र भ्रमणमा 2 खर्ब बाहिरियो शीर्षकमा खबर छ। नेपालबाट विदेश अध्ययन र भ्रमणमा जाँदा मोटो रकम बाहिरिने गरेको छ। एक वर्षकै अवधिमा यी 2 प्रयोजनमा 2 खर्ब 9 अर्ब रूपियाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष 2082-83 नेपाली विदेश अध्ययन गर्न जाँदा 1 खर्ब 41 अर्ब रूपियाँ र घुम्न जाँदा 67 अर्ब 18 करोड़ रूपियाँ खर्च भएको छ। नेपालले आर्थिक वर्ष 2082-83 विदेशीको भ्रमणबाट 9 अर्ब 5 करोड़ रूपियाँ आमदानी गरेको भए पनि नेपालबाट 1 खर्ब 19 अर्ब रूपियाँ बाहिरिएको छ। विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको संख्या बढ़नु र नेपालीमा अन्तर्राष्ट्रिय भ्रमणप्रतिको आकर्षण बढ़दै जानुले यस्तो खर्चमा वृद्धि भएको हो। शिक्षा र भ्रमणमा हुने खर्चले नेपाली नागरिकको बदलिदो जीवनशैली, शैक्षिक आकांक्षा र आर्थिक गतिविधिलाई समेत प्रतिविम्बित गर्दछ। ठूलो परिमाणमा रकम विदेशीधा देशभित्रको पूँजी परिचालन, शैक्षिक क्षेत्रको विकास र विदेशी मुद्रा व्यवस्थापनमा चुनौती थपिन सक्छ। पछिल्ला वर्ष विद्यार्थी अध्ययनका लागि विदेश जाने क्रम बढ़ेको छ। विद्यार्थी विदेश पढ़न जाँदा शुरूका वर्षमा स्वदेशबाट पैसा लैजाने गरेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाबाट जारी नो अब्जेक्सन सर्टिफिकेटको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2077-78 देखि 2082-83 548,717 जनाले 83 देशमा अध्ययनका लागि एनओसी लिएका छन्। यही अवधिमा नेपालबाट शिक्षाका लागि 5 खर्ब 56 अर्ब 68 करोड़ रूपियाँ बाहिरिएको सरकारी तथ्याङ्क छ। यसले युवा पुस्तामा पढ़ाईसँगै कामको अवसरका लागि पनि विदेशी लहर बढ़दै गएको देखाउँछ। नेपालबाट विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको संख्या बढ़दै जाँदा शिक्षातर्फको खर्च पनि बढ़ेको छ। विद्यार्थीले विश्वविद्यालय शुल्क, आवास, खाना, यातायात तथा अन्य शैक्षिक गतिविधिमा पैसा खर्च गर्ने गरेका छन्। अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष 2082-83 मात्रै नेपाली विदेश अध्ययन गर्न जाँदा 1 खर्ब 41 अर्ब रूपियाँ र घुम्न जाँदा 67 अर्ब 18 करोड़ रूपियाँ खर्च भएको छ। एकै वर्षमा शिक्षा र भ्रमणमा 2 खर्ब बाहिरियो शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।